0: रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लिएर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
2: आया, मम्मी मम्मी दाँत दुख्यो।
3: मम्मी मेरो दाँत बङ्गो आयो। साथीहरू सधैँ जिस्किरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
4: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
5: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
3: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खुवाईमा
5: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
1: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
6: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
7: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
5: सम्पर्क फोन नम्बर
3: 0582 592 2 बचौ। रेडियो मध्य पश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती, दम, निमोनिया, खोकी, छेरो,
8: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
9: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
8: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
9: कान पाक्ने कानबाट पिप बगिरहने कान गना हुने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
1: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ। सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9847826001।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको एस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
11: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जीतनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
12: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
13: हाडजोर्नी नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
14: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
15: साथै ईसीजी, पीएफटी, मुटुको भिडियो एक्सरे, इको, इन्डोस्कोपी सेवा, प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ।
11: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदाङ, फोन नम्बर 0825607334 र 0825601038।
16: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सड़क विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
17: डाक्टरद्वारा दिइने सेवाहरू
16: सुगर रोग सम्बन्धी उपचार,
17: हर्मोन सम्बन्धी समस्याको उपचार,
16: लामो समयदेखि थाइराइड सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा
17: पनि नाम दर्ता गर्न
8: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार। सम्पर्क विजया फार्मेसी घुराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 0
18: 95410 मोबाइल नम्बर 98478893 र 98095812871
19: नाक कान तथा घाटी रोग उपचार सेवा अब सुपर अमेरिका हल घोराही दाङमा
20: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
19: अन्य सेवाहरू हाट जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
21: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
19: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
16: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-5161-694 सम्पर्क मोबाइल नम्बरहरू 98578-30145 98478-30153 र 98649-41944
22: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराईदाङमा उपचार हुने रोगहरू पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
23: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
22: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी क्षमा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
23: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
22: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
23: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
22: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
20: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिटिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61694 विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
24: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
20: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदाङ सम्पर्क फोन नम्बर 082-5590-829 सम्पर्क मोबाइल नम्बर 97-4-92-64-643 र 98-578-53-825
19: घटना सम्बन्धी सूचना
20: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बिबिए बिएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
19: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ
23: सम्पर्क फोन नम्बर 082-5563-133 मोबाइल नम्बर 98-4780-92-83 र 97-6-25-26-286
25: होइन भाइला लखर लखर कहाँ हिँडिस
26: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
25: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
26: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
25: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यही बाटो गएको राम्रो पैसा कमाइरहेछ त्यसले
26: ल ल काका गइहाले म
0: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
23: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
0: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9858745226
2: सीता के हो तिमीलाई गुम्सेर बेसी छौ
3: के हो नि
2: बिहे भएको छ छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेनौ अब त आफै मरिसक्यो के कुरा गर्छु तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
3: ए ठिकै छ म जान त धेरै अब तिमीले भनिहाले त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
4: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिती चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर हुन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
0: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
4: शिशु क्लिनिक फर्टिलिटी बिचुचे खोराहिदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 9848723572

0: यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।
1: मध्य पश्चिम चाँड चेक, यति बेला बिहानको 6 बजेको छ।
2: यस टाइम चेकका प्रायोजक गोर्खा हस्पिटल प्रणाली, तपाईँको सुस्वास्थ्य हाम्रो कामना।

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी सम्झना महर्जनसँगै मदन पौड्यालको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्कसँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल साउन 20 गते बुधबार, सन् 2026 अगस्त 5 तारीक साउन कृष्ण पक्षको सप्तमी तिथि।
2: काया कैरनका साथमा
1: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
1: अ कम्प्लिट पाइपिङ सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: खाना पकाउने ग्यासको अभाव चुलियो, आपूर्ति सहज बनाउन पहल शुरू। अबको तीन महिना मासिक 50,000 टन भन्दा धेरै आयात गर्ने निर्णय।
0: लाइसेन्सको सेवा कतै ठप्प कतै आंशिक, राष्ट्रिय परिचय पत्रको काम पनि रोकियो।
1: नेपालमा उच्च मूल्य पाउने जड़ीबुटी र रूख प्रजातिको खेती प्रवर्धन गर्ने सम्भावना उच्च, प्रजातिको विस्तृत अध्ययन गरेर मात्र व्यवसाय शुरू गर्न सुझाव।
3: त्यो ठाउँमा हुने खेती के हो, कुन प्रजातिको खेती गर्दा चाहिँ कति समयमा आमदानी लिने हो, हामीले त्यो पनि जानकारी लिनु पर्यो। बिउदेखि बजारसम्म लाँदा विस्तृत रूपमा अध्ययन गरेर शुरूआत गरियो भने त्यसले चाहिँ दिगो रूप लिन्छ।
0: अमेरिकाले एक वर्षपछि अन्तर्राष्ट्रिय निकाय मार्फत दिन थाल्यो मानवीय सहयोग, गाविलाई 60 करोड़ डलर दिने घोषणा।
1: र इन्फान्टिनोले पछिल्लो योजना असफल भएपछि ट्रम्प प्रशासनसँग सहयोग मागेको भन्ने विषयमा फिफाद्वारा अस्वीकार।
4: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
5: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाफिङ पार्ट काठमाडौँ।
1: सुन त, मेरो कपडा प्याकिङ गर्दिउ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
3: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
4: फोन 0556943334955।
5: काया कहिरनमा अब खबरको सिलसिला। पछिल्लो समय देशभर एलपी ग्यास अर्थात खाना पकाउने ग्यास अभावले सर्वसाधारणलाई शास्ति दिइरहेको छ। काठमाडौँका बालाजु, टेकु लगायतका डिपो र उद्योगहरूमा रित्ता सिलिण्डर बोकेर घण्टौं लाइन बस्नुपर्ने बाध्यता उपभोक्ताले भोगिरहेका छन्। नेपाल आयल निगमले भने बजारको माग धान्न पर्याप्त ग्यास आयात भइरहेको दावी गर्दै आएको छ। यही विरोधाभास बीच सरकार र संसद दुवै तर्फबाट समस्याको समाधानका लागि पहल पनि तीव्र भएको छ। समस्या समाधानको लागि मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा हिजो सम्बन्ध मन्त्रालय, निकाय, उद्योगी र ग्यास वितरण व्यवसायी सहितको वृहत छलफल भयो। बैठकले आउँदो दशैं तथा मुख्य चाडपर्वको उच्च मागलाई मध्यनजर गरी अबको 3 महिनासम्म हरेक महिना 50,000 मेट्रिक टन भन्दा बढ़ी एलपी ग्यास आयात गर्ने निर्णय समेत गरेको छ। साथै अभाव देखिएका जिल्लाहरूमा वितरण थप प्रभावकारी र नियमित बनाउन सम्बन्धित निकायबीच समन्वय तीव्र पार्ने टुंगो लागेको छ। अर्कोतर्फ प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले ग्यासको कृत्रिम अभाव, कालो बजारी र अनुदान दुरूपयोग अन्त्य गर्न देशभरका झण्डै 1,75,00,000 सिलिण्डरको तत्काल डिजिटल म्यापिङ र ट्र्यापिङ प्रणाली लागू गर्न सरकारलाई निर्देशन दिएको छ। समितिका सभापति रहबर अन्सारीले यसअघि 17 दिनसम्म दिएको निर्देशन 17 दिनसम्म कार्यान्वयन नभएकोमा असन्तुष्टि जनाउँदै उहाँले गतिसँगै काम गर्न नसके निगम नेतृत्वलाई जिम्मेवारीबाट अलग हुन चेतावनी समेत दिनुभएको छ। समितिले तथ्याङ्क व्यवस्थापन, गुणस्तर परीक्षण प्रयोगशालाको पुनर्स्थापना र अनुदानको वास्तविक लक्षित वर्गसम्म पहुँच सुनिश्चित गर्न आयल निगम र मन्त्रालयलाई तत्काल कार्ययोजना पेश गर्न समेत निर्देशन दिएको छ। ग्यास अभाव, उपभोक्तालाई शास्ति बारेका खबर आजका सबैजसो पत्र पत्रिकाले छापेका छन्। हामीले नागरिक दैनिकबाट लिएका हौं।
6: यातायात व्यवस्था विभागले नयाँ अनलाइन प्रणाली शुरू गरेसँगै देशभर सवारी, चालक अनुमति पत्र, लाइसेन्स सम्बन्धी सेवा धेरै जसो कार्यालयमा 19 दिनदेखि ठप्प भएको छ। सेवाग्राहीले न नयाँ लाइसेन्स लिन पाएका छन् न नवीकरण गर्न नै। कतै कतै भनी थापिसकेका लाइसेन्स वितरण गर्ने लगायत आंशिक सेवा सञ्चालनमा छन्। पुरानो मितिका लाइसेन्स छापिसक्नुलाई सरकारले आफ्नो उपलब्धि भनेर प्रचार गरे पनि झण्डै 3 सातादेखि लाइसेन्स ठप्प हुँदा समेत बेखबर बनेको छ। देशभर 42 वटा यातायात व्यवस्था र सेवा कार्यालय छन्। धेरै जसो कार्यालयमा लाइसेन्स सम्बन्धी सेवा ठप्प प्राय छ। कतै कतै आंशिक रूपमा मात्र नयाँ प्रणालीबाट सेवा शुरू भएको छ। अनलाइनबाटै सेवा शुरू गरिएको सार्वजनिक सूचना जारी गरी विभागले सेवाग्राहीलाई जानकारी दिए पनि त्यो अनुसार काम नहुँदा सेवाग्राही कार्यालयमै धाउन बाध्य छन्। तर उनीहरू काम नभएपछि निराश भएर फर्किने गरेका छन्। सबैभन्दा बढ़ी सेवाग्राहीको चाप हुने यातायात व्यवस्था कार्यालय एकान्त कुनामा छापिएका लाइसेन्स मात्र वितरण भइरहेको छ। लाइसेन्स सेवा कतै ठप्पै कतै आंशिक शीर्षकको खबर कान्तिपुरमा छ।
5: लाइसेन्सपछि राष्ट्रिय परिचय पत्रको खबर। राष्ट्रिय परिचय पत्रको आवेदन लिनेदेखि छपाई गर्नेसम्मको सबै प्रविधि र प्रणालीको काम ठप्प हुँदा सेवाग्राही मर्कामा परेका छन्। एक महिनादेखि काम ठप्प हुँदा नयाँ परिचय पत्र नम्बर लिनेदेखि राहदानी लगायतका अन्य सेवा लिने सेवाग्राही मर्कामा परेका हुन्। राष्ट्रिय परिचय पत्र तथा पंजीकरण विभागका निर्देशक निराजन श्रेष्ठका अनुसार असार मध्यदेखि प्रणालीमा समस्या आएपछि काम ठप्प बनेको हो। राहदानी सामाजिक सुरक्षा भत्ता लगायत अन्य सेवा लिनका लागि राष्ट्रिय परिचय पत्र सरकारले अनिवार्य गरेको छ। विशेष गरी सफ्टवेयर बिग्रेपछि कम्प्यूटर प्रणालीमा प्रवेश हुन बाँकी रहेका सेवाग्राही सबैभन्दा बढ़ी मर्कामा परेको श्रेष्ठले जानकारी दिनुभयो। पछिल्लो समय पीएस मार्फत वैदेशिक रोजगारमा जान चाहने नेपालीले राहदानी बनाउन असहज भएको गुनासो समेत गरेका छन्। रोकियो राष्ट्रिय परिचय पत्रको काम शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
6: कार्य प्रकृति अनुसार राष्ट्रिय अनुसन्धान विभागले देशको राष्ट्रिय सुरक्षामा असर पर्न सक्ने विषयमा सूचना संकलन गरेर घटना हुनु अगावै सरकारलाई जानकारी दिनुपर्ने हो। नेपाल प्रहरी र सशस्त्र प्रहरी घटना भइसकेपछि खटिने हुन् राष्ट्रिय अनुसन्धान विभाग जस्तो निकाय घटना हुनु अगावै परिचालित हुने हो। राष्ट्रिय अनुसन्धान विभागको काम बारे उसको वेबसाइटमा लेखिएको संक्षिप्त विवरणमा राष्ट्रिय सुरक्षाका विभिन्न क्षेत्रका आन्तरिक आर्थिक एवं वित्तीय अपराध आतंकवाद संगठित अपराध लगायतका धर्म संस्कृति भाषा समुदाय बीचको सद्भावमा खलल पुर्याउने पक्षसँग सम्बन्धित सूचना संकलन पनि महत्वपूर्ण कार्यभार भनिएको छ। तर राष्ट्रिय अनुसन्धान विभाग यही काममा पटक पटक चुक्दै आएको छ, जसका कारण गुप्तचरका प्रतिवेदन र विश्लेषणलाई राजनीतिक नेतृत्वले प्राथमिकता दिन छाड्दै गएको छ। सुनसरीमा राष्ट्रिय अनुसन्धान विभागका उप अनुसन्धान निर्देशक एसपी सरह विमल घिमिरेको नेतृत्वमा टोली खटिएको थियो। प्रदेशमा अनुसन्धान निर्देशक इन्द्र लामा नेतृत्वको टोली थियो। यस संरचनाले सम्भावित साम्प्रदायिक तनावबारे सूचना दिन नसकेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका एक अधिकारी बताउँछन्। साप गुमाउँदै गुप्तचर संयन्त्र सम्भावित सुरक्षा जोखिमबारे सरकारलाई पहिले सचेत गराउनु पर्ने राष्ट्रिय अनुसन्धान विभागले सुनसरी तनावको न आंकलन गर्न सक्यो न संकटपछि राजनीतिक नेतृत्वको विश्वास नै कायम राख्न। खबर आज कान्तिपुरमा छ।
5: यसैबीच सुनसरीको देवानगंज गाउँपालिका तीन कप्तानगंजमा भएको घटनामा गम्भीर घाइते भएका रविन्द्र मेहताको उपचारको क्रममा हिजो निधन भएको छ। काठमाण्डुको महाराजगंज स्थित टिचिङ अस्पतालमा उपचाररत उहाँको हिजो बिहान निधन भएको हो। मेहताको निधनसँगै कप्तानगंज घटनामा ज्यान गमाउनेको संख्या तीन पुगेको छ। यससँगै यो घटनामा जयप्रकाश मेहता र ओम प्रकाश मेहताको ज्यान गएको थियो। घटनापछि पीड़ित परिवार र सरकारबीच गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा सात बुधे सहमति भएको थियो। सहमतिपछि यससँगै ज्यान गुमाएका दुईजनाको अन्त्येष्टि गरिसक्यो। सरकार र मृतक रविन्द्र मेहताका परिवारका सदस्यसँग हिजो भएको संवाद सकारात्मक भएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा शिक्षण अस्पताल महाराजगंजमा भएको छलफलमा सरकारको तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने पूर्ण प्रतिबद्धता व्यक्त गरिएको छ। काया कैरनमा उच्च मूल्य पाउने जड़ीबुटी र रूख प्रजातिको खेती प्रवर्धन र सम्भावना बारे सामग्रीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
4: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
7: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
4: प्रवेश परीक्षा चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
7: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
8: बेटर अप्लायंसेस का एसी, कूलर, फ्रिज, कुकर, इंडक्शन, एयर फ्रायर लगायत अन्य घरेलू सामान घर ल्याएर त हेर्नुस्, तपाई पनि भन्नु हुनेछ मलाई त बेटर को बानी लागिसकेको छ। बेटर अप्लायंसेस, बेटर को बानी लाग्छ।
9: MBL सर्वसुलभ आवास कर्जा
10: अब बन्छ तपाईको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
9: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
10: विशेषताहरू, रु 2 करोड सम्मको कर्जा सुविधा।
9: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
10: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
9: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
10: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
9: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 मा सम्पर्क गर्नुहोस्।
10: शर्तहरू लागू हुनेछन्।
11: समय समय अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
5: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको कायाकैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले खाना पकाउने ग्यासको अभाव चुलियो, आपूर्ति सहज बनाउन पहल शुरू, अबका 3 महिना मासिक 50,000 टन भन्दा धेरै आयात गर्ने निर्णय, लाइसेन्सको सेवा कतै ठप्प कतै आंशिक, राष्ट्रिय परिचय पत्रको काम पनि रोकियो, साख गुमाउँदै गुप्तचर संयन्त्र लगायतका खबर प्रस्तुत गर्यौं।
9: अब बाँकी प्रसंग। नेपालमा उच्च मूल्य पाउने जड़ीबुटी र रूखको खेती प्रवर्धन गर्ने क्रम पछिल्ला वर्षहरूमा बढ़ेको छ। टिमुर, चिराइटो, अलैची, कुरिलो, अश्वगन्धा जस्ता जड़ीबुटी र ओखर, रूद्राक्ष, बोधिचित्त, साल, रक्तचन्दन जस्ता रूख प्रजातिबाट लाभ लिइरहेको उदाहरणहरू प्रशस्त पाइन्छ। परम्परागत खेतीतर्फ आकर्षण घटिरहेको यो समयमा देशको आर्थिक रूपान्तरण र ग्रामीण रोजगारी सृजनाका लागि जड़ीबुटी र उच्च मूल्य पाउने रूखको खेती प्रवर्धन एक कोषे ढुंगा साबित हुन सक्छ। नेपालको भौगोलिक विविधताका कारण यहाँ बहुमूल्य वनस्पति र काठ चल्ने रूखहरूको व्यावसायिक खेतीको प्रचुर सम्भावना रहेको विज्ञहरू बताउँछन्। थप जानकारी सहित साथी भोजेन्द्र बस्नेत।
12: भोजपुरमा रूद्राक्षको कारोबारबाट वर्षेनी झण्डै 1 अर्ब रूपियाँ भित्रने गरेको छ। काभ्रेमा एउटै रूखको बोधिचित्तका दाना 90 लाखदेखि 1 करोड़सम्म व्यापारीहरूलाई ठेक्का दिएको समाचार नौलो होइन। पूर्वी पहाड़मा कालो सुन भन्ने अलैंचीबाट गएको आर्थिक वर्ष मात्रै 12.5 अर्ब रूपियाँ भन्दा धेरै भित्रिएको छ। उच्च मूल्य दिने यस्ता खेतीहरू पछिल्ला वर्षहरूमा फस्टाइरहेका वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठक बताउनुहुन्छ।
13: सामान्य सल्यानको उदाहरण लिउँ, टिमुर थोरै मात्रै जंगलबाट टिपेर बैसिन्थ्यो जब हामीले त्यसको खेती प्रविधि विकास गर्यौं र किसानलाई बिरुवा निशुल्क वितरण गर्न थाल्यौं। अहिले एउटै ओडाबाट 25 करोड़सम्मको टिमुर बिक्री हुन्छ। त्यहाँ रेखा त्यस्तै छ, त्यहाँ काउलुको बोक्रा त्यति नै जान्छ, कुनै ठाउँमा मलागिरी भन्ने अर्को कपुरको प्रजाति फरक, थुप्रै बिरुवाहरूलाई फरक फरक ठाउँमा हामीले चाहिँ प्रगतिशील रूपमा विकास गर्दैछौँ र यसबाट ठूलो फाइदा लिएको चाहिँ देखिएको छ र भविष्यमा यो अझै बढ्नेवाला छ।
12: हिमाली, पहाड़ी, तराई र भित्री मधेसमा रहेको फरक भौगोलिक क्षेत्रका कारण जैविक विविधता उच्च छ। यस्तोमा धेरै किसिमका जड़ीबुटी र रूख प्रजातिको खेती प्रवर्धन गर्न सकिन्छ जसले उच्च मूल्य दिन्छन्। सदियौंदेखि भइरहेको व्यापार र अहिलेको प्रयोग गर्ने चलनलाई हेर्दा यसको सम्भावना दिगो देखिन्छ।
13: यो सदियौंदेखिको व्यापार भइरहेको छ। ह्यान्डिक्राफ्टहरू, वुडन क्राफ्टहरू, मूर्ति अथवा अरू कुनै फर्निचरहरू, कुनै विशेष संरचनाहरू, मालाहरू अथवा ब्रासलेटहरू होइन, फेसनको रूपमा चाहिँ अलिक बढी प्रयोग भएको जस्तो पनि देखिन्छ। यो सदियौंदेखि थियो र भविष्यसम्म पनि केही रूखहरू जाने, जस्तो 37 सालको काठ मलाई खोजिदिनुहोस् म यति मूल्यसम्म दिन्छु, 20 सालको काठ, यस्ता थुप्रै रूखहरू छन्, रक्तचन्दन होइन, अगरवुड जस्ता रूखहरू खेती गर्न थालेका र थुप्रै अब व्यावसायिक रूपमा लागेका चाहिँ थुप्रै देखिन्छन् होइन। यो हिसाबले हेर्दा यो दिगो रूपमा जान्छ कि जस्तो पनि छ।
12: केही व्यक्ति वा केही क्षेत्रका बासिन्दाले फाइदा लिएको उदाहरणबाट यस्ता खेतीमा धेरैले चासो दिन्छन्, तर चासो दिनु र यसलाई सफल बनाउनु फरक कुरा हो। सफल उत्पादनका लागि के कुरामा ध्यान दिने त? वनस्पतिविद डाक्टर मित्र पाठक।
13: पहिला सोच आउनु पर्यो, इच्छा शक्ति हुनु पर्यो, यो देशमा यो माटोमा सुन फल्छ अथवा मैले यही माटोमा केही गर्नुपर्छ भन्ने भावना आउनु पर्यो। आज शुरू गरेर त्यसलाई अल्पत्र पारेर छोडेर हिँडिन्छ भने यसमा नलाग्नु बेस हुन्छ सबभन्दा त। त्यसपछि आफ्नो क्षेत्रको हावापानी अनुसार आफूले गर्न सक्ने त्यो ठाउँमा हुने खेती के हो कुन प्रजातिको खेती गर्दा चाहिँ कति समयमा आमदानी लिने हो हामीले कि सर्ट टर्म हो कि लङ टर्म हो त्यो पनि जानकारी लिनु पर्यो. बिउ कहाँ पाइन्छ होइन, बिरुवा कहाँ पाइन्छ, मल कति लाग्ने, अब फाल्टो कति खन्ने, पानी कतिको चार्नुपर्छ अथवा त्यसलाई कतिको स्याहार चाहिन्छ, प्राविधिक कुराहरू सबै बुझेर बिउदेखि बजारसम्म लाँदा ती कुराहरू विस्तृत रूपमा अध्ययन गरेर शुरूआत गरियो भने त्यसले चाहिँ दिगो रूप लिन्छ.
12: उच्च मूल्य दिने जडीबुटी तथा रोग प्रजातिको खेती प्रवर्धन गर्दा आमदानी लिएको सँगै घाटा बिहोरेका उदाहरण पनि धेरै छन्. कसैले हल्लाको भरमा महँगोमा किनेको बिरुवाले उत्पादन नदिएको वा उत्पादन दिए पनि बजार नपाएको घटना प्रशस्त सुनिन्छ. यसमा खेती गर्नेले त्यसको बजारलाई राम्रोसँग बुझ्नुका साथै पालिका लगायत अरू तहका सरकारले पनि उत्पादन बिक्रीको ग्यारेन्टी सहित खेती प्रवर्धन गर्नुपर्ने वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठक बताउनुहुन्छ.
13: एउटा महत्वपूर्ण पाटो चाहिँ बाइब्याक ग्यारेन्टी हो. यो उत्पादन मेरो यो ठाउँमा बिक्री हुन्छ भन्ने कन्फर्म भयो भने किसान लाग्छ त्यसमा हेर्नुहोस् होइन. कहिलेकाहीँ न्यूनतम मूल्य सरकारले स्थानीय सरकार अहिले त तीन तहका सरकारहरू छन् होइन, कुनै कुराको बिक्री भएन भने हामी लिइदिन्छौ भनेर राखिदिने अवस्था रहनु पर्यो.
5: जडीबुटी र उच्च मूल्य पाउने रूखको खेती प्रवर्धन बारे वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठकसँग गरिएको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सक्नुहुन्छ. फेरि पनि खबरकै सिलसिला, सर्वोच्च अदालतले संगीत रोयल्टीका नाममा एफएम रेडियोका संचालक, व्यवस्थापक तथा सम्बन्धित व्यक्ति विरूद्ध मुद्दा नचलाउन, धरपकड़ नगर्न, थुनामा नराख्न तथा यस सम्बन्धी कुनै कानूनी जटिलता सिर्जना नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ. हिजो सर्वोच्चका न्यायाधीश डाक्टर नहकुल सुवेदीको एकल इजलासले सामुदायिक रेडियो प्रसारक संघ अकुराब नेपाल र ब्रोडकास्टिङ एसोसिएशन अफ नेपाल बानले संयुक्त रूपमा दायर गरेको रिट निवेदनमाथि सुनवाई गर्दै अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो. अधिवक्ता रमेश प्रसाद जोशी लगायतका कानून व्यवसायीहरूको बहसपछि सर्वोच्च अदालतले यस्तो आदेश दिएको हो. संगीत रोयल्टी संकलनको नाममा एफएम रेडियोमाथि धरपकड़ गर्ने, रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने तथा रेडियोको नवीकरण प्रक्रियामा अवरोध सिर्जना गर्ने कार्य भएको भन्दै त्यसको विरोधमा रेडियो प्रसारकहरू सर्वोच्च अदालत पुगेका थिए. यो आदेशसँगै अब संगीत रोयल्टीका नाममा एफएम रेडियो तीनका संचालक, व्यवस्थापक तथा रेडियो कर्मी विरूद्ध मुद्दा दायर गर्ने, धरपकड़ गर्ने, थुनामा राख्ने वा अन्य कुनै प्रकारको कानूनी अवरोध सिर्जना गर्ने कार्यमा रोक लागेको छ. खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला.
14: होइन हो साथी, आज निकै तनावमा छौ त.
15: के भो भने?
16: के भो भनौ, अहिले नै साथीको बिहेमा जानु पर्ने, सुट नै छैन, के लगाएर जाने होला भनेर सोचिरहेछु नि.
14: नारायणी टेलर छँदैछ नि, त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि, चिन्ता मान्ने कुरै छैन.
16: ए हो र, त्यसो भए म अहिले नै गइहाले.
14: हजुर, विगत 3 दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ.
17: नारायणी टेलर्स, जयद उमेश मार्ग, रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराई दाङ.
18: सम्पर्क मोबाइल नम्बर 9822964264.
19: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा, तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता.
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर.
21: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ.
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ. सम्पर्क फोन नम्बर 0825908447, 0825908447.
22: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा.
23: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
22: उपलब्ध. शल्यक्रियाहरू,
23: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
22: बालबालिकाको न्यूरो सर्जरी,
23: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू.
22: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन. मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
23: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
22: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
0: व्यापारी यो नाका भएर तिब्बतको ताक्लाकोट पुगेका हुन्। चिनिया सुरक्षाकर्मीले सुरक्षा जाँच गरेर तिब्बत प्रवेशको अनुमति दिएको हो। यसै वर्ष भारतले लिपुलेख भएर तीर्थयात्रीलाई कैलाश मानसरोवर यात्रामा पनि पठाएको थियो। पिथौरागढ प्रशासनले 134 जना व्यापारीलाई तिब्बतबाट व्यापारका लागि अनुमति दिएको छ, तर चीनले 20 जनालाई मात्रै पहिलो पटक प्रवेश दिएको हो। भारतीय संचार माध्यमले लिपुलेख पास भएर 6 वर्षपछि चीनसँग व्यापार शुरू भएको जनाएको छ। कोविड महामारीका कारण सन् 2019 व्यापार बन्द थियो। जुन 1 नाका खोल्ने तयारी थियो, तर पूर्वाधार तयारीका कारणले ढिला गरी दुई देशले व्यापार शुरू गरेका हुन्। अनुमति पत्र पास प्रदान गर्ने अधिकारी, मुद्रा विनिमयका लागि बैंक, भन्सारको व्यवस्थापन बारे व्यापारीको बास, ट्रान्जिट क्याम्प, बैंकिङ सेवा, संचार सुरक्षा र व्यापारीहरूका लागि चिकित्सा सुविधाहरूको व्यवस्थापछि व्यापार खुलाइएको हो। धारचुलाका जिल्ला व्यापार अधिकृत उपजिल्ला अधिकारी आशिष जोशीले दुई देशबीच सीमा व्यापार प्रारम्भ भएको प्रतिक्रिया दिनुभएको छ। नेपालको विरोधलाई व्यवस्था, लिपुलेख पास हुँदै भारत चीन व्यापार शीर्षकको खबर कान्तिपुरमा छ।
5: अब विदेशको खबर। अमेरिकाले विश्व स्वास्थ्य तथा मानवीय सहायता कार्यक्रमहरूमा केही आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। ग्लोबल एलायन्स फर भ्याक्सिन एण्ड इम्युनाइजेशन गाविलाई अमेरिकाले 60 करोड़ डलर उपलब्ध गराउने भएको हो। झण्डै 18 महिना अघि अमेरिकाले विश्व स्वास्थ्य र मानवीय सहायता सम्बन्धी लगभग सबै कार्यक्रम अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको थियो। ट्रम्पले अमेरिकी राष्ट्रपतिको दोस्रो कार्यकालको शपथ लिएकै दिन सन् 2025 जनवरी 20 अमेरिकी सहायता एजेन्सी यूएसएडका गतिविधि 90 दिनसम्मका लागि स्थगित गर्ने निर्देशनमा हस्ताक्षर गर्नुभएको थियो, जसकारण विश्वभर रहेका यूएसएडका कार्यालय अस्थायी रूपमा बन्द भए। सन् 2025 जुलाई 1 यूएसएडका विश्वभरका कार्यालय स्थायी रूपमा बन्द गरियो। यूएसएडलाई अमेरिकी विदेश मन्त्रालय अन्तर्गत ल्याइयो। यो कार्यक्रममा विश्वभर 10,000 भन्दा धेरै कर्मचारीले रोजगारी गुमाए। यूएसएडबाट सहायता लिने संस्थाहरू पनि यो निर्णयले प्रभावित भएका हुँदा अप्रत्यक्ष रूपमा विश्वका लाखौं मानिसमा यो निर्णयको प्रभाव पर्यो। तर पछिल्लो समय अमेरिकाले गाविलाई 60 करोड़ डलर दिने घोषणा गरेको छ।
0: अब खेल खबर। व्हीलचेयर टेनिस खेलाड़ी रामबहादुर तामाङले जापानमा आयोजना हुने 5 एशियाली पारा खेलकुदमा नेपालको प्रतिनिधित्व गर्ने भएका छन्। तामाङ वाइल्ड कार्ड मार्फत प्रतियोगिताका लागि छनौट भएका हुन्। नेपाल व्हीलचेयर टेनिस संघका अध्यक्ष विकास थापाका अनुसार नेपाली व्हीलचेयर टेनिस खेलाड़ीले एशियाली पारा खेलकुदमा पहिलो पटक सहभागिता जनाउन लागेको हो। 5 एशियाली पारा खेलकुद जापानमा आउँदो अक्टोबर 18 शुरू हुँदैछ। सँग फिफा सम्बन्धी फिफा अध्यक्ष जियानी इन्फान्टिनोले विश्वकपको व्यावसायिक अधिकार बिक्री गर्ने योजना असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनसँग सहयोग मागेको भन्ने समाचारलाई फिफाले अस्वीकार गरेको छ। फिफाले यो दावीलाई पूर्ण काल्पनिक भन्दै इन्फान्टिनोले ट्रम्प वा अमेरिकी प्रशासनका कुनै सदस्यसँग पछिल्ला दिनमा सम्पर्क नगरेको जनाएको हो। विश्वकप सहित फिफाका व्यावसायिक अधिकारमा निजी लगानी भित्राउने इन्फान्टिनोको योजना सरकारवालाको विरोधपछि रोकिएको थियो। झण्डै 4 अर्ब 20 करोड़ डलर जुटाउने लक्ष्य रहेको निजी लगानी भित्राउने योजनाकै कारण पछिल्लो समय इन्फान्टिनोको नेतृत्वमाथि प्रश्न उठ्न थालेको छ।
5: अब केही खबर संक्षेपमा। गैराती, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै नवलपरासीमा 97 मिलिमिटरसम्म वर्षा मापन भएको छ। त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, कपिलवस्तु, नवलपरासी, बारा र म्याग्दीमा 60-88 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। काठमाडौँ उपत्यका लगायत बागमती, लुम्बिनी, कोशी, गण्डकी र कर्णाली प्रदेशका केही ठाउँ तथा सुदूरपश्चिम प्रदेशको 1-2 ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी र बागमतीको हिमाली र पहाड़ी भाग तथा गण्डकी लुम्बिनीको पहाड़ी र तराई भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। यसैबीच गैराती पानी परे पनि काठमाडौँ जोड्ने मुख्य नाका नागडुङ्गा मुगलिन सड़कमा अहिले नियमित रूपमा गाड़ी चलिरहेका छन्।
0: राष्ट्र बैंकका दुई डेपुटी गवर्नर राख्ने व्यवस्था यथावत रहने भएको छ। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा संचालक समितिको संरचनाका विषयमा सहमति जुटेको हो। संघीय संसद अर्थ समितिको बैठकमा विधेयकको दफा 10 केन्द्रित रही भएको छलफलमा राष्ट्र बैंकको संचालक समिति 7 सदस्य रहने गरी सहमति भएको हो।
5: नदी किनारका वास्तविक सुकुम्बासी बस्तीहरूमा बिना पूर्व तयारी र विकल्प डोजर प्रयोग गरी बस्ती उठाएको विषयमा प्रतिनिधि सभामा हिजो गम्भीर बहस भएको छ। बैठकमा सुकुम्बासी व्यवस्थापन सम्बन्धी जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्दै सांसदहरूले उचित पुनर्वास व्यवस्था बिना नागरिकलाई घरबारविहीन बनाउन नहुनेमा जोड़ दिएका छन्।
0: प्राथमिक शेयर आईपीओ निष्कासनको पाइपलाइनमा रहेका 104 कम्पनी रोकिएका छन्। पूँजी वृद्धि गर्ने भन्दै विगत 3 वर्षदेखि नेपाल धितोपत्र बोर्ड सेबोनमा निवेदन दिई स्वीकृतिका लागि अनुमति माग्न गएका कम्पनीलाई सेबोनले रोकेको हो। निवर्तमान अध्यक्ष सन्तोष नारायण श्रेष्ठ आर्थिक विवादमा तानिएपछि आईपीओ निष्कासन विवादमा आउन थालेको थियो। अन्नपूर्ण पोस्टमा खबर छ। टपरीमा सीता भए काकको के दुःख।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
0: खाना पकाउने ग्यासको अभाव चुलियो, आपूर्ति सहज बनाउन पहल शुरू। अबको 3 महिना मासिक 50,000 टन भन्दा धेरै आयात गर्ने निर्णय।
5: लाइसेन्सको सेवा कतै ठप्प कतै आंशिक, राष्ट्रिय परिचय पत्रको काम पनि रोकियो।
0: नेपालमा उच्च मूल्य पाउने जड़ीबुटी र रूख प्रजातिको खेती प्रवर्धन गर्ने सम्भावना उच्च, प्रजातिको विस्तृत अध्ययन गरेर मात्र व्यवसाय शुरू गर्न सुझाव।
5: अमेरिकाले एक वर्षपछि अन्तर्राष्ट्रिय निकाय मार्फत दिन थाल्यो मानवीय सहयोग, गाविलाई 60 करोड़ डलर दिने घोषणा।
0: र इन्फान्टिनोले पछिल्लो योजना असफल भएपछि ट्रम्प प्रशासनसँग सहयोग मागेको भन्ने विषयमा फिफाद्वारा अस्वीकार।
5: र अन्त्यमा आजको कार्टुन, रवि मिश्रले केही दिन अघि बनाउनु भएको कार्टुन सरकारले कर लगाउने र हटाउने गरेको विषयसँग सम्बन्धित छ। यहाँ दुईजनाले मोबाइल स्कोर गरिरहेका छन्, त्यही बेला छिन छिनमा कर बारेको खबर आएका छन्। अनि एकजनाले भन्दैछन्, आहा क्या मन जित्यो सरकारले कर लगाएर। अनि लगत्तै अर्कोले फेरि भन्दैछन्, फेरि हटाएर जितिसक्यो। आजको काया कैरन सकिएको छ।
1: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
2: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
15: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल, लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल, जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र ₹50 मा।
18: गोराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर, हस्पिटल रोड, गोराही दाङ। फोन नम्बर 082-585-2110। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि, निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ।
24: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
25: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
24: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाहिदान। सम्पर्क फोन नम्बर 082-595-829।
3: सम्पर्क मोबाइल नम्बर 97492464043 र 98578553825।

0: खोज समाधान गर्नुहोस्।
1: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
2: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शङ्कर मेडिकल हल, निमहल रोड, घोराही, दाङ। फोन नम्बर 082-5625-9478-1817-1875-6435-643।
3: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

0: नमस्कार, पत्र पत्रिकाको संगालो कार्यक्रम खबर पत्रिकामा प्रविधिका मित्र शालिग्राम चौधरी र सहकर्मी देवा भूषाल सँगै अमर क्षितिजको तपाईलाई हार्दिक स्वागत छ।
1: रेडियो मध्यपश्चिम दाङको स्टुडियोबाट उत्पादन तथा प्रसारण भइरहेको यो कार्यक्रम अहिले बंगलाचुलीमा रहेको रेडियो बंगलाचुली र गढुवामा रहेको रेडियो साझा आवाजबाट पनि प्रसारण भइरहेको छ। यसका साथै हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा तथा इन्टरनेट अनलाइन मार्फत www.radioMP.org मोबाइल एप्लिकेशन र हाम्रो पात्रबाट पनि संसारभर सुन्न सकिन्छ।
0: यसै गरी तपाईहरूले चाहेको समयमा हाम्रो कार्यक्रम डाउनलोड गरेर पनि सुन्न सक्नुहुन्छ। कार्यक्रम खबर पत्रिका शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: दुई पांग्रे सवारी दुर्घटना बढ़दै, दाङ सहित लुम्बिनीका 12 जिल्लामा 5 वर्षमा 2500 बढ़ीको मृत्यु।
0: गढ़वा गाउँपालिकाका पूर्व अध्यक्ष यादव सहित 5 जना विरूद्ध भ्रष्टाचार मुद्दा दायर, सिटी भिटीका कर्मचारीहरू आन्दोलित।
1: र बजारमा खाना पकाउने ग्यासको अभाव कायमै, बजेट जग्गा तथा इच्छा शक्तिमा अल्झियो टरीगाउँ विमानस्थल।
2: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे पोखा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिरिबार अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: गोर्खा पब्लिक हस्पिटल प्राली घोराई दाम बिरामी भए गोर्खा हस्पिटल दाम अन्नमा टिप्नुस 082-5364-14।
1: कार्यक्रम खबर पत्रिकामा आज हामीसँग दाङबाट प्रकाशित हुँदै आएका तीनवटा दैनिक पत्रिका हातमा परेका छन्। नयाँ युगबोध, राष्ट्रिय दैनिक, गोरखी राष्ट्रिय दैनिक, गणतन्त्र राष्ट्रिय दैनिक, यी तीनवटै पत्रिकाले फरक फरक समाचारलाई प्रमुखताका साथ छापेका छन्। आजको पहिलो समाचार लिएका छौं युगबोध दैनिकबाट।
2: लुम्बिनी प्रदेशमा विगत 5 वर्षको सवारी दुर्घटनाको तथ्याङ्कले द्विताङ्गी सवारी साधन सबैभन्दा बढ़ी दुर्घटनामा पर्ने गरेको देखाएको छ। आर्थिक वर्ष 2077-78 देखि 2081-82 सम्म जिल्लागत रूपमा रूपन्देहीमा सबैभन्दा धेरै दुर्घटना भएको तथ्याङ्कले देखाएको हो। 5 वर्षको अवधिमा 7,866 दुर्घटना भएका छन्, जसमा 10,988 सवारी साधन परेका छन्। दुर्घटनामा परि 2,525 जनाको मृत्यु, 5,416 जना गम्भीर र 6,804 जना सामान्य घाइते भएको तथ्याङ्क राष्ट्रिय सड़क सुरक्षा परिषदले सार्वजनिक गरेको छ। तथ्याङ्क अनुसार 5 वर्षको अवधिमा द्विताङ्गी सवारी साधन 6,271 दुर्घटनामा परेका छन्। यो संख्या कार तथा जीपको तुलनामा करिब 5 गुणा बढ़ी हो। सोही अवधिमा कार तथा जीप 1,145, ट्रक तथा ट्याङ्कर 591, बस 583, टेम्पो 547, ट्रैक्टर 545, टिप्पर 302, माइक्रोबस 156, डोजर लोडर तथा एक्सभेटर 36 र अन्य 91 वटा सवारी दुर्घटनामा परेका छन्।

0: लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले युवालाई सचेत अनुशासित र जिम्मेवार बनाउन सके सवारी दुर्घटनामा उल्लेख्य कमी ल्याउन सकिने बताउनु भएको छ। प्रदेश स्तरीय सड़क सुरक्षा सम्बन्धी कार्यशालालाई लमहीमा मंगलबार सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेशमा सबैभन्दा बढ़ी मोटरसाइकल दुर्घटना हुने गरेको र त्यसमा विशेष गरी 16 वर्षदेखि 30 वर्ष उमेर समूहका युवाको संलग्नता तथा क्षति बढ़ी देखिएको बताउनुभयो। उहाँले यसलाई प्रदेशकै सबैभन्दा ठूलो चुनौती र चिन्ताको विषयका रूपमा उल्लेख गर्नु भएको थियो। उहाँले विद्यालय तहदेखि नै सड़क सुरक्षा सम्बन्धी सचेतना र अभिमुखीकरण कार्यक्रम संचालन गर्नुपर्ने आवश्यकता औल्याउँदै संघ प्रदेश र स्थानीय तहबीच समन्वय तथा सहकार्य गरेर युवालाई प्रशिक्षित र अनुशासित बनाउनु पर्ने बताउनु भएको छ।
1: गराउन जरुरी छ भन्ने मैले भनेको छु। डोजरका चालकहरू आफै प्राविधिक बनेर बनाइएका कतिपय चालकहरू अहिले पनि छन् र अहिले पनि त्यो कार्य अगाडि बढिरहेको छ। नकि त्यति बेला उपभोक्ता समिति मार्फत कार्य अगाडि बढाउने र डोजर चालकले अनि र उपभोक्ता समितिभित्रकै मान्छेहरू प्राविधिक बनेर सड़क निर्माण गर्ने त्यो कार्य पनि विद्यमान अवस्थामा पनि कतिपय ठाउँहरूमा अहिले पनि जारी छ। यसको अन्त्य हुन जरुरी छ र प्राविधिक दृष्टिकोणले ठिक छ भन्ने निष्कर्ष निकालेर मात्रै हामीले सड़क निर्माण गर्यौं र सड़क निर्माण गरिरहँदा पनि हामीले बनाएका सड़कहरू गुणस्तर युक्त निर्माण गर्न सक्यौं भने कम दुर्घटना हुने गर्छ।
2: सड़क दुर्घटनाको प्रसंगपछि अब टरेगाउँ विमानस्थलको प्रसंग। दाङको टरेगाउँ विमानस्थल विस्तारको विषय फेरि चर्चामा आएको छ। वर्षौंदेखि चुनावी एजेण्डा बन्दै आएको टरेगाउँ विमानस्थल पछिल्लो पटक नेपाली कांग्रेसका नेता तथा पूर्व सांसद दीपक गिरीको अभिव्यक्तिपछि बहसको केन्द्रमा पुगेको हो। केही दिन अघि हापुरेमा आयोजना गरिएको कार्यक्रममा नेता गिरीले यो विमानस्थल बन्दैन जहाँ चल्दैन भनेपछि उनको आलोचना भयो। उनको भनाई विमानस्थल निर्माणको विरोध नभई सरकारले वर्षेनी विनियोजन गर्दै आएको न्यून बजेट प्रति लक्षित रहेको देखिन्छ। गिरीको तर्क थियो हालको बजेट विनियोजनको शैली कायमै रहेसम्म विमानस्थल विस्तार सम्पन्न हुन सक्दैन र 72 सिटी जहाज सञ्चालन सम्भव हुँदैन। उनको भनाईलाई 3 वर्ष अघि तयार गरिएको विस्तृत परियोजना प्रतिवेदन डीपीआरले पनि बल पुर्याएको छ। टरेगाउँ विमानस्थललाई 72 सिटी जहाज सञ्चालन योग्य बनाउन 3 वर्ष अघि तयार गरिएको डीपीआरमा 3 अर्ब 45 करोड़ रूपियाँ लागत अनुमान गरिएको छ। डीपीआर तयार गर्ने टोलीमा सहभागी पोखरा विमानस्थलका संरचनात्मक इन्जिनियर डाक्टर गोविन्द लामिछानेका अनुसार सरकारले विगतमा वर्षै 1-2 करोड़ रूपियाँ छुट्याएर यस्तो आयोजना पूरा गर्न सक्दैन। उहाँले अहिले विनियोजन गरिएको 25 करोड़ रूपियाँलाई सकारात्मक शुरूआत माने पनि यसले सम्पूर्ण काम सम्पन्न नहुने स्पष्ट पार्नुभयो। सरकारले यो रकम छुट्याएको स्वागत योग्य हो तर विमानस्थल निर्माण प्रक्रिया पूरा गर्न बहुवर्षीय आयोजना अन्तर्गत ठूलो बजेटको सुनिश्चितता आवश्यक हुन्छ उहाँले भन्नुभयो। डीपीआर तयार गर्ने क्रममा नागरिक उड्डयन प्राधिकरण क्यान र प्राविधिक टोली बीच विस्तारको दिशालाई लिएर मतभेद भएको थियो। शुरूमा ग्वारखोलातर्फ रनवे विस्तार गर्ने प्रस्ताव आए पनि यसले लागत बढ़ाउने भन्दै डाक्टर लामिछानेले दक्षिणतर्फ उरहरी जसपुर क्षेत्रमा विस्तार गर्न सुझाव दिनुभएको थियो। पछि त्यही विकल्पमा सहमति जुटेको थियो। उहाँका अनुसार क्यानले शुरूआतमा वान वे ल्याण्डिङ भन्दै प्रस्ताव प्रति असहमति जनाएको थियो तर चितवन र सुर्खेतमा यस्तै प्रकृतिका धावन मार्गलाई मान्यता दिएको उदाहरण प्रस्तुत गरेपछि 1500 मिटर रनवे विस्तार गर्ने अवधारणामा सहमति भएको थियो। डीपीआर अनुसार विमानस्थल विस्तारका लागि करिब 14 बिघा अतिरिक्त जग्गा आवश्यक पर्नेछ। प्रस्तावित क्षेत्रमा बस्ती रहेकाले जग्गा अधिकरण मुआवजा वितरण तथा स्थानीयको पुनस्थापनाको चुनौती थपिएको छ। डाक्टर लामिछानेका अनुसार सरकारको बजेटले निर्माणको काम गर्न सक्ने भए पनि जग्गा व्यवस्थापनको जिम्मेवारी अझ जटिल छ। स्थानीयको सहमति, उचित मुआवजा र पुनस्थापना विस्तार अघि बढ़ाउन कठिन हुने उहाँको भनाइ छ। डीपीआर सम्पन्न भएको दुई वर्षसम्म सरकारले वर्षेनी 1-1 करोड़ रूपियाँ मात्रै विनियोजन गरेको थियो। यस वर्ष भने 25 करोड़ रूपियाँ छुट्याएको छ। तर विज्ञहरूका अनुसार यो रकम प्रारम्भिक कामका लागि पर्याप्त भए पनि सम्पूर्ण आयोजना सम्पन्न गर्न अपुग रहेको छ। डाक्टर लामिछानेले सरकारले तत्काल विनियोजन बजेट कार्यान्वयनमा लैजानु पर्ने, जग्गा व्यवस्थापन, नागरिक उड्डयन प्राधिकरणको सक्रियता र राजनैतिक प्रतिबद्धता सुनिश्चित हुनुपर्ने बताउनुभयो। बजेट जग्गा र इच्छा शक्तिमा रुमल्लिएको टरेगाउँ विमानस्थल, देवेन्द्र बस्नेतले आजको गोरक्ष दैनिकमा यो खबर लेख्नु भएको छ।
0: राप्ती प्राविधिक शिक्षालय गढवा 3 मा कार्यरत करार मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरू आन्दोलित भएका छन्। प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद सिटीभिटी अन्तर्गत कार्यरत करार मासिक तथा दैनिक ज्यालादारी कर्मचारीहरूले आफ्ना माग तत्काल सम्बोधन गर्न दवाब दिँदै आन्दोलन थालेका हुन्। करार मासिक तथा दैनिक ज्यालादारी श्रमिक केन्द्रीय संघर्ष समितिले सार्वजनिक गरेको आन्दोलनका कार्यक्रम अनुसार देशभरका प्रदेश कार्यालय, शिक्षालय, तालिम केन्द्र तथा अन्य शाखा कार्यालयमा आन्दोलन शुरू गरिएको हो। समितिका अनुसार कर्मचारीहरूको हक हित, सामाजिक सुरक्षा तथा सेवाको सुनिश्चितताका लागि परिषद व्यवस्थापन समक्ष 9 बुँदे मागपत्र पेश गरिएको थियो। 2077 देखि विभिन्न चरणमा आन्दोलन, मागपत्र पेश तथा प्रतिवेदन तयारी भए पनि व्यवस्थापन पक्षले हालसम्म कुनै ठोस निर्णय नगरेकाले आन्दोलनमा उत्रिन बाध्य भएको जनाएको छ। समितिले 2083 साउन 11 गते दिएको 24 घण्टे अल्टिमेटमको अवधि सकिँदा समेत माग सम्बोधनका लागि कुनै सकारात्मक पहल नभएकाले चरणबद्ध आन्दोलन शुरू गरिएको उल्लेख गरेको छ। साउन 18 गतेदेखि प्रशासनिक तथा आर्थिक शाखाको काम पूर्ण रूपमा बन्द गर्दै संघर्ष शुरू गरिएको हो। साउन 22 गतेदेखि शैक्षिक गतिविधि र परीक्षा सम्बन्धी कामकाज समेत ठप्प गर्ने कार्यक्रम घोषणा गरेको छ। आजको युगबोध राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
2: तत्कालीन अध्यक्ष सहजराम अहिर सहित 5 जना विरूद्ध विशेष अदालत काठमाण्डुमा मुद्दा दायर भएको छ। राजस्व चुहावट गरी भ्रष्टाचार गरेको आरोपमा उनीहरूमाथि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो। तत्कालीन गाउँपालिका अध्यक्ष सहजराम अहिर, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लालबहादुर योगी, तत्कालीन राजस्व शाखा प्रमुख शम्भु चौधरी, सगुन कन्स्ट्रक्सनका प्रबन्ध निर्देशक सहदेव खड्का, कम्पनीका प्रतिनिधि विराज पुन र सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्राली बुटवल विरूद्ध अख्तियारले मुद्दा दायर गरेको हो। आर्थिक वर्ष 2076-77 उडान नम्बर 1 र 2 का विभिन्न स्थानमा नदीजन्य पदार्थको संकलन तथा निकासीको टेण्डरमा 1,41,50,000 रूपियाँ सगुन कन्स्ट्रक्सनलाई राजस्व छूट दिएर सरकारी सम्पत्ति हानि नोक्सानी पुर्याएको अख्तियारको आरोप पत्रमा उल्लेख गरिएको छ। आजका पत्र पत्रिकाहरूले खबर छापेका छन्।
0: दाङ्गो घोराही उपमहानगरपालिका 13 निवासी 41 वर्षीय टोपे नेपाली वादीले आफ्नो दुवै मृगौला फेल भएको भन्दै जीवन रक्षाका लागि सहयोगको अपील गर्नुभएको छ। लामो समयदेखि मृगौला सम्बन्धी गम्भीर स्वास्थ्य समस्यासँग जुझिरहनु भएका उहाँले आर्थिक अभावका कारण आवश्यक उपचार र मृगौला प्रत्यारोपण गर्न कठिनाई भइरहेको बताउनु भएको छ। टोपे नेपाली वादीका अनुसार चिकित्सकहरूले मृगौला प्रत्यारोपण गर्न सुझाव दिएका छन्, तर प्रत्यारोपण तथा उपचारका लागि आवश्यक ठूलो रकम जुटाउन नसक्दा उहाँ र उहाँको परिवार गम्भीर चिन्तामा परेका छन्। घरको कमजोर आर्थिक अवस्था, साना नाबालक छोरा छोरी, जिम्मेवारी तथा परिवारका अन्य सदस्यको स्वास्थ्य समस्याले उहाँको अवस्था थप जटिल बनेको छ। परिवारका अनुसार टोपेका बाबु पनि प्यारालाइसिसबाट पीड़ित हुनुहुन्छ। एकातिर आफ्नै गम्भीर स्वास्थ्य समस्या र अर्कोतिर बाबुको उपचार तथा साना छोराछोरीको पालन पोषणको जिम्मेवारीले परिवार अत्यन्तै कठिन परिस्थितिमा पुगेको छ। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
2: बजारमा खाना पकाउने ग्यासको अभाव अझै उस्तै छ, तर नेपाल आयल निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास आयात र मौजात रहेको दावी गरेको छ। निगमले आपूर्तिमा समस्या नरहेको जनाए पनि डिपो संचालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन्। सरकारले भरि सिलिण्डर बजारमा पठाउन थालेको दुई हप्ता नबित्दै दाङ उपत्यका सहित देशका विभिन्न ठाउँमा अभाव हुन थालेको छ। बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र सप्लायर्स कहाँ पुगेर खाली सिलिण्डर लाइनमा राख्न थालेका छन्। एउटा ग्यास साट्न मात्रै पनि हप्तौंसम्म कुर्नु परेको उपभोक्ताहरूको गुनासो छ। कतिपय उपभोक्ता भने ग्यास सिलिण्डर बोकेर दिनभर लाइनमा बस्ने गरेका छन्। दिनभर लाइनमा बस्दा ग्यास नपाएको भन्दै उपभोक्ताले सरकारको आलोचना गरिरहेका छन्। घोराही तथा तुलसीपुर लगायतका जिल्लाका ठूला बजारहरूमा ग्यास डिलरहरूमा विक्रेताहरूले पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथावत छ। यसैबीच वाणिज्य आपूर्ति तथा उद्योग उपभोक्ता संरक्षण विभागले खाना पकाउने ग्यासको कृत्रिम अभाव गर्ने व्यवसायिक फर्मलाई आवश्यक कार्यवाही गर्न निर्देशन दिएको छ। केही दिन यता बजारमा खाना पकाउने एलपी ग्यासको अभाव भएको धेरै गुनासो आएकाले विभागले ग्यासमा केन्द्रित भएर बजार अनुगमन गर्न आग्रह गरेको छ। यसै विषयमा केन्द्रित रहेर हामीले नागरिकहरूलाई केही नागरिकहरूलाई सोद्धा उहाँहरूले ग्यास पाउन नसकेको भनेर प्रतिक्रिया दिनुभएको छ। ग्यासको अभावमा आफ्नो दैनिक जीवन कष्टकर बन्न थालेको उपभोक्ताहरूले गुनासो गरेका छन्। यस खबर संचार डेस्कबाट लिएका छौं। खबरको सिलसिला जारी नै छ। अहिलेका लागि छोटो विश्राम।
3: पश्चिम नेपालमै पहिलो पटक अत्याधुनिक प्रविधिद्वारा विभिन्न सेवाहरू प्रदान गरिरहेको बुद्ध इन्टरनेशनल हस्पिटलमा अब डेन्टल सेवा,
4: दन्तरोग विशेषज्ञ डाक्टर आशिष उप्रेतीद्वारा दिइने सेवाहरू,
3: दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको चेक जाँच उपचार तथा अपरेशन सेवा,
5: बाङ्गो टिङ्गो नमिलेको दाँत मिलाउने,
3: सास गन्नाउने, गिजा दुख्ने, गिजा सुनिने समस्याको चेक जाँच तथा सफल उपचार,
5: मुख सम्बन्धी सम्पूर्ण समस्याको अपरेशन सेवा
3: र मुखको स्वास्थ्यको सुधार।
6: सम्पर्क बुद्ध इन्टरनेशनल हस्पिटल प्राली, सड़क विभाग ओह्रालो, घोराई जाँच। फोन नम्बर 082-63-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू, मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जित नारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
8: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
9: हाड जोड्ने नसा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
10: रेडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
11: साथै ईसीजी, टीएफटी, मुटुको भिडियो एक्सरे, इको,
12: इन्डोस्कोपी सेवा,
11: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
13: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
7: सम्पर्क शिव मेडिकल हल, हस्पिटल रोड, घोराईदान। फोन नम्बर 082-560-734 र 082-560-138।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराईदाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोर्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-65-509 र मोबाइल 98-53-065-23।
2: तुलसीपुर 10 गौरी गाउँमा अवस्थित गौरी गाउँ पछिल्लो वर्षहरूमा धार्मिक तथा पर्यटकीय गन्तव्यका रूपमा परिचित बन्दै आएको छ। तुलसीपुर बजारबाट करिब 4-5 किलोमिटरको दूरीमा रहेको करिब 12 बिघा क्षेत्रफलमा फैलिएको यो तालको बीच भागमा निर्माण गरिएको मन्दिर यहाँको मुख्य आकर्षक हो। विगतमा पशु चौपायाहरूलाई पानी खुवाउने उद्देश्यले निर्माण गरिएको ताल अहिले आन्तरिक पर्यटक, भक्तजन र घुमफिरका पारखीहरूको रोजाईमा पर्न थालेको छ। मनोरम प्राकृतिक वातावरण, तालको बीचमा रहेको मन्दिर र शान्त परिवेशका कारण दैनिक रूपमा दर्शनार्थी तथा घुम्न आउनेहरूको चहल पहल बढ्दै गएको छ। तुलसीपुर उपमहानगरपालिकाले समेत गौरी गाउँ ताललाई नगरभित्रका पर्यटकीय स्थलहरू मध्ये एकका रूपमा सूचीकृत समेत गरेको छ। यद्यपि राज्यको पर्याप्त दृष्टि पुग्न नसक्दा यो तालकोले स्थापित हुन माछा पालनको सहारा लिनुपर्ने देखिएको छ। पर्यटन र धार्मिक महत्वसँगै गौरीगाउँ स्थानीय आय आर्जनको बलियो स्रोत पनि बनेको छ। तालमा माछा पालन गर्दै आएको गौरीगाउँ ताल संरक्षण गौरीताल संरक्षण समितिले हरेक वर्ष लाखौं रूपियाँ आमदानी गर्दै आएको छ। समितिका अध्यक्ष भानु केसीका अनुसार माछा पालनका लागि ताल ठेक्कामा दिने गरिएको छ भने बितेको आर्थिक वर्षमा मात्रै 11 लाख रूपियाँ आमदानी भएको छ। माछा पालनको आमदानीले जोगिँदै गौरीताल आजको युगबोध दैनिकमा एकराज भण्डारीले यो खबर लेख्नु भएको छ।
0: घोराई उपमहानगरपालिकाले उपभोक्ताको हित संरक्षणलाई प्राथमिकतामा राख्दै उपमहानगरपालिका क्षेत्रभित्र मिठाई व्यवसाय सञ्चालन गरिरहेको व्यवसायीसँग छलफल तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। दाङडेफेरी होटल व्यवसाय समितिको आयोजनामा कार्यक्रम सम्पन्न गरिएको थियो। कार्यक्रममा उपभोक्ता हित संरक्षण शाखाले व्यवसायीहरूलाई बिक्री गरिने सम्पूर्ण मिठाईजन्य खाद्य पदार्थमा खाद्य स्वच्छता र गुणस्तर कायम गर्न भान्सा तथा उपभोक्ता बस्ने स्थानको नियमित सरसफाई सुनिश्चित गर्न तथा प्रत्येक मिठाई पसलमा अनिवार्य रूपमा डिजिटल तौल मेसिन प्रयोग गर्न निर्देशन दिएको छ। त्यसैगरी मिठाई प्याक गर्ने क्रममा प्रयोग हुने प्याकेटको तौल उपभोक्ताले खरिद गर्ने मिठाईको तौलमा गणना नगर्न, बिक्री गरिने मिठाईका परिकारको मूल्यमा आधारभूत रूपमा एकरूपता कायम गर्न तथा उपभोक्ता मैत्री सेवा प्रदान गर्न आग्रह गरिएको छ। मिठाई उत्पादन गर्दा स्वास्थ्य सुरक्षित र गुणस्तरीय कच्चा पदार्थ प्रयोग गर्नुपर्ने विषयमा पनि विशेष जोड़ दिएको थियो। अन्तर्क्रियाका क्रममा सहभागी मिठाई व्यवसायीहरूले उपमहानगरपालिकाले दिएका सुझाव र निर्देशनलाई सकारात्मक रूपमा कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए। आजको गणतन्त्र राष्ट्रिय दैनिकमा खबर छ।
2: राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले विश्व स्तनपान सप्ताह शुभारम्भ गरेको छ। त्यस अवसरमा मंगलबार प्रसूति वार्ड र एनएक्स वार्डमा पुगेर प्रशिक्षण दिएको हो। सप्ताह साउन 16 गतेदेखि 22 गतेसम्म चल्ने जनाइएको छ। सकेसम्म आमाको दूध नै खुवाउनु पर्छ, अरू कुनै चीज बाहिरको खुवाउनु जरूरी छैन। प्राध्यापक डाक्टर बसन्त लामी छानेले भन्नुभयो, आमाको दूध खाएका बच्चा पछि स्वस्थ हुन्छन्, बच्चा निरोगी हुन्छन्। उहाँले भर्खर अपरेशन गरेको आमालाई बस्न गाह्रो भएपछि सुतेर भए पनि दूध खुवाउन सुझाव दिनुभयो। प्रसूति वार्डमै स्तनपान सप्ताह आजको युगबोध दैनिकमा खबर छ र युगबोध दैनिकमै बढ्दै स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवाग्राही भनेर अर्को खबर छापिएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा 1000 बढ़ी सेवाग्राहीहरूले एकै दिन सेवा लिएका छन्। प्रतिष्ठानका सूचना अधिकारी निशान भट्टराईका अनुसार सोमबार एकै दिन 1285 जनाले स्वास्थ्य सेवा लिएका हुन्। यो संख्या प्रतिष्ठान स्थापना भए यता एकै दिन सेवा लिने बिरामी मध्ये सबैभन्दा धेरै भएको जनाइएको छ। आजका पत्र पत्रिकाले खबर छापेका छन्।
0: देशकै प्रमुख जडीबुटी निकासी नाका मानेको नेपालगंज नाकाबाट गत आर्थिक वर्ष 2082-83 37 लाख किलो बढ़ी जडीबुटी निर्यात भएको छ। नेपालगंज भन्सार कार्यालयका अनुसार गत आर्थिक वर्षमा यस नाकाबाट 84 करोड़ रूपियाँ भन्दा बढ़ी मूल्यका विभिन्न प्रकारका 37 लाख किलो बढ़ी जडीबुटी निर्यात भएको हो। नेपालगंज भन्सार कार्यालयका प्रमुख जनार्दन पौडेलले देशमै सबैभन्दा बढ़ी जडीबुटी निर्यात हुने यस नाकाबाट गत आर्थिक वर्षमा 84 करोड़ 26 लाख 74 हजार रूपियाँ बराबरको 37 लाख 3 हजार 861 किलो विभिन्न प्रकारका जडीबुटी निर्यात भएको जानकारी दिनुभएको छ। उहाँले पछिल्लो वर्ष केही वर्ष यता जडीबुटीको निर्यात पुनः बढ़दै गएको बताउँदै यसबाट पश्चिम नेपालका जडीबुटी उत्पादन गर्ने किसान संकलक तथा व्यवसाय उत्साहित भएको बताउनुभयो। प्रमुख पौडेलका अनुसार अघिल्लो आर्थिक वर्ष 2081-82 यस नाकाबाट 3 करोड़ 64 लाख 70 हजार रूपियाँ बराबरको जडीबुटी निर्यात भएको थियो। यसैगरी आर्थिक वर्ष 2000 81 करोड़ 84,82,000 रूपियाँ बराबरको जड़ीबुटी निर्यात भएको थियो। आजको गोरक्ष राष्ट्रिय दैनिकमा यो खबर छ।
2: अब लागौं यिनै पत्रिकाहरूले छापेका सम्पादकीय लेख विचार र टिप्पणीहरूतर्फ। आजको नयाँ युगबोध राष्ट्रिय दैनिकमा यो तस्विर कहिले फेरिन्छ दृष्टिकोण स्तम्भमा डाक्टर अमर गिरीको विचार छापिएको छ। नयाँ जनवादी क्रान्तिको आवश्यकता किन लोकनारायण सुवेदीको विचार छापिएको छ भने आजको युगबोध राष्ट्रिय दैनिकमा विश्व स्तनपान दिवसको अवसर पारेर स्तनपान स्वास्थ्य जीवनको शुरूआत हो। घोराई उपमहानगरपालिका स्वास्थ्य प्रवर्धन शाखा प्रमुख राधा पौडेलसँगको अन्तर्वार्ता पनि आजको युगबोध दैनिकमा छापिएको छ र आजको युगबोध दैनिकले ग्यास आपूर्ति सहज बनाउन सरकारको हस्तक्षेप खोइ शीर्षकमा सम्पादकीय लेखेको छ।
0: यसै गरी आजको गोरक्ष राष्ट्रिय दैनिकमा मध्यस्थता अन्तर्गत विदेशबाट मतदान सरम कूटनीतिमा नयाँ आयाम शीर्षकमा सरू जोशीको यो विचार छापिएको छ। मधुसूदन गौतम संघको मेरो खुशी स्तम्भमा अंग्रेजी अनुवाद र त्यो 60 रूपियाँ शीर्षकमा यो
2: त्यसै गरी आजको गणतन्त्र दैनिकमा महाभारत किन पढ्ने आजको समय चेतना महाभारतको जीवन दर्शन रामबहादुर जीशीको यो पुस्तक समीक्षा छापिएको छ। एकराज शर्मा अधिकारीले लेख्नु भएको बाल महाभारत पुस्तकको त्यसै गरेर शिक्षक र विद्यार्थी बीचको सम्बन्ध एक शिक्षकको मनबाट राजन अधिकारी प्लस टू संयोजक गुरूकुल एकाडेमीका शिक्षक राजन अधिकारीको यो बीच अन्तर्वार्ता पनि आजको गणतन्त्र दैनिकमा छापिएको छ र महँगी नियन्त्रण र बजार व्यवस्थापनमा सरकारको प्रभावकारी भूमिका आवश्यक शीर्षकमा सम्पादकीय छापेको छ। यिनै खबरहरूसँगै हामी कार्यक्रम खबर पत्रिकाको अन्त्यमा आइपुगेका छौं। यतिन्जेलसम्म प्रविधिमा साथ दिने प्रविधिका मित्र शालिकराम चौधरी र कार्यक्रम सुनिदिने तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। कार्यक्रम खबर पत्रिका लिएर भोलि बिहान 6:30 बजे पुनः उपस्थित हुने नै छौं। आजका लागि भने म अमर क्षेत्री
0: अनि म देवाभूषाल पनि बिदा हुन्छौ।
2: नमस्कार।
12: यो रेडियो नेपाल हो। अब निर्मला ठकुराठीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। प्रधानमन्त्री बालेन्द्र शाहद्वारा सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने रासोपाका सांसदहरूसँग छलफल। सांसदहरूद्वारा आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यान आकर्षण। ग्यास अभावको समस्या तत्काल सम्बोधन गर्न संसदीय समितिमा सांसदहरूको माग। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा वितरणलाई थप प्रभावकारी बनाउने निर्णय। कञ्चनपुरको महेन्द्रनगर स्थित मजगाउँ विमानस्थल पुनः सञ्चालनको तयारी र पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तमा आत्मघाती बम विस्फोट हुँदा 17 जनाको मृत्यु।
15: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
12: प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा छलफल गर्नुभएको छ। भेटका क्रममा सांसदहरूले सरकारले सुशासनका क्षेत्रमा गरेका कामको प्रशंसा गर्दै ती उपलब्धिबारे संसद मार्फत जनतालाई जानकारी गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै उहाँहरूले आफ्ना निर्वाचन क्षेत्रसँग सम्बन्धित विभिन्न विकास आयोजना तथा स्थानीय समस्याबारे प्रधानमन्त्रीको ध्यान आकर्षण गराउनुभयो। सांसदहरूले सुदूरपश्चिमका समस्या, राजनैतिक अवस्था र सम्भावना बारे प्रधानमन्त्रीलाई जानकारी गराउनु भएको हो। उहाँहरूले गेटा विश्वविद्यालय संचालन, कैलाली र कञ्चनपुरका तराई क्षेत्रमा छाडा चौपाया व्यवस्थापन, धनगढ़ी खुटिया दिपायल फास्ट ट्र्याक विद्युतीकरण, सड़क दुर्घटना न्यूनीकरण, तटबन्ध निर्माण, पञ्चेश्वर बहुद्देश्यीय आयोजना, पश्चिम सेती जलविद्युत आयोजना तथा अन्य स्थानीय समस्या बारे जानकारी गराउनु भएको थियो। साथै भन्सार सम्बन्धी समस्या, आरक्ष पीड़ित, हुलाकी सड़क, किसानका लागि धान खरीद बिक्री तथा दोधारा चाँदनी क्षेत्रमा नदी कटानका विषयमा पनि उहाँहरूले प्रधानमन्त्री समक्ष कुरा राख्नुभयो। सांसदहरूले सुनसरी र तराई मधेशमा शान्ति स्थापनाका लागि सरकारले दीर्घकालीन सोच राख्नुपर्ने र नागरिकमा रहेको त्रास हटाउन विशेष पहल गर्नुपर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा प्रतिपक्षी दलका सांसदहरूले धनुषामा गृहमन्त्री सुधन गुरूङले गर्नुभएको 13 बुँदे सहमति एउटा पक्षसँग मात्र गरिएको भन्दै निष्कर्षमा पुग्न नसकिने बताउनुभयो। बैठकमा सांसदहरूले तराई मधेशमा चारजना नागरिकले ज्यान गुमाएको घटनाको निष्पक्ष छानबिनका लागि एक विश्वसनीय आयोग गठन गर्न माग गर्नुभयो। बैठकमा सांसदहरूले भारतीय सीमा सुरक्षा बल एसएसबीले सुस्ता स्थित नेपाली भूमिमा प्रवेश गरी नेपाली नागरिकलाई धम्क्याएको र भौतिक संरचनामा क्षति पुर्याएको विषयमा सरकारको ध्यानाकर्षण गराउनुभयो। प्रतिनिधि सभामा वास्तविक भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको पहिचान गरी नागरिकको संरक्षण र पुनर्स्थापनाका लागि सरकारले आवश्यक व्यवस्था गर्नुपर्ने विषयको जरूरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल भएको छ। जरूरी सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गर्दै नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले सरकारले सक्कली सुकुम्बासी र भूमिहीनले आत्मसम्मानका साथ आवास पाउनुपर्ने बताउनुभयो। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बे प्रस्तावक रहेको प्रस्तावको समर्थकमा नेकपा एमालेका प्रमुख सचेतक ऐनबहादुर महर, नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलाल र श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राई रहनु भएको छ। प्रस्तावमाथिको छलफलमा सांसदहरूले सुकुम्बासी बस्तीमा बिना तयारी डोजर चलाएर सरकारले नागरिकको बाँच्ने भरोसा भत्काइदिएको भन्दै वास्तविक सुकुम्बासीको पहिचान गरी सुरक्षित आवास, क्षतिपूर्ति र लालपूर्जा वितरणको माग गर्नुभयो। सरकारले प्रत्येक 15 दिनमा प्रगति विवरण समितिमा पेश गर्नुपर्ने र समस्या समाधान नभएसम्म मासिक रूपमा सदनलाई जानकारी गराउनुपर्ने प्रस्तावमा उल्लेख छ। बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले आदिवासी जनजाति आयोगको छैटौं वार्षिक प्रतिवेदन आर्थिक वर्ष 2081-82 पेश गर्नुभयो। जिल्ला प्रशासन कार्यालय सुनसरीले देवानगंज गाउँपालिका 3 कप्तानगंजमा यही साउन 10 गते राति भएको घटनामा घाइते हुनुभएका 22 वर्षीय रविन्द्र मेहताको उपचारका क्रममा निधन भएको प्रति गहिरो दुःख व्यक्त गरेको छ। प्रशासनले सार्वजनिक अपील जारी गर्दै काठमाडौँमा उपचाररत मेहताको निधनप्रति श्रद्धांजलि अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना प्रकट गरेको छ। घटनाबाट प्रभावित पक्षलाई परेको चोट तथा आहतलाई पूर्ण रूपमा सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै मृतकका परिवारसँग गृहमन्त्री सुधन गुरूङले गर्नुभएको सम्झौता अनुरूप राहत र सहायता उपलब्ध गराउन राज्य प्रतिबद्ध रहेको प्रशासनले जनाएको छ। केही दिन अघि झडप र तनावका कारण अत्यन्त संवेदनशील बनेको सुनसरीको भोकराहा नरसिंह गाउँपालिकामा हिजो सामाजिक सद्भाव कायम गरौं भन्ने नारासहित सर्वपक्षीय शान्ति सद्भाव र्याली निकालिएको छ। हालैको घटनापछि स्थानीय प्रशासनले सो क्षेत्रमा कड़ा सुरक्षा व्यवस्था लागू गरेको थियो। तनावग्रस्त त्यस क्षेत्रमा आयोजित र्यालीले समुदाय बीचको विश्वास, एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भावलाई थप मजबूत बनाउने सन्देश दिने जनाएको छ। कार्यक्रमका क्रममा हालैको घटनामा ज्यान गुमाएका युवाप्रति श्रद्धांजलि अर्पण गर्दै पीड़ित परिवारप्रति समवेदना व्यक्त गरिएको थियो। प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको हिजोको बैठकमा सांसदहरूले काठमाडौँ उपत्यका सहित मुलुकभर खाना पकाउने एलपी ग्यासको अभाव देखिएकाले तत्कालै समस्या समाधान गर्न उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र माथतका निकायलाई आग्रह गर्नुभएको छ। खाना पकाउने ग्यासको आपूर्ति व्यवस्थापन सम्बन्धमा समितिमा हिजो भएको छलफलमा सांसदहरूले बजारमा ग्यासको अभाव रहेकाले तत्कालै सम्बोधन गर्न माग गर्नुभयो। समितिका सभापति हरवर अन्सारीले ग्यासको अभाव बारम्बार देखिएकाले घरायसी उपभोक्ता र होटल तथा औद्योगिक क्षेत्रमा प्रयोग गरिने ग्यास छुट्टा छुट्टै हुनुपर्ने बताउनुभयो। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारीले ग्यास आपूर्तिमा मन्त्रालयले सहजीकरण गर्दै आइरहेको बताउनुभयो। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाल विशेष सेवा ऐन 2042 साबिकको व्यवस्था जगाउने सम्बन्धी विधेयक 2083 पारित गरेको छ। समितिको हिजो बसेको बैठकमा प्रतिपक्षीय दलका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत नभई गृह मन्त्रालय अन्तर्गत नै राख्नुपर्ने गरी राखेको संशोधन प्रस्ताव अस्वीकार गर्दै बहुमतले पारित गरेको हो। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले मुलुकको कार्यकारी निकाय अन्तर्गत अनुसन्धान विभागलाई राख्दा देशको सुरक्षा चुनौतीका सूचना सहज रूपमा संकलन गर्न सकिने हुँदा सरकारले विधेयक ल्याएको बैठकलाई जानकारी दिनुभयो। बैठकमा नेपाली कांग्रेस र नेकपाका सांसदहरूले राष्ट्रिय अनुसन्धान विभागलाई प्रधानमन्त्री कार्यालय अन्तर्गत लैजान नहुने बताउनुभयो। त्यस्तै नेकपा एमालेका सांसदहरूले विगतमा एमाले नेतृत्वको सरकारले सो अभ्यास गरिसकेकाले नैतिक रूपमा विरोध गर्न नसक्ने भए पनि सैद्धान्तिक रूपमा कांग्रेसका सांसदहरूले राखेको संशोधन प्रस्तावमा समर्थन गर्नुभएको थियो। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले ऐन बनाउँदा पर्यटन क्षेत्रका सम्भावनालाई केन्द्रमा राखेर बनाइनु पर्नेमा जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको हिजोको बैठकमा पर्यटन विधेयक 2081 सम्बन्धमा भएको छलफलमा मन्त्री पौडेलले पदमार्ग संरक्षण ऐन आरोग्य पर्यटन लगायतका सम्भावित विषयलाई मध्यनजर गरेर साझेदारीमा आधारित ऐन बनाउनु आजको आवश्यकता रहेको बताउनुभयो। वहाँले देशभरि सञ्चालनमा रहेका 3,000 भन्दा बढ़ी होटलहरू अझै पनि दर्ता नभई चलाइएको पाइएको भन्दै तिनीहरूलाई दर्ता प्रक्रियामा ल्याउन देखिएका कठिनाई हटाउनु पर्ने समितिलाई जानकारी गराउनुभयो। समितिको बैठकमा सदस्यहरूले पर्यटन गतिविधि हुने स्थानहरूमा सर्वसुलभ संचार सुविधा र पर्यटकको सुरक्षा लगायतका विषयमा मन्त्रालयले थप ध्यान दिनुपर्ने सुझाव दिनुभयो। परराष्ट्र मन्त्री शिशिर खनालले मन्त्रालयले मुलुक केन्द्रित रणनीतिक कार्ययोजना निर्माणका लागि काम गरिरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आयोजित मन्त्रालय स्तरीय विकास समस्या समाधान समिति एमड्याक बैठकमा परराष्ट्र मन्त्री खनालले विदेशमा बसोबास गर्ने नेपालीको यकिन संख्या उपलब्ध नहुँदा नीति तथा योजना निर्माण र कार्यान्वयनमा कठिनाई भइरहेको उल्लेख गर्नुभयो। मन्त्रालयमा आयोजित बैठकमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डाक्टर गुणाकर भट्ट परराष्ट्र सचिव अमृत बहादुर राई परराष्ट्र मन्त्रालयका प्रतिनिधि तथा विभिन्न मन्त्रालयका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। परराष्ट्र मन्त्री शिशिर खनालले सरकार आर्थिक समृद्धि हासिल गर्ने लक्ष्यका साथ अघि बढ़िरहेको बताउनु भएको छ। परराष्ट्र मन्त्रालयमा हिजो आर्थिक कूटनीति महाशाखाको आयोजनामा भएको कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वहाँले आर्थिक समृद्धिका लागि अन्तर्राष्ट्रिय सहायता र व्यापार महत्वपूर्ण आधार रहेको औल्याउनुभयो। मन्त्री खनालले अन्तर्राष्ट्रिय सहायता र व्यापारका क्षेत्रमा नेपालको सहभागिता र लाभलाई थप विस्तार गर्नुपर्ने बताउनुभयो। नेपालले कम विकसित मुलुकको हैसियतमा विभिन्न मुलुकबाट शून्य भन्सार दरको सुविधा पाउँदै आए पनि त्यसबाट अपेक्षित लाभ लिन नसकेको उल्लेख गर्नुहुँदै परराष्ट्र मन्त्री खनालले विगतमा कहाँ कहाँ अवसर गुमाइयो भन्ने विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता औल्याउनुभयो। कञ्चनपुरको महेन्द्रनगर स्थित मजगाउँ विमानस्थल पुनः सञ्चालनको तयारी तीव्र पारिएको छ। हालसम्म विमानस्थलको पुननिर्माण कार्य करिब 77% सम्पन्न भइसकेको छ। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले केही दिन अघि निर्माणाधीन मजगाउँ विमानस्थलको स्थलगत अनुगमन गर्दै बाँकी पूर्वाधार समयमै पूरा गरी विमानस्थल सञ्चालनमा ल्याइने प्रतिबद्धता व्यक्त गरेसँगै नागरिक स्तरमा थप आशा बढ़ेको छ। कञ्चनपुरबाट संवाददाता हरीश चन्द्र बागको रिपोर्ट।
16: विक्रम सम्वत 2030 देखि 2054 सम्म जहाजबाट सेवा दिएर लामो समयदेखि ठप्प रहेको महेन्द्रनगर मजगाउँ विमानस्थललाई पुनः सञ्चालन गर्न निर्माण कार्य अघि बढ़ाइएको हो। 2078 माघ 10 गतेदेखि शुरू भएको आयोजनाको दोस्रो पटक विस्तारित म्याद अनुसार 2083 पौष 24 गतेसम्म निर्माण पूरा गर्ने लक्ष्य छ। 52 बिघा 10 कट्टा 12 धुर क्षेत्रफलमा फैलिएको यो विमानस्थललाई पुनः निर्माण गर्न रु 51,50,23,622 रकमको लागत अनुमान गरिएकोमा भ्याट सहित रु 45,66,54,174 2078 पुसमा ठेक्का सम्झौता गरिएको थियो। हालसम्म आयोजनाको भौतिक प्रगति 76.65% र आर्थिक प्रगति 73% पुगेको छ। नेपाल सरकारका संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेलले विमानस्थल निर्माणमा राज्यको ठूलो लगानी भइसकेकाले रोकिएका कामहरूलाई तीव्रता दिएर बाँकी पूर्वाधार निर्माण पूरा गर्ने प्रतिबद्धता जनाउनुभयो।
17: भारतीय पर्यटकहरूलाई यो सजिलो ठाउँमा छ, बफर जोनमा छ, नजिकै बोर्डर छ, पोखरा काठमाडौँ जनकपुर जस्ता धार्मिक स्थलहरूमा आकर्षण बढ़िरहेको छ भारतीय पर्यटकहरूको, त्यता जान सक्ने वातावरण देखिन आएको छ। भइसकेको कामलाई रोक्ने कुरा हुँदैन, हामी यसलाई कम्प्लिट गर्ने दिशातर्फ अगाडि बढ्छौं।
16: मजगाउँ विमानस्थल पुनः सञ्चालन समितिका सचिव राजेन्द्र बहादुर चन्दले सुदूरपश्चिमको समृद्धिसँग जोड़िएको यो विमानस्थल सञ्चालनका लागि वर्षौंदेखि निरन्तर संघर्ष र दबावमूलक अभियान चलाउँदै आएको बताउनुभयो।
18: मजगाउँ विमानस्थल वास्तवमै सुदूरपश्चिमलाई नै पर्यापर्यटनसँग जोडेर देशका विभिन्न ठाउँहरूलाई जोड्न सक्छ। जुन व्यावसायिक रूपमा मजगाउँ विमानस्थल चल्छ भन्ने कुरा चाहिँ हामी विश्वस्त छौं।
16: पर्यटन व्यवसायी परमानन्द भण्डारीले निर्माणाधीन विमानस्थललाई चाँडै सम्पन्न गरी यस क्षेत्रको आर्थिक बहुआयाम र समृद्धिसँग जोड्नु पर्नेमा जोड़ दिनुभयो।
19: एयरपोर्टदेखि विभिन्न ठाउँ जैविक खालका र अलिक खर्च गर्ने खालका पर्यटकहरू पनि यस क्षेत्रबाट आउन सक्ने मैले बुझेको छु। अब यो नयाँ सरकारले कमसे कम यो एयरपोर्ट कम्प्लिट गरिदियो भने हामी एकदम आशावादी पनि हुने थियौँ।
16: यस आयोजनामा संघीय सरकार अन्तर्गत क्यामको 50%, सुदूरपश्चिम प्रदेश सरकारको 25%, भीमदत्त नगरपालिकाको 15% र दोधारा चाँदनी नगरपालिकाको 10% बहुपक्षीय लगानी साझेदारी रहेको छ।
20: हरीश चन्द्र बाग, रेडियो नेपाल, कञ्चनपुर।
12: झापामा आर्थिक वर्ष 2082-83 696 जनामा स्क्रब टाइफस संक्रमण पुष्टि भएको छ। स्क्रब टाइफस संक्रमण भएमा उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, खोकी, वान्ता, पखाला, श्वास प्रश्वासमा समस्या हुने र टाउको स्थानमा कालो दागको लक्षण देखिने टोकेको स्थानमा कालो दागको लक्षण देखिने गर्दछ। किर्नाको टोकाईबाट सर्ने रोग भएकाले खेतबारी, झाडी तथा वन क्षेत्रमा जाँदा लामो बाहुला भएको कपडा, जुत्ता र कीटनाशक मलम प्रयोग गर्न तथा घर वरपरको वातावरण सफा राख्न स्वास्थ्य कार्यालय झापाले आग्रह गरेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले गढवा गाउँपालिका दाङका तत्कालीन अध्यक्ष सहजराम हरि अहिर सहित 5 जनालाई राजस्व थुहावट गरी भ्रष्टाचार गरेको भन्दै विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको छ। आयोगले तत्कालीन अध्यक्ष अहिर समेत 5 जना र सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्राली बुटवल उपर राजस्व चुहावट गरी भ्रष्टाचार गरेको भन्दै आरोप पत्र दायर गरेको हो। यस्तै अख्तियारको टोलीले नुवाकोटको म्यागङ गाउँपालिकाका सूचना प्रविधि अधिकृत वीरेन्द्र तामाङलाई 1,00,000 रूपियाँ घुससहित नियन्त्रणमा लिएको जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानको खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लामा भएको आत्मघाती बम विस्फोटमा सात प्रहरी सहित 17 जनाको मृत्यु हुनुका साथै अन्य 27 जना घाइते भएका छन्। पाकिस्तानी पत्रिका डनका अनुसार स्वात प्रहरी प्रवक्ता नासिर इकबाल करिमीले नजिकैको काबुल चोकमा कानून र कानूनी व्यवस्थाको विरोधमा सार्वजनिक विरोध प्रदर्शन भइरहेको समयमा काबुल प्रहरी स्टेशन नजिकै आत्मघाती बम विस्फोट भएको बताउनुभयो। स्वात प्रहरीका अनुसार प्रहरी कर्मचारीहरूले प्रहरी स्टेशनको प्रवेशद्वारमा उनीहरूलाई रोक्ने प्रयास गरेपछि आक्रमणकारीले विस्फोटक पदार्थ विस्फोट गरेको डनले जनाएको छ। अहिलेसम्म कुनै पनि अतिवादी समूहले आक्रमणको जिम्मेवारी लिएको छैन। श्रीलंकामा लगातारको भारी वर्षापछि गएको बाढ़ी र भूस्खलनमा परि कम्तीमा 5 जनाको मृत्यु भएको छ भने 2 जना बेपत्ता भएका छन्। विपदको सबैभन्दा बढ़ी असर चिया उत्पादनका लागि परिचित मध्य पहाड़ी क्षेत्रमा परेको छ। घटनापछि त्यस क्षेत्रका विद्यालयहरू बन्द गरिएका छन् भने हजारौं मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
1: यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
21: अर्थमन्त्री डाक्टर सोनी मुवागले राष्ट्र बैंकलाई थप सक्रिय र उत्तरदायी बनाउन बैंकको ऐन संशोधन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभा अर्थ समितिको मंगलबारको बैठकमा अर्थमन्त्री वागले सार्वजनिक संस्थानलाई थप प्रभावकारी र उत्तरदायी बनाउन ऐन संशोधन आवश्यक भएको बताउनु भएको हो। नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न भनेको विधेयकमाथिको दफावार छलफलमा अर्थमन्त्री डाक्टर वागले नेपाल जस्तो अर्थतन्त्रमा वित्तीय नीति र मौद्रिक नीति एकअर्काका परिपूरक भएकोले अर्थ मन्त्रालय र नेपाल राष्ट्र बैंक बीच प्रभाव समन्वय आवश्यक भएकोमा जोड़ दिनुभयो। अर्थमन्त्री वागले राष्ट्र बैंक संचालक समितिमा कम्तीमा 7 सदस्य रहने प्रस्ताव उपयुक्त रहेको उल्लेख गर्दै नेपाल राष्ट्र बैंक नेपाल सरकारबाट प्रत्यक्ष निर्देशन दिने व्यवस्था हटाइने भएपछि अर्थ सचिवको उपस्थिति थप महत्वपूर्ण हुने धारणा राख्नुभयो। ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लाहरूमा ग्यासको वितरणलाई थप प्रभावकारी नियमित र सहज बनाउन सम्बन्धित निकायहरूबीच आवश्यक समन्वय तथा व्यवस्थापनलाई तीव्रता दिने निर्णय भएको छ। नेपाल सरकारका मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा भएको छलफलमा बजारमा ग्यास अभाव हुनुको कारण र समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग उद्योगिक तथा ग्यास वितरण व्यवसायी लगायतको भूमिका बारे समीक्षा गरिएको छ।
22: मेड इन दंगाली हो नि त राम्रो त भइहाल्छ नि।
23: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न कहाँबाट ल्यायो यो जुत्ता?
22: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। दंगाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
23: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
22: एकपटक दंगालीबाट किनेर हेर न।
23: लौ त म दंगाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
24: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
22: स्कूल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
25: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
26: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
22: प्रोप्राइटर सम्राज रैदास।
27: सम्पर्क फोन नम्बर 0825367775।
22: सम्पर्क नम्बर 98478726873।
28: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
29: के तपाईँ दाँत तथा गिगा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
30: किराले खाएको दाँत निकाल्ने,
25: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
30: खाली ठाउँमा दाँत राख्ने,
25: दाँतको जरैदेखि उपचार गर्ने,
30: भएको दाँतमा खुलो राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
25: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
29: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि। सम्पर्क फोन नम्बर 0825904662 98295053।
3: आया मम्मी मम्मी दाँत दुख्यो।
4: मम्मी मेरो दाँत बङ्गो आयो। साथीले सधैँ जिस्काइरहन्छन्। स्कुलमा जान लाज लाग्ने भइसक्यो।
5: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
6: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
4: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खुवाईमा
6: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नु होला।
29: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
7: सावधान उस्ता उस्तै नामबाट नझुक्किनु होला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
8: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
6: सम्पर्क फोन नम्बर 0825902022।
4: रोड चुट्टी पुकार खैनी जस्ता छुट्टीजन्य पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मध्य पश्चिम र बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
9: मह सेवन दीर्घ जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जाँगर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
10: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
9: हरेक बिहान मनतातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
11: शुद्ध महका लागि कहाँ जाने त?
13: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
11: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
27: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एक मात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा।
31: सम्पर्क मोबाइल नम्बर 9857831840 र 9848720440।
27: 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
32: भर्ना सम्बन्धी सूचना।
29: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराहीदाङमा बिबिए बिएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
32: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ। सम्पर्क फोन नम्बर 0825631133, मोबाइल नम्बर 9847802983 र 9796252286।
33: न्युरो सर्जरी सेवा अब सञ्जीवनी शिक्षण अस्पताल घोराही दाङमा।
34: वरिष्ठ न्युरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
33: उपलब्ध। शल्यक्रियाहरू
34: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
33: बालबालिकाको न्युरो सर्जरी,
34: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्युरो सर्जरी सेवाहरू।
33: पुनश हामीसँग अत्याधुनिक न्युरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
34: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
33: सञ्जीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 0825911001 र मोबाइल नम्बर 9790965255।
35: सीता के भयो तिमीलाई? घुम्छोर बसी छौ
36: के हुनु नि?
35: बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखाए कतै ठाउँ, तर केही सिप चलेनु। अब त आश्रय मरिसक्यो।
36: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
35: ए ठिकै छ, म जानु त धेरै ठाउँ भई अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छौ।
0: शिशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
1: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
0: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848423572।
2: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
12: हाम्रा सेवाहरू
2: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
12: छाती, दम, निमोनिया, खोकी, छेरो,
2: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
12: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
2: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
12: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
2: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
12: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
2: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
12: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
2: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
12: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
2: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
12: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्डा हुने
2: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
12: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
0: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9847826001।
14: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा।
15: उपचार हुने रोगहरू
14: पाइल्स, फिस्टुला, दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, कब्जियत,
15: चाया, पोतो, डन्डीफोर, दाग, दुबी, एलर्जी, कपाल झर्ने,
14: महिनावारी गडबडी, सेतो पानी बग्ने, योनी चिलाउने, तल्लो पेट दुख्ने, निसन्तानपन एवं पुरुषको यौन इच्छामा कमी, शीघ्र स्खलन, स्वप्नदोष एवं निसन्तानपन,
15: हड्डी खिएको, नसा च्यापिएको, युरिक एसिड, हात खुट्टा झमझमाउने, पोल्ने, सिल्का हान्ने तथा सबै किसिमका बाथरोग,
14: ग्यास्ट्रिक, गानागोला, अल्सर, पत्थरी, जन्डिस, दम, खोकी, पिनास, पिसाब पोल्ने, दुख्ने,
15: सुगर, प्रेसर, थाइराइड, प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
14: हामी कहाँ फार्मेसी, ल्याब, पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा, कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
0: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 9686161694।

0: नमस्कार अनि हार्दिक स्वागत गर्न चाहन्छौ हामी दुई प्रस्तुता म सदीक्षा
1: अनि म शारदा
0: आदरणीय श्रोता हरेक बुधबार चाहिँ आज पनि हामी कार्यक्रम समता लिएर तपाईँहरूमा आइसकेका छौं आशा गर्छौ यो आधा घण्टा तपाईँ हामी सँगसँगै रहनेछौ यो कार्यक्रम प्रत्येक बुधबार बिहान 7:30 बजेदेखि 8 बजेसम्म रेडियो मध्यपश्चिमबाट प्रसारण हुने गर्दछ साथै इन्टरनेटबाट पनि www.radioMP.org मा लगइन गरी संसारभरि सुन्न सकिन्छ हाम्रो कार्यक्रमको उद्देश्य सबै खाले विभेद विरूद्ध समाजमा चेतना बढाउने रूढिवादी परम्परा विरूद्ध जनमत सृजना गर्ने गाउँ ठाउँमा बसेर महिला समानताको पक्षमा क्रियाशील महिलाहरूलाई प्रोत्साहित गर्ने साथै समाज परिवर्तनको पक्षमा गरिएका कार्य जनावाजलाई श्रोतामाझ परिचित गराएर जागरूक गराउनु नै हाम्रो प्रयास रहनेछ समता शब्द सानो छ तर यसको गहिराई अथाह छ यसको अर्थ केवल बराबरी होइन न्याय पनि हो चेतना पनि हो र परिवर्तनको आह्वान पनि हो आजको विशेष श्रृंखलामा हामी महिलाको स्वास्थ्यको बारेमा चर्चा गर्नेछौ तर स्वास्थ्य भन्ना साथ केवल औषधि अस्पताल र उपचार सम्झिनुहुन्छ भने तपाईँ अझै सतहमै हुनुहुन्छ महिलाको स्वास्थ्यको कुरा गर्दा हामीले बुझ्नुपर्छ यो केवल शारीरिक अवस्था होइन यो त सामाजिक संरचना परम्परागत सोच भेदभावपूर्ण व्यवहार र मौन पीड़ाको समग्र कथा हो नेपालको गाउँघरमा जन्म लिएका हजारौं महिलाहरूका लागि स्वास्थ्य अझै पनि भाग्यको कुरा बनेको छ धेरै जसोका लागि सामान्य स्वास्थ्य जाँच गर्न पाउनु पनि सपना जस्तै लाग्छ गर्भावस्था र सुत्केरी अवस्थामा देखिएको व्यवस्था महिनावारीका बेला थोपिएको अपमान पोषणको कमी शारीरिक श्रमको अत्याधिक बोझ यी सबै पीड़ाहरू महिला हुनुको नाममा उनीहरूले झेल्न बाध्दैछन् र यस्ता यथार्थको बीच काम गर्दैछन् आज हाम्रा अतिथि सुलोचना धम्लिहवा दंगी शरणमा हुर्किएकी बाल्यकालमै जीवनका जिम्मेवारी बोक्न थालेकी 19 वर्षको उमेरदेखि आफै उभिएर बाँच्न थालेकी यी महिला अहिले 40 वर्ष पुग्दा पनि अडी संघर्षशील र नजुक्ने बनेकी छन् उनी अहिले रौतहट जिल्लामा कार्यरत एक स्वास्थ्य कर्मी हुन् तर उनी स्वास्थ्य सेवा दिइरहेकी मात्र छैनन् उनी त सोच बदल्ने अभियानमा पनि लागेकी छन् जहाँ अझै पनि गर्भवती महिलाहरूलाई अस्पतालसम्म पुर्याइन्न जहाँ सुत्केरी भएपछि महिलालाई एक्लै छाडिन्छ जहाँ महिनावारी हुँदा छोरीहरूलाई कुकर्म जस्तो व्यवहार गरिन्छ त्यो समाजमा सुलोचना जस्ता महिलाहरूले आशाका दीप जलाइरहेका छन् रौतहट देशको मधेस भूभागमा पर्ने एक ऐतिहासिक जिल्ला तर इतिहासले मात्र होइन चुपचाप पीड़ित महिलाहरूको वर्तमानले पनि यो भूगोललाई चिनाउने गर्छ यहाँ भौगोलिक बनोट मात्र कठिन छैन

0: मास स्वास्थ्य सेवा पुर्याउने एउटा हात कहिले जीवन बचाउने एउटी नारी आज हामीसँग छिन् सुलोचना धम्लिहवा एक स्वास्थ्य कर्मी एक संघर्षशील पात्र आजको समताको यो विशेष अङ्क उनी मार्फत हामी बुझ्ने प्रयास गर्नेछौ रौतहटका महिलाहरू अझै किन मौन छन् स्वास्थ्य सेवासम्म पुग्न किन उनीहरूलाई हरेक पाइला लड्नुपर्छ एक नर्सको आँखाबाट देखिएको समाज कति असंवेदनशील छ महिलाहरूप्रति के हामी आज पनि स्वास्थ्यमा समानता भन्दा परम्परालाई प्राथमिकता दिइरहेका छौ अब हामी प्रस्तुत गर्दैछौ रौतहट जिल्लामा स्वास्थ्य कर्मीको हैसियतले थुप्रै महिलाको ज्यान बचाउँदै उनीहरूका बीच काम गरिरहेकी एक संघर्षशील पात्र नर्स सुलोचना धम्लिहवासँग गरिएको कुराकानी
1: ङबाट प्रसारित कार्यक्रम समतामा यहाँलाई हार्दिक स्वागत गर्न चाहन्छु
2: नमस्ते सुलोचना डम्लेवा घर चाहिँ डङ्गीशरण गाउँपालिका हाल चाहिँ म रौतहट जिल्ला देवाही गोनाई नगरपालिका देवाही
1: रौतहट जिल्लामा गएर स्वास्थ्य सेवा दिइरहनु भएको छ त्यहाँ गएको कति वर्ष भयो
2: छ महिना
1: त्योभन्दा पहिले कहाँ गर्नुभएको थियो
2: मैले चाहिँ एनजिओमा ओरेक नेपाल भन्ने संस्थामा 3 वर्ष चाहिँ तुल्सीपुरमा तरिगाउँ चार पर्दा 2 साल चाहिँ सगरमाथा उदयपुर जिल्ला 5 वर्ष एनजिओमा अनि त्यसपछि 2 वर्ष चाहिँ प्युठान स्याउलीबाङ स्वास्थ्य चौकीमा 2 वर्ष चाहिँ सल्यानको बनगार नगरपालिका निगलचुला स्वास्थ्य चौकीमा 2 वर्ष देउखुरीमा राजपुर गाउँपालिकामा 1 वर्ष अहिले चाहिँ रौतहटमा 6
3: त्योभन्दा अगाडि पनि रौतहट जिल्लामै नगर हस्पिटलमा 1 साल गरे
1: 6 महिनाको बीचमा यहाँका महिलाहरूको स्वास्थ्य अवस्था समग्रमा कस्तो देख्नुभयो
2: यहाँको महिला दाङ जिल्लाको महिला र रौतहटको महिलामा धेरै फरक किनकि यहाँको महिलाहरू हस्पिटलमा गयो भने तपाईँको उमेर कति वर्ष भयो भने उनीहरू आफ्नो उमेर भन्ने गर्भवती महिला फर इक्जाम्पलको लागि गर्भवती महिलालाई तपाईँ महिना अरे भएको कहिले कुन महिनाको कति कति भनेपछि यहाँको महिलाले फ्याट भनिदिन्छ जुनसुकै पेसेन्टहरू आयो भने यहाँको दाङ जिल्लाको महिलाहरूले तपाईँको उमेर कति वर्ष भयो भने बुढोदेखि बच्चासम्म महिलाहरूले आफ्नो उमेर एक्ज्याक्ट रूपमा भनिदिन्छ मनमर्जीले हामी लेख्यो भने रिसाउन थाल्छ र उहाँको महिलाहरूले हजुर कति वर्ष हुनुभयो भनेर भन्दा चाहिँ उहाँको महिलाले आफ्नो उमेर भन्न सक्दैन उमेर पनि भन्न सक्दैन
1: भन्न नचाहेको
2: होइन भन्न सक्दैन मलाई थाहा छैन भन्छ अनि त्यसपछि महिनाहरू कति कति हुनुभयो कुन महिनामा भन्ने पनि त्यो पनि याद हुन्न आफ्नो सासूलाई आफ्नो कुनै एक्लै पनि हस्पिटल जाँदैन उनीहरूको बिहे पनि 13 वर्षदेखि सुरु हुन्छ 13 देखि 18-19 वर्षसम्म उनीहरू बिहे गरिसक्छ बच्चा पनि 2-3 वटा जन्माइसकेको हुन्छ अनि आफ्नो उमेर पनि याद हुन्न महिनाहरू भएको मिति पनि याद हुँदैन धेरै गाह्रो हुन्छ डेलिभरी डेट निकाल्नको लागि
1: अनि कसरी निकाल्नुहुन्छ त्यस्तो
2: अनि त्यसपछि सोझिसकेपछि कुन महिना भयो धेरै काउन्सिलिङ गरिसकेपछि लास्टमा भन्छ कि यो महिनामा भए अनि त्यसपछि धौड उनीहरूको भनाइअनुसार नै डेलिभरी डेट
1: रौतहटका महिलाहरूमा प्रजनन स्वास्थ्य सम्बन्धी चेतना पाउनु भएको
2: धेरै उहाँको यहाँको महिला र उहाँको महिलामा धेरै फरक छ आकाश र पाताल किनकि उहाँ छाउपडी पठा चाहिँ त्यहाँ छैन धामी झाँक्री झारफुक त्यो चलन छैन अनि छाउपडी पठा छैन तर महिनाहरू भएको बेलामा पनि उनीहरूले खाना पकाउँछ यहाँ पकाउन दिँदैन अनि उनीहरू चाहिँ सानो उमेरमा बिहे गरिदिन्छ अनि त्यसपछि घरदेखि उनीहरू यहाँको महिलाहरू बिहे गरेर गइसक्यो भने उनीहरू घरको सम्पूर्ण काम गर्छ पुरुषहरू पढ्न जब गर्न बाहिरतिर जान्छ भने उहाँको महिलाहरूले बिहे लेडिजमा बिहे अगाडि केटी भएको बेलामा चाहिँ उनीहरू चाहिँ आफ्नो घरको संसार वातावरण देख्न पाउँछ म्यारिड भइसकेपछि उनीहरू चाहिँ संसारबाट बन्देज हुन्छ किनकि उनीहरूलाई घरको काम मात्रै लगाइन्छ खेतबारीमा जति काम भए पनि उनीहरू सासु ससुरा बुढो बुढी आमा सासु ससुराहरू श्रीमानहरू उसको कोही नन्द आमाजीहरू खेतमा मान्छे लगाएर काम उनीहरूलाई के बन्देज लगाइन्छ भने घरबाट निक्लिन पाउँदैन घरमा चाहिँ काम गर्छ खाना पकाउने बर्तन धुने खाना पकाउने घर साफ गर्ने
1: घरभित्रको
2: काम बाहेक कहीँ पनि जाँदैन कपडा पनि उनीहरू नेपाली पोसाक साडीहरू नै लगाउँछ साडीहरू धोतीहरू नै लगाउँछ त्यो बाहेक कपाल पनि देखाउन पाउँदैन कपाल ढोकेर हिँड्छ मतलब प्रेग्नेन्ट भयो भने उनीहरूको सासू या नन्द या आमाजु या उसको हस्बेन्ड लिएर गाडीमा बाइकमा लिएर हस्पिटलमा चेकअपको लागि लैजान्छ बाँकी उनीहरूलाई एक्लो हिँड्न पनि दिँदैन
1: कतिपय महिलाहरू गर्भ जाँच वा सुत्केरी सेवाबाट टाढा रहन खोज्छन् के कारण होला
2: उनीहरू मेन कुरा उनीहरूको अशिक्षाको कारणले उनीहरू माथि चेतना हुँदैन गाउँघरको मान्छे अशिक्षित मान्छे गाउँघरको मान्छे पहिलेदेखि चलिआएको पहिले चाहिँ अब हस्पिटलहरू थिएन के अरे स्वास्थ्य शिक्षाको कमी थियो स्कुलहरू हस्पिटलहरू थिएन घरमै सुत्केरी हुने चलन थियो

0: त्यसको कारणले गर्दा उनीहरूको अशिक्षित नै अझै पनि उनीहरू अशिक्षित नै छ। मैले चाहिँ हस्पिटलमा गएँ भने मलाई स्वास्थ्य सेवा पनि पाउँछु, अनि त्यसपछि लट्टा कपडा पनि पाउँछु, पैसा पनि पाउँछु भन्ने उनीहरूलाई ज्ञान छैन। मतलब हाम्रो मम्मीहरूले पनि घरमै बच्चा जन्मायो, हामी पनि जन्माउँदा के हुन्छ भन्ने अशिक्षाको कारणले गर्दा उनीहरू चाहिँ अहिले पनि त्यहाँको महिलाको अवस्था चाहिँ नाजुकै छ। उनीहरू अहिले पनि होम डेलिभरी भइराखेको छ। मैले धेरै उहाँहरूको घरमा डैलोमा गएर उहाँहरूलाई काउन्सिलिङ भिजिट गरेर आफै सुत्केरी भएको महिलालाई पनि मैले आफै घरमा गएर काउन्सिलिङ गरेर चेक जाँच गरेको छु। अनि फ्यामिली प्लानिङको महिलालाई, सुत्केरी महिलालाई, प्रेग्नेन्ट गर्भवती महिलाहरूलाई जाँचको लागि मै चाहिँ 5 वडामा चाहिँ मैले आफै घर डेलोमा पुगेर उनीहरूको लागि भिजिट गरेर पनि पहिला महिना म नजाँदा नर्सिङ स्टाफ नहुँदा त्यहाँ स्वास्थ्य चौकीमा महिनामा 2-3 गर्भवती महिला चेक जाँच गरेको रेकर्ड पाए। अहिले म गइसकेपछि 35-36 मन्थली रिपोर्टिङमा आइरहेको, आइरन, क्याल्सियम, अल्बेन्डाजोल, टिटी भ्याक्सिनदेखि लिएर जाँच, उनीहरूलाई सब काउन्सिलिङ गरेर मैले त्यतिसम्म गर्भवती महिलाले मलाई चेक गर्नु भन्नेसम्म मैले बनाइसकेँ।
1: एउटा महिला गर्भवती भइसकेपछि उसको चेक जाँच सामान्यतया कति परीक्षण गर्नुपर्छ?
0: पहिला 4 थियो नेपाल सरकारले, अहिले 8 खोप चाहिँ टिडी मात्र लगाउँछ। पहिलो बच्चा छ भनेपछि, भर्खर प्रेग्नेन्ट छ भने पहिलो पटक थाहा पाउने बित्तिकै एक महिना पछाडि अर्को लगातार एक महिनाको ग्यापमा 2 भ्याक्सिन, टिडी भ्याक्सिन लगाइन्छ भने, दोस्रो तेस्रो बच्चा छ भने पहिला एकचोटि थाहा पाउने बित्तिकै एउटा भ्याक्सिन लगायो।
1: सुलोचनाजी, त्यहाँको परम्परा अनुसार महिलाहरूलाई कुन कुन कुरामा रोक लगाएको आउनु भएको छ?
0: उहाँहरूलाई सबैभन्दा पहिले उहाँहरूलाई घरबाट निक्लिनको लागि बन्देज, पढाइ लेखाइ केही पनि, उनीहरू अनम्यारिड छ र जति पढाइ लेखाइ गर्यो बाहिरतिर कतै घुम्न गयो, कहीँ जाए, बिहे वर्तमानमा गयो, देख्यो संसार, त्यसपछि बिहे गरिसक्यो, कन्या भनेर बोलाउँछ बुहारीलाई। बुढो बुढी सासूआमाहरू खेतमा काम गर्छ तर बुहारीहरूलाई घरमा भनिसके अघि पनि खाना बनाउने, बर्तन धुने, अनि कपडा धुने, अनि घर सरसफाई गर्ने, बच्चालाई खुवाउने पियाउने त्यति, अनि आफ्नो घरदेखि कोही जान पाउने। कोही कोही गरिब दुखी मान्छेहरूको कोही घरमा कोही छैन भने बाध्यता लैजान्छ, नयाँ भने त्यसपछि फेरि उसले बुहारी ल्याइसकेपछि फेरि उसको बुहारीलाई पनि त्यसरी रखालको वञ्चित चाहिँ गराउँदैन। स्वास्थ्यमा अब केही बिरामी भइहाल्यो भने उसको गार्जेनहरू लिएर गाडीमा, बाइकमा लिएर उसलाई हस्पिटलमा चेकअप गराउन जान्छ। अनि खासै त्यति धेरै इफेक्ट चाहिँ त्यति धेरै छैन, तैपनि अब उनीहरूलाई बाहिर संसारमा के अब यहाँको महिलाले के खान मन लाग्यो, के लिन जान मन लाग्यो, कहीँ जान मन लाग्यो भने मजाले फ्रिडम भएर घुम्न पाउँछ, त्यहाँको महिलाहरूले पाउँदैन। मतलब एउटा बजारमा 3 सब्जी किन्ने ठाउँमा पनि उनीहरू जान पाउँदैन, किनकि उसको घरको गार्जेनहरूले, सासु ससुराहरूले, उसको हस्बेन्ड नन्द आमाजूहरूले नै सब्जी लिएर ल्याएपछि, बच्चा जन्म आयो भने, सुत्केरी भयो भने उसले कहिले पनि बच्चा लिएर भ्याक्सिन लगाउन जान पाउँदैन, किनकि यहाँको महिलाहरू सुत्केरी भयो भने आफ्नो बच्चालाई दुध चुसाउँदै हस्पिटलमा भ्याक्सिन लगाउन जान्छ भने त्यहाँको महिलाहरू कहिले पनि लिएर जान पाउँदैन, उसको हस्बेन्ड, उसको सासु ससुरा, नन्द आमाजूहरू बच्चा लिएर हस्पिटलमा भ्याक्सिन लगाउन जान्छ, बच्चाको बिसिजी भ्याक्सिन, बिसिजी भयो, पोलियो भयो, जति भ्याक्सिनहरू छ त्यो सबै उसको गार्जेन घरको फ्यामिलीले लिएर जान्छ, सुत्केरी महिलाको अनुहार देख्न पाइँदैन। म आफै होम भिजिट गरेर म पिएनसी भिजिट गर्न जान्छु, सबै ओडामा गर्भवती पिएनसी सबै। यहाँको त्यो चालचलन छैन, आफूले मन पराएर बिहे गर्यो भने भागेर पनि हिँडिदिन्छ, त्यहाँ चाहिँ यहाँ डाइजो प्रथाको केही छैन, उहाँ डाइजो भरा नै चाहिन्छ, छोरी किन छोरी छोरी सात बहिनी भयो पनि एउटा छोरा चाहिन्छ चाहिन्छ भन्ने थियो, छोरा र छोरी भन्ने कुरा महिलाको विशेष होइन, विशेष त पुरुषको जिनको कारणले हुने हो, महिलालाई दोषी देखाउन चाहिँ त्यो मान्छेहरू बुझिसकेको छ धेरै,
1: जस्तो विभेद कम भइसकेको अलिकति चेतना स्तरमा छ भन्ने बुझिन्छ नि,
0: अहिले चाहिँ छोरा छोरी छोरा नै चाहिन्छ छोरी चाहिन्छ भन्ने चाहिँ विभेद कम भइसक्यो। ल, एउटा बच्चा जन्म पनि छोरी छ भने घरमा बच्चा जन्माएपछि महिलाहरू जोखिम हुन्छ, किनकि बच्चाहरू घरमा बच्चा जन्मायो भने उसको केही पनि भन्न सकिँदैन, उसको बच्चा निसासेको हुन्छ, अनि बच्चा के अरे हस्पिटलमा बच्चा जन्मायो भने लट्टा कपड़ा पनि पाइन्छ, पैसा पनि पाइन्छ, सेवा पनि पाइन्छ भने घरमा औजारहरू पनि निर्मलीकृत हुँदैन, औजार नै हुँदैन। घरमा भुइँमा बच्चा जन्मायो भने बच्चालाई इन्फेक्सन हुन्छ, मदरलाई इन्फेक्सन हुन्छ। त्यसको कारणले धेरै कुराहरू जन्डिस, निमोनिया, झाडा पखाला अनि नाभिहरू पाक्ने सम्भावना हुन्छ भने बच्चालाई, महिलाको बच्चा निसासेको हुन्छ, दिसा पिसाब खान सक्छ भने आमालाई चाहिँ उसको रगत बगेर बच्चा जन्मे पनि ब्लड बगेर के अरे महिलाको ज्यान जान सक्ने धेरै सम्भावना हुन्छ।
1: काम गर्दा गर्दै कुनै यस्तो घटना छ जसले तपाईँलाई एकदम भाग पनि सफल भएको महसुस केही गर्नुभएको?
0: मैले अहिलेसम्म काम गरेको मेरो 12 वर्ष भयो नर्सिङ पेसामा स्वास्थ्य सेवा गरेको, अनि मैले
1: स्वास्थ्य सेवा निरन्तर रूपमा खटेको 12 वर्ष
0: 12 वर्ष भयो। बीचमा कहिले ग्याप पनि गरेको, 12 वर्ष चाहिँ निरन्तर भइरहेको छ। यसमा पनि मैले 3 वटा क्षेत्रहरू, 2 जना चाहिँ महिला, मेरो अफिस बाहिर फिल्डमा काम गर्दा, एनजीओमा काम गर्दा, अहिले क्वाङ्गी ओरेक नेपाल संस्थामा काम गर्दा, अहिले पनि अहिले भन्दा 8-10 वर्ष अगाडि, त्यसमा चाहिँ सुत्केरी महिला भइसकेको, डेलिभरी भइसकेको सुत्केरी महिला शिवरात्रिको दिनमा बेहोस भएर राति सुत्केरी भएको महिला बिहानको 8-9 बजेतिर मलाई चाहिँ साल निकाल्ने औषधि चाहियो सिस्टर भनेर बोलाउन आउनुभएको थियो। जबकि मैले अफिसमा नसोधिकन त्यहाँ गएको थिएँ, के भएको भए, घटना घटिदिएको भए म र अफिस धेरै जोखिममा आउँथ्यो होला। म गइसकेपछि सुत्केरी भइसकेको महिला परालमा बेहोस भएको हुनुहुन्थ्यो, किनकि उहाँको बच्चा जन्मिसकेर प्लासेन्टा हाम्रो भाषामा भन्दा चाहिँ साल अड्किएको थियो। म गइसकेपछि त्यो महिला बेहोस हुनुहुन्थ्यो, तर मैले त्यो केस ह्यान्डल गर्न मानेन। उहाँहरूलाई काउन्सिलिङ गरिसकेपछि उहाँ धेरै रिस्क थियो, बजार पुर्याउनको लागि गाडी मोटरको सेवा सुविधा थिएन। मैले भने कि धेरै रिस्क छ, म लिन सक्दिनँ यो केस, किनकि लास्ट अवस्थामा हुनुहुन्छ, बजार पुग्न नसक्ने स्थिति छ, अनि के भयो भने मलाई दोष आउँछ, तपाईँहरूले रिस्क केसलाई म ह्यान्डल गर्न सक्दिनँ, तपाईँहरू जिम्मेवारी लिनुहोस्, बल्ल म केस ह्यान्डल गर्छु। त्यसपछि मैले प्लासेन्टा आउट गरेँ, प्लासेन्टा आउट गरिसकेपछि महिला बिउजिनु भयो, त्यो महिला अझै पनि मलाई भेट्न आउनुहुन्छ। त्यो महिलालाई मैले सिरियस अवस्थामा मृत्युको मुखबाट जोगाइदिएको थिएँ। अर्को त्यही एनजिओमा कार्यरत छँदा मैले पिएससी सिरीगाउँ डङ्गीशरण गाउँपालिका भएको छ, अहिले पिएससी सिरीगाउँ पिएससीमा मैले चाहिँ त्यो एनजिओमै काम गरेर युटेराइन पोर्लेसको केसहरू ह्यान्डल गरिराखेको थिएँ। 13 जना युटेराइन पोर्लेसको केसहरू बसिराख्नु भएको थियो, मलाई थाहा थिएन कि, जबकि नर्सिङ स्टाफ दसैँको चाड पर्वको बेलामा उहाँ नर्सिङ स्टाफको ड्युटी सकाएर अर्को नर्सिङ स्टाफलाई भनिदिनु भएन कि डेलिभरी आएको छ भनेर, उहाँलाई थाहा थिएन। उहाँ कपडा धुनको लागि खोला गइराख्नु भएको थियो, अनि मैले उहाँ आएर, उहाँ बागरको हुनुहुन्छ एकजना दिदी, नाम चाहिँ मलाई ठ्याक्क थाहा भएन, उहाँ 5-6 जना छोरी जन्मेको रहेछ। उहाँको घरको परिवार, सासू ससुराहरूले, उहाँको हस्बेन्डहरूले धेरै नराम्रो व्यवहार गर्ने रहेछ, छोरी जन्मायो मारेर फालिदिन्छु, बच्चा जन्माउन दिदिन, यताउता गरेर उहाँ रुँदै आउनुभएछ बेठा लागेपछि। मलाई थाहा थिएन किनकि उहाँ आएर बेरसम्मतिर बस्नु भएको थियो, अनि उहाँ बच्चाको हेड पुसिङ भइसकेको थियो, बच्चा मतलब अलिकति टाउको पुसिङ भइसकेर उहाँ बेरसम्मतिर रोइराख्नु भएको थियो। मलाई थाहा थिएन, अनि शोभा देवकोटा दिदी काउन्सिलर हाम्रो चाहिँ सिरीगाउँ पिएससीमा काम गर्नुहुन्थ्यो हाम्रै अफिसबाटै, अनि उहाँले भन्नुभयो सिस्त अझै यहाँ चाहिँ डेलिभरी आएको छ, एकजना महिला रोइराखेको छ, अनि मैले हेर्न गएँ। त्यसपछि म एकदम आत्ते, अनि केही सामान थिएन, अब म त्यहाँ हस्पिटलमा काम गरेको थिएन, म एनजिओमा काम गरिराखेको थिएँ, हाम्रो युटेराइन पोलियोसको केस मेरो जिम्मा थियो ह्यान्डल गर्नको लागि, अनि मलाई थाहा थिएन। अनि शोभा दिदीलाई भने कि दिदी त्यहाँ ड्रमबाट सबै रबर सिटहरू, त्यहाँको फोरसेपहरू लिएर आउनु, उहाँलाई डुगुर्दै लिन पठाए। त्यसपछि उहाँलाई बच्चा, त्यो महिलालाई सवारीलाई समात्न लगाएर मैले बच्चा चाहिँ, उहाँको बच्चा डेलिभरी गराए। अनि म यदि नभएको भए त्यहाँ आमा त बाँच्नुहुन्थ्यो, तर बच्चा बाँच्नु, आमा र बच्चा दुवै रिस्क थियो। धेरै बेर भइसकेको थियो कि उहाँ रोई कराई, उहाँको बच्चा निलो भइसकेको थियो, अलिकति हेड पुसिङ भइसकेर उहाँको बच्चा निस्किन सकेको थिएन, बेडमा चाहिँ चिचाइ रोइराख्नु भएको थियो। यदि म नभएको भए उहाँ आमा र बच्चा दुवै एक्सपायर हुनेवाला थियो, यदि आमा एक्सपायर नभए पनि बच्चा चाहिँ एक्सपायर हुन्थ्यो। त्यसपछि उहाँ धेरै द्वन्द भयो, उहाँ टाल्चा लगायो, हप्ता दिनसम्म डिप्टी नर्सिङ स्टाफ डक्टर कसैलाई पनि खोल्न दिएन, अनि मलाई त्यहाँ जब गर्नको लागि बोला बोलाउनु भयो। मैले भने कि मैले एनजीओमा जब गरिरहेको छु, आफ्नै अफिसमा गर्छु, म दुई ठाउँ जब गर्न सक्दिनँ, नाइट ड्युटी गर्नु उहाँ डे ड्युटी गर्नु, म दुई ठाउँ अपडाउन गर्न सक्दिनँ, ठिकै छ भने त्यति ठुलो मैले केस, दुईवटा डेलिभरी केस जीवनमा बिर्सिनै नसक्ने केसहरू घटनाहरू मैले आफै ह्यान्डल गरिराखेको छु। अर्को निगाल चुला स्वास्थ्य चौकीमा चाहिँ मैले टिआरको बेलामा एकजना रवि ओली दाई हुनुहुन्छ, हाइपरटेन्सनको पेसेन्ट हुनुहुन्छ, उहाँ रक्सी खानुभएछ अनि त्यसपछि साँझ खानुभएछ टिआरको बेला, बिहान चाहिँ बेहोस हुनुभएछ, 11 बजे हाम्रो अफिसमा आयो विदाको दिनमा, अनि भन्नुभयो कि सिस्टर स्टेचरमा बोकेर ल्याउनु भयो चारजनाले अनि हाम्रो पेसेन्टलाई हेरिदिनु। मैले भने बेहोस हुनुहुन्छ तपाईँको पेसेन्ट, के भएको छ हामीलाई केही थाहा छैन, उहाँले राति रक्सी खानु भएको थियो तर बिहान बिउजुरी बिउजुनु भएन। मैले भने कि हस्पिटल लैजानुहोस् तपाईँहरू, यहाँ नै खलङ्गा, म राख्दैन तपाईँको पेसेन्ट, धेरै जोखिम छ। उहाँहरूले भन्नुभयो कि हामी एम्बुलेन्स बोलाइसकेका छौँ सिस्टर, तर तपाईँ राखिदिनै पर्छ, जिम्मेवारी लिनै पर्छ, किनकि म राख्दिनँ, तपाईँको धेरै सिरियस केस छ, अनकन्सियस बेहोस हुनुहुन्छ, केही भयो भने तपाईँहरूले मलाई बाँकी राख्नुहुन्न, लैगिहाल्नुहोस्। बोलाउनु भएको थियो 11 बजे एम्बुलेन्स बोलाउनु भएको थियो, आएको थियो एम्बुलेन्स साँझको 4 बजे। उहाँलाई प्रेसर लिँदा चाहिँ उहाँको प्रेसर हाईको पेसेन्ट हुनुहुन्थ्यो अनि मैले इन्चार्ज सर पनि सबै बिदामा हुनुहुन्थ्यो। मैले भने कि यस्तो केस आइरहेछ, मलाई दबाव गरिरहेछ कि तपाईँ राख्नै पर्छ यहाँ, के भयो भने म जिम्मेवारी हुँदैन। त्यसपछि भन्नुभयो सरले, ल ठिक छ सिस्टर राख्नुहोस्, भिजिटरलाई काउन्सिलिङ गर्नुहोस्। भिजिटरलाई पनि काउन्सिलिङ गरे, उहाँको बिपी हाइपरटेन्सनको पेसेन्ट हुनुहुन्छ, बिपी एकदमै धेरै हाई छ, उहाँ धेरै रिस्कमा हुनुहुन्छ, म लिँदिनँ, तर मैले काउन्सिलिङ गरेँ उहाँलाई, धेरै काउन्सिलिङ गरेँ भिजिटरलाई। त्यसपछि उहाँलाई एकछिन आराम गराए, एकछिन अलिकति सान्त्वना दिए, 4 घण्टासम्म राख्दासम्म उहाँलाई औषधिहरूको पनि खुवाएर उहाँलाई नर्मल बनाइसकेको थियो, एम्बुलेन्स आयो। मैले यदि त्यो ठाउँमा नभइदिएको भए उहाँ पनि एक्सपायर हुनुहुन्थ्यो। 3 जनाको ज्यान मैले जीवनमा बिर्सिन नसक्ने घटना बचाएको छु। पहिलाको भिडियोमा मेरो 1 जना डेलिभरीको मात्रै आएको छ, त्यो प्रभावकारी मलाई लागेन, त्यही भएको कारणले आज फेरि रिपिट गर्न पुगेँ म। 3 जना जीवनमा 2 जना डेलिभरीको पेसेन्ट, एकदमै रिस्क, मृत्युको मुखमा बेहोस भएको 1 जना चाहिँ हाइपरटेन्सनको पेसेन्ट, 3 जनालाई मैले जीवनमा कहिले बिर्सिन नसक्ने घटनाहरू बचाएको छु, ह्यान्डल गरेको छु।
1: एउटा स्टाफ नर्सको रूपमा कार्यरत रहँदाखेरि तपाईँलाई कस्तो महसुस हुन्छ, यो पेसा गाह्रो छ भन्ने जस्तो लाग्दैन?
0: मलाई लाग्दैन, किनकि मलाई एकदमै नर्मल भइसक्यो।
1: राति दिउँसो ड्युटी कति बेला पर्छ भन्ने पनि फिक्स हुँदैन, कहिले राति पर्छ कहिले दिउँसो पर्छ।
0: हामीहरू भन्दा पनि अब धेरै कुनै बेला चाहिँ धेरै रिस्कको पेसेन्टहरू पनि आउँछ होइन, कुनै बेला नर्मल पनि पेसेन्ट आउँछ, अब काम गर्दा दुःख त भइहाल्छ, उठा चरा त भइहाल्छ, त्यही पनि बिरामीको सेवा गर्दामा आफूलाई गर्व लागेको छ। तर मलाई काम गर्दा जोखिमपूर्ण पनि काम गरेको छु, सबै 3 वटा ह्यान्डल गरे, 3 वटा नै सक्सेस भएको छ। मलाई चाहिँ पहिले चाहिँ फर्स्टमा चाहिँ सेतो कपडा ड्रेस मन परेर पढे पहिला। मलाई चाहिँ 2 जना नर्सिङ पेसामा कार्यरत दिदीहरू हाम्रो घरमा बेस्ट नेपालमा काम गर्नुभएको थियो, उहाँहरूले ड्रेस लगाएर अफिसमा ड्युटी जाँदा म सानो थिएँ कि म पनि यो नर्स बन्छु, म पनि यस्तै कपडा लगाएर म पनि बिरामीको सेवा गर्न पाउँछु, यो भए म धेरै खुसी हुन्छु भन्ने मलाई पहिलादेखिको प्लानिङ थियो। अनि त्यसपछि मैले भने कि म बर्मा सेतो ड्रेस लगाएको बर्मा कुमारीको दिदीहरूलाई देख्दा पनि सेतो साडी मलाई एकदमै मन पराउने, अनि मैले भने कि मम्मीलाई म बर्मा कुमारीमा जान्छु कि नर्स पढ्छु, दुईटामा एउटा चाहिँ गर्छु। मम्मीले भन्नुभयो कि म चाहिँ एउटा छोरी छ बर्मा कुमारीमा जान दिँदैन, म बिहे पनि गर्दिनँ, बर्मा कुमारी मलाई मनपर्छ, म जान दिँदैन, रुन कराउन थाल्नुभयो। त्यो भएको कारणले नर्सिङ पढाउँछु, म कहीँ जान दिँदैन। त्यसपछि मेरो मम्मीको कारणले गर्दा म त्यो ठाउँसम्म आइपुगेँ, मेरो मम्मीले नै नर्सिङ पढाएर अहिलेसम्म मैले 12 साल नोकरी गर्न थाले, जब गर्न थाले, मैले आफै दुःख गरेर आफैले कमाएर कसैको हात नथापिकन म आफै गरेर खाएको छु। मम्मीलाई चाहनुभयो भने नुनदेखि सुनसम्म अहिलेसम्म पुर्याएको 2 जना दाई 1 जना भाइ छोरीमा एक्लै छु।
1: एउटा
0: पैसा पुगाउनु भयो मेरो मम्मीले, सानोतिनो कुरालाई मम्मीले पनि केही मान्नुहुन्न, किनकि मेरो मम्मी पनि कारोबारमै स्थान चुने कुरादेखि डराउनुहुन्न। अरूको मम्मीहरू चाहिँ आफ्नो छोरीको लागि ल बिहे गरेर जा भन्छ, मलाई पनि धेरै प्रेस गरे बिहेको लागि, तर मैले मानेन, मेरो मम्मीले भनिदिनु भयो कि उसको इच्छा छ, जे इच्छा छ त्यो म पूरा गर्छु। मलाई मेरो छोरीलाई कसैले बन्देज गर्न पाउँदैन, सबैले भन्न थाले कि बिहे गरेर पठाइदिनु खर्च गर्छ, या त्यहाँ सबैले दुनियाँले भन्न थाले कि मेरो मम्मीले म खर्च गर्छु, मेरो छोरी हो म पढाउँछु, उसले खुट्टामा आफ्नो खुट्टामा टेक्यो भने मलाई केही दिनु परेन, उसलाई ऊ आफै गर्छ, उसले आफै कमाउँछ। धेरैले भने कि आफ्नो छोरीलाई नपढाउनुहोस् किनकि तपाईँको छोरी नर्सिङ पढेर के गर्छ, मान्छेले बोलायो भने रोइहाल्छ, उसले के प्रगति गर्छ जीवनमा। जबकि म नर्सिङ पढेर एक दिन पनि नर्सिङ पढ्ने बेला पनि मैले डिस्टिङसन ल्याएर पास गरेको, कलेजमा पनि मैले कलेज थपेको थिएँ 45 स्टुडेन्टमा, अनि त्यसमै पनि तपाईँको छोरी पढाएर के गर्नुहुन्छ, तपाईँको पैसा लस हुन्छ, बोल्न सक्दैन, बोलायो भने रोइहाल्छ, त्यो मान्छेले के गर्न सक्छ। जबकि एनजिओमा मैले एक दिन ओजिटी सकाएको दोस्रो दिनदेखि मैले एनजिओमा जब गर्न थालेको थिएँ, त्यतिखेर म 19 वर्षको थिएँ।
1: जागिरी जिन्दगी 19 वर्षबाट सुरु भयो,
0: हजुर। त्यति वर्षदेखि म कसैसँग पैसा नमागिकन, सापट्टि कुनै ठाउँमा आपत परेको होला तर सापट्टि लिएर म दिएको छु, तर मैले जिन्दगीमा कसैको कमाइ खाएको छैन अहिलेसम्म। जसलाई दुःख गरेको छ, दुःख छ, उसलाई मैले दान पनि गरेर हिँडेको छु, सेवा नै धर्म मान्छु, खाना नपाएकोलाई खाना दिएको छु, लगाउन नपाएकोलाई लगाउन दिएको छु, हस्पिटलमा सेवा पुगेको छैन भने म हस्पिटलमा सेवा पनि दिन्छु, त्यसमै म खुसी छु एकदम।
1: अप्ठ्यारो परिस्थितिमा आर्थिक अवस्था कमजोर भएको बिरामी हस्पिटलमा आइपुग्यो भने तपाईँले के सेवा गर्नु?
0: त्यस्तो खालको पेसेन्टहरू आयो भने मैले आफ्नो तर्फबाट मिलाउन सक्ने, अफिसको तर्फबाट, नगरपालिकाको तर्फबाट मिलाउन सक्ने स्थिति छ भने त्यहीबाट मिलाइदिन्छु, नभए हाम्रोबाट सम्भव छैन भनेपछि अब नगरपालिकाले अफिसले सिफारिस गरेर मिल्ने भए परमको त्यहाँ कुरा गरेर पनि म मिलाइदिन्छु, हाम्रोबाट सम्भव भएसम्म। अब सम्भवै नभएको कुरा त म भन्न सक्दिनँ, मतलब हाम्रो सिफारिसले कुनै ठाउँमा हस्पिटलमा इन्चार्जको नगरपालिकाको सिफारिसले हुन्छ भने हामी गरिदिन्छौँ।
1: सुलोचनाजी समय दिनुभयो, समय र संवादको लागि यहाँलाई हार्दिक धन्यवाद।
0: मलाई चिन्ने सम्पूर्ण श्रोताहरूलाई दुई शब्दहरू सुनिदिनु भयो, समय दिनुभएकोमा धन्यवाद म्याडमलाई।
2: श्रोता, यति बेर हामीले सुनायौं स्वास्थ्य कर्मीको रूपमा आफ्नो जिम्मेवारी निभाइरहेकी रौतहटकी स्टाफ नर्स सुलोचना धम्लेहवासँग गरिएको कुराकानी। महिलाको स्वास्थ्यको कुरा गर्दा हामीले अब आँखा चिम्लेर बस्नै मिल्दैन, हामीले बुझ्नुपर्छ स्वस्थ महिला भनेको केवल स्वस्थ शरीर होइन, त्यो त आत्मनिर्भरता, आत्मसम्मान र समाजको मेरुदण्ड हो। र यत्रो संघर्ष बीच पनि यदि सुलोचना जस्ता महिलाहरू अगाडि बढ्न सक्छन् भने त्यो पनि परिवर्तनको संकेत हो। हामीले परिवर्तन सरकारसँग मात्र अपेक्षा गर्ने होइन, हामी स्वयं पनि त्यो परिवर्तनका वाहक बन्न सक्छौं, हाम्रो व्यवहारबाट, हाम्रो सोचबाट र हाम्रो बोलाइबाट पनि। अन्तमा सुलोचना जस्ता समर्पित महिलाहरूलाई नमन, जसले मौन पीड़ालाई आवाज दिए, सुस्केरा जस्तै सुस्ताई बजिरहेको चेतनालाई बिउजाए। अर्को हप्ता फेरि हामी नयाँ विषयवस्तुसँग कार्यक्रम समतामा तपाईहरूलाई भेट्नेछौ। तपाईलाई आजको कार्यक्रम कस्तो लाग्यो? यहाँहरूको सल्लाह, सुझाव र प्रतिक्रियाको अपेक्षा गर्दै हामीलाई प्राविधिक कक्षबाट सहयोग गर्ने शालिक रामलाई पनि धन्यवाद। त्यसै गरी एटिन्जेल हामीलाई साथ दिनुभएकोमा सम्पूर्ण श्रोतालाई पनि धन्यवाद। हस्त, आजको तपाईँ हाम्रो साथलाई यही बीट मार्दै अर्को बुधबार फेरि भेट्ने बाचा गर्दै हामी दुई प्रस्तुता, म सदीक्षा
1: अनि म शारदा,
2: बिदा हुन्छौ। नमस्कार।
3: यो दाँत दुखेर मर्नु भयो।
4: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
3: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
4: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
3: आफूले यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउँ? म
4: कोराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
5: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
6: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
7: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसी टीयु डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने, बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, गिजा सुनिने, मुख गन्नाउने, मुखमा सेतो दबा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्।
9: सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराई दाँत।
10: सम्पर्क फोन नम्बर 082-5-63-027,
9: 98-41-68-46-46।
10: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिक द्वारा जनहितमा जारी सन्देश।
11: होइन के भयो दाई, किन झोक्राएर बस्नु भएको?
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578434910।
11: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
13: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
11: कहाँ हुनु हो काका, यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
13: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
11: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
13: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको, राम्रो पैसा कमाइरहेछ त्यसले।
11: ल ल काका, गइहाले म।
12: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
11: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
12: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578445226।
14: मध्य पश्चिम टाइम चेक, यति बेला बिहानको 8 बजेको छ।

0: बिहान 8 बजेको मध्यपश्चिम खबरबाट देवा भसालको नमस्कार। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले दाङको गढुवा गाउँपालिकामा नदीजन्य पदार्थ उत्खनन तथा बिक्री सम्बन्धी ठेक्कामा अनियमितता गरी सरकारी राजस्व हिनामिना गरेको आरोपमा तत्कालीन जनप्रतिनिधि कर्मचारी तथा निर्माण कम्पनीका पदाधिकारी विरूद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगका अनुसार आर्थिक वर्ष 2076-77 गढुवा गाउँपालिका वडा नम्बर 1 र 2 अन्तर्गत राप्ती नदी क्षेत्रबाट नदीजन्य पदार्थ उत्खनन तथा संकलनका लागि गरिएको ठेक्का सम्झौता र प्रचलित कानून विपरीत कार्य गरी ठूलो परिमाणमा राजस्व छूट दिएको आरोप लागेको छ। अनुसन्धानबाट राप्ती नदीको रेडिसदेखि दोभान हुँदै मलमाला घाटसम्मको क्षेत्रबाट करिब 70,966 घनमिटर नदीजन्य पदार्थ उत्खनन गरिएको देखिएको छ। उक्त कार्यका लागि 2,82,27,692 रूपियाँ 50 पैसा अभिवृद्धि कर बाहेकमा ठेक्का सम्झौता भएको भए पनि आवश्यक प्राविधिक प्रतिवेदन नाप्जा तथा स्थलगत निरीक्षण बिनै उत्खननको यकिन नगरी राजस्वमा छोड दिएको अख्तियारको आरोप रहेको छ। अख्तियारका अनुसार तत्कालीन गाउँपालिका अध्यक्ष सहजराम अहिर, प्रमुख प्रशासकीय अधिकृत लाल बहादुर योगी, राजस्व शाखा प्रमुख शम्भू चौधरी, ठेकेदार कम्पनी सगुन कन्स्ट्रक्सन एण्ड इन्जिनियरिङ प्राली बुटोलका प्रबन्धक निर्देशक सहदेव खड्का र प्रतिनिधि विकास पुनको मिलोमतमा सरकारी राजस्वमा हिनामिना सम्बन्धी उनीहरू विरूद्ध जनही 1,41,50,000 रूपियाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन 2059 बमोजिम कैद जरिवाना तथा थप सजायको माग गरिएको छ। पारदर्शी व्यवस्थापन र संस्थागत सुधारको अभियान आरम्भ गरेको नेपाल रेड क्रस सोसाइटीले माताहतका सबै तहका अनियमितता, भ्रष्टाचार र व्यतिथिबारे प्रमाणसहित उजुरी पठाउन खुल्ला आह्वान गरेको छ। नेपाल रेड क्रस सोसाइटीले केन्द्रीय कार्यालयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा रेडक्रसका कुनै पनि निकायमा व्यतिथि तथा अनियमितता भएमा उजुरी गर्न सबैमा आह्वान गरेको हो। भदौ 3 गतेसम्म उजुरी दिन पनि रेडक्रसले आग्रह गरेको छ। उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डाक्टर दिव्यश घिमिरेले संस्थामा अहिलेसम्म भएका अनियमितता तथा गुनासो छानबिन गरी आगामी दिनमा संस्थालाई पारदर्शी बनाउने र सुशासन सुनिश्चित गर्नका लागि उजुरी आह्वान गरिएको बताउनुभयो। उहाँका अनुसार रेडक्रसको पुराना शाखा पुनर्जीवित गर्ने उद्देश्यका साथ यो निर्णय लिएको हो। उहाँले यसअघि दिएको 35 दिनको म्याद सकिएकाले भदौ 3 गतेसम्ममा तथ्य र प्रमाणसहित कार्यालयको आधिकारिक ईमेल र अन्य ठेगानामा उजुरी पठाउन आह्वान गर्नुभयो। उहाँले उजुरी गर्ने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेमा संस्थाले गोपनीयताको संरक्षण गर्ने पनि प्रश्न पार्नु भएको छ। बजारमा खाना पकाउने ग्यासको अभाव कायमै छ, तर नेपाल आयोग निगमले पर्याप्त मात्रामा खाना पकाउने एलपी ग्यास अर्थात एलपी ग्यास आयात र मौजात रहेको दावी गरेको छ। निगमले आपूर्तिमा ग्यास समस्या नरहेको जनाएको भए पनि डिपो संचालकहरूले उद्योगबाट ग्यास नै नआएको बताएका छन्। सरकारले भरि सिलिण्डर बजार पठाउन थालेको 2 हप्ता नबित्दै दाङ उपत्यका लगायत देशका विभिन्न ठाउँमा अभाव हुन थालेको हो। बजारमा ग्यास नपाएपछि धेरै उपभोक्ताले डिलर र ग्यास सप्लायर कहाँ पुगेर खाली सिलिण्डर लाइनमा राख्न थालेका छन्। एउटा ग्यास साट्न मात्रै पनि हप्तौसम्म कुर्नु पर्ने र ग्यास सिलिण्डर बोकेर दिनभरि लाइनमा बस्ने गरेको उपभोक्ताको गुनासो रहेको छ। घोराही तथा तुलसीपुर लगायतका जिल्लाका ठूलो बजारहरूमा ग्यास डिलरहरूमा विक्रेताहरूको पसलमा ग्यास लिन बसेका सेवाग्राहीको लामो लाइन यथावत रहेको छ। यसै विषयमा केन्द्रित रहेर हामीले नागरिकहरूसँग बजारमा ग्यास पाउन कतिको सहज छ भनेर सोधेका छौं।
1: अहिले बजारमा उपभोक्ताहरूले खाना पकाउने ग्यासको अभाव भनेर गुनासो गरिराखेका छन् र उपभोक्ताले ग्यास डिलरमा जाँदाखेरि पाएनौ भनिराखेका छन्। यहाँहरूले अनुगमन गर्नुभएको छ, वास्तविक अवस्था के देख्नुभयो?
2: जुन अहिले दार्जिलिङ जिल्लामा चाहिँ विशेष गरी भराई र तुल्सीपुर खण्डमा चाहिँ एलपी ग्यासको चाहिँ समस्या देखिएको पाएनौ भन्ने खालको जनगुनास आएको थियो, आज हामीले चाहिँ नेपाल आयल निगम सहित सिटी कार्यालय टोली र स्थानीय सरकारी निकायहरूसँगको रोभरमा चाहिँ अनुगमन भएको थियो। यसमा चाहिँ पक्कै पनि ग्यास नआएको होइन, ग्यास बोटलरहरूले चाहिँ यथेष्ट मात्रामा चाहिँ अघि पछि जुन परिणाममा चाहिँ पठाउनुहुन्थ्यो ग्यास, त्यो मात्रामा चाहिँ ग्यास आएको छ, त्यो आएको पनि पाइयो, तर वितरण प्रणालीमा चाहिँ अलिकति मितव्ययता नभएको पनि हामीले कहीँ कतिपयमा पाएका छौँ होइन। जस्तो भनौँ न भ्याली जुन यो दाङको लागि भन्दा आएको छ त्यो चाहिँ अलिकति बाहिर बाहिर पनि पठाउने बिरबिरमा पाइयो हामीले चाहिँ, त्यसलाई पनि आजदेखि नै स्थिति चाहिँ दाङको लागि आएको छ घोराई र तुलसीको लागि आएको बिरबले चाहिँ स्थानीय निकायको रोडमा अथवा भनौँ न स्थानीय जनतालाई मात्रै चाहिँ नागरिकलाई मात्रै चाहिँ फोकस गरेर दिनु हुन हामीले रिक्वेस्ट गरेका छौँ। र त्यो माथिमा यदि कृत्रिम अवस्था सिर्जना गर्न चाहिँ जाना जान चाहिँ कृत्रिम अवस्था सिर्जना गरेको पाइएमा चाहिँ कारवाहीको समेत चाहिँ पाउने दिन चाहिँ हामीले चाहिँ स्थिति अनुगमनको पातलाई चाहिँ अगाडि बढाएका छौँ। र यसमा चाहिँ जुन खालको गुनासो आएको थियो लुकैसित बिक्री वितरण गरेको र बढी बिक्री मूल्यमा चाहिँ बेचेको भन्ने खालको गुनासो आएको थियो, यसमा चाहिँ सबै पम्पहरूमा चाहिँ सबै जिल्लाहरूमा चाहिँ त्यो नपाइएको चाहिँ अवस्था हामीले पायौँ। र जति आएको छ त्यसमा चाहिँ एउटा परिवारलाई चाहिँ एउटा मात्रै ग्यास दिने खालको चाहिँ अहिले सबैलाई त्यो सचेत गराएर चाहिँ अनुगमनको पातलाई चाहिँ अगाडि बढाएको छ।
1: खासमा ग्यास नआएको होइन, अपारदर्शी ढंगले वितरण प्रणाली हुँदाखेरि चाहिँ समस्या आएको भनेको अनुगमन टोलीको निष्कर्ष हो।
2: एकदमै के छ भन्दाखेरि चाहिँ ग्यास नआएको नि ग्यास आएको छ त्यस्तै मात्रामा, तर नपाउनेले पनि नपाएकै छ अवस्था चाहिँ छैन। के भयो भन्दा एउटा परिवारमा चाहिँ दुईदेखि तिनवटा ग्यास अब नपाउने भयो भने चाहिँ कृत्रिम अभाव चाहिँ सिर्जना गरेको हुनाले चाहिँ स्टक धेरै राखिदिनाले चाहिँ यो अवस्था आएको र मैले चाहिँ तपाईँहरूकै कार्यक्रम मार्फत चाहिँ तपाईँकै रेडियो मार्फत चाहिँ के आग्रह गर्छु भन्दाखेरि चाहिँ केही दिनको लागि चाहिँ स्टक नराखिदिनु होला। एउटा भन्दा बढी चाहिँ आफूले प्रयोग गरिरहेको सिलिन्डर यदि छ भने चाहिँ कृत्रिम अभाव सिर्जना गर्ने मलाई चाहिने चाहिँ ग्यास स्टकमा राखिदिनु हुनु चाहिँ अनुरोध गर्छु।
1: खास गरेर दाङमा हामीलाई कति मासिक सरदरमा चाहिँ कति सिलिन्डर ग्यास आवश्यक पर्छ, यसको आपूर्ति चाहिँ कसरी भइराखेको छ सर?
2: यसो छ, अब डिफ्रेन्ट ग्यास कम्पनी हामी चाहिँ अब राप्ती ग्यास, मनोकामना ग्यास, भेरी ग्यास लगायतका हामीसँग चाहिँ अहिले ग्यास कम्पनी रहेका छन्। यसमा चाहिँ के छ भन्दाखेरि त्यसमा राप्ती ग्याससँग मैले अघि मात्रै कुरा गरेको थिएँ, उहाँहरूको चाहिँ दैनिक चाहिँ राप्ती ग्यास आउने भयो भने 1500 सिलिन्डर चाहिँ दैनिक चाहिँ हाम्रो खपत हुन्छ भन्ने खालको कुरा गर्नुभएको
1: होइन
2: कि हजुर दाङ जिल्लाको लागि त्यो पनि दैनिक भनेको चाहिँ एक दुई दिन बिराएर दुई तिन दिन बिराएर मात्रै माग हुने गरेको थियो। रेगुलर चाहिँ डेली चाहिँ आउने पनि उहाँहरूको त्यस्तो खालको ट्रेन रहेन छ होइन। तर अहिले के छ भन्दाखेरि दैनिक रूपमा चाहिँ जस्तो भनौँ आज राति ग्यासकै मात्रै चाहिँ 2020 सिलिन्डर चाहिँ आएको छ घुराएर कुलसुटीको लागि भनेर।
0: अब बाँकी समाचार, संसदीको देवानगंज गाउँपालिका तेल कप्तानगंजमा भएको घटनामा घाइते भएर उपचारका क्रममा हिजो बिहान ज्यान गुमाएका रविन्द्र कुमार मेहताका आफन्तसँग गृहमन्त्री सुदन गुरूङले छलफल गर्नुभएको छ। उहाँले त्रिवी शिक्षण अस्पताल महाराजगंजमा पुगेर आफन्तसँग छलफल गर्नुभएको हो। सब पोस्टमार्टमका लागि बुझ्न परिवार तयार भएको र मेहताका बुबा आमा आएपछि आज फेरि छलफल हुने भएको छ। हिजो सब बुझ्न नमानेपछि गृहमन्त्री गुरूङ आफै अस्पताल पुगेर छलफल गर्नुभएको थियो। उहाँले सरकारका तर्फबाट मृतकका परिवारले उठाएका माग सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको गृहमन्त्रीको सचिवालयले जनाएको छ। देवानगंज गाउँपालिका तीन कप्तानगंजमा गएको साउन 10 गते राति भएको घटनामा यसअघि दुईजनाले ज्यान गुमाउनु भएको थियो। 25 वर्षीय ओम प्रकाश मेहता र 22 वर्षीय जयप्रकाश मेहताको ज्यान गएको थियो। यही घटनाको विरोधमा सिराहाको गोलबजारमा हरिको गोली लागेर गणेश यादवको पनि मृत्यु भएको थियो। र गैराती, लुम्बिनी, बागमती र गण्डकी प्रदेशका धेरै जसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै नवलपरासीमा 97 मिलिमिटर वर्षा मापन भएको छ। त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, कपिलवस्तु, नवलपरासी, बारा र म्याग्दीमा 88 मिलिमिटरसम्म वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। लुम्बिनी, कोशी, गण्डकी, बागमती र कर्णाली प्रदेशका केही ठाउँमा तथा सुदूरपश्चिम प्रदेशका एक दुई ठाउँमा मध्यमसम्मको वर्षा भइरहेको छ। आज कोशी र बागमती प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा गण्डकी लुम्बिनी प्रदेशका पहाड़ी तराई भाग तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाड़ी भूभाग तथा लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागमा एक दुई ठाउँमा आरी घोप्टे पानी पर्न सक्ने सम्भावना रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। आजको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हवस् त, बिहान 8 बजेको मध्यपश्चिम खबर सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
2: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुहास दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
2: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
1: कान दुख्ने, कान पटक पटक ताकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
3: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
4: नोट: धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
1: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
2: समय बिहान 10 बजेदेखि।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
2: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
1: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098।
5: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
6: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
5: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
6: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
7: भर्ना खुलियो।
1: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
7: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
1: हाम्रा विशेषताहरू:
7: उत्कृष्ट शैक्षिक वातावरण,
1: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
7: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
1: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
8: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
1: सम्पर्क फोन 081-536-086
7: र मोबाइल नम्बर 98480-96600, 98580-36086 र 98481-72273।
9: दाङमै विशेषज्ञ सेवा एउटै खानामुनि, सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा। विचिन्न अस्पताल काठमाडौँ र नेपालगंज मेडिकल कलेजमा लामो समय अनुभव प्राप्त वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर विक्रम बुढाथोकीद्वारा दाङ घोराही नयाँ बजार स्थित नयाँ बजार ईएनटी डेन्टल केयर सेन्टरमा बिरामीहरूको जाँच गरिने भएको हुँदा विशेषज्ञ सेवाको लाभ लिए रोगको पूर्ण निदान गर्नुहुन अनुरोध गर्दछौ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
9: नेपालमै उत्कृष्ट इन्डोस्कोपी दूरबीन विधिबाट नाक कान
4: घाँटीको जाँच तथा शल्यक्रिया।
10: लामो समयदेखि कान पाक्ने, कान नसुन्ने, कानको भित्री वा बाहिरी मासु पलाएको जाँच उपचार तथा अपरेशन।
4: कम्प्युटर विधिबाट कानको श्रवण शक्तिको परीक्षण तथा सुनाइको लागि मेसिनको व्यवस्था।
10: लामो समयदेखि पिनास, नाकमा मासु पलाएको, गन्ध थाहा नपाउने, नाक बन्द हुने रोगको उपचार तथा अपरेशन।
4: घाँटी दुख्ने, घाँटीमा मासु पलाएको, सास फेर्न अप्ठ्यारो हुने, घाँटी सुनिएको, घाँटीमा केही अड्किएको जस्तो हुने तथा थाइराइडको उपचार सेवा।
10: सम्पर्क स्थान घोराई 14 नयाँ बजार बाल विकास स्कुलको अगाडि। मोबाइल नम्बर 98494 67487।

0: बिहे गरे पछि घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।
2: खुशीको खबर।
3: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
4: प्यारालाइसिस भएका बिरामीहरूको लागि नयाँ आशा, नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही। के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न, उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ? तर अब चिन्ता गर्न पर्दैन, तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस, जस्तै शरीरको एक भाग नचल्ने, कमरभन्दा तलको भाग नचल्ने, अनुहार एक्कासी बाङ्गो भएको, हात गोडाहरू लुलो हुने, झमझम गर्ने, पोल्ने, सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ। समयमै रोगको सही निदान, उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ। त्यसैले आजै सम्पर्क गर्नुहोस्। नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-563-509 र मोबाइल 98453-0653।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।
6: लाग्छ त्यो 2-3 वर्ष तपाईँको सुरुमा चाहिने मल कति हो, खाल्टोको साइज कति हो, होइन, त्यसपछि गएर त्यसलाई चाहिँ कतिको पानी हाल्नुपर्छ, कतिको चिस्यान चाहिन्छ, होइन, त्यो कुराहरू अथवा अझै आफ्नो जग्गाको मोहरा कता फर्केको छ, कुनै कुनै बिरुवाहरू दक्षिणतिर फर्केको राम्रो हुन्छ, जस्तो अमला रिठाहरू तपाईँको अलिकति गर्मी मन पराउलान्, अथवा तपाईँको अलिकति तेजपात भयो, अथवा यिनै अगरुडहरूले अलिकति तपाईँको चिसो मन पराउला, त्यसलाई चाहिँ पूर्व फर्काउने हो कि उत्तर फर्केको जमिन खोज्ने हो कि, आफ्नो जमिन कस्तो छ, होइन, जमिनको मोहरा कस्तो छ त्यो हेर्न पर्यो, छेकबारको अवस्था आउन सक्ला। 2-3 वर्षसम्म त अब तपाईँको हरेक कुरालाई सार्नमा माया गर्नै पर्छ। 2-3 वर्ष स्याहार गरियो भने त्यसले चाहिँ त्यसपछि प्रतिफल दिन सक्छ।
7: अहिले तपाईँले पनि भनिहाल्नुभयो कुनै कुनै रुखहरू त त्यसबाट प्रतिफल लिनलाई 2 दशकसम्म पनि अथवा 20 वर्षसम्म पनि पर्खिनुपर्छ भनेर। नेपालमै बहुमूल्य भनिएका अहिले आमदानी लिएका बुद्धचित्त, रुद्राक्ष, सुगन्धवाल, चन्दन यी लगायत रुखहरू पनि परिपक्व हुन लामै समय लागेको सुनिन्छ। यस्तो लामो प्रतीक्षा अवधिलाई चाहिँ किसानले कसरी व्यवस्थापन गर्न सक्छन्?
6: अब 2 कुरा हुन सक्छ। अब एउटा त अन्तर्बालीको कुरा त अलिकति ठूलो भएपछि आउँछ, त्योभन्दा अगाडि धेरै थरी फरक फरक प्लट बनाएर खेती गर्न सकिन्छ। जस्तै 1000 वटा बिरुवा कुनै एउटै प्रजातिको लगाउनु भन्दा त्यहाँ चाहिँ तपाईँको 2-2 सयका 5 वटा प्लट बनाएर 5 थरी बिरुवा लगाइयो भने त्यसमा 2-3 वर्षमा फल दिन्छ मानव बुद्धिचित्तले, होइन, 3-4 वर्षबाट फल दिन थाल्छ। त्यसै गरेर तपाईँको श्रीखण्ड 7-8 वर्षमा बित्ने हुन्छ, अगरवुडले 7-8 वर्षमा त्यसको त इनोगुलेसन भन्छ, त्यसलाई काठ सुगन्धित बनाउने प्रक्रिया हुन्छ एउटा, विशेष उमेर पुगेपछि 6-7 वर्षमा त्यसको छुट्टै हुन्छ। रक्तचन्दन सतीसाल जस्ता रुखहरूलाई अलिकति तपाईँको 10-15 वर्षसम्म छोडिदिन सकिन्छ। त्यसै अब त्यो हिसाबले फरक फरक प्लट बनाएर खेती गरियो भने त्यहाँबाट फरक फरक सिजनमा आमदानी लिन सक्यो, लामो समय कुर्नु परेन तपाईँको, किनकि खर्च पनि हुन्छ नि त त्यो बीचमा, त त्यो केयर गर्दाखेरि, त्यसलाई हेरचाह गर्दाखेरि, त त्यो बाहेक तिनै बिरुवाको पनि त कुनै तपाईँको बिउ ल्याएर आफैले नर्सरी गर्न सक्यो साइडमा, होइन, साइडमा आमदानी गर्ने उपायहरू खोज्नु पर्यो। अन्तर्बाली अथवा तपाईँको त्यही भोलि तिनै रुख ठुला भएपछि बीचमा अरू अदुवा लाउने, बेसार लाउने, होइन, कोसी बालीहरू लाउने, अरू फरक कुराहरू लाएर अरू जडीबुटीहरू लाउन सकिन्छ जो चाहिँ जमिनमा खेती गर्न मिल्छ, ती लगाएर खेती गर्न सकिने एउटा सम्भावना रह्यो भने अर्को तपाईँको तिनैको नर्सरी गरेर पनि, होइन, तिनै बिरुवाहरू बिरुवै बेचेर पनि मान्छेले थुप्रै आमदानी गरेका छन्। त्यो हिसाबले पनि सोच्न सकिन्छ।
7: हजुर, प्राविधिक ज्ञान र तालिमको यदि अभाव भयो भने चाहिँ खेतीमा असर गर्ने कुरा त अघि हामीले चर्चा पनि गरिहाल्यौं। यसमा सरकारी वा गैर सरकारी निकायहरूको नेपालमा सहयोग कतिको पर्याप्त छ? यदि सहयोग छ भने त्यो कतिको महँगो, सस्तो अथवा कतिको पहुँच योग्य सहयोग पाइन्छ नेपालमा?
6: आर्थिक हिसाबले महँगो त छैन, तर तपाईँले भने जस्तो पहुँच चाहिँ एकदमै कम छ। अब इभन डिभिजन वन कार्यालयहरूले अथवा तपाईँको कृषि अफिसहरूले, अहिले त पालिकामा पनि कृषि कार्यालयहरू छन्, कृषि अफिसहरू छन्, भलै सबै जडीबुटीहरूको ज्ञान सबै ठाउँमा नहोला, होइन पुगेको नहोला, तर हाम्रै कार्यालयहरू तपाईँको सातवटा मात्रै छन् तपाईँको भ्याली बाहिर अथवा देशभरि जम्मा, होइन भनेपछि हामीले एउटै केन्द्रले सात आठवटा जिल्ला हेर्नुपर्ने अवस्था छ, होइन यस्ता कार्यालयहरूको तथा अनुसन्धान यस्ता अनुसन्धान गर्ने संस्थाहरू चाहिँ अलिकति पर्याप्त हुनुपर्ने हो। जनताले जता गए पनि तपाईँको सेवा पाउने खाले हुनुपर्ने हो, अझै ती हुन सकेका छैनन्। त्यही पनि यो कस्तो छ भने हाम्रो क्याटागोराइज छ कि कृषिले हेरेका बाली वनले हेर्दैन, वनले अनुसन्धान गरेका बालीहरू खासै कृषिले उहाँहरूको चासोमा पर्दैन। त्यो हिसाबले चाहिँ हामीले अनुसन्धान गरिरहेका बिरुवाहरूको बारेमा कृषि अफिसमा जानकारी नहुन सक्छ। त्यो हिसाबले चाहिँ अलिकति कम भएको हो कि पहुँच, होइन जनताले अब अहिले त सामाजिक सञ्जाल मार्फत तपाईँको जानकारी लिइरहनु भएको हुन्छ, तर पनि अझै ठाउँ ठाउँमा म यहाँ गएर यसको तपाईँको प्राविधिक सेवा चाहिँ मैले यहाँ पाउँथे, यसको सल्लाह यहाँ पाउँथे, ठाउँ ठाउँमा चाहिँ छैनन्। त्यो हिसाबले अलिकति अलमल देखिन्छ, किनकि अहिले जग्गाको तपाईँको हाम्रो हेरियो भने, मार्जिनल ल्यान्ड अथवा तपाईँको फाइल लिएको छोडिएको जग्गा हेरियो भने पनि त्यसको पुरै सदुपयोग हुन सकेको भए, अहिले हामीले छलफल गरेका जडीबुटीहरू ती सबै जमिनमा 28-30% तपाईँको होइन त्यो मार्जिनल ल्यान्डहरूको अवस्था देखिन्छ देशैभरि हेऱ्यो भने, होइन अब अहिले अझै गाउँ छोडेर बाँदर आतंकले तपाईँको गाउँै छोडेर हिँडेका अवस्थाहरू पनि छन्। तिनमा पनि लगाउन सकिने विशेष जडीबुटीहरू पनि छन्, होइन त्यस्तो अवस्थामा यो चाहिँ कति उपयोगी हुन्थ्यो होला, होइन यो चाहिँ अहिले एकदमै पेचिलो बहसको विषय चाहिँ बनेको छ।
7: यस्तै किसिमको जानकारी तपाईँले पनि भन्नुभयो, सामाजिक सञ्जालबाट पनि कतिपय पाउन सकिन्छ, कतिपयले भन्नुहुन्छ युट्युब हेरेर अथवा फेसबुकमा हेरेर पनि खेती गरे पनि भन्नुहुन्छ। त्यस्ता सामाजिक सञ्जालबाट ज्ञान लिँदाखेरि चाहिँ विशेष ध्यान दिनुपर्ने कुरा के हो? जस्तो तपाईँ जस्तो विज्ञले नै केही कुराहरू लेख मार्फत अथवा कुराकानी मार्फत अथवा आफूले पनि सामाजिक सञ्जालमा केही सामग्री बनाएर पनि दिनुहुन्छ, त्यो एउटा पाटो भयो। कतिपय चाहिँ अहिले पछिल्लो समय त साँच्चै भन्ने हो भने भ्युजको खेती भन्छन्, भ्युजको खेती एकदम बढेको कारणले गर्दा त्यसलाई जोखिम छ, के कुरा ध्यान दिनुपर्छ?
6: आफूले लिइरहेको ज्ञान सही हो कि होइन अब सबैलाई थाहा हुँदैन, होइन त्यो कुरा चाहिँ भेरिफाई गर्नु पर्यो कि सबभन्दा पहिला त हेर्ने। अब सामाजिक सञ्जाल पनि हेरिन्छ, होइन हेर्नुपर्ने कुरा केही न केही जानकारी त आउँछ त्यसबाट, होइन पुरै सत्य हो कि होइन भन्ने कुरा सम्बन्धित निकायहरू छन् नि त ठाउँ ठाउँमा, वन कार्यालयहरू मैले भने अघि कृषि कार्यालयहरू छन्, पालिकामा कृषि शाखाहरू छन्, होइन वनस्पति कार्यालय छ, वनस्पति विभाग छ, होइन देशैभरि यस्तै अनुसन्धानमा लागेका संघ संस्थाहरू पनि थुप्रै छन्, अरू नास्ट छ, नार्क छ, होइन कहीँ न कहीँ तपाईँको भेरिफाई गर्न सकिन्छ, बुझ्ने हो विज्ञ को हो यसको, होइन जस्तो मैले तपाईँको राष्ट्रिय स्तरका पत्रिकाहरूमा अनलाइन पोर्टलहरूमा लेख्छु, होइन अफिसका पेजहरूबाट पनि हामीले जानकारी दिइरहेका हुन्छौँ, होइन अब सबैतिर हाम्रो पहुँच नपुग्न पनि सक्छ। त्यो हिसाबले चाहिँ तपाईँको कहीँ कतै जानकारी लियो भने सम्बन्धित निकाय कुन हो त यो नेपालमा यसको बारेमा जानकारी दिने भनेर खोजेर आधिकारिक जानकारी चाहिँ लिनु पर्यो।
7: त्यसरी जस्तो प्राकृतिक रूपमा जंगलमा पाइने जडीबुटी पछिल्लो समयमा खेती प्रवर्धन गर्न लागि छ, त्यसको खेती प्रविधि विकास गर्न लागि छ, किसानले निजी जमिनमा व्यावसायिक रूपमा रोपेको जडीबुटी र त्यो जंगली रूपमा उत्पादन भएको जडीबुटी बीच गुणस्तर र बजार मूल्यमा चाहिँ के फरक छ कि छैन?
6: बजार मूल्य त्यति साह्रो फरक त देखिँदैन, होइन तर तपाईँले भने जस्तो गुणमा, त्यसको वास्तविक गुणमा चाहिँ कहीँ कतै अलिकति फरक चाहिँ आउन सक्छ, होइन घरमा पालिएको र जंगलमा भेटिएको जति जस्तो हुन्छ नि केही जनावरहरूमा अथवा तपाईँको त्यस्ता पंक्षीहरूमा पनि त्यस्तो फरक पाउँछौ नि हामीले, त्यस्तो केही केमिकल कन्सिन्सहरूको अथवा मात्रा जति मात्रामा पाउनु पर्ने हो नि, टिमुरको बास्ना आउने अथवा तेलको मात्रा हुन्छ अथवा त्यसको सुगन्ध हुन्छ, त्यो चाहिँ जंगलमै पाउनेमा भन्दा खेती गरेकोमा अलिकति आफैले उ गरेकोमा अलिकति कम हुन सक्छ, त्यो वातावरणले पनि थोरै धेरै फरक पार्न सक्छ, तर तात्विक त्यति धेरै त्यसैले फरक पारेर व्यापारमा तपाईँको कम भएको अथवा व्यापार घाटा भएको त्यस्तो कुराहरू चाहिँ कमै छ।
7: कतिपय चर्चा गर्दा जस्तो अहिले विशेष गरी युरोपतिरको बजार हेर्यो भने चाहिँ उनीहरूले प्राकृतिक रूपमा उत्पादन भएका र व्यावसायिक रूपमा गरिएका बीच भिन्नता छुट्याउँछन् र मागमा पनि फरक पार्छन् भन्ने किसिमको कुराहरू चर्चाहरू चाहिँ व्यापारीहरूले गर्नुहुन्छ कि विशेष गरी
6: हुन्छ? यो चाहिँ अब विशेष गरेर तरकारीहरूको केसमा पेस्टिसाइड्सहरू, होइन फर्टिलाइजर्सहरू, केमिकल फर्टिलाइजर्स बढी प्रयोग गरेको केसमा अथवा विशेष गरेर इन्सेक्टिसाइड्स पेस्टिसाइड्सहरू बढी प्रयोग गरेको केसमा त ल्याबबाट सिधै थाहा भइहाल्छ, होइन अरूको केसमा पनि त्यो चाहिँ हुन्छ, जस्तो चिउरीको बेसारहरू पनि तपाईको जंगलमा पाइएको अर्गानिक हैन प्रमाणित गरेको भन्दा अन्य तपाईको सामान्य अवस्थामा चाहिँ मलसल अथवा तपाईको आफ्नो हिसाबले फर्टिलाइजर हालेकोहरुमा कम पाउने टिमुरकै तपाईको यसमा पाइने मात्रा टिमुरको कन्स्टिट्युट हुन्छ जुन तत्व हुन्छ त्यसमा पञ्जेटिन स्मेल दिने तत्व हैन त्यसमा पनि तपाईको थोरै धेरै फरक पर्न सक्ने कुरा तेलको मात्रा हैन भोलाटाइल ओइलको पर्सेन्टेजको कुराहरु त्यो फरक पर्न सक्छ
7: तर पनि विश्व बजारमा त्यो माघै नहुने भन्ने त हुँदैन हामी व्यावसायिक रूपमा उत्पादन गरेका कुराहरु पनि विश्व बजारमा बिक्री चाहिँ हुन्छन्
6: अब वस्तुभित्रको विज्ञान खोज्न थालेको छ बाहिरी संसारले अहिले होइन अघि मैले भने अब हामी बेसार मात्रै चिन्छौँ पहेँलो मात्रा मात्रै हेर्छौँ बाहिरबाट उनीहरूले त्यहाँ भित्रको चिमेरीको होइन पर्सेन्टेज हेर्छ होइन त्यसलाई मूल्य दिन्छ कि त्यो हिसाबले चाहिँ यो विश्व बजारमा भोलि यसले कहीँ कतै असर त पार्छ नै त्यो लेभलमा हामी पुगेकै छैनौँ अहिले किनभने हामीले त एक दुई स्टेप पनि ग्रेडिङ नगरिकन बेचिरहेछौँ अहिले त्यो हिसाबले चाहिँ हामीलाई अहिले तात्विक फरक चाहिँ पारेको छैन तर भविष्यमा चाहिँ यो तपाईँको खोज्छ संसारले खोज्छ
7: सोच्ने
6: विषय हो एकदमै
7: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी उच्च मूल्य पाउने खालका जड़ीबुटी तथा रूख प्रजातिको खेती प्रवर्धनको सम्भावना जोखिम र ख्याल गर्नुपर्ने कुराहरूबारे वनस्पति विभाग अन्तर्गत वनस्पति अनुसन्धान केन्द्र सल्यानका कार्यालय प्रमुख डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौं कुराकानी बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
8: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ
9: हाम्रा सेवाहरू
8: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
9: छाती दम निमोनिया खोकी छेरो
8: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
9: मधुमेह सुगर मृगौला रोग पिसाब
8: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासेले दिने सेवाहरू
8: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
9: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
8: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
9: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
8: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
9: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
8: सबै खाले नाक कान घाँटीको अपरेसन तथा परामर्श
9: कान पाक्ने कानबाट पिप बगिरहने कान गड्ढा हुने
8: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
9: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाक कड्डी बाँगिएको नाकको एलर्जी
10: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहिदाङ सम्पर्क फोन नम्बर 082-560-196 र मोबाइल नम्बर 98478-26001
11: हेलो पिङ्की
12: बोल दिन
11: एलईडी टिभी किन नजाने
12: जान्न
11: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन
12: जान्न
11: घरमा एसी कुलर पंखा चाहियो भने होइन त
12: जान्न
11: किन
12: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के
11: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि
12: पाइने भएर त जान लाग्यो नि
11: हो र
12: भन्दिन के
11: सत्य भन्दिन
12: आई लभ यु पिङ्कुली भनेको
11: हो एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
12: बन्जारे इलेक्ट्रोनिक घुराइदान
11: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
13: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
12: बन्जारे इलेक्ट्रोनिक घुराइदान
11: फोन नम्बर
12: 082-562-452
11: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
14: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक टी लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक टी मात्र रु 50
11: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 082-561-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि मिरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक स्वास्थ्यश्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्यश्री रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू
1: किसान लाग्छ त्यसमा हेर्नुहोस् होइन कतिपय अब रुकुमतिर देख्छु मैले त्यहाँ रोजमेरीको खेती भइरहेको छ अहिले रोजमेरी हाम्रो बिरुवा त होइन तर त्यसको तेल राम्रो बिक्री हुन्छ बजारमा त्यहाँ मेसिन आफैले राख्नु भएको छ उहाँहरूले बिरुवा पनि आफै दिनुहुन्छ त्यो किनिदिनु पनि हुन्छ कि भनेपछि किसानलाई के ढुक्क भयो भने यो चाहिँ फलेपछि किलोको कम्तीमा यति पर्छ त्यस्तो खाले ग्यारेन्टी चाहियो कि किसानहरू त्यो कुरामा ढुक्क हुनुहुन्न कि मूल्य पाउने हो कि होइन फलाइहाले पनि तपाईँको वर्षभरि राशन लगेको छ एउटा पसलबाट त्यही तपाईँको पसलमा लगेर जति मूल्य भन्छ त्यतिमा छोड्छ।

0: स्थानीय सरकार अहिले त तीन तहका सरकारहरू छन् होइन कुनै कुराको बिक्री भएन भने एउटा मूल्य चाहिँ हामी दिन्छौँ या हामी लिइदिन्छौँ भनेर राखिदिने अवस्था रहनु पर्यो। अर्को भण्डारणको तपाईँको हाम्रो प्र्याक्टिस एकदम कम छ र भण्डारणको प्र्याक्टिस छैन भनौँ, भण्डारण केन्द्र चिस्यान केन्द्रहरू छैनन् हाम्रोमा, त्यसले गर्दा किसानहरूलाई डर छ बिक्री भएन भने के गर्ने त, कहिले काहीँ तपाईँको कुहाएर फाल्नुपर्ने अथवा तपाईँको एकदमै नगण्य मूल्यमा दिनुपर्ने अवस्था पनि छ।
1: हजुर, एक कुरा चाहिँ मैले एउटा उदाहरणसहित जोडेँ, जस्तो पूर्वी पहाड़मा अलैँची प्रशस्त उत्पादन भइरहेको छ जसले चाहिँ उच्च मूल्य दिन्छ त्यो बालीले। 70 दशकमा चाहिँ शुरूमा अलैँचीको भाव एकदमै बढ्यो, किलोको 2500 बिक्री भयो, किसानहरू अवश्य धान खेती हुने जमिनमा अलैँची रोपे, त्यस पछाडि फेरि 75-76 सालतिर आइपुग्दाखेरि 500 रुपियाँमा झर्यो, फेरि धेरै निराश भयो छोडे, अहिले फेरि यसपालि 2500 रुपियाँ किलो पुग्यो भनेको यस्तो उतार चढावले चाहिँ किसानलाई कस्तो असर पर्छ र यही कुरामा चाहिँ हाम्रा पालिकाहरूले कस्तो भूमिका निभाउन सक्छन्?
0: एकदमै हो, यो महत्वपूर्ण कुरा हो, किनकि हाम्रो बजारको अनिश्चितता भनौ न, हाम्रो उत्पादन छ बजार हामीसँग छैन, हामी सबै अरूमा भर परिरहेछौँ। हाम्रो बजार कि इन्डिया हो होइन, छिमेकी देश इन्डिया हो कि तपाईँको छिमेकी देश चाइना हो होइन, चीन हो अथवा अरू कुनै होला, डाइरेक्ट तपाईँको कुनै तेस्रो कन्ट्रीमा गएको उदाहरणहरू पनि छन् केही जडबुटीहरू। यो हिसाबले चाहिँ हामीलाई पछि पारेकै यही कुराले हो, भविष्य तपाईँको सुनिश्चितता नदेखेपछि कसैले पनि लगानी गर्दैन, कसैले पनि मेहनत गर्दैन। यहाँनिर सरकारहरूको भूमिका महत्वपूर्ण हुन्छ र सरकारी निकायहरू अथवा तपाईँको सरकारवाला निकायहरूको भूमिका महत्वपूर्ण हुन्छ। कि त तपाईँको त्यसलाई एक स्टेप 6 महिना वर्ष दिनसम्म भण्डारण गरेर मूल्य पाउने बेलासम्म राखिदिन सक्ने खुबी हुनु पर्यो हाम्रो होइन, किसानहरूलाई त्यो सेवा सुविधा दिन सक्नु पर्यो, होइन भने न्यूनतम मूल्य दिएर सरकारले किनिदिन्छ यसको बजार हामी खोजिदिन्छौँ भन्न सक्नु पर्यो होइन, त्यो दुइटै कुरा गर्न नसकेको अवस्था छ। भण्डारण केन्द्रहरू अहिले कहीँ कतै अदुवाको केसमा, अरू केही तपाईँ जडबुटीको केसमा, कहीँ किसान केन्द्रहरू बनाउन थालेको, फलफूलको केसमा पनि फाटाफुट्टो बन्न थालेका छन्, यो राम्रो कुरा पनि हो, तर यही हो भविष्य नदेखेर तपाईँको होइन त्यसपछि के गर्ने भन्ने उसले अप्ठ्यारोमा पर्छ, एकचोटि मर्का पर्ने बित्तिकै एकचोटि घाटामा जाने बित्तिकै त्यो व्यवसाय छोडेर मान्छे हिँडिहाल्छ होइन। अलैँचीको केस होस् या तपाईँको थुप्रै अरू जडीबुटीहरूमा पनि त्यस्तो भएको छ होइन, अलैँची क्यारे तपाईँको तेजपात होइन टिपेर एउटा कुनै सिजनमा बिक्री भएन भने कुनै तपाईँको भण्डारण गर्न पाइएन भने त्यो पात कुहिएर जान्छ। हामीले किलोको 40-45 उदयपुरदेखि लिएर तपाईँको पश्चिम नेपालतिर पनि यसको थुप्रै खेती भएको छ, 45-50 रुपियाँ किलो बेच्छौँ हामीले, 12 पत्ताको तपाईँको इन्डियाको माटोहरूमा गयो भने 12 पातको चाहिँ 80-60 रुपियाँ होइन, नेपाली 100 रुपियाँसम्म पर्छ। त्यो भ्याल्यु एडिसन हामीले यही गर्न सक्यौँ भने त्यो कुराहरूमा हामीले प्रमोट गर्नुपर्छ जस्तो लाग्छ। सरकारवाला निकाय स्थानीय सरकारले चाहिँ तपाईँको कम्तीमा त्यसको ग्रेडिङ गर्ने, प्याकेजिङ गर्ने होइन, लेबलिङ गर्ने, प्याकेजिङ गर्ने कुराहरू गरेर विश्व बजारमा भोलि 6 महिना वर्ष दिनसम्म टिक्ने बनाइदिने हो भने आफै राखेर पनि बेच्न सकियो र तपाईँको त्यसलाई बजार खोजेर बेच्ने समयसम्म त्यो चाहिँ सडेर जान्थेन होइन। यो कुरामा चाहिँ हाम्रो विशेष भूमिका, अनुदान पनि यी कुराहरूमा हुनुपर्छ अब होइन, लघु उद्यमहरू खोल्ने कुराहरूमा पनि हामीले प्रमोट गर्नुपर्छ जस्तो लाग्छ समूहहरूलाई, र तपाईँको स्थानीय सरकारहरूले प्रत्यक्ष हस्तक्षेप गर्ने कुराहरू यी हुन् जस्तो लाग्छ।
1: जडीबुटी तथा बहुमूल्य रूखको खेतीका बारेमा पानी र पर्वत विशेष बदल नेपालमा अहिले हामी छलफल गरिरहेका छौँ, वनस्पतिविद डाक्टर मित्र पाठक हुनुहुन्छ हामीसँग। अवश्य हामी अलिकति जोखिम र चुनौतीहरू हामी त जोड्दै आएका छौँ, जोड्न जति जोखिम चुनौती र यसलाई थप छलफल गरौं, यस खेतीमा संलग्न हुनु है किसानले बुझ्नै पर्ने जोखिम चाहिँ के, एकदमै यो जोखिम चाहिँ मैले भोलि सहन पनि सक्छु है भन्ने कुरा चाहिँ एकदम छोटो बुझ्नुपर्ने कुरा चाहिँ के हो?
0: बजारै हो, बुझ्नुपर्ने बजार हो, यसको बजार कस्तो छ। एउटा त अघि नै हामीले प्रजाति पहिचानका कुराहरू यताउता हामीले गरिसक्यौँ, ती पछिको कुरा भनेको बजारको निश्चितता हो। बजार निश्चित हुन्छ भने चाहिँ होइन आत्मबल पनि दह्रो हुन्छ, त्यसपछि गएर यही कुरो अनिश्चित छ फेरि नेपालमा, हामी कहाँ अथवा किसानलाई अनिश्चित पनि यही छ। तर अलिकति ढुक्क हुने कुरा चाहिँ बजारको कुरा हो, जस्तो अहिले हामी गतिजत्वको बारेमा हामीसित सल्लाह लिनुहुन्छ, हामी आफै सरकार अथवा सरकारी निकायहरूले प्रमोट धेरै प्रमोट गरेको अवस्था छैन, गतिजत्वलाई आफै किसानहरूले गरिरहनु भएको छ, हामीले मात्रै तपाईँको यसको महत्व बुझाउने, यसको मूल्य यस्तो हो, यसरी खेती प्रविधि यस्तो हो, हामी अध्ययन गरेको हिसाबले भनिरहेछौँ होइन, तर हामी आफै बिरुवा उत्पादन गरेर उहाँहरूलाई बाँडिरहेको छैनौँ होइन। यो हिसाबले हेर्दाखेरि उहाँहरूलाई बजारको सम्भावना पनि यस्तो यस्तो छ है होइन, जस्तो म चाइनाको 10 प्रोभिन्समा गएँ, त्यहाँ जाँदाखेरि मैले पहिलो तपाईँको चासो चाहिँ त्यो बोधिचित्तको व्यापारको हुन्थ्यो कि कस्तो छ भन्ने कुरा होइन, त्यो तिमालका गाउँ गाउँ घर घर डुलेर त्यसको अध्ययन गरेको हिसाबले मैले चाहिँ त्यसको बजार कस्तो छ भन्ने बुझ्थेँ होइन। त्यो हिसाबले हेर्दाखेरि अझै धेरै देशमा चाहिँ यो पुग्नै बाँकी रहेछ, अझै 2-4 चाहिँ यसको मूल्य चाहिँ होइन 8-10 घट्दैन कि जस्तो लाग्छ, त अनुमानको भर मात्रै भयो हाम्रो पनि के भोलि हुनसक्छ। अहिले तपाईँको ड्रागन फ्रुट पहिला तपाईँको 700-800 रुपियाँ बजारमा हालेर किन्ने, 1000 रुपियाँसम्म पनि किनेको रेकर्ड छ होइन, अहिले 200-250 झरिसकेको छ।
1: किवी पनि त्यस्तै भयो,
0: एकदमै अब किवीको अहिले तपाईँको अब त्यसलाई अलिकति भ्यालु एडिसन गर्नु पर्यो अथवा तपाईँ अलिकति चेन्ज गर्नु पर्यो कि. जस्तो सल्यानको गुराँसीमा एउटा किवीको फटुलो फार्म छ, उहाँहरूले किवी बेच्नुभयो एक दुई वर्ष, ट्रक गयो ठाउँ ठाउँमा, एक वर्ष बिक्री भएन, उहाँले ठ्याक्कै के आइडिया ल्याउनु.

0: पनि बनाइदिनु भयो, त्यो गर्न सक्नुपऱ्यो।
1: त्यस्तै जस्तो दीर्घकालीन बाली भएकोले लगानी फिर्ताउन ढिलाउने कुरा त हामी चर्चा गरिहाल्यौँ, रोग प्रजातिमा चाहिँ अनि बीचमा रोग किरा लाग्ने, मौसमी असर पर्ने, यस्ता किसिमको कुराहरूले चाहिँ कतिको प्रभाव पार्न सक्छ कि
0: पार्छ नै एकदमै। यसमा चाहिँ प्राविधिकहरूको भूमिका महत्वपूर्ण हुन्छ। प्राविधिक ज्ञान चाहिने, विज्ञ चाहिने यति बेला हो। किसानले के रोग लायो भनेर पत्तै नलाग्न सक्छ। अब कतिपय अवस्थामा विज्ञले अध्ययन गरिरहनु पर्ने होइन, फौजी किराले कति सतायो हामीलाई होइन, कति पछि मात्रै तपाईँको त्यसको अझै निराकरण हुँदैन, त्यो लागिहाल्यो भने तपाईँको थुप्रै सखाबी पार्छ होइन। त्यस्ता थुप्रै रोगहरू छन्। 60को दशकमा एकचोटि तपाईँको तराईतिर सिसोको जंगल पुरै तपाईँको लगभग मासियो, डाइब्याक भन्छ त्यो माथिबाट, तपाईँ कलिलो मुना खाएर रुखै माऱ्यो होइन, अब त एक किसिमको फङ्गसले तपाईँको एट्याक गरिरहेको रहेछ होइन। त्यो मोनोकल्चर कहिले काहीँ हानिकारक हुन्छ। खेती गरियो भने पनि तपाईँ धेरै थरी मिसाएर गर्ने, त्यो गर्दाखेरि एउटा प्रजातिमा लागेको रोग अरूमा डाइरेक्ट नलाग्न पनि सक्छ। फरक फरक समयमा फल्ने अथवा तपाईँको उत्पादन दिने हुँदाखेरि तपाईँको फाइदा पनि फरक फरक समयमा लिन सकिन्छ। त्यो हिसाबले अलिकति बुझेर अध्ययन गरेर त्यसमा लाग्ने रोगहरू के हुन्, सम्भावित रोगहरू होइन, त्यसको बारेमा दबाई के हुन् होइन, यी कुराहरू विज्ञहरूसित होइन छलफल गरेर अथवा तपाईँको अलिकति जानकारी लिएर थोरै खेती गर्न थालेपछि अब त्यसका सम्भावित चुनौतीहरू के हुन्
1: त्यो पनि सँगसँगै
0: सँगसँगै एनालाइसिस गर्नु पर्यो।
1: जोखिमकै कुरा गर्दा एउटा उदाहरण, 70को दशकको सुरुतिर त्यसका विभिन्न ठाउँमा यो पाउलोनिया भन्ने एउटा रुख रोप्ने होड नै चल्यो। एकदम राम्रो काठ हुन्छ, महँगोमा बिक्री हुन्छ, छिटो हुन्छ, 10-12 वर्षमा हुन्छ भनेर महँगोमा बिरुवा 200-300 सयमा एउटा बिरुवालाई लिएर पनि बिक्री गरे सुरु सुरुमा, पछि पछि अलिकति घट्यो पनि। काठबाट मनग्गी आमदानी हुने लोभमा चाहिँ धेरैले रोप्नु भयो, तर अहिले चाहिँ उहाँहरू चाहिँ किसानहरू एकदमै घाटामा गइयो त्यो चाहिँ भनेर भन्नुहुन्छ। अब यही तरिकाले खेती गर्दा वा गलत प्रजाति छनौट गर्दा किसानले ठूलो घाटा बिहोर्नु परेका यस्ता उदाहरणहरू तपाईँले अरू केही देख्नु भएको थिएन
0: छन् नेपालमा? अब एकचोटि एलोभेराको खेती भएपछि त हुन्थ्यो होइन, त्यो पनि लार्ज स्केलमा इन्डियाले किनिदिन्छ अरे भनेर खेती गरियो भन्ने सुन्छु, मैले पनि सुनेको कथा होइन। पछि किनिदिएन, त्यसको मूल्य जुन पाउनुपर्ने हो पाइएन, त्यसपछि त्यो चाहिँ खेतैमा नाश भयो अरे, खेतैमा नष्ट गरे अरे भन्ने हल्ला हामीले पनि सुन्यौँ त्यति बेला होइन। पौलुनियाको कुरा पनि त्यही भयो। अब यस्ता हुइमहरू आइरहन्छन् नेपालमा, हेर्नुहोस्, पटक पटक अथवा प्रत्येक 5 या 10 वर्षमा यस्ता हुइमहरू आइरहेछन्। अब यी बोधिचित्तहरू पनि होइन, यी रक्तचन्दन अगरवुडहरू पनि, अगरवुडको पनि टेक्निकल बाटो कमजोर छ नेपालमा। जस्तै इनिकुलेसन गर्ने, यसलाई काठ सुगन्धित बनाउने कुराहरू खेती धेरैले गरिसकेका छन् रामरामा होइन, तर तपाईँको यसको प्राविधिक बाटो पनि सँगसँगै सिक्नुपर्छ भन्छु। मैले अहिले केही व्यापार गर्नेहरूसँग पनि भेटघाट हुँदाखेरि तपाईँहरूले यो बारेमा तालिम दिनुहोस् न, म आफै पनि सिकेको छु, म मलेसिया गएर अगरवुडको खेती पुरै तपाईँको फ्याक्ट्री सहितको खेती हेरेर आएको थिएँ, खेती त्यसको इनिकुलेसन अनि तपाईँको त्यसको प्रोडक्टहरू बनाउने होइन, अब तपाईँको ग्रेडिङ हुँदो रहेछ त्यसको एबीसीटी भन्ने, अब तपाईँको किलोको 50 लाखसम्म पनि बिक्री भएको छ त्यहाँ ग्रेडको हिसाबले होइन, अब त्यही ग्रेडको नेपालमा उत्पादन हुन्छ हुन्न होइन, भोलि उत्पादन भइहाल्यो भने त्यसको मूल्य कसरी पार्ने, अब रक्तचन्दन त्यस्तै होला, त्यो पनि एबीसीटी हुन्छ, ग्रेड हुन्छ, सामान्य एकदमै हटहुट बसेको काठ बसेकोहरू तपाईँको 5,000-10,000 लिएर 15,000-20,000 प्रति केजी हुन्छ होइन, अब श्रीखण्ड त्यस्तै होला होइन, सबैको तपाईँको ग्रेडिङ हुन्छ, आफ्नो आफ्नो तपाईँको क्वालिटी हुन्छ, अथवा त्यसलाई चाहिँ तपाईँको त्यो गर्ने अवस्था हाम्रोमा छ कि छैन, अथवा त्यो लेभलको ज्ञान छ कि छैन, त्यो लेभलका प्राविधिकहरू छन् कि छैनन्, यी कुराहरू चाहिँ एकदम बुझेर मात्र यसमा चाहिँ हाम फाल्नको लागि अनुरोध गर्छु। कि नत्र भने तपाईँको त्यही एलोभेराको जस्तो तपाईँले भने जस्तो पौलोनिया होइन, यी कुरा अब यी पौलोनियाहरू तपाईँको चाइनातिरबाट आयो भने होइन सुनियो त्यति बेला, अब उनीहरूकोमा जति पनि फैलिने के मिचाह त होइन होला, मिचाह पनि हो भन्ने कुरा आएको थियो होइन, कुनै बेला त त्यहाँ चाहिँ फैलिने, आफै फैलिने, धेरै फैलिने, धेरै फैलिने, यहाँ फैलिने त पाएन, बढ्ने अरूलाई डोमिनेन्ट गर्ने होइन, त्यस्तो हिसाबले चाहिँ तपाईँको यो पुरै छोपेको भन्ने त्यहाँ सुनिन्थ्यो होइन। अब भनेपछि अब हुइममा हल्लाकै पछि लाग्ने होइन कि, त्यसको चाहिँ वास्तविक कुरा बुझेर त्यसको चाहिँ बजार, अहिले बजार छ, 10 वर्षपछि के हुन्छ त्यो पनि सोच्नु पर्यो क्या। हामीले के सोचिरहेछौँ भने अहिले एउटा रुख, अब होइन एउटै रुखको लाखौँ प्रयास छ, कुनै कुनै बिरुवाहरूको पर्छ भने होइन रुखहरूको, त्यो 10 वर्षपछि कति पर्छ त्यो पनि एनालाइसिस गर्नु पर्यो।
1: कुनै पनि जडीबुटीको खेती प्रवर्धन गर्न थाल्यो भने यता खेती हुन थालेपछि यसको त बजार धेरै रहेछ भनेर जंगलमा अथवा प्राकृतिक वासस्थानबाट दोहन पनि बढ्छ भनेर पनि भन्छन् कतिपयले, भनेको त्यहाँबाट यसको बजार छ भनेपछि बजारको लागि त्यहाँ खोज्न जाने कुरा, यसले चाहिँ यो अति दोहनका कारण केही जडीबुटी प्रजाति लोप हुने खतरा छ भन्ने पनि सुनिन्छ, यसलाई कसरी सन्तुलनमा राख्न सकिन्छ?
0: एकदमै महत्वपूर्ण विषय अहिलेको, जस्तो पश्चिम नेपालबाट अहिले चुत्रु, त्यता चोत्रा भन्छन् होइन, त्यसपछि गएर अहिले गुजरगानो होइन, लगभग सकिने अवस्थामा छ त्यहाँ, पक्का ट्रक गए, यसमा दुईटा बस हुन्छ, एउटा त अब गुजरगानो अहिलेसम्म खोजिएकै थिएन होइन, किसानले खोजे थोरै भए नि मूल्य पारे त के फरक पर्यो, अहिलेसम्म चोत्राका झाडी जति पनि थिए होइन, तपाईँको अब अहिले खोजे चोत्रा काटे र तपाईँको पैसा पारे त के फरक पर्यो भन्ने एउटा एउटा पक्ष त्यो पनि छ होइन थोरै धेरै आमदानी गरे किसानले त के बिग्रियो भन्ने कुरा पनि छ सँगसँगै के हो भने अब तपाईँको हामीले जुन चौतराका फल टिपेर खाइन्थ्यो होइन अब त्यो फल टिपेर खाने अवस्था चाहिँ नरहने हो कि होइन किनकि यो दिगो तपाईँको संकलनको कुरा आउँछ कि दिगो संकलन चाहिँ भएन हामीले छुटपुर चाहिँ दियौँ मानौँ अथवा तपाईँको संकलन गर्न त दियौँ उहाँहरूलाई अनुमति दियौँ तर त्यो दिगो संकलन विधि सिकाएनौ त्यसले गर्दाखेरि तपाईँको डाँठ पनि बिक्री भयो ढुङ्गा मुनिबाट कापा मुनिबाट म धेरै ठाउँमा पुगेको छु फिल्डमा होइन त्यो कापा मुनि गएको जरा पनि तपाईँको तानेर बेचिरहनु भएको छ त्यस्तै प्राकृतिक अवस्थाबाट सकिन लागेका जडीबुटी थुप्रै छन् हेर्नुहोस् यहाँ होइन सतुवा सकियो पहाडमा होइन पाषाणभेद भन्ने सकियो होइन पाषाणभेद ढुङ्गा छाडेरै निस्किने हो त्यो होइन तपाईँको अहिले गुजरगानु सकिँदैछ होइन अब यी त ठुला देशले ठुलो मात्रामा होइन त्यो कुन औषधिमा प्रयोग गर्छन् यिनीहरूले लान्छन् त्यो त चाहियो होइन अब चत्रोको त तपाईँको धुलो पाउडरै बनाएर पूर्वी नेपालमा तपाईँको पाउडर बनाउने फ्याक्ट्रीहरू छन् अरे त्यहाँबाट पाउडर बनाएर जान्छ भन्ने पनि सुनिन्छ होइन त्यो हिसाबले हेर्दाखेरि त यी त सकिने हुन् दिगो संकलनको कुरा हामी सँगसँगै सिकाउनु पर्यो यसमा हामी चुकेका छौँ प्राविधिकहरू चाहिँ यसमा चुकेका छौँ हामीले छुटपुर्जी अथवा तपाईँको तिनीहरूलाई त्यो अनुमति दिनु अगाडि नै एउटा तपाईँको होइन कुन किसिमको हुन्छ उनीहरूलाई तालिम दिएर अथवा त्यो दिएर दिगो संकलनको कुरालाई सिकाउनुपर्छ नत्र भविष्यमा चोत्रो थियो अरे अथवा गुजरगानु थियो अरे होइन यो तपाईँका लोप भएका डाइनोसरका कथा जस्ता हुन्छन् कतिपय जडीबुटीहरू
1: पानी र पर्वत विशेष बदलिदो नेपालमा अहिले हामी जडीबुटी वा बहुमूल्य रूखको खेतीका बारेमा वनस्पतिविद डाक्टर मित्र पाठकसँग कुराकानी गरिरहेका छौँ अवश्य हामी अन्तिम चरणमा आएका छौँ अब अलिकति नीति सरकारी भूमिका र भविष्यको बाटोमा चर्चा गरौं जडीबुटी तथा बहुमूल्य रूख खेतीलाई प्रवर्धन गर्न सरकारको नीति अनुदान वा कार्यक्रम पर्याप्त छ कि छैन के कस्ता नीतिगत सुधारहरू आवश्यक देख्नुहुन्छ यतिखेर
0: यो चाहिँ महत्वपूर्ण कुरा हो अब भविष्य हामीले होइन जापानिजहरूको उखान छ अरे अब तत्काल फाइदा लिने हो भने फुल रोप अलिकति लामो समयपछि आमदानी लिने हो भने रुख रोप भन्छ अरे उनीहरूले होइन अथवा तपाईँको शिक्षामा लगानी गर अथवा तपाईँको निरन्तर तपाईँको उसमा चाहिँ अलिकति दिगो रूपमा चाहिँ सोच्नु पर्यो भन्ने कुरा हो यो होइन अहिले नेपालमा भूउपयोग नीति आएको छ यसले यो हाम्रो मार्जिनल ल्यान्डहरू होइन अथवा भूमि बैङ्कको कुरा पनि सुनिन्छ होइन तपाईँको भूउपयोग नीति तपाईँको भूमि बैङ्कको कुरा होइन यसको नियमावलीको कुरा कार्यविधिको कुराहरू मैले पढेको छु अब यसलाई चाहिँ तपाईँको सरकारी स्तरबाट सरकारी तौरबाट अक्षरश तपाईँको पालना गराउने अथवा स्थानीय सरकारमा भूमि बैङ्क स्थापना गर्नु भन्ने गर्न सकिने भन्ने कुरा छ एकदमै महत्वपूर्ण कुरा छ यो अहिले यो तपाईँको छोडिएका जमिनहरूलाई अरू कसैले व्यक्तिले पनि पायो या अरू कुनै तपाईँ संघ संस्थाहरूले अथवा गुठीहरूले अरू कुनै उसले पनि तपाईँको प्रयोग गर्न पाउने गरेर उत्पादन लिन सक्ने गरेर यो नीति आएको छ यो राम्रो कुरा छ यो सैद्धान्तिक रूपमा एकदमै राम्रो कुरा छ व्यवहारिक रूपमा कति सफल हुन्छ तर यो हामीले खोजी गरेका छैनौँ म देख्छु विभिन्न देशहरू तपाईँको घुम्ने क्रममा होइन कुनै एउटा पहाड़को डाँडोमा भएको एउटा सामान्य हाम्रो पाटो भनौँ न गरा खेतबारीका गरा जस्ता गराहरू पनि उनीहरूले एउटा एउटा तपाईँको होइन सबै जमिनको सदुपयोग गरेका छन् कि उत्पादन लिनलाई त्यो नीति कहिले आउँछ हाम्रोमा जस्तो लाग्छ क्या मलाई अहिले जस्तो सहरतिरको आकर्षणले गर्दाखेरि होइन बारी खेतबारी छोडिएका छन् घरहरू उजाडिएका छन् पहाड तपाईँको बाँदरले होइन बाँदरको कुरा व्यापक आउँछ अब बाँझो पनि छ होइन छोडिएका छन् अब यो जंगलकै छेउछाउको जमिन कति प्रयोग भएको छैन खोलाको छेउछाउको जमिनमा अब यो त प्रशस्त हुन सक्छ यी हाई भ्यालु टिमटिज हामीले जति पनि कुरा गरौँ नि यी खोलाको छेउमै लगाइदिए पनि हुने रुखहरू छन् क्या थुप्रै छन् त्यस्ता रुखहरू अब बाँदरले सताइएका ठाउँमा यही अहिले मेगाडेमियाको कुरा धेरै सुनिन्छ होइन अब तपाईँको हाम्रै तपाईँको ओखर हाम्रै टिमुरको कुराहरू कम सुनिन्छ कि टिमुरलाई छुँदै छुँदैन होइन रोजमेरीलाई बाँदरले छुँदैन होइन बाँदरले सताइएका ठाउँमा रोप्ने थुप्रै अरू बिरुवाहरू पनि छन् होइन अब यी कुराहरूलाई चाहिँ तपाईँको प्रमोट गर्न सकिन्छ एक त अब हुन त यो स्टन जस्तो हुन्छ अथवा तपाईँको यस्तो हुँदैन भन्ने कुरा पनि छ बाँदर किन गाउँ पछि अध्ययन भएको छैन किन त्यसको पपुलेसन बढिरहेछ होइन त्यो कुराहरूको पनि अध्ययन हुनु जरुरी छ जस्तो लाग्छ होइन यसको व्यवस्थापनको पाटो यति सजिलो चाहिँ छैन सोचे जस्तो त तर पनि कम्तीमा त्यसले खाने फल आफ्नो ठाउँमा छ जंगलमा रोप्दै पनि जाने र प्लस त्यसले नछुने बिरुवाहरू पनि थुप्रै छन् यिनै रुखहरू लगाइदिए पनि हुन्छ अगरवुड लाउने तपाईँको श्रीखण्ड लाउने होइन काठ बेच्नेलाई त त्यसले फरक पारेन नि त होइन रक्तचन्दन लाउन सक्यो कतिपय ठाउँहरूमा अब थुप्रै बोधिचित्तलाई नै छुँदैन तपाईँको काँडा हुन्छ होइन अब यस्ता किसिमका तपाईँको बिरुवाहरू छानेर होइन रोप्न सकियो भने पहाडमा तपाईँको टुनीको बोटोहरू लाउन सकियो अब सालसिसो हाम्रो प्राकृतिक अवस्थामा जे जे छन् त्यसलाई व्यवस्थापन आफ्नो ठाउँमा गर्नु पर्यो र खाली भएका ठाउँमा अलिकति तपाईँको लाउन सकिने हाई टिम्बर प्लान्टहरू होइन हाई भ्यालु प्लान्टहरू रोप्ने नीति चाहिँ तपाईँको यो आउन आएको सैन्यगत रूपमा पनि होइन यसलाई सम्बोधन गर्न चाहिँ धेरै जरुरी छ।
1: जस्तो अहिले नै कतिपयको गुनासो चाहिँ घरकै छेउछाउमा रहेको 29 को काठसम्म मैले अलिक पर घर बनाउन लान खोजेँ भनेदेखि सजिलो छैन, मैले उत्पादन गरेका यी जडीबुटीहरू चाहिँ निकासीको लागि एकदमै धेरै समस्या भोग्नुपर्छ भन्ने खालको कुराहरू चाहिँ गुनासो गर्नुहुन्छ भनेको कसैले व्यावसायिक रूपमा अथवा सामान्य रूपमा घर परिवारमा खेती गर्छ भने उनीहरूलाई सहजीकरण गर्नको लागि चाहिँ के गर्नु?
0: एकदमै त्यो सरकारी नीति स्पष्ट हुनुपर्छ, यो हामीले चाहिँ अप्ठ्यारो पार्ने भन्दा पनि उहाँहरूलाई सहजीकरण गर्न जानुपर्छ। अब घरमा फलाएको तपाईँको होइन हुन अहिले टिमुरको पनि तपाईँ छुटपुर्जी लिन्छन् तपाईँ घरै फलेको हुन्छ, मोदीजीतको केसमा त एकचोटि त्यो कुरा पनि उठ्यो होइन त्यसको तपाईँको कर तिर्ने नतिर्ने भन्ने कुराहरू। अब यी घर फलाएका फलहरू होइन फलफूल जस्तै तरिकाले तपाईँको वेतन कसरी सहजीकरण गर्न सकिन्छ किसानलाई होइन सहजीकरण गर्ने हो हामीले आमदानी लिन सक्ने ठाउँमा लिने पनि हो, सरकारले तपाईँको कर नलिइकन अथवा समय सामान्य ऊ नलिइकन देश अथवा अर्थतन्त्र बाँच्ने अवस्था पनि नरहला, तर त्यसको अध्ययन पनि गहिरो रूपमा
1: अध्ययन
0: प्रक्रिया सजिलो नै बनाउनु पर्छ, सहजीकरण गरिदिने हो हामीले, अप्ठ्यारो पार्ने चाहिँ होइन जस्तो लाग्छ। यसमा सम्पूर्ण हामी अब सरकारी निकायहरू अथवा सरकारवाला निकायहरूको पनि सहजीकरणको भूमिका अझै सहज हुनुपर्छ, भविष्यमा चाहिँ एकदम सजिलोसँग उहाँहरूले चाहिँ देशमै रमाएर खेती गर्ने होइन तपाईँको यसलाई चाहिँ तपाईँको तुलनात्मक लाभको विषय सम्झेर जडीबुटी खेतीबाट चाहिँ मेरो भविष्य यही छ, म भविष्यमा चाहिँ झोला बोकेर चाहिँ विदेश जान पर्दैन भनेर युवाहरूलाई पनि आकर्षित गर्ने खाले कार्यक्रमहरू ल्याउन तत्काल आवश्यक छ यो चाहिँ होइन। अब यो हामीले ऋण दिने अथवा तपाईँको यो दिने भनेको छ यी कुराहरूमा पनि प्रमोट गर्न सकियो भने आकर्षित गर्न सकियो भने युवाहरूलाई होइन जानै पर्ने अवस्था हो भने पनि अहिले खाली जमिनको सदुपयोग गरेर जाने हो घरकालाई हेर्न लाउँदै गर्ने 5 वर्षपछि फर्केर आउँदा त्यो चाहिँ तपाईँको नियमित आमदानीको चाहिँ तपाईँको स्रोतको रूपमा चाहिँ विकास होस् भन्ने हिसाबले सोच्न जरुरी छ जस्तो लाग्छ।
1: अब अन्तिममा आज कार्यक्रममा हामी अन्तिम चरणमा आएछौँ, जाँदै गर्दा यस क्षेत्रमा आकर्षित हुन चाहने नयाँ किसान वा युवा उद्यमीहरूलाई तपाईँ वनस्पति विज्ञको हैसियतले के सुझाव दिनुहुन्छ जसले चाहिँ उनीहरूलाई सोच्दा सोच्दै मात्र नभई सफलतापूर्वक पेसामा टिक्न पनि मदत गरोस्?
0: योजना बनाउनुहोस् होइन, मैले युवाहरूलाई त विशेष गरेर के भन्छु भने सिजन त छोप्नै पर्छ, अब जडीबुटी खेतीका लागि जस्तो बर्खे अहिलेको सिजन उपयुक्त सिजन हो होइन, खाली जमिन छ भने धेरै नसोच्नुहोस् होइन, एक दुईजना विज्ञहरूलाई सोध्नुहोस्, अफिसमै जानुहोस् होइन, अलिकति समय निकाल्नुहोस् कि समय पनि लगानी हो होइन, अध्ययन सबै विषयको ज्ञान सबैलाई नहोला होइन, तर इच्छा शक्ति राख्नु पर्यो र थोरै समय निकालेर सिक्नु पर्यो, त्यसको मैले भने जस्तो त्यसको आमदानी कहिले हो तपाईँको खेती गर्ने, आमदानी कहिले लिने हो, यो हावापानी हुन्छ कि हुँदैन होइन, ती कुराहरू यावत कुराहरू कहाँ कहाँ छ, यसको व्यापार कति छ, अहिले बजार मूल्य 5 वर्षपछि 10 वर्षपछिको बजार मूल्य कस्तो हुन सक्छ, ती कुराहरू थोरै धेरै जानकारी पाइन्छ कि, कसैले भविष्यवाणी नगर्ला 10 वर्षपछिको बजार मूल्य त हामीलाई पनि थाहा हुँदैन होइन, विज्ञ मयौँ भन्नेलाई पनि थाहा नहुन सक्छ, तर एउटा केही न केही तपाईँको सल्लाह त दिन्छ त प्राविधिक सल्लाह त, अहिले संसारमा यस्तो छ है, संसारमा यसको मूल्य यस्तो छ, संसार यो यहाँ बिक्री नभए पनि विदेश जान सक्छ अथवा तपाईँको नेपालमै उत्पादन भयो भने यसको मूल्य यहाँ हुन्छ, थुप्रै छन् त्यस्तो सम्भावनाहरू। एक त प्राकृतिक अवस्थाबाट तपाईँको जडीबुटी त्यसै खेर गइरहेछन् प्रत्येक वर्ष होइन, यासा गुम्बा किलोको 30-32 लाख पर्नेदेखि लिएर होइन, विदेशबाट आएको बिरुवा केशर किलोको 15 लाख छ होइन, 1500-2000 माथिको हाइटमा खेती गर्न सकिन्छ होइन, थुप्रै यस्ता बिरुवाहरू छन् ग्यानोडरमा तपाईँको चिच्याउहरू किलोको 10,000-20,000 तपाईँको बिक्री भइरहेछ, अहिले ग्यानोडरमाको खेती भइरहेछ नेपालमा, युट्युबहरूमा पनि भिडियो कतै कतै भेटिन्छ होइन, पाल्पामा भक्तपुरमा खेती भइसकेको छ, यसको बिउ उत्पादन भइसकेको छ, यी कुराहरूमा तपाईँको केबाट चाहिँ आमदानी लिन सक्ने हो मैले होइन, जंगली अवस्थामा आफ्नो ठाउँमा जंगलकै छेउमा छौँ भने हामीले त्यहाँबाट के निकालेर बेच्न पाइन्छ, मैले बिहान नगरेका कुराहरू महत्वपूर्ण जडीबुटीहरू के छन् त्यहाँ, त्यो कुरातिर अलिकति चासो हुनु पर्यो, र खेती गर्ने हो भने कुनै एउटा प्राविधिक अफिसमा गएर जानकारी लिएर आउनुहोस् न, हामी कहाँ आउनुहोस्, वनस्पति विभाग छ, वनस्पति अनुसन्धान केन्द्रहरू छन् तपाईँको कम्तीमा 7 वटा देशभरि वनस्पति अनुसन्धान केन्द्रहरू कहाँ कहाँ छन् यसो एकचोटि गुगल गर्नुभयो भने
1: थाहा
0: भइहाल्छ, त्यो सल्यान आसपास हुनुहुन्छ आफ्नो जिल्ला वरिपरि हुनुहुन्छ भने आउनुहोस् हामी सहयोग गर्छौँ होइन, पूर्वमा तपाईँको इलाममा छ होइन, जनकपुरमा छ हाम्रो, मकवानपुरमा छ होइन, नेपालगञ्जमा छ, धनगढीमा छ, जुम्लामा छ होइन, सल्यानमा छ, अब तपाईँको विभाग थापाथलीमा छ, त्यहाँ गएर तपाईँको
2: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै। त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ। डाक्टरद्वारा दिइने सेवाहरू
3: दाँत दाँत मुख तथा अनुहार को शल्य चिकित्सा सेवा,
4: अनुहार का हड्डी भाँचिए जोड़ने,
3: दाँत को एक्सरे सेवा,
4: सामान्य तथा जटिल दाँत निकालने,
3: ठीक तथा झुट्न मिल्ने नक्कली दाँत राख सुविधा,
4: अत्याधुनिक मेसिन द्वारा दाँत को सफाई,
3: मेसिन बाट जड़े देखि दाँत फरिने,
4: दाँत को पोस्ट तथा कोल प्रविधि द्वारा उपचार,
3: किराले खाएको दाँत को विभिन्न पद्धति द्वारा उपचार,
4: बाल बालिका को दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार,
3: साथै
5: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थो डेन्टिस्ट डाक्टर चेतनारायण पाण्डे द्वारा दैनिक रूपमा
3: बाङ्गो टिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
6: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पताल को 20 मीटर माथि, फोन 082562707।
7: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
8: विशेषज्ञ डाक्टरी सेवाहरू,
7: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
8: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
9: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
8: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
7: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
8: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदान।
7: सम्पर्क फोन 082590079, मोबाइल नम्बर 98478103 र 98229555।
10: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना,
11: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बाँसबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
10: डाक्टरद्वारा दिइने सेवाहरू,
11: ब्लड प्रेसर हाई लो भएका,
10: कोलेस्ट्रोल बढी भएको,
11: मुटुको गति एकनास नभएको,
10: मुटु ढुकढुक हुने, डरलाई जस्तो महसुस हुने,
11: मुटुको बासोक, मुटु सुन्निएको, हृदयघात भएको,
10: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
11: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
10: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
12: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
13: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082590410, मोबाइल नम्बर 98478893 र 98095812871।
14: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर कपासी दान। सम्पर्क नम्बर 98 43 00 88 04, 98 43 00 88 04, www.pashupatiicare.com।
15: सीता के हो तिमीलाई, गुम्सो र बेसी छौ, के हुनु नि? बिहे भएको 6 वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर के सुख चलेन, अब त आश्रय नरिसक्यो। के कुरा गर्छु तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएको छ, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ, कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
16: ए ठिकै छ, म जानु त धेरै ठाउँ गयौ, अब तिमीले भनिहाल्यो त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
17: पशु फर्टिलिटी एन्ड आईबीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिती चोकबाट, सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर हेर उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी बिचोक खोराहिदान, सडक विभागको अगाडि एड्रेस बैङ्क भएको भवनमा, सम्पर्क मोबाइल 5772।
19: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
20: नेपालगंज नर्सिंग होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
19: ठूला मानिसमा देखिने खोकी जम खकालमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झम्झमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
21: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
22: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाल फोन नम्बर 0825562023 98178617 98735643।
23: मध्यपश्चिम ट्राङ्क यति बेला बिहानको 9 बजेको छ।

बिहान 9 बजी को मध्यपश्चिम हाइलाइट्स बाट देवा भुसालको नमस्कार। पाल्पाका दुई प्रदेश स्तरीय कार्यालय र दुई स्थानीय तहका गरी 56 जना करार तथा जालादारीका कर्मचारी सेवाबाट हटाइएका छन्। कृषि ज्ञान केन्द्र पाल्पाका 13 र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र पाल्पाका 13 जना गरी 26 जना कृषि तथा पशु प्राविधिकलाई सेवाबाट हटाइएको हो। उनीहरूलाई 2075 सालदेखि विभिन्न समयमा करारमा नियुक्त गरिएको थियो। प्रदेश सरकारको परिपत्र अनुसार जिल्लाका 10 स्थानीय तहका विभिन्न ओडामा कार्यरत कृषि तथा पशु प्राविधिकलाई हटाइएको सम्बन्धित कार्यालयहरूले जनाएका छन्। ती प्राविधिकले स्थानीय तहसँग समन्वय गरी ग्रामीण क्षेत्रका पशुपालक तथा तरकारी खेती गर्ने किसानको घर दैलोमै पुगेर सेवा प्रदान गर्दै आएका थिए। कृषि ज्ञान केन्द्र पाल्पाकी प्रमुख अमित पाण्डेले 13 जना प्राविधिक कर्मचारी हटाइएपछि कार्यालयको नियमित सेवा प्रवाहमा समस्या भएको बताउनुभयो। उहाँका अनुसार करारका प्राविधिक हुँदा कार्यक्रम सञ्चालन, फिल्ड अनुगमन, स्थानीय तहसँग समन्वय तथा किसानको माग अनुसार घर दैलोमा सेवा पुर्याउन सहज भएको थियो। अहिले भने सेवा प्रवाह र स्थानीय तहसँग सहकार्य गर्न कठिनाई भएको उहाँले बताउनु भएको छ। यसैबीच जिल्लाका 2 स्थानीय तहले पनि करार तथा जालादारीमा कार्यरत 30 जना कर्मचारीलाई सेवाबाट हटाएका छन्। पछिल्लो समय बजारमा देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वृहत छलफल भएको छ। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा बजारमा ग्यास अभाव हुनुको कारण विश्लेषण गर्दै समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग ग्यास उद्योगी तथा व्यवसायीको भूमिकाबारे समीक्षा गरिएको थियो। छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चले जस्तो ग्यासको अभाव नरहेको दावी गरेका हुन्। पहिले भन्दा बढ़ी ग्यास आयात भइरहे पनि उपभोक्ताले आवश्यकता भन्दा बढ़ी भण्डारण गर्दा बजारमा केही चाप देखिएको बताएका हुन्। बैठकले ग्यास आपूर्तिमा समस्या देखिएका जिल्लामा वितरण प्रणालीलाई थप प्रभावकारी, नियमित र सहज बनाउन सम्बद्ध निकायबीच समन्वय र व्यवस्थापनलाई तीव्रता दिने निर्णय गरेको छ। यस्तै आगामी दशैं तथा चाडपर्वमा हुने उच्च मागलाई ध्यानमा राख्दै आगामी 3 महिनासम्म प्रत्येक महिना 50,000 मेट्रिक टन भन्दा बढ़ी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ। बिरामीको आकर्षण बढ़दै गएको अवस्थामा हुम्ला स्थित आयुर्वेदिक स्वास्थ्य केन्द्रले कतिपय उपचार विधि सञ्चालन गर्न सकेको छैन। मापदण्ड अनुसारको उपचार सेवा सञ्चालन गर्न केन्द्रको आफ्नै भवन आवश्यकता भए पनि हालको भाडाको घरमा कार्यालय सञ्चालन गर्नु परेका कारण केही उपचार सेवाबाट बिरामी वञ्चित भएका छन्। भाडाको भवनमा कार्यालय सञ्चालन गर्नुपर्दा आयुर्वेद उपचार विधिका धेरै सेवा सञ्चालन गर्न नसकेको आयुर्वेद स्वास्थ्य केन्द्रकी प्रमुख आयुर्वेद चिकित्सक चाहना शर्माले बताउनुभयो। हाल उपलब्ध संरचना अनुसार गर्न सकिने उपचार सेवा मात्र प्रदान गर्दै आएको र अन्य सेवा सञ्चालन गर्न नसकेको उहाँले बताउनु भएको छ। आफ्नै भवन निर्माण भएको अवस्थामा दीर्घरोगी तथा जटिल अवस्थाका बिरामीलाई भर्ना गरेर उपचार गर्न सकिने स्वास्थ्य सेवा निर्देशालय सुर्खेतका वरिष्ठ कविराज निरीक्षक कृष्ण चन्द्र जोशीले बताउनु भएको छ। र नागरिकको गुनासो सुन्ने र सम्बोधन गर्ने हेलो सरकारमा गुनासाहरू बढ़न थालेका छन्। विभिन्न बहुच्यानल, फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, ईमेल लगायतका माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन्। निशुल्क टेलिफोन नम्बर 111 मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी गरेको छ। हेलो सरकारका एक वर्षमा 321% गुनासा बढ़ेका छन्। गएको आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासो 3.21% गुनासो बढ़ेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 16,568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 2082-83 बढ़ेर 69,724 पुगेका छन्, अर्थात 53,156 गुनासा थपिएका छन्।
हेलो सरकारमा पछिल्लो तीन महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा कुल 50,721 गुनासा प्राप्त भएकोमा 39,177 गुनासाको समाधान गरिएको छ। हेलो सरकारले सार्वजनिक गरेको विवरणमा सामाजिक सञ्जाल भाइबर व्हाट्सएप इमेल लगायत माध्यमबाट प्राप्त गुनासाको संख्या भने यसमा समावेश नगरिएको उल्लेख गरिएको छ। हवस् त बिहान 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: के तपाईलाई हिमपात वा पोल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाटै सेवा पुर्याउने उद्देश्यले श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू:
2: विभिन्न साइजमा पोल तथा हिम पाइपको उत्पादन,
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको,
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने,
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्य साई पाइप एन्ड पोल इन्डस्ट्रिज प्रणाली, दिविसा रोड, खोराहिदाङ।
4: फोन 562-521।
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।
5: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा।
6: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
5: उपलब्ध। शल्यक्रियाहरू:
6: मस्तिष्क र मेरुदण्डको ट्युमर, अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया,
5: बालबालिकाको न्यूरो सर्जरी,
6: हात खुट्टाका नसा, पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू।
5: पुनः हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग, उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन। मस्तिष्क, मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्।
6: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ।
5: संजीवनी टिचिङ हस्पिटल, बर्गदुवा, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255।
7: नमस्ते दयालु, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
8: नमस्ते नमस्ते,
1: कता हिँड्नु नि बाबु? बजारतिर नि
9: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
7: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहियो नि, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
10: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
7: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
11: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड, इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ।
1: साइकल स्टोर पुरानो राष्ट्रिय रोड, खोराही दाङ।
12: प्रोपराइटर दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98478-27-977
13: र 98578-30689।
14: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
15: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड।
14: हुल्लास फुड्सका उत्पादहरू: हुल्लास आटा, हुल्लास बासमती राइस, जिरा मसिनो राइस,
15: हुल्लासको कुरुम कुरुम चिउरा, हुल्लासको इडली राइस।
14: हुल्लासले बनाउँदैछ परिवार एक साथ।
16: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
17: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गुमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडीद्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
16: नोट, हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ। सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड, खोराहिदाङ। सम्पर्क फोन नम्बर 082-595-8029। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98578-53-825।
18: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ? यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचोली आयुर्वेद क्लिनिक घोराइदाङमा।
19: उपचार हुने रोगहरू:
13: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
5: चाया पोतो डन्डी फोर दाग दुबी एलर्जी कपाल झर्ने
13: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी क्षमा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
5: हड्डी चुएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
13: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसा पोल्ने दुख्ने
5: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
13: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ। मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ।
19: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ। सम्पर्क फोन नम्बर 98686 61 694।
20: भर्ना सम्बन्धी सूचना
21: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेसनल कलेज घोराही दाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समय नै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
20: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेसनल कलेज दाङ।
5: सम्पर्क फोन नम्बर 082-5-63-133 मोबाइल नम्बर 98-47-80-92-83 र 97-6-25-26-286।
22: होइन भाइला लखर लखर कहाँ हिँडिस
23: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
22: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदैछ बाबु
23: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
22: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
23: ल ल काका गइहाले म
13: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
5: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्।
13: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-5-78-45-226।
24: नमस्कार हियो बसमा म यहाँहरूलाई हार्दिक स्वागत गर्दछु जीवराम भण्डारी आज यहाँहरू सामुन्ने उपस्थित हुनुहुन्छ निरज सनातनी उहाँ धार्मिक अभियन्ता हुनुहुन्छ अर्थात् अभियानकर्ता नेपाललाई हिन्दू राष्ट्र कायम गर्नुपर्छ सायद उहाँहरूको माग छ म उहाँसँग आज खोतल्ने कोसिस गर्छु यस अन्तर्गत कथा कहाँबाट प्रारम्भ हुन्छ भने गत साउन 10 गते सुनसरीको देवानगंज र त्यसमा पनि सुनसरीको देवानगंजको सानो अर्को एउटा क्षेत्र छ त्यो क्षेत्रमा झडप भयो झडपको बीच भयो दुई सम्प्रदायका बीचमा भयो र त्यसले यस्तो रूप धारण गर्यो फलत चारजनाको ज्यान गयो र 10 भन्दा बढी सख्त घाइते भएका छन् त्यो अझै सालाकाला सामने भएको छैन यसकारण सामने भएको छैन सुनसरीको देवानगंज र कप्पानगंजमा छिटपुट घटना अहिले पनि घटिरहेका छन् र तत्पश्चात सल्केको डडेलो मधेसका अनेकौं जिल्लाहरूमा त्यो लाग्यो डडेलो लाग्यो फलत विभिन्न जिल्लाहरू खास गरी मधेस प्रदेश भनिन्छ मधेस प्रदेशका 8 जिल्ला र छिमेकी जिल्ला मोरङ त्यहाँ पनि प्रभाव पर्यो र बाँकेमा पनि त्यसको कुनै न कुनै ढंगले प्रभाव पर्यो अर्थात नेपाली समाजलाई एकपटक झस्कायो त भएको के हो आज म निरज सनातनीसँग अब आम रूपमा मानिसले बुझ्दा सरकारसँग एउटा सहमति भयो त्यसमा पनि गृहमन्त्री सुदन गुरूङको उपस्थितिमा भनेर भनिएको छ के सहमति भयो अथवा के सम्झौतै भयो भन्ने पनि आशाको कुरा सुनिन्छ यी यावत विषयलाई केन्द्रमा राखेर समग्रमा त्यस्ता आम जिज्ञासाहरूलाई उहाँ मार्फत सम्बोधन गराउने मेरो प्रयत्न रहनेछ सर्वप्रथम म उहाँलाई स्वागत गर्छु। स्वागत छ है त कार्यक्रममा। अब कहाँबाट प्रारम्भ गर्न चाहे भने मूलत यो सुनसरीको देवानगंज र त्यसको कप्तानगंज कप्तानगंजबाट गत साउन 10 गते प्रारम्भ भएको एउटा झडपको दृश्य तत्पश्चातको एकपछि अर्को तनाव त्यसले सृजना गरेको घटनाक्रम यसो हेर्दा चारजनाको ज्यान गयो, दसजना लगभग सख्त घाइते छन्, कयौं मानिस सायद अहिले पनि हिरासतमा होलान्, पक्राउ परेका होलान् र यस क्रममा तपाईहरू हिन्दू अभियानकर्ताहरू अर्थात सनातन हिन्दू राष्ट्रको सायद पक्षमा उभिएका मानिसहरूसँग यहाँबाट बालेन्द्र शाहको प्रतिनिधित्व गर्दै गृहमन्त्री सुदन गुरुङ त्यहाँ गए र तपाईँहरूसँग एउटा सहमति कायम भयो भनिया छ, हस्ताक्षर भयो भनिया छ, तपाईँहरूले मागपत्र बुझाउनु भयो भनिया छ, आश्वासन सबै गृहमन्त्रीले दिए भनेर भनिया छ, ती भएको के हो सुनौ त, सुरु नै गरौं, कहाँबाट सुरु गरौं भने कप्तानगंजबाट सुरु गरौं, देवानगंजको कप्तानगंज सुनसरीको त्यसपछि अगाडि कसरी बढ्यो र यो घटना के भयो सुनौला।
0: म तपाईँलाई सबैभन्दा पहिला घटनाक्रमको यथास्थिति वस्तु
24: सुनौ त।
0: तपाईँको आइतबारको साँझ
24: साउन दस
0: गते हिन्दू सनातनीहरू श्रावणमा श्रद्धापूर्वक नदीको जल लिएर शिवजीलाई अर्पित गर्ने हाम्रो तराईतिर चलन छन्। यहाँ पनि
24: काठमाडौँमा
0: तराईवासीहरू मजाले बोलबन जान्छन् एउटा आफ्नो
24: पाटो
0: काभरिया, त्यो जाने क्रममा एउटा थलोमा भेट्नु पर्यो, कहाँ भेट्ने, मन्दिरनिरै भेट्ने, मन्दिरनिर तीन चारवटा गाडी उनीहरूको डिजे सहित विभिन्न अभिव्यक्ति अथवा सामाजिक सञ्जालमा पनि देख्नुहुन्छ, मुस्लिम पक्षहरूबाटै भनेको छ त्यहाँनिर होइन। अब मैले एउटा प्रसङ्ग एकजना हाम्रो रिपोर्टरजी जानुभयो रिपोर्टिङ गर्न, अब त्यहाँ मुस्लिम पक्षले बोलेका छन्, उहाँलाई कारवाही गरे प्रेस काउन्सिलले, सत्य बोल्दा पनि प्रकाशन गर्दाखेरि द्वन्द्व भड्किँदैन, त्यसलाई सम्य पार्नु पर्यो,
24: मतलब जे छ त्यो
0: भन्नु पर्यो,
24: कारवाही।
0: अनि त्यहाँपछि के भन्दाखेरि उहाँहरू मदनी डिजे सिजे गाना आफ्नो भजन साउन्डमा बजाइराख्नु भएको छ, यथार्थ कुरा हो, बजाउँदाखेरि केही अब त्यहाँ मुस्लिम बाहुल्य इलाका त्यहाँनिर केही मुस्लिम युवाहरू हाम्रो क्षेत्रमा आएर यसरी बजाउने भन्ने कुराहरू समाजबाटै सुनियो, तब हामी त प्रत्यक्षदर्शी होइन, सुनियो, सुन्दाखेरि किन उहाँहरू त्यहाँबाट मुभ पनि हुनुभएको छैन, स्ट्यान्ड बाई हुनुहुन्छ, आउँदै हुनुहुन्छ, मान्छेहरू भेला हुँदै हुनुहुन्छ, जुट्दै हुनुहुन्छ, हिन्दू सनातनीहरू त्यो मन्दिरनिर अब काभडिया निस्किनु पर्यो भनेर जुट्ने क्रममा
24: मन्दिर चाहिँ कहाँ थियो, कप्तानगंजमा, देवानगंजमा कि
0: कप्तानगंजमा घटनास्थल निडे। अनि त्यहाँनिर हुँदाखेरि केही युवाहरू आए, यो हाम्रो क्षेत्रमा यो चर्को आवाज बजाउन पाइँदैन, तिनीहरू बन्द गरेर, अनि त्यहाँ हुँदाखेरि दोहोरो वाद विवाद भयो, हामी जान लाग्यो,
24: त्यो चाहिँ के गैर हिन्दूले त्यो भने
0: मुस्लिमले,
24: मुस्लिमले
0: हिन्दूलाई
24: हाम्रो क्षेत्रमा यहाँ
0: नबजाऊ, तिमीहरूको यहाँ भजन सजन नबजाऊ, बन्द गर भन्यो। हिन्दू पक्षको के थियो कुरा भन्दाखेरि हामी यहाँ बजाइरहेछौँ, हामी निस्किन्छौँ, बजाउने होइन, हामी यहाँ भेला हुँदैछौँ, भेला भइसकेपछि हामी जल लिनलाई निस्किन्छौँ, त्यसपछि हामी निस्किन्छौँ त, हाम्रो पनि त गाउँ हो, हाम्रो पनि क्षेत्र हो, हाम्रो पनि भूमि, हामी पनि त मनाउनु पाउनुपर्छ, तिमीहरूले बजाएको बेलामा हामीले रोक्न गएको छैनौँ।
24: उनीहरू कुन बेला बजाउँछ,
0: मोहर्रममा बजाउँछन् बिहान, त्यो तपाईँको हरेक दिन बिहान 4 बजेदेखि आएपछि पाँचचोटिको नवाजै पर्छन् उनीहरू,
24: उज्यालो नहुँदै,
0: उज्यालो नहुँदै, अनि हामी त्यसो हेर्ने भने त हरेक कुरामा इगो खोज्न सकिन्छ नि त,
24: मतलब तनाव सिर्जना,
0: तनाव त होइन, सहेर त सनातनले दुवैजनाले सही सुन त अप्नाउनु पर्यो, मैले मात्र अप्नाएर हुँदैन नि त, हजुरले पनि अप्नाउनुपर्छ
24: सही।
0: अनि त्यो हुँदाखेरि त्यहाँ दोहोरो झडपको स्थिति आयो, त्यहाँबाट आक्रमण भयो, पहिलो आक्रमण गाडीहरू तोड्न थाल्यो, साउन्ड स्पिकरहरू फाल्न थाल्यो, अब त्यो भइसके पछाडि सनातनीहरू एकजुट हुन थाल्यो, त्यो हुँदाखेरि त्यहाँनिर प्रहरीहरू थिए, अब दोहोरो झडप भयो भन्ने छ, सरकार पक्ष प्रहरी पक्ष गाउँले पक्ष दोहोरो झडप,
24: दोहोरो भन्यो सरकारले,
0: सरकारले दोहोरो झडपमा मैले गोली चलाउनु पर्यो भन्यो, दोहोरो झडप त जहिले पनि तपाईँ र मेरो हुन्छ नि त, तपाईँकोले पनि एक बक्सिङ त खाएको हुनुपर्छ, मैले दुई खाए पनि कसैले कम थोरै खाएको हुनुपर्छ, घाइते दुवै पक्ष हुनुपर्छ, तर घाइते एक पक्ष भयो, प्रहरीले
24: यस पक्ष भने को पक्ष,
0: हिन्दू पक्ष, हिन्दू पक्ष मात्रै छ नि त
24: घाइते भयो,
0: घाइते पक्ष, मुस्लिम पक्ष घाइते भएको एडमिट भएको सुन्नु भएको छैन, मृत्यु भएको पनि सुन्नु भएको छैन,
24: त्यहाँनिर जति
0: क्षति भयो जम्मै हिन्दूको क्षति भएको छ, हिन्दू सनातनीको क्षति भएको छ। सिडिओ साहबलाई त्यहाँनिर पत्रकारहरूले इन्स्ट्यान्टली फोन गर्नुभयो, हजुरले गोली चलाउने आदेश दिनु, घटना भइसके पछाडि सिडिओ साहबको स्वीकृति थियो, मैले आदेश दिएको छैन गोली चलाउने मान्छेमाथि भन्नुभयो, ठिक छ, सिडिओ साहबले आदेश दिनु भएन, गोली कसले चलाए, एकजना हाम्रो राई इन्सपेक्टर हुनुहुन्थ्यो, उहाँको भनाइअनुसार मैले हवा फायर गरेँ, झडप नियन्त्रण गर्न मैले गोली चलाए, उहाँहरूको भनाइ जे आइरहेको छ
2: आकाशतिर चलाए गोली
0: आकाशतिर चलाउँदाखेरि गोली चाहिँ उडेर तपाईँको छातीभित्र गयो, तपाईँको आन्द्राभित्र गयो,
2: त्यही अन्डरस्पोट कतिजना गयो,
0: अन्डरस्पोट दुईजना गएको छ नि त
2: त्यही दिन
0: अन्डरस्पोट
2: साउन्ड
0: त्यहाँपछि भएको हो नि त, दुईजना मरिसके पछाडि दसजना घाइते भयो, आठजना घाइते भइसकेको छ दसजना मध्येमा, उग्र त्यहाँबाट भएको हो नि त त्यो,
2: मतलब कप्तानगंजमै दुईजना मारिए, आठजना
0: घाइते भए मारिए लगायतका, अनि उहाँहरू भइसकेपछि त्यो उग्र भयो किन कोमा थियो, त्यो पनि श्रावणको महिनामा शिव भक्तमा चाहिँ तपाईँले गोली चलाउनु ठिक छ आफ्नो अवस्था होला, गोली त विपक्षतिर दुवैले सम्म गर्न चलाउने कुरो हो नि त, तर एक पक्ष मात्र क्षति हुनुको मैले यो भन्न खोजे होइन, अर्को पक्ष पनि क्षति हुनुपर्छ, कसैको पनि क्षति हुनु भएन, तर एक पक्ष मात्र हुनु त सन्दिग्ध लाग्दैन तपाईँलाई होइन, अनि यो हिन्दूहरूले झनै तपाईँको सुनियोजित हो कि यो ठ्याक्क तिन चार दिन अगाडि हर्क सम्पाङका उग्र स्ट्याटसहरू हेर्नुहोस्, समुदाय समुदाय बीच लडाउने नेता र सांसद भनिसकेपछि स्वयं त अप्नाउनु तपाईँले
2: मतलब के त्यसलाई अझ उत्साहित गर्ने अथवा
0: हिंसालाई भर्खरै सनातन हिन्दू धर्मप्रति त उहाँको हरेक स्ट्याटस तपाईँले हेर्नुहोस् न, जनताले पनि देखाएको छ नि त, मैले भन्नुभन्दा त उहाँले पब्लिक गर्नुभएको छ त्यो स्ट्याटसहरूले हेर्नुहोस् न, उग्र स्ट्याटस होइन त्यो, एउटा नेताको एउटा उहाँ यो देशको नेता हो कि एउटा समुदाय एउटा सम्प्रदायको नेता हो, उहाँले जानकी मन्दिरलाई उहाँको रिस राग इगोलाई उहाँले त्यहाँनिर बिसाउनु भएन नि आफ्नो स्ट्याटस लेखेर, उहाँले जानकी मन्दिरमा किन प्रवेश गर्न दिइएन, मैले त्यहाँको युवाहरूसँग पनि संवाद गरेँ नि त, संवाद के छ भन्दाखेरि
2: के हर्क साम्पाङलाई प्रवेश गर्न खोजेका थिए
0: गर्न दिएन नि युवाहरूले,
2: त्यसको के गरे उनी त्यहाँ पुगे लगारे मान्छेले
0: होइन होइन, उहाँ पुग्नु भएनन्, उहाँका कार्यकर्ताहरू यथा अवस्था पुग्न हेर्न गएको थिए, त्यतिखेर कार्यकर्ताहरूले चाहिँ त्यहाँका हिन्दू युवा संगठनहरूले म उहाँलाई छिर्न दिन्न भने हर्क साम्पाङलाई
2: के कारणले दिन्न भने
0: उहाँले अब विगतमा अब हिन्दूले मानिआएका गाई मातालाई अब गाईको मासु खानुपर्छ उहाँका पार्टीका व्यक्तिहरू, अब उहाँ पनि कुनै बेला समर्थक हुनुहुन्थ्यो 2015 होइन पुरानो स्ट्याटसहरू हेर्दाखेरि, मैले पनि उहाँको जम्मू खोटाले राखिरहेको छु मैले होइन, अनि त्यो व्यक्तिले स्वयं आफू
2: अराजक
0: के तपाईँले एउटा धर्मलाई मेरो मस्जिदमा अथवा मेरो चर्चमा विश्वास छैन भने मलाई त्यहाँ गएर भोलि क्रिस्चियनले
2: घृणा गर्न पनि पाइँदैन
0: नि त, मलाई चर्च अथवा मुस्लिममा रोग छेक लगाएपछि मैले किन जान्छु भन्ने कि आस्था छैन नि मेरो, मैले सम्मान गर्नु एउटा कुरो हो, आस्था राख्नु एउटा कुरो हो, उहाँले त्यहाँपछि बिहानपल्ट आफ्नो न्युजले पनि स्वीकारोक्ति गर्नुभएको छ, मलाई जानकी मन्दिर जानुपर्ने कुनै आवश्यकता थिएन, मेरो इच्छा पनि थिएन, ओके तपाईँको इच्छा थिएन भनेपछि तपाईँले त्यहाँ प्रवेश गर्नलाई अथवा त्यो झडप अथवा त्यहाँ भइसके पछाडि पनि किन त्यो स्ट्याटसहरू लेख्नुभयो, आस्था नभएको ठाउँमा त जानु हुँदैन नि त, युवाहरूको त्यति माग थियो नि त, यो मन्दिर भनेको सीता माता भनेको जन्मभूमि भनेको गाईसँग जोडिएका, किनभने जनकले राजा जनकले उहाँ सीता मातालाई हलो जोत्दाखेरि उपज भएका माटोबाट त्यही भएर सीता माता भने हो नि त,
2: तपाईँको विचारमा जो धार्मिक सद्भाव छ नेपालीहरू त्यसलाई बिथोल्ने जो कोसिस
0: गरिरहेको
2: त्यो कोसिस गर्नेलाई तपाईँको नजरमा के कारवाही गर्नुपर्छ, कसले कारवाही के गर्नुपर्छ,
0: त्यो जुनसुकै समुदायको होस् जुनसुकै सम्प्रदायको होस् यदि एक अर्काको धर्ममाथि ठेस पुर्याएको छन् त्यो पनि पहिलो ठेस भन्छु, तपाईँले मेरो माथि पुर्याउनु भयो मैले पुर्याउनु स्वाभाविक कुरो
2: मतलब प्रतिवाद
0: गर्नु अधिकारको कुरो हो, तर पहिलो सुरुवात स्टार्ट कहाँबाट भएको छ त्यसलाई कारवाही गर्ने कि नगर्ने, पहिलो कारवाही नहुँदा त प्रतिवाद त आउँछ त, प्रतिवाद आउँदा फेरि तपाईँको दोहोरो समुदाय झडप हुँदैन, सिर्जना त्यहाँ भएको हो नि त, सरकारले के गर्छ भन्दाखेरि जहिले पनि दुवै पक्षलाई समय दिने, किन विपक्ष दोषीको दोषी विपक्ष हुन्छ,
2: त्यसपछि त्यो साउन दसमै फेरि म फर्केँ तपाईँसँग, त्यो देवानगंज र कप्तानगंजमा जहाँ प्रारम्भ भयो भनिएको छ, दुईजनाको ज्यान गयो, आठजना घाइते भयो है त, अनि त्यसपछि के भयो त्यसपछिको अघिल्लो
0: दिनहरू त्यसपछि अब त्यहाँपछि हिन्दू संगठनहरू जो हिन्दू हकितका लागि लडिरहेछन् उहाँहरू समाजमा योगदान दिइरहेछन् आफ्ना धर्म जागरूक, अहिले विभिन्न अहिले यो समस्या जड कहाँ भन्दाखेरि मैले प्रश्न पारेँ तपाईँलाई यो तपाईँको च्यानल माध्यमबाट, यो समस्या भनेको कहाँ छ, धर्म परिवर्तन गरे जात फेरेनन् थर फेरेनन्, अब यसो हेर्दा तपाईँ राई लिम्बू बाहुन नै ब्राह्मण नै हुनुहुन्छ तर तपाईँ एउटा चर्चको पास्टर हुनुहुन्छ, अब तपाईँले विरोध कसको गर्नुहुन्छ, हिन्दूको विरोध गर्नुहुन्छ, थर सनातनीको राख्नु भएको छ, विरोध हिन्दूको गर्नुहुन्छ, अनि समाजमा के जान्छ भन्दाखेरि यो सम्प्रदायिक भयो नि त, तपाईँले सनातनीकै थर राखेर सनातनीको विरोध गर्नुहुन्छ, कन्फ्युजन भयो कि क्रिएट यहाँ
2: धर्म फेरिसक्यो
0: थर किन फेरिएन
2: थर फेरेन
0: किन त्यो त तपाईँलाई मेरो सनातनीको धर्म मन नपर्ने व्यक्तिले त थर फेर्नु परेन फर्किन झुन्डाइरहेको है तपाईँ
24: मतलब क्रिस्चियन भन्नु पर्यो अथवा पास्टर
0: भन्नुहोस् भन्नुहोस्
24: भन्नु पर्यो
0: भन्नु पर्यो नि त जसरी मुस्लिमहरू
24: क्रिस्चियन हो म पास्टर हो
0: मुस्लिमहरू मुस्लिम भइसके पछाडि त नामले बुझिन्छ नि त तपाईँको नाम जिगो भण्डारी मैले यसो थाहा पाएँ तपाईँ हिन्दू हुनुहुन्छ सनातनी हुनुहुन्छ तर तपाईँलाई हेर्दा त तपाईँ हिन्दू विरोधी स्ट्याटस दमादम देखो दे होइन अनि हेर्दा त ब्राह्मण हो कि महाकाश्मी हो त ब्राह्मण पो हो कि कन्फ्युजन क्रिएट भयो कि यो समाजमा हाम्रो गन्ध त्यहाँबाट सिर्जना भएको हो होइन यो अनि त्यो भइसके पछाडि त अब आगो सल्क्यो हेर्नुहोस् अब हिन्दू धार्मिक संगठन हिन्दू भएको
24: घाइते भए तत्पश्चात
0: त्यहाँपछि
24: कहाँ लागेको देखिन्छ
0: भुँडीमै लागेको छ कतैको छातीमा लागेको छ अहिलेसम्म त्यहाँको प्रतिवेदन नआउँदाखेरि हामीले बोल्नु उचित पनि होइन सरकारले के अनि हिन्दू पक्षको आरोप के छ भन्दाखेरि यो गोली चाहिँ मुस्लिम पक्षले चलाएको आरोप
24: मतलब प्रहरीको होइन
0: प्रहरीको होइन भन्ने भान पनि
24: के भन्छ
0: मुस्लिम पक्षले चाहिँ होइन भन्छ यहाँ कन्फ्युजन किन क्रिएट भयो प्रहरीले मैले चलाएको होइन भन्छ सिडिओले तुरन्त स्वीकारिसके मैले आदेश दिएको छैन सिडिओले गोली चलाउने आदेश सिडिओले दिने हो नि त अब सिडिओले आदेश नदिइसकेपछि त्यो त आधिकारिक गोली भएन हिन्दू पक्षको भनाइ मैले किन स्वीकार्नु सिडिओले स्वीकारिसक्यो मैले गोली चलाउने आदेश दिएको छैन अब यो गोली कहाँबाट आयो भन्ने प्रश्न
24: एउटा छानबिनको विषय भयो
0: हिन्दू समुदायमा
24: अनुसन्धानको
0: विषय यो गोली कहाँबाट आयो अनि कहाँबाट आयो भन्दाखेरि मुस्लिम पक्षले चलायो भन्ने आरोप लाग्यो अब त्यो आरोप लाग्दाखेरि दुई जिल्लाको आरोपमा यो तपाईँको देशभरि मधेस प्रदेशभरि सल्कियो यो कुरो अब यो धार्मिक कुरा सल्किँदाखेरि त तपाईँको कन्ट्रोलमा त हुँदैन एउटा धार्मिक संगठन अथवा एउटा धार्मिक अभियान त अथवा एउटा धार्मिक गुरुले यो कुरालाई रोक्न सक्छ त्यो अवस्थामा त कुनै धार्मिक गुरु अथवा अभियन्ता जाँदा पनि उनीहरूले पिराइ खान्छन् पीड़ा खान्छन् र यसमा अराजक तत्त्वहरू पनि मिसिएका हुन्छन् जसरी जिन्जी आन्दोलनमा केही पर्सनल इगो रेसिबीले गर्दा पनि जुन किसिमको घटनाहरू घट्यो अथवा प्रतिगामी
24: तत्त्वहरू
0: मिसिने होइन तपाईँलाई झन् त्यो आन्दोलनलाई भड्काउ गर्न खोज्ने तत्त्वहरू पनि हुन्छन् जहाँ पनि हुन्छन् रोटी सिक्ने राजनैतिक दलहरूको हेर्नुहोस् न तपाईँ अहिले नै यो हिन्दूवादीको उनीहरूलाई सनातन हुन चाहिने हिन्दू नचाहिने 82% कुन चाहिँ कन्ट्रीमा एउटा धर्म मेजोरिटी हुँदाखेरि त्यो राष्ट्र आज धर्मनिरपेक्ष छ आज विश्वमा
24: हिन्दू राष्ट्र नचाहिने तर राजनीतिक मानिसहरू अर्को ढंगले भूमिका खेल्ने
0: मलाई आज मुस्लिमहरूलाई जुन किसिमको राजनीतिक दलहरूले माइनोरिटिज भनेको छ विश्वमा हेर्ने हो भने मानचित्र हेरौँ न 56 राष्ट्र मुस्लिमको छ विश्वमा दोस्रो जनसङ्ख्या मुस्लिम हो पहिलो क्रिस्चियन होइन तेस्रो नास्तिक छ चौथो हिन्दू छ पाँचौं बुद्धिस्ट छ तर चौथो हिन्दू हिन्दू हुँदा पनि हिन्दूको नेपाल देशै आफ्नो छैन यहाँ उनीहरू तपाईँको जब संविधानले हरेक नागरिकलाई बराबर अधिकार दिएको छ कि छैन अनि तपाईँले एउटा धर्म विशेष अथवा मजहब विशेषको धार्मिक संगठन खोल्नुहुन्छ आफ्नो पार्टीभित्र है मैले जम्मै राजनीतिक
24: तपाईँले भन्न खोजेको क्रिस्चियनहरूको पनि राष्ट्र छ मुसलमानहरूको पनि राष्ट्र छ देश छ अनि बुद्ध मार्गीहरूको पनि तर हिन्दूहरूको
0: चाहिँ छैन
24: जबकि त्यस चौथो हैसियतमा हिन्दूहरू
0: हिन्दूहरू छ
24: उपस्थिति छ
0: माइनोरिटिजको कन्डिसन हेर्ने हो भन्दाखेरि दुईजना भन्दा क्रिस्चियन र मुस्लिम भन्दा माइनोरिटिज त हिन्दू भयो नि त हिन्दू भन्दा माइनोरिटिज बुद्धिस्ट भयो पाँचौँ माइनोरिटिजको पनि देश छ कि तर चौथोको छैन भनिसके पछाडि र यो देश हिन्दू हुँदाखेरि कुन चाहिँ समुदायलाई यहाँनिर अवहेलना गरेका थियो हिन्दू राष्ट्र
24: हिजो सम्झनुभयो
0: किनभने हिन्दू राष्ट्र हुँदाखेरि मुस्लिमहरू
24: तपाईँहरूको एजेन्डा भनेको चाहिँ नेपाल
0: हिन्दू राष्ट्र हुनुपर्छ हिन्दू राष्ट्र हुनुपर्छ पहिचान जोगिनुपर्छ
24: हिन्दू अधिराज्य
0: हेर्नुहोस् हिन्दू अधिराज्य हिन्दू अधिराज्य हिन्दू अधिराज्य है यो भनेको तपाईँलाई यो नेपाललाई गणतन्त्र नेताहरूलाई मात्र प्यारो हो अहिले तपाईँको यो जुन गृहमन्त्रीसँग हाम्रो सम्झौता भएको छ
24: के भएको छ सुनौ त यो त्यसमा गृहमन्त्रीसँग सम्झौता भन्नुभन्दा पहिले त्यसपछि अनि के भयो त्यो कप्तानगंजको च्याप्टर कसरी अन्त्य भयो
0: अनि कप्तानगंजको च्याप्टर हेर्नुहोस् बिस्तारै तपाईँतिर तपाईँको तराईतिर सल्किँदै आयो पश्चिमतिर सर्दै आयो सुनसरीबाट पश्चिम भनेपछि सिरा सप्तरी धनुषा सर्वाई मोटरी सर्दै आयो अब यो सर्दै आउँदाखेरि त त्यहाँ पनि तपाईँको हेर्नुहोस् एकदम दुःखद घटना गोलबजारमा घट्यो त्यहाँ पनि दुईजना हाम्रो मृत्यु भयो भक्खाका युवाहरू घाँटीमा गोली लाग्यो
24: चारजनाको
0: चारजना अब त्यो आक्रोश त हुन्छ नि त तपाईँले मृत्यु हुँदाखेरि यस्तो धार्मिक अधिकार माग्दाखेरि होइन त्यो पनि तपाईँको हिन्दूहरू झड पर्न गएको छैन पूजा गर्न जाने बेलामा पूजा गर्न जाने बेलामा मान्छे हतियार बोकेर जाने
24: प्रहरीले हानेको कि मुस्लिम कम्युनिटीका
0: त्यही त प्रहरीले सिडोले त्यतिखेर स्वीकारेनन्
24: मतलब अरू जिल्लामा चाहिँ कसरी भयो
0: अरू जिल्लामा अब प्रहरीको गोली लाग्यो भन्छन् ल भन्छन् तर मृतकको भाइ गणेश यादवको दाइले दाइले चाहिँ एकजना मुस्लिम प्रहरी हुनुहुन्थ्यो, उहाँले हान्नुभयो भनेर भिडियो भन्नुभएको छ, चाहिन्छ भने म भनिदिन्छु, त्यो मैले बोलेको होइन। उहाँको मृतक भएको दाई जुन चाहिँ सडकमा आफ्नो भाइको लास लिएर रोदन गर्दै देख्नु भयो होला, बरु म तपाईँले त्यो भिडियो
24: हाल्दैछु,
0: उहाँको भाइले त्यो कुरा स्वीकार्नु भएको छ, यसरी यसरी हान्यो, त्यो भनेको कन्ट्रोभर्सी कुराहरू हुन्, त्यो जाँच प्रतिवेदन आयोगले कसले चलाएको, कुन गोलिया हो होइन, त्यहाँपछि गाउँहरूबाट हात हतियार दुई समूहले मगाउने झडप गर्ने, अब त्यो क्षति त दुवै समूहलाई हुन्छ।
24: टोटलमा चारजनाको
0: ज्यान गयो,
24: कतिजना
0: सत्र अठार जना
24: गोली लागेको छ,
0: गोली छन् कसैलाई खुट्टामा छन् होइन, हाम्रो
24: उपचार भइरहेछ कि
0: उपचार भइरहेछ, तपाईँको एकजना साथी
24: सरकारले फ्रीमा निशुल्क उपचार गरिदिएछ कि,
0: सरकारले फ्री भने पनि त्यहाँनिर उहाँहरूलाई आर्थिक अवस्था कमजोर छ, अब एकजना बस्नु पर्यो, सरकारले औषधि मात्र उपचार भनेको छ होइन, अब उहाँहरूको गुनासो खाने मेरो त्यहाँ बस्ने व्यवस्था छैन, एकजना कुरुवा बस्नु पर्यो, मार्कामा परिरहेको छ अहिले सरकार भनेको त्यसरी,
24: पक्राउ कति परेका छन्,
0: अब अहिलेसम्म सरकारले अब सामाजिक सद्भाव खल पुग्ने व्यक्तिहरूलाई सामाजिक सञ्जाल मार्फत अस्ति केही व्यक्तिहरूलाई सम्झाइ बुझाइ गरी फिर्ता गर्यो, अब सरकारको भनाइ अनुसार मैले यो छानबिन नगरेसम्म मैले यसलाई अब कसरी दोषी ठहराउन मिलेन, मैले भन्न खोजेँ सरकारसँग मेरो एउटा के आग्रह थियो अस्ति गृहमन्त्रीसँग भन्दाखेरि, सुरुवात स्टार्टिङ कहाँबाट हुन्छ, सधैँ निवारण गर्नु पर्यो नि त, उहाँहरू हिन्दू कम्युनिटीमा आउँदाखेरि कुनै पनि किसिमका घटना नहुने, मोहर्रममा लगायतका हात हतियारै प्रदर्शन गर्छन् देख्नुभयो होला, एक समुदायलाई त्यसरी छुट, अनि अर्को समुदाय भनेको त्यो समुदायको भित्र रोडनिर जानै नहुने, यदि हिन्दू समुदायले त्यहाँनिर ढुङ्गामुढा पहिलो स्टार्टिङ गराएछ, पहिलो सबैभन्दा पहिला हिन्दू समुदायलाई गर्नुपर्छ, उश्रृङ्खल जोसुकै होस् पहिचान गर्नुपर्छ त्यतिखेरै, तर पहिलो अब प्रतिकारमा त जान्छन्, अब प्रतिकार भइसके पछाडि तपाईँले एउटा समुदायले ब्लेम लाउन मिल्दैन, चाहे त्यो मुस्लिम समुदायले पनि प्रतिकार गर्दा भोलि हिन्दूले आक्रमण गरे पछाडि, चाहे मुस्लिमले पनि आक्रमण गर्दा हिन्दू समुदायले प्रतिकार गर्छ, त प्रतिकार गर्नुलाई तपाईँले दोहोरो झडप भन्न मिल्दैन, त्यो पहिलो कहाँबाट इस्यु क्रिएट भएको त्यसलाई सधैँको लागि निवारण गर्नु पर्यो नि त,
24: सरकारका लागि सत्य तथ्य के सरकारको तर्फबाट केही छानबिन
0: समितिहरू छानबिन उहाँले गर्नुभएको छ, यहाँ केन्द्रबाट पनि जानुभएको छ, त्यहाँको लोकलहरू पनि जमैले सभा पनि गरियो होइन, यो भनेको
24: लोकलबारीबाट
0: जिम्मेवारी त्यहाँको जिम्मेवारीबाट यो सिचुएसन भनेको लोकल पोलिटिक्स स्थानीय नेताहरू जुन छन् स्थानीय तहका उनीहरूबाट क्रिएसन भएको, एक समुदायलाई संरक्षित गर्ने जुन समुदायको बाहुल्य छ आफ्नो भोट ब्याङ्क बनाउने उसलाई, अर्कोलाई चाहिँ माइनोरिटीमा थिचिराख्ने होइन, यो गल्ती भनेको तपाईँ हाम्रो हिन्दू नेताहरूबाटै हो, मुस्लिम समुदायलाई दोष नदेऊ होइन, यो गल्ती भनेको तपाईँ हाम्रो हिन्दू नेताहरूबाट,
24: पक्राउ परेका के रिया सबै भए कि के छ अवस्था
0: अहिलेसम्म, त्यसरी पक्राउ परेका त्यो घटनामा कोही पनि पक्राउ परेको
24: छैन, 35-36 जना के हिरासतमा लिएको विभिन्न घटना
0: समुदाय बुझाइ त्यो भनेको
24: कोही छैन, अब हिरासतमा छैन
0: अहिलेसम्म
24: छैन, हाम्रो उपचार चाहिँ 16-17 जना
0: 16-17 जनाको, अब
24: अनि चारजना जो मारियो तिनको केही सद्गत भइसक्यो,
0: उहाँहरूको श्रद्धा भइसक्यो, अस्ति अन्तिम संस्कार भयो, गृहमन्त्री स्वयं पुग्नुभयो, उहाँसँग सम्झौता गर्नु,
24: सहित घोषणा गर्ने 10 लाख दिने
0: स्मृति बनाउने, यो भनेको नर्मली एउटा तपाईँको मान्छेको मृत्युको मोल सरकारले आजभन्दा 20 वर्ष 61-62 पनि 10 लाख तोकेका थिए, अहिले पनि 10 लाख के,
24: अनि त्यो स्थानीय सरकार भन्छ, सिंहदरबारको अधिकार गाउँमा भन्छ, प्रदेश भन्ने अर्को सरकार छ, यिनको भूमिका के रह्यो, मधेसमा के रह्यो, कोशीमा के रह्यो, सुनौ त,
0: के पनि छैन, उहाँहरूको काम भनेको स्थानीय सरकारको मैले हेर्दाखेरि

0: सूचना छ के त्यसकारण सूचना त छ तथापि अब कति दिने कति नदिने भन्ने एउटा चिजले हामीलाई पनि प्रेसर पर्छ क्या तथापि हामी के चिजमा सधैँ गम्भीर छौँ भने सामाजिक सरकार नभड्कियो
1: नभड्कियो
0: तर सत्य तथ्य त
1: मान्नुपर्छ
0: हामी किनभने यसको अर्थ सद्भाव भड्किएको त्यो सरकारको जिम्मेवारी हो हामीले थोरै ठेका लिया छ
1: हामीले
0: जे छ त्यो त सार्वजनिक
1: त्यो त हुनुपर्छ हाम्रो पनि त्यही माग हो नि त
0: सत्य हाम्रो ठेक्का होइन उसको जिम्मेवारी
1: उनीहरूको हो तपाईँहरू पनि त्यहाँ गएर पुगिदिनु परेको एकजना हाम्रो तराईकै पत्रकार नेसनल अब उसलाई मान्छेले युट्युबर भन्छन् म नाम लिइनँ उहाँ जाँदाखेरि उहाँले सत्य तथ्य गर्दाखेरि कारवाही भएको छ होइन न प्रकाशन दुई समुदायको झडप हुन्छ कसरी तपाईँले सत्य तथ्य गर्दाखेरि दोषीलाई दोषी भन्दाखेरि यो सामाजिक यो निवारण हो त कि निवारण हो तपाईँहरू पुग्नु पर्यो त्यहाँ दुई समुदाय दुई समूह बिचै तपाईँहरूले अन्तर्वर्ता लिनु पर्यो के भएको वास्तवमा
0: त यो तपाईँ र म अहिले जो संवाद गरिरहेछौँ अस्ति आइतबारदेखि अलिकति अलिक त्यो मत्थर भएको अवस्था छ भन्यो होइन तपाईँहरू र सरकारका प्रतिनिधि बिच के खालको सहमति भएको सम्झौता भएको के भएको सुनौ तर कहाँ भएको को उपस्थित ल सुनौ त
1: यो भनेको तपाईँको तराईका जम्मै धार्मिक संगठनहरू थिए अगुवाहरू थिए व्यक्तिहरू थिए जो गण्यमान्य धार्मिक अभियन्ताहरू थिए त्यहाँभित्र उहाँहरूको के थियो भन्दाखेरि नेपाल सबैभन्दा पहिला हिन्दू राष्ट्र हुनुपर्छ हिन्दू बौद्ध किराँत सहितका हिन्दू राष्ट्र एक नम्बरमा त्यहाँपछि तपाईँको कुनै पनि किसिमका धार्मिक आयोगहरू खारिज हुनुपर्छ धर्मको नाममा आयोग बन्नु भएन धर्मको नाममा बाटिनु भएन राजनीति गर्नु भएन धार्मिक आय खारिज हुनुपर्छ त्यहाँपछि 62-63 जुन 64 नागरिकता बाँटेका
0: थिए तपाईँहरूको सांकेतिक मुस्लिम आएको कुरातर्फ हो
1: अब यसलाई सांकेतिक बुझ्नु जे बुझ्नु कुनै पनि धर्मको हिन्दू आयोग छैन क्रिस्चियन आयोग छैन बुद्धिस्ट आयोग छैन भनेपछि धार्मिक आयोग राख्नुको औचित्य छैन उहाँहरूको माग हामी जम्मै हिन्दू समुदाय अभियन्ताहरूको माग थियो त्यो एकलौटी कसैको माग होइन त्यहाँपछि जुन 40 लाख नागरिकता बाँडिएको छ 64
0: 40 लाख
1: भन्ने आउँछन् कुरो है अब त्यो त सरकारसँग त तथ्याङ्क होला नि त होइन अब 10 वर्ष अगाडि 20 वर्ष अगाडि तपाईँले कति नागरिकता बाँड्नुभयो किन बाँड्नुभयो र त्यो नागरिकताको छानबिन हुनुपर्छ
0: मतलब नेपालले पाइ गरे नेपाली
1: एकदम छानबिन हुनुपर्छ त्यो नागरिकताको होइन र त्यो नागरिकता बाँड्दा पनि स्टिल हाम्रो नेपालमा अझै पनि अनागरिक छन् तपाईँको दलित समुदाय अनागरिक छन् जो नेपालकै भूमिमा गरिब भएर झुगडीमा बसेका छन् उनीहरू भारतको भूमि नरोजिकन थिचो मिचो सहर नेपालमा बस्छ उनीहरू अनागरिक छन् किन
0: खास नेपालले नागरिकता
1: पाएको छैन पाएको छैन अब त्यहाँ जुनसुकै धार्मिक पनि हुन सक्छ म धर्मतिर गइनँ तर मैले नेपालको पक्षमा हेर्दाखेरि त्यो नागरिकताको छानबिन हुनुपर्छ है अर्को कुरो भनेको तपाईँको जुन रोहिङ्ग्याहरू बङ्गलादेशीहरू र भारतबाटै जुन शरणार्थी लिएका छन् भारतमा लिएका विभिन्न किसिमका शरणार्थीहरू हाम्रो आइजिपी साहबले सुन भन्नुभएको छ त नेपाल भित्रिसके यसरी हामीलाई हाम्रो 3 करोड जनसङ्ख्या छ 3 करोड जनसङ्ख्यामा 20,000-30,000 छिरे पनि हाम्रो डेमोग्राफी पपुलेसन डेमोग्राफीलाई कतिको असर गर्छ
0: रोहिङ्ग्याहरू पनि त्यहाँ बङ्गलादेशीहरू पनि अथवा अरू पाकिस्तानी यस्ता खाले मानिस छिरे
1: त्यहाँका स्थानीयहरूले छन् भन्छन् त्यो त स्थानीय त्यो त हाम्रो केन्द्र सरकारले छानबिन गर्ने विषय हो नि त त्यहाँभित्र भएका जुन मद्रसाहरू छन् त्यहाँको सिलेबस के छ निगरानी गर्नु पर्यो त्यहाँ पढाउने टिचरहरू त्यहाँका स्थानीयहरूसँग बुझ्दाखेरि जम्मै बाहिरका मान्छेहरू नेपाली छैनन् रे होइन भारतीय छन् बङ्गलादेशीहरू छन् भन्ने कुरो आएको छ त्यो त सरकारले छानबिन गर्ने
0: सुरक्षा त्यसको
1: मतलब संशय अब त्यो भनेको के हो के हो भन्ने कुरो
0: सूचनाबाट बाहिर रहनु
1: सरकारले सूचना नहुनु कसरी हुन सक्छ तर स्थानीय नेताहरूको जुन प्रभाव र दबाव मैले भने नि त त्यो देश भाग्ने भनेको स्थानीय नेताहरूले हो भोट ब्याङ्क बनाउनलाई मेयर चाहियो त्यहाँको स्थानीयमा सरकार चाहियो होइन अब मध्य प्रदेशमा 15% मुस्लिम जनसङ्ख्या छ होइन तपाईँको उपेन्द्र यादवले पनि अब जातीय कार्डहरू धार्मिक कार्डहरू खेलेकै हुन् त सिके राउतले अब अहिले आएर सिके राउतको तपाईँको सैनिकको मधेसमा ओर्लियो भनेर उसले अब फेरि फिरङ्गी अघि संयोजकहरू यो सरकारलाई ब्लेम लाउँदैछन्
0: कस्तो लाग्छ तपाईँलाई जो सिके राउत जुन ढङ्गले उनको उदय भयो जुन स्लोगन नारा पहिले दिए अनि अहिले पराजित भए त्यसपछि फेरि अहिले अर्को खालको उनी नारा लगाइरहेछन् उपेन्द्रजी राजेन्द्र महतो महन्त ठाकुर सिके राउत प्रभु शाह लगायतका विभिन्न मानिसहरू फेरि के मोर्चा बनाउने एउटा तपाईँले सुन्नुभएको होला नि बैठक जनार्दन शर्मा भएको पहिलेको माओवादीका नेता यिनीहरू सबै बसेको छलफल भएको यावत भनेर भन्छ यो के हो यो
1: म तपाईँलाई अब रोके यो खासमा कहाँबाट भएको भन्दाखेरि म

0: छठी बाट सुरुवात गर्छु तपाईँलाई। 62-63 एउटा हुयुम फैलाइयो मधेस र पहाडी, बुझ्नुभयो? मधेसमा बसेका पहाडीहरूलाई एक किसिमको त्यहाँबाट धपाइयो र पहाडमा बसेका मधेसीहरू पनि असुरक्षित भए, नभए त पहाडमा जति पनि पहिला काम गर्ने टिचर र पेसाहरू मधेसी थिए, प्रायः जसो मधेसी थिए। पहाडमा तपाईँको
1: डाक्टरहरू,
0: जनकपुरको सबैभन्दा पहिलो मेयरको पहाडी होइन, लाहानको सबैभन्दा पहिलो मेयर पहाडी होइनन्, र आज त्यही समुदायले कोर्देका रेखाङ्कनमा त्यहाँका अहिलेका मेयरहरूले टिच गर्ने बाटो बाहेक केही पनि गरेका छैनन्,
1: मतलब खास विकास केही
0: छैन। तर भनिसके पछाडि एउटा ह्युम यस्तो बनाइयो मधेस र पहाडीको, पहाडिया मर्दाखेरि ठिकै भेले होइन,
1: त्यो खालको
0: भावना त्यतिखेर, अब अहिले छैनन्, अहिले एकदमै बुझिसके यो भावना।
1: मैले त्यो पहाडे र मधेसले लडाएर फाइदा
0: लडाएर तपाईँको हाम्रो देश धर्मनिरपेक्ष बनाइयो, राजा हटाइयो, किनभने त्यो बेला राजा हट्दाखेरि मधेसले के भने साठीकैहरूले फरियाका राजाहरूले भने, किनभने राजा त हाम्रो थिएनन्, ठिकै गर्यो भने होइन, ठिकै भने फरिया बट शासन गरेछले। अब त्यतिखेर मधेसमा जुन किसिमको नरसंहार गरियो, नरसंहार हो त्यो, तपाईँले समूहलाई नरसंहार गर्नुभएको छ, अनि गर्दाखेरि यहाँ पहाडीहरू चिक्क नबोल्ने, अनि मधेसीहरूले के बुझ्यो, हाम्रो मान्छे मर्दाखेरि सडकमा अधिकारको नाममा साला पहाडीहरू नबोल्ने, पहाडीहरू काम छैन, पहाडीहरूलाई भगाउनु पर्छ, यिनीहरूले नै हाम्रो समुदायका मधेसीको हतियारा हुन् सेन्टिमेन्ट बनाए होइन। अब सैनिक त्यो बेला पनि सडकमा हेर्नुहोस्, एक किसिमले मधेसमा हेर्ने त्यो बेला सैनिकलाई के नगर्थ्यो भने हत्यारा,
1: सैनिकात्मक
0: बनाउनु के राजनीति
1: बनाएको थियो।
0: अब कसरी तपाईँले भिड नियन्त्रण गर्न, आन्दोलन नियन्त्रण गर्न, हाम्रो प्रहरी छन्, सशस्त्र छन्, जनपद छन् होइन, यिनीहरूले भिड गर्न नियन्त्रण नगरोस् तपाईँले आर्मीलाई डिप्लोय गरेर गोली ठोक्ने आदेश दिनुहुन्छ यार, अनि तपाईँको मान्छेहरू त्यहाँ समुदाय मर्दाखेरि तपाईँको मनमा वितृष्णा फैलिँदैन, त्यो वितृष्णा उब्जाएको हो यहाँका केन्द्र सरकारले, त्यो बेलाका राजनीति काङ्ग्रेसहरू थिए, एमालेहरू थिए सरकारमा, राजा हटाइसके पछाडि दिल्लीमा 12 बजे सम्झौता गर्नुपर्ने आवश्यकता के, विदेशी भूमिलाई टेकेर साक्षी राखेर तपाईँले सम्झौता गर्नुपर्ने, यो देशको हितमा हो भने तपाईँले जनतालाई, हाम्रो राजाले हामीलाई साक्षी राखेर यो जनताको नासो जनतालाई फिर्ता गरे होइन, त्यो राजनीतिक दलले 12 बजे सम्झौता दिल्लीमा गर्नुपर्ने आवश्यकता थिएन, यो जनतालाई साक्षी राखेर गर्नुपर्ने सम्झौता थिएन 12 बजे सम्झौता, अनि विदेशीको इसारामा सधैँ तपाईँहरू चल्ने, अनि दोष चाहिँ यहाँ भाका अहिले आफ्नो देशलाई बचाउनु पर्छ, धर्म जोगाउनु पर्छ होइन, यो देश मेरो हो, अब हामी मिलेर बस्नुपर्छ है भन्दाखेरि तपाईँले उहाँहरूलाई चाहिँ राष्ट्रद्रोही, देशद्रोही, यिनीहरू भारतबाट सञ्चालित भन्नु नि, कसरी भारतबाट सञ्चालित हुन्छ, तपाईँहरू आफ्नो गिरेमानमा हेर्नुहोस् न यार, अनि तपाईँहरूले भनेको हामीले मानिदिनु पर्ने, तपाईँहरूले गोलबन्दी मेरोमा भोट हाल भन्दैमा हालिदिनु पर्ने, हाल्दैन भोट, यसकालको बहिष्कार हेर्नु भएन, अनि पुराना राजनीतिक दलहरू त्यही फेरि धमिलो पानीमा माछा मार्न खोज्दैछ,
1: पुराना भने कुन
0: मधेसवादी र तपाईँको, अब एमाले त अहिले चुप लागेका छन्, काङ्ग्रेसहरू धेरै बोलेका छैनन् होइन, तर कम्युनिस्टहरू एक हुने अब हिजो हेर्नु हो, प्रचण्डलाई पनि प्रश्न गर्दै मरेपछि आउँछन् भन्छ, त्यो भनेको आक्रोश उहाँको पीडाहरू हुन् कि, मधेसवादीहरू त एक भइसके होइन, अनि जब
1: मधेसवादी
0: एकछिन मैले त्यो कुरा पनि प्रसङ्ग जोडे, अनि त्यो भन्दाखेरि मधेसी र पहाडीमा त्यसरी तिक्तता पैदा भयो, त्यो भनेको मधेसको लागि 2 वर्ष फलिथाप मात्रै भयो, त्यहाँ पछि एउटा हुन्छ अब हाम्रो शासन आयो, त्यहाँपछि मधेसको दुर्गति सुरु भयो, मधेसमा अहिलेसम्म त मधेसी मान्छेहरूकै सरकार छ नि त, स्थानीय तहमा लेखि लिएर प्रदेश सरकारसम्म मधेसको विकास कहाँ गयो, किन हुन सकेन, मधेसलाई हेर्ने दृष्टिकोण, आजसम्म मधेसमा कतिवटा तपाईँको मेडिकल कलेज स्थापना भयो, इन्जिनियरिङ कलेज स्थापना भयो, के केन्द्र सरकारले रोकिदिएको हो, नगर भनेको छ, उसको अधिकार छैन, सुशासन गर्ने अधिकार छैन, प्रदेश सरकारको काम के छ, केही पनि छैन, त्यहाँ के छ, भयभरका केन्द्रमाथि डिपेन्डेन्ट छन्, स्थानीय तहले गर्नेछन्, त्यो बजेटको दुरुपयोग भएको छ, भ्रष्टाचार भएको छ, आफूले चाहेका मान्छे पोसेका छन्, त्यो बाहेक के छ, एउटा बनाएको तपाईँको ढलान गरेको सडक 2 वर्षभन्दा माथि के भने मलाई भन्नुहोस् न, म तपाईँलाई त्यस्ता 100 करोड सडक देखाउन तयार,
1: व्यापक भ्रष्टाचार भयानक रहेछ,
0: विकासको नाममा भ्रष्टाचार गरेका छ, ढलान गरिदिने त्यो ढलान 2 महिनामा टिक्ने, त्यो भनेको मधेसका जनतालाई झनै दबाएर विकाससँग टच नगराउने होइन, अनि मान्छे कहाँ जाने, विदेश जानु, पलायन हुन बाध्य,
1: देशमा पनि व्यापक विदेश जानेको
0: पलायन छन् युवकहरू, मैले पढ्नु पर्दाखेरि म एउटा राम्रो कलेज पढ्दाखेरि मेरो मधेसमा कलेज छैन, मैले उपचार गर्न पाउनुपर्छ भन्दाखेरि त्यहाँनिर उपचार छैन, तपाईँ स्वास्थ्यको क्षेत्रमा जनकपुर जुन प्रादेशिक अस्पताल छ त्यहाँ अगाडि जानुहोस् न, त्यो अस्पतालमा तपाईँलाई उपचार गराउन इच्छा हुँदैन, देखिए
1: के भएको त यत्रो राष्ट्रपति त्यही मधेसको उपराष्ट्रपति त्यो
0: राजनीतिक
1: अहिले पनि त्यही छ
0: राजनीतिक
1: मुख्यमन्त्री त्यही उप प्रधानमन्त्री कयौं भए
0: मधेसको नाममा राजनीति गरेर पोस्ट लिने व्यक्ति बाहेक अरू केही पनि त्यहाँ भएन विकास विकास भनेको व्यक्तिगत विकास भए
1: हजुर यो सब ठगी खाने भाडो
0: बनायो जसले चप्पल लाएर हैसियत गरेर एक कप चिया खाने हैसियत थिएनन् उनीहरू आज स्कर्पियोमा चढ्ने विकास छन् उनीहरूको विकास भनेको त्यति हो जनताको विकास भएको छैन के विकास भएको छ तपाईँले अहिलेका अवस्थामा आएर मधेसलाई हेर्दाखेरि विकाससँग जाँदाखेरि विकास भन्ने त्यसलाई जुन पहिला नीति थिए काठमाडौँ भनेको नेपाल हो अहिले पनि त्यही छ काठमाडौँ भनेको नेपाल हो काठमाडौँमा बस्नु भने नेपाल हो यहाँबाट गर्ने कुरा ठिक छ यहाँभन्दा बाहिर पनि त नेपाल छ नि जानुहोस् न त्यहाँको स्थलगत कुरा के हो के आधारभूत हो होइन प्रधानमन्त्री बन्यो भन्नुभयो अधिकार माग्न काठमाडौँ आउनु पर्दैन होइन हामीलाई भोट दिनुहोस् भन्नुभयो जनताले जिताए घुम्न काठमाडौँ आउनुहोस् तर अहिले त्यही जनताको त्यही हिन्दू सनातनीहरूमाथि गोली चलाउँदाखेरि जनताको भाषा परिवर्तन
1: कस्तो लाग्यो यही बालेन्द्र शाह ल विगतमा एक खाले थिए विगतताले भन्ने भने काम गरेनन् त्यस कारण जनताले दुत्कारे त अहिले बालेन्द्र शाहलाई
0: बालेन्द्र शाहको विरोधी अहिले जनता छैनन् छैनन् किनभने गोली प्रधानमन्त्रीले चला भने छैन बुझ्नुभयो यो भनेको कहाँबाट गयो त्यो छानबिनको कुरा हो यो भनेको त पुराना नेताहरूले लडाइरहेछन् त्यो बुझिया त यो सम्झौता पनि यो मागपत्र पनि धेरै प्रयासहरू भए नबुझाउ अझै कन्टिन्युटी राख
1: त्यो विभिन्न मलहरू घरहरू आगजनी भयो जल्यो नि त्यो चाहिँ के हो
0: यो भनेको एकदम दुःखद कुराहरू हो निजी सम्पत्ति आन्दोलनको नाममा जुन सबै समुदायबाट होस् त्यो हुनु नपर्ने कुरा हो होइन त्यसलाई छानबिन गरेर दोषीको कारवाही त गर्नु पर्यो
1: कति जति भयो होला तपाईँको नजरमा
0: तथ्याङ्क मैले पनि यसो हेर्दाखेरि तथ्याङ्क त धेरै छ सर
1: मतलब घर धेरै
0: दुवै पक्षको जल
1: दुवै
0: पक्षको जल आएछ दुवै पक्षको जल एकदमै दुःखद घटनाहरू
1: मारिने चाहिँ को मारिए
0: हिन्दूहरू मात्रै मारे
1: गोली पनि
0: हिन्दूहरूले नै खास
1: मात्रै
0: घाइते पक्ष हिन्दूहरू मात्रै भएको छ होइन आक्रोश त्यहाँनिर अर्को कुरो हामीले प्रधानमन्त्रीलाई यो हाम्रो मागपत्र दिँदाखेरि त्यहाँ धेरै गुदाहरू मैले तपाईँलाई केही गुदाहरू
1: के भएको त्यो कहाँ भएको गृहमन्त्रीसँग र पछि प्रधानमन्त्रीसँग नि तपाईँहरू कुरा भयो कि के भएको
0: अब उहाँ पीड़ितहरूलाई राहत दिएर फर्किने क्रममा म जनकपुर पनि आउँछु म त्यहाँ जम्मै धार्मिक संगठन अभियन्ताहरूसँग कुरा गर्छु के हो यथार्थ होइन किन तपाईँहरू रुष्ट हुनुभएको किनभने अब उहाँहरू त किसिमको अगुवा हो नि त अनि त्यहाँका स्थानीय हिन्दूवादीहरू अझै रुष्ट किन भन्दाखेरि आगो सनातनीमा लागेका छन् हिन्दीमा लागेका छन् अनि वार्ता प्रधानमन्त्री फेरि फेलियर भएर त्यो पुराना दल माछाहरूलाई राजेन्द्र महतो सिकेर यिनीहरूलाई
1: लगेर
0: कसले कुरा मान्छन् ल उहाँहरूले गएर भन्नुहोस् त जनताले मान्छन् मान्छन् मान्ने कुरो होइन कि तपाईँले आफै एउटा प्रधानमन्त्री त्यही जनता पुराना खोक्रो हिन्दू अधिराज्य तर अहिले भनेको त्यो भनेको नारा भनेको अब जमैको पनि त्यहाँ थिएन 50% हिन्दू अधिराज्य थियो 50% नेपाल हिन्दू राष्ट्र मात्रै थियो त्यसैले एउटा कम्बाइन्डमा जानुपर्छ हामी हिन्दू राष्ट्रमा अहिलेलाई तत्काललाई माग दिउँ भन्ने कम्प्रोमाइज किन सधैँ त्यसरी यो खोजिराख्नु भएन भन्ने कुरोमा हिन्दू राज्यको मात्र माग सरकारले दिएको अनि त्यहाँको जनताको अझै आक्रोश के थियो भन्दाखेरि आन्दोलन हाम्रो आन्दोलन हो कुनै नेता कुनै ठेकदारको आन्दोलन होइन तर बालेन्द्र शाहले मिटिङ गर्दैछन् मधेसवादी नेताहरूसँग सोलुसन होइन नि त त्यो मधेसवादी नेतालाई जनताले कहाँनिर पत्याउँछन्
1: मतलब अस्वीकृत शक्तिसँग वार्ता
0: अनि तपाईँले अस्वीकृतसँग गरेर हुन्छ आगो जहाँ लागेको छ
1: मन्त ठाकुर सिके रावत प्रभु
0: अस्वीकृत नेताहरू हुने
1: राजेन्द्र महतो यी लगाएको
0: अनि
1: उपेन्द्र यादव यिनलाई भन्नुभएको होइन तपाईँले
0: एकदम अस्वीकृत नेताहरू हुने
1: वार्ता गरेर संवाद गरेर केही सुल्झँदैन
0: होइन आउँथ्यो भने त उहाँले गरेर सक त्यो सोल्युसन निकालिसक्नु भएको थियो
1: उनीहरूको चाहिँ भूमिका के रह्यो मधेसवादी भन्ने मधेस केन्द्रित भन्ने जस्तो सिके रावको स्ट्याटस आयो उपेन्द्रले नि बोलेको सुन्यो महन्तले नि बोलेको सुन्यो यसलाई चाहिँ कसरी हेर्नुभयो त तपाईँहरू
0: अब उहाँहरूको भनेको त्यहाँ प्रधानमन्त्रीसँग वार्ता गर्ने अनि नेपाललाई फेरि टुक्रिनुपर्छ भन्ने अभिव्यक्ति दिने सिकेर आउँछ कहाँ नेपाल कसरी टुक्रिन्छ तपाईँले भने टुक्रिन्छ जनताले चाहेछ टुक्रिन्छन् अनि त्यो सरकारले त्यस्ता खालका अराजक अभिव्यक्ति नेताहरूले यो प्रोत्साहन भनेको जनतालाई त नेताले दिएको हो नि त नेता तपाईँले बोल्दा केही पनि नहुने अनि मैले बोल्दा मलाई जेल कोस्नुपर्ने भन्ने आउँछ नि त भावना नेतामाथि जनतामाथि त्यो सरकारले पनि त त्यहाँ सबैभन्दा पहिला त नेताको मुखमा लगाम लाउनु पर्यो कि जे पाए त्यही बोलिदिने भोटको लागि उचालिदिने जनता जुदाइदिने अनि आफ्नो राजनीति रोटी सेक्न
1: अब यो मत्थर चाहिँ कसरी भयो त बताउनुहोस् त भलै छिटपुट घटना घटिरहेको छ तर कसरी के भयो सम्झौता सहमति के भएको
0: सहमतिमा तपाईँलाई मागहरू भनिसके त्यो मागहरूमा केही धेरै कुराहरू संविधानसँग बाजिए जस्तो हिन्दू राष्ट्रका कुराहरू संविधानसँग बाजिन्छन् धार्मिक आयोगहरू होइन अब रोहिङ्ग्यालाई निकाल्नुपर्छ बङ्गलादेशी अथवा घुसपैठीहरू जो हाम्रो देशमा हाम्रो देशको नियम विपरीत यदि त्यो नियम विपरीत भारतीय बसाएछ उनीहरूलाई पनि निकाल्नुपर्छ किनभने यो देश तपाईँ हामीलाई होइन
1: यो देश
0: नेपालीको नितान्त जुन नेपालका नागरिक हुन् त्यसलाई जुनसुकै धर्मको हुन् जुनसुकै धर्म होस् नेपालमा बस्नुपर्छ योभन्दा अगाडि पनि थियो नि त अनि तपाईँको वात्तै आज आजभन्दा 20 वर्ष अगाडि मुस्लिमहरू 2% 2.5% थिए त्यतिखेर उहाँ हुँदाखेरि उहाँहरूलाई गाह्रो नहुने आज 5% हुँदाखेरि उहाँहरूलाई अल्पसंख्यकको महसुस कहाँबाट भयो भन्ने पनि प्रश्न म सोध्छु कि पहिला झनै माइनोरिटी हुँदाखेरि तपाईँ नेपालमा तपाईँहरूलाई महसुस भएन खतरा आज तपाईँहरूको जनसङ्ख्या 5% आउँदा पनि तपाईँहरूलाई खतरा महसुस हुन्छ कसरी तपाईँहरूको पहिला पनि बस्नु भएको थियो यदि यो हिन्दूहरूले उहाँहरू अरू धर्म बस्नु हुँदैन भनिसके पछाडि त आज उहाँहरू बाँच्ने अवस्थामा हुन्थ्यो हुनु थियो पाकिस्तानमा हेर्नुहोस् बङ्गलादेशमा हेर्नुहोस् हिन्दूहरूको माइनोरिटिजको कस्तो अवस्था छ त्यो नहोस् हाम्रो देशमा हामीले सबै धर्मलाई समान समान गर्नुपर्छ आफ्नोलाई माया गर्नुपर्छ अरूलाई सम्मान गर्नुपर्छ
1: तर हिन्दू राष्ट्र चाहिँ
0: हिन्दू राष्ट्र
1: हिन्दू अधिराज्य
0: कसलाई समस्या छ कसलाई समस्या छ हिन्दू राष्ट्र हुँदाखेरि तपाईँ आज क्रिस्चियन हुनुभयो होइन यो देशमा पृथ्वीनारायण शाहले मुस्लिमहरूलाई लिएर आएको इतिहास पढिन्छ नि त हामीले तपाईँहरूलाई यो देशमा ल्याएको हो त्यतिखेर तपाईँलाई अप्ठ्यारो भएनन् होइन अनि आज आएर के अप्ठ्यारो भयो तपाईँहरूलाई भनिसके पछाडि तपाईँहरूले दर्शन खोज्नु भएको भोलि हाम्रो मेजोरिटी भएपछि हामीले यसलाई हिन्दू राष्ट्र अथवा हिन्दू हुन दिनु थियो होइन भने त तपाईँलाई के अप्ठ्यारो छ र हिन्दू भएको देशमा कहाँनिर अरू धर्मलाई बस्न
1: जहाँ जसको बहुमत छ उसको कदर
0: हुनु अनि विश्वमा तपाईँको 56 मुस्लिम राष्ट्र छैनन् क्रिस्चियन राष्ट्रहरू छैनन् तपाईँको भर्खरै फ्रान्स र मोरक्कोको घटना हेर्नु भएन शरणार्थीहरूले कसरी गरेका छन् फेरि त्यो जम्मै शरणार्थी भनेको तपाईँको 70% 80% शरणार्थी भनेको मुस्लिम बहुल्य राष्ट्रहरूबाटै मुस्लिमहरू नै शरणार्थी हुन्छन् त्यो कसरी के तपाईँ नेपालबाट एउटा हिन्दू धर्मावलम्बी भएको कारणले गर्दाखेरि अहिलेको अवस्थामा तपाईँ शरणार्थीलाई कसैले स्वीकार्दैन आउने दिनमा होला डेमोग्राफिक पपुलेसन चेन्ज भएर होला त्यो अलग कुरा हो तर अहिले तपाईँ गएर भारतमा म हिन्दू शरणार्थी हो मलाई नेपालमा बस्न दिएनन् मान्छन् कसैले अनि मुस्लिमहरू मुस्लिम देशबाटै शरणार्थी कसरी हुन्छन् र उनीहरूलाई मुस्लिम देशहरूले नि किन शरण दिँदैनन् अनि यो प्रश्न गर्दाखेरि म तपाईँलाई साम्प्रदायिक कसरी कुरो गरेँ कि
1: भन्छ के दालमी कुछ काला है
0: अभियसली तपाईँको यो त
1: भनौँ काला डिजाइनभित्र
0: तपाईँले पनि बुझिराख्नु भएको छ मैले पनि बुझेँ तपाईँले प्रष्ट भएर बोल्न नसक्या हो मैले बोल्दाखेरि मलाई चाहिँ यसले साम्प्रदायिक दङ्गा भड्कायो भन्छन् हाम्रो त्यही हमास प्यालेस्टाइनमा हत्या कसैको हुनु भएन हत्या हुँदाखेरि माइती घरमा पम्पलेट ह्युमेनिटिजको संज्ञा दिने व्यक्तिहरू देवानगञ्ज घटना हुँदाखेरि त्यो ह्युमेनिटिजको संज्ञा दिने किन त्यहाँ पुगेन हिजै पनि मैले एउटा के त्यो पहाडी भन्ने एउटा हाम्रो सामाजिक अभियन्ता के भन्छन् एनजिओ सेन्जिओ के चलाउँछन् होइन मलाई ठ्याक्क नाम याद भएनन् होइन उहाँले चाहिँ शरणार्थी बस्न दिनुपर्छ भन्दै थियो शरणार्थी किन हाम्रो देश धर्मशाला हो जसलाई पनि बस्न दिने 3 करोड जनसङ्ख्यामा तपाईँको भोलि गएर 50 लाख यहाँ शरणार्थी आयो भने जुनसुकै समुदायका कसरी खेल्न सकिन्छ साधन स्रोत छैन नि त लिमिटेसन छ यहाँका जनताले आफ्नै जागिर नपाएर विदेशी नै 1 करोड 1.5 करोड विदेशीका छन् अनि हामीले शरणार्थीलाई छेल्न सक्छौँ यो देशको साधन स्रोतले
1: अब यो क्लियर गरिदिनुहोस् अब तपाईँहरू बीच भयो अब के भयो त के त अब कसरी यो
0: हाम्रा मागहरू हाम्रा धेरै कुराहरू संविधानसँग बाजाएको थिएँ कानुनसँग बाजाएको थिएँ गृहमन्त्रीले के भन्नु भन्दाखेरि हेर्नुहोस् यो माग भनेको तपाईँहरूको माग मैले स्वीकारेँ विदेशदेखि स्वीकारेँ मैले प्रधानमन्त्रीसँग पनि कुरो गरिरहेको छु होइन उहाँहरूले पनि ठिक छ हामीले जे लानुपर्ने कुरा हो जसरी हिन्दू राष्ट्रको कुरा संविधानसँग बाजेको कुरा हो म यसलाई सर्वदलीय बैठकमा लान्छु पेस गर्छु प्रोसेसमा लान्छु त्यो हुने नहुने आफ्नो ठाउँमा छ म यसलाई प्रोसेसमा लान्छु होइन तपाईँको आयोगहरू खारिज गर्नुपर्ने कुरा छ तपाईँको रोहिङ्ग्या अथवा घुसपैठीहरूलाई यहाँबाट देशबाट नियमन गर्ने कुरा छ होइन अथवा उनीहरूको देशको जिम्मा लाउनु पर्ने कुरा छ होइन त्यहाँपछि नागरिकता छानबिनका कुराहरू छन् होइन आयोग गठन गर्नुपर्छ त्यो नियमसँग बाँधिने संविधानसँग बाँधिने कुराहरूलाई म प्रोसेसमा लान्छु र यथास्थिति मेरो नियन्त्रणमा भएका एक्सन लिनुपर्ने राज्यले म यथास्थिति त्यसलाई एक्सन लिन्छु कारवाहीमा लान्छु तपाईँहरूले तीन महिना भित्रमा यसलाई महसुस गर्नुहुन्छ र आइन्दा यो किसिमको डङ्गा भड्किँदैन भनेर उहाँले आश्वस्त पार्नु भएको,
1: तीन महिनामा पूरा गर्छु भनेर आश्वासन दिए,
0: आश्वासन दिनुभएको।
1: तपाईँहरू सबै हुनुहुन्थ्यो, तपाईँहरू वान अन वान उनीसँग बसेको, तपाईँहरू धेरैजना हुनुहुन्थ्यो,
0: जमै
1: को थियो, गृहमन्त्री सुदन गुरुङ थियो, अनि त्यसपछि अरू को थिए,
0: अरू धार्मिक संगठनका अगुवाहरू थिए, तपाईँको स्वतन्त्र युवाहरू पनि थिए त्यहाँनिर, र त्यहाँनिर
1: स्थानीय सुरक्षा निकायका प्रमुखहरू पनि
0: प्रमुखहरू थिए, सिडिओ थिए, एसपी थिए, डिएसपीहरू थिए, उहाँहरू हुनुहुन्थ्यो, साक्षीमा हुनुहुन्थ्यो।
1: मतलब यो धनुषामा भएको,
0: धनुषामा भएको बिहान पल्ट चाहिँ हिन्दू समाज नेपालका हाम्रा उहाँहरूसँग पनि वार्ता भयो, तीनजना जति बस्नु भएको थियो हेरेँ मैले होइन, उहाँहरूसँग पनि पुनः वार्ता भएको छ, देश बनाउने कुरामा विकास वार्ता भएको छ होइन, उहाँहरूको पनि गृहमन्त्रीहरू पनि हिन्दूवादी संगठनहरूसँग उहाँहरूको जुन एउटा इमेज बनाएको थियो, यहाँहरू सञ्चालित, यहाँहरू यसरी गर्ने,
1: मतलब बाह्य भन्ने
0: कसरी मैले यो देशको धर्म जोगाउनु पर्छ गर्दाखेरि मैले आरएसएसको ट्याग लगाइदिनुपर्छ यार, अनि तपाईँले अरू धर्मको जुन मैले भने त क्रिस्चियनहरू क्रिस्चियन हुन पाइयो के, तर धर्म फेर्नु पऱ्यो नि, अनि तपाईँ क्रिस्चियन हुँदैखेर हुँदै गर्दाखेरि तपाईँ नेपाली भइदिने, अनि म हिन्दू यही देशमा जन्मेका, यही देशमा हुर्केका, यो देशले अस्तित्व बोकेका हिन्दुत्व सनातनीका भूमिमा जन्मिँदाखेरि म त विदेशी भइदिनु पर्ने,
1: मतलब भ्रम खडा गर्नु भयो,
0: भ्रम खडा गराएछ, भ्रम खडा गराएछ तपाईँको। हेर्नुहोस् न,
1: मतलब के आरएसएस वालाहरू अथवा के पारिपट्टिकाको पनि केही उपस्थिति छ भन्ने,
0: आरएसएसलाई कमजोर हुन्छ, आरएसएस आफ्नो ठाउँमा ऊ आफ्नो देशमा गरिरहेछन्, आफ्नो देशमा तपाईँको आरएसएससँग भएका व्यक्तिहरूले तपाईँको यो नेपाललाई राजतन्त्र चाहिन्छ भन्ने अथवा हिन्दू राष्ट्र चाहिन्छ भन्ने म कुनै एक संगठनलाई उताको संगठनलाई पनि ब्लेम गर्न खोजे होइन, तपाईँ हामीले त देशका कुरा मागेका छौँ, विदेशीका कुरा मागेका छौँ, के देशलाई इन्डियालाई सुप्रिनुपर्छ, के कोशी कर्माले मेची महाकाली बेचिनुपर्छ भनेको छ, त्यो बेचेर पो तपाईँले कसैको कुनै देशको दलाल भन्ने, यार देशी मान्छेलाई तपाईँले दलाल भन्नु भएन, अनि यो देशले जोगाउनु पर्छ, मेरो सनातन सभ्यता जोगिनुपर्छ भन्ने व्यक्तिले तपाईँले विदेशको सबैभन्दा सहज हो नि त यार, तपाईँलाई ट्याग लगाइदिने दलाल सकिएको कुरो
1: त, यसको अर्थ अब तपाईँहरू तीन महिना कुर्नुहुन्छ,
0: देशलाई निकास दिनु त कुर्नु परेन, कुर्नु परेन, शान्त
1: ढुक्क हुनुहुन्छ तपाईँहरू, सरकारले
0: भन्छु म मगरको छोरो गर्छ, सुन्नुहोस् एउटा कुरो, मगरको छोरो गृहमन्त्री सुदन घोष सरी गुरुङ, गुरुङको छोरो, अब त्यहाँनिर मैले कस्तो माहौल देखेँ भन्दाखेरि गुरुङको छोरो हट्टी म यहाँ फिल्डमा आइसकेका छु होइन, ममा कमान्डर दिइसक्नु भएको छ, त्यसलाई जोगाउनु पर्ने, म त्यसलाई जोगाएरै निस्किन्छु, म यहाँ जबसम्म वार्ता हुँदैन समय पार्दिनँ, म मधेसबाट निस्किँदैन भनेर अभियुक्ति पनि दिनुभएको छ, र मैले उहाँमा त्यो कुरा फिल पनि गरेँ। यता मधेसी समुदाय हिन्दूवादी समुदायहरूमा के थियो भन्दाखेरि म मेरो धर्मको लागि लडाएको छु, मैले पनि मेरो अधिकार लिएरै छोड्छु, दुईजनै यसले पनि अधिकार लिन खोज्ने, यसले पनि म यो पुरा गरेरै छोड्छु भनेपछि दुवैको नियत त तपाईँको देश मिल्नेतिर हो नि त,
1: मतलब नियत के छ थाहा छैन, त्यहाँ व्यक्त धारणा ठिक छ,
0: व्यक्त धारणा ठिक छ, दुवैले मिलाएरै अन्तमा गयो नि त, तपाईँको कसैप्रति स्वार्थ भए पो तपाईँ त्यो मुद्दामा एक हुनुहुन्न, तपाईँको त्यहाँनिर देश बनाउने कुरा छ, धर्म जोगाउने कुरा छ, उहाँ पनि कहाँनिर नेगेटिभ हुनुहुन्छ, अर्थमन्त्रीज्यूले पनि त जे गर्नुपर्ने उहाँको दायित्व उहाँले वहन गर्नुभएको छ, एउटा समय सीमा लिनुभएको छ, के उहाँले त्यहाँनिर सिग्नेचर गरिदिएको भए त्यो हुन्थ्यो, हुँदैन नि, संवैधानिक कुरा हो नि त, त्यति बुझ्नु परेन, अनि त्यही बुझेर ल ठिक छ हामी स्थगित गर्छौँ, निष्पक्ष छानबिन हुनुपर्छ, पहिलो दोषीलाई कारवाही हुनुपर्छ, किनभने सुरुवात जहाँबाट आउँछ मुख्य दोषी ऊ हो सर, तपाईँको अफिसमा आएर कसैले आक्रमण गर्यो पहिलो दोषी ऊ हो नि त, अब तपाईँको सेक्रेटरीले प्रतिकार गर्दाखेरि त्यसलाई सेक्रेटरीलाई दोषी भन्न मिल्दैन नि त, पहिलो कहाँनिर आएको, किन भएको, स्थानीय नेताहरूको को को जिम्मेदार हो, नेताहरू पनि विदेशी के छ त्यहाँनिर लगानीहरू, होइन एउटा तपाईँले संस्था खोल्न अथवा तपाईँले त्यहाँ मठ मन्दिर खोल्न अथवा मस्जिद खोल्न अनुमति चाहिन्छ कि चाहिँदैन।
1: हस् तपाईँसँग म अरू पनि कुरा गर्न चाहन्छु, समय रीतिसम्म साथी फेरि पछि संवाद गर्नेछौ, कार्यक्रममा आइदिनु भयो, बहुत धन्यवाद,
0: धन्यवाद तपाईँलाई पनि समय दिनुभयो, धन्यवाद।
1: उहाँ हुनुहुन्थ्यो निरज सनातनी, उहाँ धार्मिक अभियन्ता हुनुहुन्छ, अभियानकर्ता, मधेसमा वास्तवमा भएको के थियो यही वरिपरि केन्द्रित रहेर गरिएको संवाद, म सहितमा सम्पूर्ण युनिटलाई कार्यक्रमबाट बिदा दिनुहोस्, नमस्कार।
2: वरिष्ठ कन्सल्टेन्ट सर्जन डाक्टर रमेश बस्नेतद्वारा दूरबीन र लेजर प्रविधिबाट किडनी, पिसाब नली र पिसाब थैलीको पत्थरीको अपरेशन सेवा बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
3: डाक्टर रमेश बस्नेतद्वारा दिइने अन्य सेवाहरू
4: दूरबीन विधिद्वारा पित्त थैलीको पत्थरी, प्रोस्टेटको अपरेशन सेवा, साथै हर्निया, एपेन्डिसाइटिस, पाइल, फिस्टुला, फिसर, स्तनमा आएको गाँठा गुठीको अपरेशन, खुट्टाको नसा फुलिएको आदिको चेक जाँच तथा अपरेशन सेवा,
2: अन्य विशेष विशेषज्ञ सेवाहरू, वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
2: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
3: वरिष्ठ हार जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
2: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
3: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 0825362018।
6: मध्यपश्चिम ट्राङ च्याक यति बेला बिहानको 10 बजेको छ।

बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भुसालको नमस्कार। मुद्दा मिलाएर जेलमा रहेका छोरालाई छुटाइदिने भन्दै ठगी गर्ने एकजनालाई कपिलवस्तु प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा शिवराज नगरपालिका 5 बालानगर निवासी 36 वर्षीय जग्गु तेली रहनु भएको छ। अदालत र प्रहरीसम्म आफ्नो पहुँच रहेको भन्दै तेलीले 5,62,000 रूपियाँ ठगी गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी उपरीक्षक मनोहर भट्टले बताउनु भएको छ। तेलीले बाणगंगा नगरपालिका 4 गजडाहा निवासी 65 वर्षीय अब्दुल मोबिन मुसलमानलाई उनका छोरा अकबर अलीको मुद्दा मिलाइदिने र कारागारबाट छुटाइदिने प्रलोभन देखाउँदै विभिन्न मितिमा पटक पटक गरी उक्त रकम लिएका थिए। अकबर अली 2081 असोज 30 गते दर्ता भएको सवारी ज्यान सम्बन्धी कसुर मुद्दामा पूर्व पक्षका लागि कारागार कार्यालय तौलिहवा चलान भएका थिए। उनी 1.5 महिना अघि जेलबाट छुटेका थिए। सोही मुद्दामा पूर्वपक्षका लागि कारागारमा रहेका तेली भने 2082 जेठ 1 गते छुटेका थिए। पीड़ितले जिल्ला प्रहरी कार्यालय कपिल वस्तुमा जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढ़ाएको थियो। सोही क्रममा जिल्ला प्रहरी कार्यालय कपिल वस्तु र इलाका प्रहरी कार्यालय बहादुरगंजबाट खटिएको प्रहरी टोलीले तेलीलाई शिवराज नगरपालिका 7 रूपपुर क्षेत्रबाट पक्राउ गरेको हो। प्रहरीले उनी विरूद्ध ठकी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ सम्बन्धी कसुरमा अनुसन्धान अघि बढ़ाएको जनाएको छ। सल्यानको कालीमाटी गाउँपालिका 3 अवस्थित धागी छरा झरना प्राकृतिक सौन्दर्यका कारण पछिल्लो समय जिल्लाकै आकर्षक पर्यटकीय गन्तव्यका रूपमा परिचित बनेको छ। करिब 100 मिटर अग्लो भीरबाट 12 महिना अविरल बग्ने यो झरना सामाजिक सञ्जाल र प्रसार प्रसारको अभावले आन्तरिक पर्यटकको मुख्य रोजाइ परेको छ। सदरमुकाम खलंगाबाट कालोपत्रे सड़क हुँदै 30 मिनटमा पुग्न सकिने धागे छरा झरनाले स्थानीय अर्थतन्त्र र पर्यटन प्रवर्धनमा समेत सकारात्मक प्रभाव पारेको छ। धागे छरा झरना सबैभन्दा ठूलो विशेषता भनेको 12 महिना निरन्तर पानी बगिरहनु हो। यही विशेषताका कारण यो झरना अन्य धेरै मौसमी झरनाभन्दा फरक र विशेष मानिन्छ। प्रसार प्रसारको अभावले ओजेलमा परेको धागे छरा झरना पछिल्ला वर्षहरूमा विभिन्न मीडिया तथा सामाजिक सञ्जालबाट फोटो तथा भिडियो मार्फत चिनिन थालेपछि पर्यटकको रोजाइमा पर्न थालेको हो। स्थानीय मनोज गिरीका अनुसार सामान्य दिनमा पनि दैनिक करिब 50 जति आन्तरिक पर्यटक झरनाको अवलोकन गर्न पुग्ने गरेका छन्। पर्यटकको संख्या वर्षेनी बढ़दै जाँदा यस क्षेत्रको पर्यटन विकाससँगै स्थानीय व्यवसाय र आर्थिक गतिविधिमा समेत सकारात्मक प्रभाव पर्न थालेको बताउनु भएको छ। नागरिकको गुनासोहरू सम्बोधन गर्ने हेलो सरकारमा गुनासाहरू बढ़न लागेका छन्। विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम, इमेल लगायतका माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन्। निशुल्क टेलिफोन नम्बर 1111 मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी रहेको हेलो सरकारमा एक वर्षमा 3.21% गुनासा बढ़ेका छन्। गएको आर्थिक वर्ष 2082-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 3.21% गुनासो बढ़ेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 2081-82 16,568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्षमा 2082-83 बढ़ेर 69,724 पुगेका छन्। अर्थात 53,156 गुनासा थपिएका छन्। हेलो सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा कुल 50,721 गुनासा दर्ता भएकामा 39,177 गुनासाको समाधान गरिएको छ। र सरकारले आगामी दशैं तथा चाडपर्वमा हुने उच्च मागलाई ध्यानमा राख्दै एलपी ग्यासको आयात बढ़ाउने निर्णय गरेको छ। पछिल्लो समय बजारमा देखिएको एलपी ग्यास अभावको समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा वृहत छलफल भएको हो। मुख्य सचिव गोविन्द बहादुर कार्कीको अध्यक्षतामा बसेको बैठकमा बजारमा ग्यास अभाव हुनुको कारण विश्लेषण गर्दै समाधानका लागि सम्बद्ध मन्त्रालय विभाग ग्यास उद्योगी तथा व्यावसायिकको भूमिका बारे समीक्षा गरिएको थियो।
छलफलका क्रममा व्यवसायीहरूले बजारमा हल्ला चले जस्तो ग्यासको अभाव नरहेको दावी गरेका हुन्। पहिले भन्दा बढ़ी ग्यास आयात भइरहे पनि उपभोक्ताले आवश्यकता भन्दा बढ़ी भण्डारण गर्दा बजारमा केही चाप देखिएको बताएका हुन्। यस्तै आगामी दशैं तथा चाडपर्वमा हुने उच्च मागलाई ध्यानमा राख्दै आगामी तीन महिनासम्म प्रत्येक महिना 50,000 मेट्रिक टन भन्दा बढ़ी एलपी ग्यास आयात गर्ने व्यवस्था मिलाउने निर्णय समेत भएको छ। हस्तो बिहान 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा। प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान खाँची तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढाथोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा गिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
3: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
4: फोन नम्बर 082-563-479,
3: मोबाइल नम्बर 98-494-67-487।
5: भर्ना खुल्यो।
6: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
5: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
6: हाम्रा विशेषताहरू:
5: उत्कृष्ट शैक्षिक वातावरण,
6: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
5: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
6: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
1: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
0: सम्पर्क फोन 081-536-086
5: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-73।

0: पदार्थहरू कोकोनट कोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोकोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्
3: के तपाईँलाई पायल फुसफुसा फुसा भएको छ दिशा गर्दा रगत आउने पोल्ने दुख्ने मासुको डल्ला बाहिर आउने पी बग्ने गुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन् यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्
4: हजुर बुटोल अमर पथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्
5: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 9847939944 9847939944
6: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ
7: बुबालाई हुल्लास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गद गद हुल्लासको पापड
6: हुल्लास फुड्सका उत्पादहरू हुल्लास आटा हुल्लास बासमती राइस जिरा मसिनो राइस
7: हुल्लासको कुरुम कुरुम चिउरा हुल्लासको इडली राइस
6: हुल्लासले बनाउँदैछ परिवार एक साथ
8: खुसीको खबर खुसीको खबर खुसीको खबर
9: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
8: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
10: होइन भाइला लखर लखर कहाँ हिँडिस्
11: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
10: अरे केटा उमेर जो जाँगर छँदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
11: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाऊ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ जोले जिन्दगी
10: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यही बाटो गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
11: ल ल काका गइहाले म
12: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
13: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
12: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 9857-45-226
14: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
12: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलमद्वारा दैनिक ओपिडी भर्ना तथा अपरेशन सेवा
14: उपलब्ध शल्यक्रियाहरू
12: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
14: बालबालिकाको न्यूरो सर्जरी
12: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
14: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
12: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
14: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-595-1101 र मोबाइल नम्बर 97-090-65-255
15: होइन के भयो दाई किन झोक्राएर बस्नु भएको
12: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
14: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
12: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
14: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
12: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
14: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
15: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा।
16: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
15: सेवाहरू ठुला मानिसमा देखिने खोकी जम खकारमा देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला बाट टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने मुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
17: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
18: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहल रोड घोराही दाल, फोन नम्बर 082-8260-23, 98478-1817 र 98478-3643।

यो कार्यक्रम इन्द्रणी इन्द्रणीको नयाँ श्रृंखलाको साथमा म चन्द्रमणि छु र आजको यो बिहानीको समयमा यहाँहरूसँग सँगै रहेर सुमधुर गीत संगीतका बानकीहरू सुनाउँदै हामी तपाईँसँग रहन्छौ र मेचीदेखि महाकालीसम्मका प्यारा प्यारा साथीहरूले इन्द्रणीको श्रृंखला सुन्दै गर्दा तपाईँले फरक बार फरक तपाईँले होइन नयाँ अथवा भनौँ फरक फरक स्वादहरू इन्द्रणीमा चाख्न पाउनुहुन्छ। विशेष गरी हामी नेपाली लोक तथा दोहोरी गीत संगीतका श्रीवृद्धिका लागि निरन्तर रूपमा रेडियो मार्फत आवाजलाई बुलन्द पारिरहेका छौं र रेडियो कार्यक्रम मार्फत यहाँहरूको माझमा पुग्दै गर्दा कहिले हामी तपाईँसँग सँगै रहन्छौ, सँगै रहेर हामी नेपाली गीत संगीतका बारेमा चर्चा परिचर्चा गर्छौं होइन, अनि कहिले हामी यहाँहरूसँग रहन्छौ, भलाकुसारी गर्छौ, कहिले एसएमएसहरू पढ्छौ, कहिले टेलिफोनमा कुराकानी गर्दै गीत गाउने बसाई हजुर आउनुहोस् भन्छौ होइन, कहिले तपाईँलाई मनपर्ने भाकाहरू इन्द्रणी मार्फत रोज्न पाउनुहुन्छ। यसरी नै यो बसाईलाई हामी अगाडि बढ़ाइरहेका छौं र आजको यो सुमधुर श्रृंखला भनेको यहाँसँग सँगै रहने मीठा मीठा गीत संगीतहरू सुनाउने र केही कमेन्टहरू छन् ती भने हामी इन्द्रणी मार्फत वाचन पनि गर्छौ र ती कमेन्टहरू मार्फत तपाईँले सम्झना सन्देश पनि छोड्न सक्नुहुन्छ। हामीलाई धेरैभन्दा धेरै साथीहरूले विभिन्न माध्यमहरूबाट सुनिरहनु भएको छ, रेडियो मार्फत देशैभरका रेडियोबाट हामी आउँदै गर्दा ती रेडियोबाट सुनेर साथीहरूले हामीलाई प्रतिक्रियाहरू दिइरहनुहुन्छ। सामाजिक सञ्जाल फेसबुक लाइभमा भइरहँदा त्यहाँ कमेन्ट छोड्नुहुन्छ, टिकटक लाइभमा रहन्छौ त्यहाँ भन्नुहुन्छ, नेपाली पात्र हाम्रो पात्रमा पनि हामीले कमेन्ट गरेका पाएका छौं, यसका लागि यहाँहरू सबैलाई नमन छ। हामीलाई धेरैभन्दा धेरैले साथीहरूले सुन्दै गर्दा हाम्रो ढकाल धर्मराज बिर्तामोड झापा घरबै अहिले भने दुबईबाट कार्यक्रम सुन्दै गर्दा उहाँले विशेष गरी सन्देश नै मेरो दैनिक जसै हुन्छ, साउन 20 गते जन्मदिन मनाउने मेरो प्यारो भाइ बसन्त ढकाल र मोरङ राजघाट की दिदी हृदया खड्का र तेह्रथुमकी साथी लक्की शेर्पालाई जन्मदिनको शुभकामना व्यक्त गर्न चाहन्छु भन्नुभएको छ। मनको साथी जीवन कार्कीले पनि धेरै धेरै सम्झना गर्न चाहनु भएको छ। अनि अर्को प्यारो मान्छे हाम्रो देवेन किशोर अन्जान हुनुहुन्छ, माया आगो हो, माया पानी हो, माया जलन हो, माया मलम पट्टी हो, माया गर्ने हो तर आँखा चिम्लेर होइन, माया गर्ने हो तर आफूलाई सकाएर होइन, किनकि आफू बाँचे मात्र अरूलाई माया गर्न सकिन्छ, जिन्दगीमा साथ भनेको अन्तिम क्षणसम्म निमाउन सक्नुपर्छ, जाबो बोलीले त जसले पनि आकाशको तारा झार्ने कुरा गर्छन् तर हात पाउँदैमा साथको दुरूपयोग कहिले नगर्नु सही भन्न उहाँले राम्रो कुराहरू लेख्नु भएको छ। म आइसके दर्शन नमस्ते भन्दै मिठो सम्झनाको साथमा दिनभरि यहाँको हाँसी खुसी उमङ्गका साथमा बितो शुभदिनको कामना सबैलाई गर्छु। मीडिया प्रेमी साथीहरू सबैलाई उस्तै दुरुस्तै मुटु फुट्ने गरी सम्झना छ देवेन किशोर अन्जानको। मंगलबारे मोरङको मान्छे अहिले दुहा कतारबाट इन्द्रणी सुन्छु, राम्रो लाग्छ चन्द्रमणिको कार्यक्रम भन्नुहुन्छ। बुद्ध वज्राचार्यले पनि एकदम हाम्रो जनार्दन सरलाई शीघ्र स्वास्थ्य लाभको कामना भन्नुभएको छ, बिरामी हो र जनार्दन। त्यसपछि हाम्रो लक्ष्मी पन्तलाई पन्तले पनि सबैलाई सम्झना भन्नुभएको छ डडेलधुराबाट, सबैलाई सम्झना। पलपल अपेक्षा सेन पनि इन्द्रणीको बसाईमा आउनु भएको छ, गुड मर्निङ, नमस्ते, नमस्कार, परिवर्तन सम्भव छ भन्दै आउने यहाँलाई पनि सम्झना छ। विमला भुजेल निरन्तर हामीलाई सुन्नुहुन्छ, मिठो सम्झना, म विमला भुजेल काठमाडौँबाट मिस गर्न चाहन्छु साथीभाइलाई भन्नुभएको छ। अनि अर्को प्यारो मान्छे कर्णप्रिय संगीत हुनुहुन्छ, इन्द्रणीलाई धेरै माया गर्ने मन हुनुहुन्छ, अहिले म दाङ तुलसीपुरको मान्छे, मेरो घर त्यहाँ हो र म अहिले भारतको हिमाचलबाट हजुरलाई सुन्दैछु भन्नुभएको छ। दिलो रुम्बाङ शाहले पनि सबैलाई सम्झना शङ्खुवा सभाबाट भन्नुभएको छ। अनि कविता नेपालीले सन्चै हुनुहुन्छ, म बौद्धबाट हेर्दै र सुन्दैछु, अब बज्ने गीत घर परिवार सबैलाई सम्झना भन्नुभएको छ। सुरेश कतालीले नमस्कार दाई, म पनि आइसके इन्द्रणीमा, काभ्रेको मान्छे अहिले कपनबाट सुन्दै र हेर्दैछु, हजुरलाई मिठो सम्झना भन्नुभएको छ, हाम्रो जनार्दन दाईलाई मिस गर्न चाहन्छु भनेर लेख्नु भएको छ। बुद्धवीर तामाङले पनि परिवर्तन सम्भव छ भन्दै काभ्रे पलाङसोकको मान्छे अहिले ललितपुरको इमाडोलबाट सबैलाई सम्झना गर्न चाहनु भएको छ, यहाँलाई पनि म धन्यवाद दिन चाहन्छु। जनक राजाले मगरले पनि सबैलाई सम्झना, गुड मर्निङ, मिस यु अल भनेर लेख्नु भएको छ, यहाँलाई पनि नमन छ। सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित इन्द्रणीको श्रृंखला हो, अब ढिला गर्दिन, इन्द्रणीको बसाईमा अर्को एउटा मन छुने गीतलाई हामीले सम्झिएका छौं, यो गीत केवल तपाईँको लागि।

देशैभरका रेडियोबाट इन्द्रणी सुन्दै गर्दा एकनारायण भण्डारीको सृजनालाई हामीले प्रस्तुत गर्यौं। जुन गीतमा सर्वबद्ध गर्नुभएको छ रामजी खाँड अनि विष्णु माझीले, पक्कै पनि यस्तै सुमधुर भाकाहरू इन्द्रणी मार्फत यहाँले सुन्न पाइरहनु भएको छ। र केही हामीसँग रहेका कमेन्टहरू पनि इन्द्रणी मार्फत हामी वाचन गरिरहेका छौं र यो इन्द्रणीको श्रृंखलालाई हामीले अगाडि बढ़ाइरहेका छौं। हामीलाई धेरैभन्दा धेरै साथीहरूले सुन्दै र हेर्दै हुनुहुन्छ, यहाँहरू सबैलाई नमन छ। तपाईँको महत्वपूर्ण साथले साँच्चीकै भन्नुपर्दा इन्द्रणीको बसाई यादगारमय बनिरहेको छ र यादगारमय बनाउनको लागि जुन भूमिका यहाँहरूले खेलिरहनु भएको छ यसका लागि म यहाँहरू सबैलाई नमन व्यक्त गर्न चाहन्छु। हामी इन्द्रणीमा रहन्छौं, तपाईँको साथ पाउँछौं अनि तपाईँको साथ पाइसकेपछि संसारका सबै खुशीहरू बिर्सेर इन्द्रणीमा रहन्छौं अनि तपाईँहरू सबैलाई नमन गर्दै इन्द्रणीको बसाईलाई अगाडि बढ़ाउँछौं। नेपाली लोकदोरीको क्षेत्र फराकिलो छ, यो फराकिलो क्षेत्रलाई अझ फराकिलो बनाउनुपर्छ, यसको दायरा अझै बढ़ाउँदै विकृति विसंगति रहित लोकदोरीको क्षेत्र बनाउनुपर्छ। सभ्य समाज निर्माणका लागि पक्कै पनि हामीले आज भूमिका खेल्न सक्यौं भने पक्कै पनि भोलिका दिनहरूमा हामी पुस्तान्तरणका कुरा गर्छौं। पुस्तान्तरण हुँदै गर्दा हामीले पनि आजको नासो भोलि सुम्पनु छ, त्यसैले गर्दा राम्रा गीतहरू निकालौं है भनेर बारम्बार हामीले आग्रह कलाकारलाई गरिरहेका छौं। नेपाली नारीहरूको महान चाड हरितालिका तीज नजिकै गर्दा हामीले भनिरहेका छौं, विकृति विसंगति ल्याउने अधिकार कसैलाई पनि छैन, विकृति विसंगति भित्राउने यदि हो भने तपाईँको लागि यो क्षेत्र छैन, अर्को क्षेत्रमा जानुहोस्, किनभने यो लोकदोहरीको क्षेत्र हो, संस्कृतिमूलक क्षेत्र हो, संस्कृतिमूलक भएर हामी यात्रा गर्नुपर्छ, मौलिक सृजनाहरूले ठाउँ पाउनुपर्छ, यी कुराहरू हामीले बारम्बार उठाइ नै रहेका छौं। पक्कै पनि हाम्रो आग्रहलाई धेरैले मान्नु भएको छ। यदि

मानिएन भने भोलि विकृतिका गीतहरू ल्याउँदै गर्दा संचारकर्मी नेपाल त्यहाँ उभिनेछ, त्यहाँ विभिन्न कलाकारका क्षेत्रका संघ संस्थाहरू चाहिँ अगाडि आउनेछन् जसले गर्दा भोलि मेरो बेइज्जत हुनेछ भन्ने कुराहरू चाहिँ यहाँहरूले हेक्का राख्नुपर्छ। तपाईँले आजसम्म कमाउनु भएको नाम दाम इज्जत सबै कुराहरू यसै क्षेत्रमा तपाईँले समर्पित गर्नुभएको छ, त्यसैले अब तपाईँले नराम्रो गर्नुभयो भने तपाईँको नराम्रो कुराहरू बजारमा आउँछ। आम श्रोताले यो त हिजो राम्रो गीत गाउँथ्यो, यसले त हिजो राम्रो सृजना ल्याउँथ्यो, आज किन यसको मति बिग्रिएछ भन्ने खालका कुराहरू चाहिँ त्यो बन्नको लागि त्यो सृजना वातावरण नहोस् भनेर हामीले हाम्रा साथीहरूलाई ती कुराहरूको अवगत गराइरहेका छौं र हाम्रा कुराहरूलाई मध्यनजर गर्दै यो पाली पनि केही गीतहरू आउन थालेका छन् भन्ने हामीले सुनेको पाएका छौं। खबरदार गर्न चाहन्छौ, विकृति ल्याउने अधिकार कसैलाई पनि छैन, भोलि फेरि तपाईँ साइबर ब्यूरोसम्म हामी जान नपरोस्, त्यसैले आज नै यी कुराहरूको मध्यनजर गर्दै राम्रा सृजना ल्याउनको लागि अनुरोध गर्न चाहन्छु। इन्द्रणीको बसाईलाई सुन्दै हुनुहुन्छ, हेलो गुड मर्निङ भन्ने हाम्रो पौडेल एमपीले सबैलाई सम्झना गर्न चाहनु भएको छ। हाम्रो कमला मुखियाले पनि गुड मर्निङ नमस्ते दाई म पनि सुन्दैछु इन्द्रणी भन्नुभएको छ। सँगसँगै हाम्रो बुद्धवीर तामाङको तपाईँले जानकारी गराइ नै सकेको छु। अन्य हाम्रा धेरै साथीहरू इन्द्रणीमा जोडिनु भएको छ, जो जहाँबाट जोडिनु भएको छ यहाँहरू सबैलाई नमन मैले गरिरहेको छु। नेपाली गीत संगीतको क्षेत्रमा यात्रा गर्दै गर्दा धेरै साथीहरूले हामीलाई सम्झिरहनु भएको छ। आज हामी धेरै गीतहरू प्रस्तुत गर्ने सोचका साथमा अगाडि बढ़िरहेका छौं, त्यही भएर पनि गीतहरू सुनाउँछौ र यही क्रममा एउटा पुरानो भाकालाई फेरि पनि हामीले सम्झिएका छौं। म ढिला नगरिकन इन्द्रणीको बसाईमा यो गीत राख्छु, यो गीत सुन्नुहोला अनि भिडियो पनि हेर्नुहोला, अनि सल्लाह सुझाव र कमेन्टहरू गर्न मन छ भने कलाकारलाई तपाईँले लेख्न सक्नुहुन्छ। हुन त पुराना कलाकारहरू आज कोही कहाँ पुग्नु भएको छ, यतिखेर म युवराज आचार्यलाई सम्झिँदैछु। सम्भवत लाग्छ युवराजका गीतहरू श्रोताले सुन्न नपाएका धेरै वर्ष भयो, पुराना गीतहरू नै हामीले अजर अमरका रूपमा प्रस्तुत गरिरहेका छौं। यही बीचमा म राख्दैछु युवराज आचार्यको यो असाध्यै लोभलाग्दो गीतलाई।

देशैभरका रेडियोबाट मेरा प्यारा प्यारा साथीहरू इन्द्रणीको बसाईलाई सुन्दै हुनुहुन्छ। म चन्द्रमणि तपाईँको साथमा छु अनि युवराज आचार्य विष्णुमाझीको आवाजमा रहेको फूलको डाली नुङ्ने बेला भो बोलको यो असाध्य लोभलाग्दो गीतलाई मैले प्रस्तुत गरे। म्युजिक नेपाल मार्फत यो गीत आएको थियो धेरै वर्ष अगाडि, है सम्भवत लाग्छ 12-13 वर्ष अगाडि यो गीत सांगीतिक बजारमा आएको हो। युवराज आचार्यको शब्द र संगीतमा प्रकाश भट्टको भिडियो निर्देशन हो, सर्वत्र बजारमा छ र यो गीत यहाँलाई मन परेको छ, हेर्न मन छ भने युट्युबमा गएर हेर्न पनि सक्नुहुन्छ। होइन भने रेडियो मार्फत हामीले प्रसारण गरि नै रहन्छौं यस्ता सुमधुर गीतहरूलाई। हामी इन्द्रणीको बसाईमा भइरहँदा यस्तै यस्तै सुमधुर भाकाहरू सुनाउँदै अगाडि बढ्छौं र दिलीप पहरीले पनि कार्यक्रमलाई सुन्दैछु, हामी पनि बालाजु माछा पोखरीबाट सबैलाई सम्झना भन्नुभएको छ। डम्बर ठगुन्नाले नमस्कार सदा झैं, आज पनि मेरौली नगरपालिका कोटी गाउँ बैतडीको मान्छे सपनाको शहर नयाँ दिल्लीबाट म आइसके है भनेर लेख्नु भएको छ। डम्बर ठगुन्नालाई पनि नमन गर्न चाहन्छु। सुभाष कान्छाले पनि रामेछापबाट सुभाष श्रेष्ठ अहिले म भक्तपुरबाट सुन्दैछु भन्नुभएको छ। अनि हमाल धामीले पनि बझाङको बिथड चेर गाउँपालिका ओडा नम्बर 6 घर भई भारतको बेंगलोरबाट मजाले सुन्दै र हेर्दै भनेर लेख्नु भएको छ। त्यसै गरी हामीलाई निरन्तर सुन्ने पदम बहादुर खातीले पनि इन्द्रणीको बसाईलाई सुन्दै नमस्कार चिया नास्ता भयो कि नाइ दाई, आराम हुनुहुन्छ होला, रेडियो काठमाडौँ परिवर्तन सम्भव छ, मौसम कस्तो छ कुन्नी त्यतातिरको भनेर लेख्नु भएको छ। पदम बहादुर खाती सायल गाउँपालिका 3 डोटी घर भई अहिले मुम्बईबाट मजाले इन्द्रणी सुन्दै रहेको जानकारी कमला मुखियाको जानकारी गराइसकेको छु। सुरेश कथानीले पनि सुन्दै हुनुहुन्छ, यो पनि जानकारी गराइरहेको छु। अब भने इन्द्रणीको बसाईमा म अर्को गीत राख्छु। विष्णु आचार्य नमस्कार हजुर भनेर लेख्नुहुन्छ, यहाँलाई पनि नमस्कार। लक्ष्मी राणा भाटले पनि शुभ दिनको कामना सबै सबैलाई भनेर लेख्नु भएको छ। अब फेरि पनि एउटा असाध्यै लोभलाग्दो गीत सुनाउने रहर जागेको छ, ढिला गर्दिन, इन्द्रणीमा यो गीत सुन्नुहोला।

देशै भरका रेडियोबाट इन्द्रयणलाई सुनिरहनु भएको छ। यो पनि म्युजिक नेपालबाट सम्भवतः युट्युबमा 12 वर्ष अगाडि नै अपलोड भएको जस्तो लाग्छ। दैलामुनि जो हामीले सुनायौं कमल सौराग र बीमा कुमारी दुराको आवाजमा यो गीत रहेको छ। धेरै वर्ष अगाडि आएको यो गीत आज सुन्दा पनि उत्तिकै कर्णप्रिय छ। सबैको जनजीव्रमा झुण्डिएको भाका भित्र यो भाका पनि पर्छ। अहिले पछिल्लो समय कमल सौराग मलाई लाग्छ सम्भवतः परदेशी नै भएको छ। नेपालमा रहँदा उहाँले असाध्यै राम्रा राम्रा गीतहरूको संगीत संयोजन गर्नुहुन्थ्यो अनि राजकुमार बगरको शब्दमा कमल सौरागको संगीत थियो यो गीतमा अनि शिव विकले निर्देशन गर्नुभएको हो। यो पनि जानकारी गराउँछु। क्यामेरामा हरिनारायण चौधरी, आज भोलि धेरै भेट भएको छैन, कहिलेकाहीँ शिव विकसँग कुराकानी हुन्छ, भेटघाट हुन्छ, रमाइलो लाग्छ। तर पुराना साथीहरूलाई नदेख्दा मन खल्लो हुने, हामी त निरन्तर रूपमा हेर्नुहोस् त रेडियो मार्फत तपाईँसँगै यात्रा गरेका मान्छेहरू अझै पनि बोलिरहेका छौं। तपाईँहरू नहुँदा साँच्चीकै हामीले अभाव महसुस गरेका छौं, खल्लोपनको आभास हुन्छ। त्यसैले पुराना सर्जकहरूलाई फेरि पनि नेपाली लोकदोहरूलाई बिउताउनुहोस् हामी भन्न चाहन्छौ। तपाईँ बिना साँच्चीकै अधुरो छ, अपुरो छ यो क्षेत्र, यसलाई पूर्णता दिनको लागि पक्कै पनि तपाईँहरूले अझ केही गर्न जरूरी छ जस्तो हामीलाई लाग्छ। हामी इन्द्रणीको बसाईमा छौं, ढिला नगरौं ईसा, एउटा गीत राखौं फेरि पनि। सूर्यज्योति लाइफ इन्सुरेन्सद्वारा प्रायोजित छ यो बसाई, यहाँलाई जानकारी गराउँदै राख्छु अर्को लोभलाग्दो गीतलाई।

0: 又有的高官的食堂。
1: ओखती साबुन को अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसंधान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटी को शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
2: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराहीदान फोन नम्बर 0825162110 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मन्डी नजिक र प्रवेश शृंगार दूरसञ्चारदेखि पश्चिमतर्फ

0: प्रोडक्ट हरू कोकोनट चोकोनट विटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोको को डाइजेस्टिव र कुकी छ है नाइस अद्गुरी
2: के तपाईं पटक पटक उपचार गराउँदा पनि रोगनिको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराईदाङमा उपचार हुने रोगहरू पायल फिस्तुला दिसा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
3: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
2: महिनावारी गडबडी सेतो पानी बग्ने योनि चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनि इच्छामा कमी शीघ्र स्खलन स्वप्न दोष एवं निसन्तानपन
3: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
2: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
3: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
2: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नुभएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
4: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कुराई 15 बिटिसोक दाङ सम्पर्क फोन नम्बर 98686 61994
5: होइन भाइला लखर लखर कहाँ हिँडिस्
6: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
5: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
6: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भर पर्दो मेन पावर पनि भेटेन यस्तै छ जोले जिन्दगी
5: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ
6: ल ल काका गइहाले म
7: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
3: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ एकपटक सेवा गर्ने मौका दिनुहोस्
7: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226
8: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
9: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
8: डाक्टरद्वारा दिइने सेवाहरू
9: नाक बुझिने सिँगान आइरहने पहेँलो गनाउने सिँगान आउने आछु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक माङ्गो भएको नाक बज्ने
8: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
3: थाइराइड घाँटी दुख्ने केही अड्किएको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा बोली नफुट्ने टन्सिल आइरहने
8: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ
9: नोट धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
3: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार
9: समय बिहान 10 बजेदेखि
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
8: सम्पर्क अभिषेक मेडिकल स्टोर घोराई 14 बाल मन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028
10: मध्य पश्चिम जान यति बेला बिहानको 11 बजेको छ

0: राप्ती इंजिनियरिङ कलेज घोराही दाङको
1: बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट्सबाट देवा भसालको नमस्कार। स्वास्थ्य बीमा कार्यक्रमले आर्थिक रूपमा विपन्न नागरिकलाई उपचारमा राहत पुर्याए पनि घोराही राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सेवा लिन भने बिरामीले शास्ति खेप्न परेको गुनासो गरेका छन्। अत्याधिक भीड, सीमित जनशक्ति र पटक पटक लाइन बस्नुपर्ने अवस्थाले बीमा मार्फत उपचार लिन आउने बिरामी दिनभर अस्पतालमा बिताउन बाध्य हुने गरेका छन्। घोराही उपमहानगरपालिका 15 काठे कोहलका धनेश्वर पौडेलले स्वास्थ्य बीमा कार्यक्रमले उपचार खर्चको भार घटाए पनि सेवा लिन लामो समय कुर्नुपर्ने समस्या रहेको बताउनुभयो। उहाँले भन्नुभयो, बीमा कार्यक्रम निकै उपयोगी छ तर अस्पतालमा दिनभर लाइन बस्नुपर्छ। सेवा प्रणालीलाई व्यवस्थित बनाएर कर्मचारीको संख्या बढ़ाउन सके बिरामीको शास्ति कम हुन्थ्यो। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले भने बिरामीको बढ़दो चाप र भौतिक पूर्वाधारको अभावका कारण केही समस्या भए पनि सेवा सुधारका लागि निरन्तर प्रयास भइरहेको जनाएको छ। प्रतिष्ठानका निर्देशक डाक्टर सुरेश रसाईले बिरामीको संख्या तीव्र रूपमा बढ़दै गए पनि आवश्यक भवन तथा पूर्वाधार विस्तार हुन नसक्दा स्वास्थ्य सेवा र शैक्षिक गतिविधि संचालनमा चुनौती रहेको बताउनुभयो। प्रतिष्ठानमा दैनिक करिब 400 बिरामीले स्वास्थ्य बीमा सेवा मार्फत उपचार लिने गरेका छन्। गत आर्थिक वर्षमा 74,738 जनाले 783 जनाले बीमा सेवा लिएका थिए। ती मध्ये 43,164 महिला र 31,619 पुरूष रहेका छन्। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु 85 अर्ब बराबरको 3 महिने निक्षेप संकलन गर्ने भएको छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचना अनुसार उक्त निक्षेप संकलनका लागि अपरान्ह 3 बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर मार्फत बोलकबोल हुनेछ। निक्षेप संकलनको विवरण आज निष्कासन गरिनेछ भने ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिनेछ। निक्षेपको सावा तथा ब्याज आगामी कार्तिक 17 गते भुक्तानी गरिनेछ। न्यूनतम रू 10 करोड़ र अधिकतम रू 5 करोड़ गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ। केन्द्रीय बैंकले निक्षेप संकलनको बोलकबोलमा राष्ट्र बैंकबाट इजाजत प्राप्त क ख र ग वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने बताएको छ। एउटै संस्थाले फरक फरक ब्याजदरमा एक भन्दा बढ़ी आवेदन पेश गर्न सक्ने जनाइएको छ। राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन समय समयमा निक्षेप संकलन उपकरण मार्फत तरलता प्रशोधन गर्दै आएको छ। नेपाल जस्तो विकसशील देशका लागि कृत्रिम बुद्धिमत्ता एआई लाइफ लाइन बन्न सक्ने विश्व बैंकको एक प्रतिवेदनले देखाएको छ। साथै एआई प्रविधिको प्रयोग विस्तार गर्न आग्रहसहित यसलाई व्यवस्था गरेमा ती देश थप पछाडि पर्न सक्ने चेतावनी पनि दिएको छ। सामान्य अवस्थामा 100 वर्ष लाग्न सक्ने विकासको लक्ष्यलाई एआईको सही प्रयोगले एकै दशकमा हासिल गर्न सकिने विश्व बैंकको विश्व विकास प्रतिवेदन 2026ले देखाएको छ। एआईका कारण रोजगारी गुम्ने भन्दा पनि यसले कामदारको क्षमता बढ़ाउने अवसर धेरै हुने प्रतिवेदनले उजागर गरेको छ। प्रतिवेदन सार्वजनिक गर्दै समूहका प्रमुख अर्थशास्त्री इन्दरमित गिलले एआईले विकसशील अर्थतन्त्रका लागि महत्वपूर्ण अवसर प्रदान गर्ने बताउनुभयो। अन्तर्राष्ट्रिय समाचार संस्था एपीएफले जनाएको छ, गिलले एआईबाट फाइदा लिन ठूला मोडेल वा विशाल डेटा सेन्टर आवश्यक नपर्ने उल्लेख गर्दै स्वास्थ्य, शिक्षा, न्याय र कृषि क्षेत्रमा स्थानीय आवश्यकता अनुसार कम लागतका एआई उपकरण प्रयोग गर्नुपर्नेमा जोड़ दिनुभयो। यस्ता एआई प्रणाली संचालनका लागि विशाल डेटा सेन्टर र उच्च क्षमताका कम्प्युटिङ पूर्वाधार आवश्यक पर्ने भएकाले अत्याधिक ऊर्जा र पानी खपत हुने तथा यसको प्रभाव जलवायु परिवर्तनमा समेत पर्ने प्रतिवेदनमा उल्लेख गरिएको छ। र नेपाल रेडक्रस सोसाइटीले आफ्ना माताहतका सबै तहमा हुने अनियमितता, भ्रष्टाचार र व्यतिथिका सम्बन्धमा उजुरी पठाउन खुल्ला आह्वान गरेको छ। रेडक्रसका कुनै पनि निकायमा व्यतिथि तथा अनियमितता भएको भएमा उजुरी गर्न नेपाल रेडक्रस सोसाइटीले आह्वान गरेको हो। आउँदो भदौ 3 गतेसम्म अधूरी दिन रेडक्रसले आग्रह गरेको छ। संस्थामा अहिलेसम्म भएका अनियमितता तथा गुनासो छानबिन गरी आगामी दिनमा संस्थालाई पारदर्शी बनाउने र सुशासन सुनिश्चित गर्नका लागि उजुरी आह्वान गरिएको उजुरी तथा गुनासो अध्ययन छानबिन समितिका संयोजक डाक्टर दिपेश घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार रेडक्रसको पुरानो शाख पुनर्जीवित गर्ने उद्देश्यका साथ यो निर्णय लिएको हो। उहाँले यसअघि दिएको 35 दिनको म्याद सकिएको र फेरि 20 दिन थप गरिएको जानकारी दिँदै आउँदो भदौ 30 गतेसम्ममा तथ्य र प्रमाण सहित कार्यालयको आधिकारिक इमेल र अन्य ठेगानामा अनियमितता भ्रष्टाचार तथा व्यतिथि सम्बन्धमा उजुरी पठाउन आह्वान गर्नुभयो। उजुरी गर्ने व्यक्तिले आफ्नो पहिचान गोप्य राख्न चाहेमा संस्थाले गोपनीयताको संरक्षण गर्ने प्रश्न पार्दै उजुरी गर्नका लागि इमेल निशुल्क हटलाइन नम्बर 1130 तथा व्हाट्सएपमा समेत उजुरी गर्न सकिने व्यवस्था गरिएको रेडक्रसले जनाएको छ। हौस्तो बिहान 11 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: कस्तो राम्रो जुत्ता लगाएको,
4: मोडर्न दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
3: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्याएर यो जुत्ता?
4: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
3: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
4: एकपटक दङ्गालीबाट किनेर हेर न।
3: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहालेँ है।
5: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
4: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
6: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
7: दङ्गाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
4: प्रोप्राइटर सम्राज रैदास।
8: सम्पर्क फोन नम्बर 082-563-775।
4: सम्पर्क नम्बर 98-478-26873।
5: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा, आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
9: यो दाँत दुखिरह्यो।
10: दाँत छोपेर बसिराख, औषधि गर्न जानु भनेको मान्ने होइन।
9: अस्ति भर्खर त औषधि गरेको, 20-19 भएको होइन।
10: जहाँ पाए त्यही औषधि गरेपछि त्यस्तै त हुन्छ।
9: आफू यहाँ दुखेर मर्नु भइसक्यो, तिमी भन न कहाँ जाउ? म
10: कराहीको हस्पिटल रोडमा रहेको सगरमाथा डेन्टल क्लिनिकमा जानु न, अनि चाँडै निको हुन्छ।
5: हप्ताको सातै दिन दन्तरोग विशेषज्ञद्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक।
6: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक।
5: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: मुखको शल्यक्रिया, दाँतको एक्सरे सेवा, दाँत सफा गर्ने र टल्काउने, नमिलेको बाँगाटिङ्गा दाँत मिलाउने, दाँत नभएको ठाउँमा कृत्रिम दाँत राख्ने बनाउने, भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने, किराले खाएको दाँत भर्ने, दाँतको रङ भर्ने, चाँदी भर्ने, दाँत निकाल्ने, मुखमा घाउ खटिरा आउने, किजाबाट रगत आउने, किजा सुन्निने, मुख गन्धाउने, मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्। सगरमाथा डेन्टल क्लिनिक, हस्पिटल रोड, घोराही दाङ।
6: सम्पर्क फोन नम्बर 082-563-0027 98-41-68-47-46। नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रस गरी सधैँ स्वस्थ रहनुहोस्। सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश।
11: सीता के हो तिमीलाई, घुम्छ बेसी छु
12: के हो नि?
11: बिहे भएको छ वर्ष भइसक्यो, बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ, तर के सुट चलेन, अब त आश्रय मरिसक्यो। के कुरा गर्छु तिमीले, हाम्रै घोराईमा शिशु क्लिनिक र फर्टिलिटी सञ्चालनमा आएको छ, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आश्चर्य हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
12: ए ठिकै छ, म जान त धेरै अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहीको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
13: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी बुटुचोक खोरहाइदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 98478-43-44। 5772.
8: सूर्य को विकिरण बढ़ते आंखा कमजोर होते ग्लोबल वार्मिंग आंखा में रोग अरु थुप्रे समस्या तर समाधान पशुपति आई केयर सेंटर में विज्ञ आंखा का डाक्टर संगे आंखा चेक करने अत्याधुनिक उपकरण हम आंखा सुरक्षा दिने उच्च क्वालिटी का पावर ग्लास र फ्रेम उपलब्ध अब ढुक्क हो पशुपति आई केयर सेंटर ने तपाई को आंखा को रक्षा करने पशुपति आई केयर सेंटर कपासी दान संपर्क नंबर 9843008804 9843008804 www.pashupatiicare.com
14: हार्दिक आमन्त्रण
15: दाङको घोराई उपमहानगरपालिका पाँच धारापानी स्थित पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति धारापानी दाङको आयोजनामा यही 2083 साउन 1 गतेदेखि भदौ 1 गतेसम्म सञ्चालन हुन गइरहेको शिवपुराण तथा श्रृंगारिक महाआरतीमा उपस्थितिका लागि सम्पूर्ण धर्मप्रेमी श्रद्धालु भक्तजन दानदाता समाजसेवी उद्योग व्यवसायी तथा आम नागरिकहरूलाई हार्दिक आमन्त्रण गर्दछौ। साथै महोत्सव अवधिभर करोड दीप प्रज्वलन दैनिक भव्य श्रृंगारिक महाआरती रुद्राभिषेक शिवलिंग जलाभिषेक भजन कीर्तन सत्यांग धार्मिक प्रवचन तथा विविध आध्यात्मिक कार्यक्रम संचालन गरिनेछ। भगवान पाण्डवेश्वर महादेवको कृपा प्राप्त गर्ने यस पुण्य अवसरमा उपस्थित भई कार्यक्रममा सफल पारिदिनु हुन हार्दिक अनुरोध गर्दछौ। आयोजक श्री पाण्डवेश्वर महादेव मन्दिर व्यवस्थापन समिति तथा श्रृंगारिक महाआरती मूल आयोजक समिति धारापानी घोराई पाँच दाङ
14: अध्यक्ष गणेश कुमार अधिकारी सम्पर्क मोबाइल नम्बर 9857830404 र सचिव विष्णुराम आचार्य सम्पर्क मोबाइल नम्बर 9857832391।
16: तपाईं अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 MHz।

0: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदै छ परिवार एक साथ।
1: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
0: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
1: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
0: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोर्नी, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, बिलिभर अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सबको काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको दलाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तर तर्फ, मिलन चोकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराइदान, बिरामी भए गोर्खा हस्पिटल जाम। फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नसा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
2: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
3: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
4: शारीरिक मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
5: युनिक्षमा कमी, शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
6: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
7: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर, थाइराइड, हर्मोन, बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
8: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसी पुचोक दान। सम्पर्क फोन नम्बर 082-5561-6684 र सम्पर्क मोबाइल नम्बर 98479-3570।

0: इंटरनेट को बाई वन गिफ्ट वन फ्री ऑफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट 2700 में खरीद कर फ्री इंटरनेट पैकेज नया चरण को लागि गिफ्ट करने मौका सफल रेफरल में आपको लागि एक महीना फ्री इंटरनेट बाई नेट अब सब कनेक्टेड
1: नाक कान तथा घाटी रोग उपचार सेवा अब सुपर अमेरिका हल घोराही दाङमा
2: नाक कान तथा घाटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगर द्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: अन्य सेवाहरू
3: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हा द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
4: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
3: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ
1: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा
5: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
6: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड सम्पर्क फोन नम्बर 082-561-694 सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145 98-478-30-153 र 98-49-41-944
7: होइन भाइला लखर लखर कहाँ हिँडिस्
8: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
7: अरे केटा उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
8: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
7: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
8: ल ल काका गइहाले म
9: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
10: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
9: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98-578-45-226

0: कोकोनट सोकोनट भिटा मिल्क बटर फ्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: होइन के भयो दाइ किन झुक्राएर बस्नु भएको
3: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
2: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
3: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
2: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 9858 34 9 10
2: आराध्य चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ
2: हाम्रा सेवाहरू
4: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
2: छाती दम निमोनिया खोकी छेरो
4: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
2: मधुमेह सुगर मृगौला रोग पिसाब
4: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
2: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
4: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको
2: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
4: युरिक एसिड बात भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
2: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
4: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
2: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
4: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
2: कान पाक्ने कानबाट पिप बगिरहने कान गनाउने
4: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
2: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
5: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 0825601096 र मोबाइल नम्बर 9848726001

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम जान चेक। यति बेला मध्याह्नको 12 बजेको छ।

0: नमस्कार, म मदन पौड्याल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। लेदो र पहिरोले अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड खुल्यो। आज काठमाडौँ उपत्यका सहित 40 जिल्लामा बाढ़ीको मध्यम जोखिम। हेलो सरकारमा एक वर्षमा 321% बढे गुनासा, नयाँ सरकार बनेपछि गुनासा झनै बढ्दो। आज सुनको भाव तोलामै 4,200 रूपियाँले बढ़्यो, तोलाको 2,88,000 कारोबार। स्पेस एक्सको रकेटको टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किँदै ठूलो मात्रामा चन्द्रमाको धूलो उड्न सक्ने अनुमान। र लिभरपुलका पूर्व फरवार्ड सलाह टर्किएको शीर्ष क्लब ट्राब्जोन स्पोरमा आबद्ध हुने। नेपाल खबरमा अब पूरा खबर। लेदो र पहिरोले बिहान अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड खुलेको छ। आज बिहान 7 बजेतिर चितवनको सिमलताल नजिकै पहिरो र लेदो खसेपछि यो सड़क खण्ड दुईतर्फी अवरूद्ध भएको थियो। सड़क डिभिजन कार्यालय भरतपुरले विभिन्न उपकरण प्रयोग गरी पहिरो हटाउने तथा लेदो सफा गरेपछि झण्डै 2 घण्टापछि सड़क खुलेको जनाएको छ। अहिले यो सड़कमा नियमित रूपमा गाड़ी चलिरहेका छन्। मुगलिन नारायणगढ़ सड़क खण्डमा पहिरोको जोखिम कायमै रहेको र बेला बेला माथिबाट खस्ने हुँदा पटक पटक अवरूद्ध हुने गरेको छ। यो सड़क खण्डमा यात्रा गर्दा सावधानी अपनाउन यात्रु र चालकलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनको आग्रह छ। यसैबीच आज काठमाडौँ उपत्यका सहित देशका 40 जिल्लामा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको छ। बाढ़ी पूर्वानुमान महाशाखाका अनुसार काठमाडौँ, भक्तपुर र ललितपुर सहित देशका विभिन्न 40 जिल्ला र यी जिल्ला आसपासका खोला नदीमा आकस्मिक बाढ़ीको सम्भावना छ। आज पनि काठमाडौँ उपत्यकामा हल्कादेखि मध्यमसम्मको वर्षाको सम्भावना छ। त्यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनीका थोरै ठाउँमा मुसलधारी वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। पानीसँगै नदी तथा खोलामा बहाव बढ़न सक्ने अनुमान छ। बाढ़ी पूर्वानुमान बुलेटिनका अनुसार बाढ़ीको जोखिम रहेका अरू जिल्लामा ताप्लेजुङ, 5 थर, 13 छुम, शंखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, नुवाकोट, धादिङ रहेका छन्। त्यस्तै रसुवा, गोरखा, चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, रूपन्देही, कपिलवस्तु, तनहु, पाल्पा, स्याङ्जा, लमजुङ, कास्की, पर्वत, म्याग्दी, बागलुङ, रूकुम पूर्व र रूकुम पश्चिम, जाजरकोट, जुम्ला, बजाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा र कञ्चनपुर रहेका छन्। बाढ़ीको सम्भावना रहेका जिल्लाका बासिन्दालाई सावधानी अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह पनि गरेको छ। नागरिकका गुनासा सुन्ने र सम्बोधन गर्ने हेलो सरकारमा गुनासा बढ़ेका छन्। विभिन्न बहुच्यानल फोन, वेबसाइट, फेसबुक, वाट्सएप, इन्स्टाग्राम, ईमेल लगायतका माध्यमबाट नागरिकले गुनासो गर्ने गरेका छन्। निशुल्क टेलिफोन नम्बर 1111 मार्फत आउने गुनासालाई सम्बन्धित मन्त्रालय वा निकायको कल सेन्टरमा सिधै पठाउने व्यवस्था समेत गर्ने तयारी छ। हेलो सरकारमा एक वर्षमा 321% गुनासा बढ़ेका छन्। गएको आर्थिक वर्ष 82-83 अघिल्लो आर्थिक वर्षको तुलनामा 321% गुनासो बढ़ेका हुन्। कार्यालयका अनुसार आर्थिक वर्ष 81-82 16,568 गुनासा प्राप्त भएकोमा बितेको आर्थिक वर्ष 82-83 बढ़ेर 69,724 पुगेका छन्, अर्थात 53,156 गुनासा थपिएका छन्। वर्तमान सरकार गठन भएपछि उल्लेख्य रूपमा गुनासो बढ़ेको र सरकारप्रति अपेक्षा भएकै कारणले गुनासा थपिएका येल्लो सरकार शाखाका उपसचिव कृष्ण सापकोटाको दावी छ। येल्लो सरकारमा पछिल्लो 3 महिनामा 50,000 भन्दा धेरै गुनासा दर्ता भएका छन्। कार्यालयका अनुसार यो अवधिमा कुल 50,721 गुनासा प्राप्त भएकोमा 39,177 गुनासाको समाधान गरिएको छ। आज सुन चाँदीको भाव बढ़ेको छ। सुन आज तोलामै 4,200 रूपियाँले बढ़ेको हो। भाव बढ़ेर सुन आज तोलाको 2,88,000 पुगेको नेपाल सुन चाँदी व्यवसाय महासंघले जनाएको छ। यसअघि हिजो सुनको भाव तोलाको 2,83,800 रूपियाँ रहेको थियो। त्यस्तै आज चाँदीको भाव पनि तोलामा 95 रूपियाँले बढ़ेको छ। चाँदीको भाव आज बढ़ेर तोलाको 4,475 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलामा 4,380 रूपियाँमा कारोबार भएको थियो। विभिन्न माग राखेर अनसनमा बसेकी अभियन्ता नर्स ज्योति राणाभाटले अनसन अन्त्य गर्नुभएको छ। सरकारी वार्ता टोली र अभियन्ता राणाभाटका बीच आज बिहान विभिन्न 19 बुँदे सहमति भएपछि राणाभाटले अनसन अन्त्य गर्नुभएको हो। उहाँ गएको साउन 14 गतेदेखि अनसन बस्नुभएको थियो। सहमतिमा स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव श्री कृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिन्टेण्डेण्ट डाक्टर हेमन्त चन्द्र ओझा र कानून अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गर्नुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा राष्ट्र बैंकले आज 85 अर्ब रूपियाँ बराबरको 3 महिने निक्षेप संकलन गर्दै चितवन राष्ट्रिय निकुञ्जको सौरा क्षेत्रमा नयाँ जंगली हात्ती देखिन थाल्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इंजीनियरिंग कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले लेदो र पहिरोले अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड खुलियो। आज काठमाडौँ उपत्यका सहित 40 जिल्लामा बाढ़ीको मध्यम जोखिम, हेलो सरकारमा एक वर्षमा 321% गुनासा बढ़े लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट आज 85 अर्ब रूपियाँ बराबरको 3 महिने निक्षेप संकलन गर्दैछ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले निकालेको सूचना अनुसार यो निक्षेप संकलनका लागि आज दिउँसो 3 बजेसम्म अनलाइन बिडिङ सिस्टम सफ्टवेयर ओबीएसएस मार्फत बोलकबल हुनेछ। निक्षेप संकलनको विवरण आज निष्कासन गरिनेछ भने ब्याजदर बोलकबल प्रक्रियाबाट निर्धारण गरिनेछ। निक्षेपको सावा तथा ब्याज आउँदो कार्तिक 17 गते भुक्तानी गरिनेछ। न्यूनतम 10 करोड़ र अधिकतम 5 करोड़ गुणाङ्कमा कुल आह्वान गरिएको रकमसम्म बोल गर्न सकिनेछ। राष्ट्र बैंकले बजारमा रहेको अधिक तरलता व्यवस्थापन तथा मौद्रिक व्यवस्थापनलाई प्रभावकारी बनाउन बेला बेला निक्षेप संकलन उपकरण मार्फत तरलता खिच्दै आएको छ। चितवन राष्ट्रिय निकुञ्जको सौराह क्षेत्रमा नयाँ जंगली हात्ती देखिन थालेको छ। झण्डै 2 हप्ता यता अन्दाजी 18-19 वर्षको जंगली हात्ती देखिन थालेको हो। निकुञ्जका सहायक संरक्षण अधिकृत प्रवीण पौडेलका अनुसार हात्ती सौराहको मध्यवर्ती वन क्षेत्रमा रहने गरेको छ। केही दिन अघि हात्ती प्रजनन केन्द्र पुगेको यो हात्तीलाई त्यहाँ आउने अरू जंगली हात्तीले लखेटेका थिए। अहिले सौराहको निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका हात्ती भएका ठाउँमा आउने गरेको पौडेलले बताउनुभयो। नयाँ देखिएको यो हात्तीले अहिलेसम्म मानव बस्तीमा पसेर दुःख भने दिएको छ। अब विदेशको खबर। अन्तरिक्षमा घुमिरहेको स्पेस एक्सको फाल्कन 9 रकेटको एउटा टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किने भएको छ। यो टुक्रा 4 मेट्रिक टन गरौं अर्थात 4000 किलोको रहेको छ। गएको जनवरीमा फायर फ्लाई एरोस्पेसको चन्द्रयानलाई चन्द्रमातर्फ पठाउन प्रयोग गरिएको थियो। रकेटको टुक्रा नेपाली समयअनुसार आज दिउँसो 1:20 आसपासमा चन्द्रमामा ठोक्किने सम्भावना सहितको अनुमान गरिएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। यो झण्डै 8690 किलोमिटर प्रति घण्टाको गतिमा चन्द्रमाको सतहमा बज्रिनेछ। रकेटको टुक्रा चन्द्रमामा ठोक्किँदा ठूलो मात्रामा चन्द्रमाको धूलो उड्ने अनुमान छ। सामान्य अभियानको तुलनामा बढ़ी धक्का आवश्यक परेकोले फाल्कन 9 को दोस्रो चरण पृथ्वीको वायुमण्डलमा फर्किन सकेन। त्यसपछि यो अन्तरिक्षमा रहेका अन्य हजारौं टुक्राहरूसँगै अनियन्त्रित रूपमा घुमिरहेको थियो। नासाका अनुसार यसबाट तत्काल कुनै खतरा भने छैन। चन्द्रमामा मानव निर्मित अन्तरिक्ष सामग्री ठोक्किने घटना निकै कम हुने वैज्ञानिकहरूले बताएका छन्। अमेरिकी समाचार संस्था एसोसिएटेड प्रेसले वैज्ञानिकलाई उद्धृत गरी यो घटनाले भविष्यमा चन्द्रमामा जाने अन्तरिक्ष यात्री र उपकरणमाथि यस्ता ठक्करले कस्तो जोखिम निम्त्याउन सक्छ भन्ने बुझ्न सहयोग पुग्ने जनाएको छ। अब खेल खबर। इंग्लिश क्लब लिभरपुलका पूर्व स्टार फरवार्ड मोहम्मद सलाह टर्कीको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने भएका छन्। क्लबले अनुबन्धका लागि सलाहसँग औपचारिक वार्ता शुरू गरेको पुष्टि गरेको छ। क्लबले विज्ञप्ति मार्फत 34 वर्षीय इजिप्टका फरवार्ड आज इस्तानबुल हुँदै ट्राबजोन पुग्ने कार्यक्रम रहेको जनाएको छ। सलाह गएको सिजनको अन्त्यसँगै लिभरपुलबाट बाहिरिएका थिए। हाल उनी कुनै क्लबसँग अनुबन्ध नरहेकोले फ्री एजेन्टका रूपमा ट्राबजोन स्पोरमा आबद्ध हुन लागेका हुन्। सन् 2017 इटालियन क्लब रोमाबाट लिभरपुल पुगेका सलाहले 9 वर्षको अवधिमा क्लबका लागि उल्लेखनीय सफलता हासिल गरेका छन्। लिभरपुलका लागि उनले 442 खेलमा 257 गोल गरेका थिए। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। लेदो र पहिरोले अवरूद्ध मुगलिन नारायणगढ़ सड़क खण्ड खुल्यो। आज काठमाडौँ उपत्यका सहित 40 जिल्लामा बाढ़ीको मध्यम जोखिम। हेलो सरकारमा एक वर्षमा 321% बढ़े गुनासा। नयाँ सरकार बनेपछि गुनासा झनै बढ़्दो। आज सुनको भाव तोलामै 4200 रूपियाँले बढ़्यो। तोलाको 2,88,000 रूपियाँमा कारोबार। स्पेस एक्सको रकेटको टुक्रा आज दिउँसो चन्द्रमाको सतहमा ठोक्किँदै ठूलो मात्रामा चन्द्रमाको धूलो उड्न सक्ने अनुमान। र लिभरपुलका पूर्व फरवार्ड सलाह टर्कीको शीर्ष क्लब ट्राबजोन स्पोरमा आबद्ध हुने। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।
2: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराही दाङमा।
3: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेकजाँच तथा उपचार सेवा,
4: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेकजाँच तथा उपचार,
3: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेकजाँच तथा उपचार,
4: डेंगू मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेकजाँच तथा उपचार सेवा,
3: अन्य विशेषज्ञ सेवाहरू,
4: वरिष्ठ स्थिति तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेकजाँच तथा अपरेशन सेवा,
5: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेकजाँच तथा उपचार सेवा,
3: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेकजाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेकजाँच तथा उपचार सेवा,
3: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेकजाँच तथा अपरेशन सेवा,
5: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
3: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सड़क विभाग ओह्रालो घोराई जाँच, फोन नम्बर 082-5563-218।
7: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
9: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
10: हाडजोड्ने नसारोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
11: रियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
12: ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
13: इन्डोस्कोपी सेवा
12: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
14: नोट, यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदाङ, फोन नम्बर 082-5607-734 र 082-5607-138।
15: सूचना, न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओह्रालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्। एमबीबीएस एमडी न्यूरोसाइकाट्रिक टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी विशेषज्ञ डाक्टर अरविन्द भूषाल अब सड़क विभाग अगाडि रहेको दिव्य फार्मेसी घोराही दाङमा आउँदै हुनुहुन्छ।
16: सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई विशेषज्ञ सेवाको लाभ लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
15: डाक्टरद्वारा दिइने सेवाहरू
16: टाउको नसा मन यौन तथा दुर्व्यसन सम्बन्धी,
15: टाउको दुख्ने पोल्ने सिल्का हान्ने एवं गरुङ्गो हुने लगायत रोगको उपचार,
16: मन आत्तिने डराउने तर्सिने मन उदास हुने धेरै शंका लाग्ने एकान्तमा बस्न मन पराउने कानमा केही आवाज आए जस्तो महसुस हुने बारम्बार आत्महत्याको विचार आउने
15: छारे रोग वास्तविकता भन्दा बाहिरको कुरा गर्ने बहकिने रिसाउने दोष लगाउने अनावश्यक रुने कराउने लगायत बिरामीको सफल उपचार
16: जाड रक्सी चुरोट गाँजा लगायत अन्य कडा लागु औषध छुटाउने सम्बन्धी काउन्सिलिङ तथा उपचार सेवा
17: बिरामी जाँच हुने मिति यही भाद्र 13 गते शनिबार।
18: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ, फोन नम्बर 082-5590-410, मोबाइल नम्बर 98-478-2913 र 98-095-12871।
19: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
20: खुसीको खबर, खुसीको खबर, खुसीको खबर।
21: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
20: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ, सम्पर्क फोन नम्बर 082-5590-847 082-5590-847।
22: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर, तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ। यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ। विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 082-5635-509 र मोबाइल 98453-0653।
0: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
0: प्रवेश परीक्षा 24 गते। सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082-5625-601 98578-35990 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
13: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
23: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स घोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
13: डाक्टरद्वारा दिइने सेवाहरू:
23: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
13: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको,
24: थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटी भित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने,
13: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
23: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
13: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
23: समय बिहान 10 बजेदेखि।
13: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
23: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
13: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9008।
25: आवाज पश्चिम नेपालको आवाज, आवाज हिन्दको आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 MHz।

टेस्टिङ प्रोग्राम थ्री तिन चारमा तपाईँ सम्पूर्णलाई अब करिब एक बजेसम्म तपाईँ अफ इयरमा फोन गरेर आफूलाई मनपर्ने गीत अन इयरमा सुन्न सक्नुहुनेछ। 082-568-5454 मा गीत रिक्वेस्ट गर्दै गर्नुहोस्। अहिले भने हाम्रो गायकको यो गीत तपाईँको लागि

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

तपाई यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रिप इन टाइम। यदि तपाई पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5584 नम्बर डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: वाउ राज, कस्तो राम्रो जुत्ता लगाएको।
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है। सुनना, कहाँबाट ल्याएर यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ। बङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक बङ्गालीबाट किनेर हेर न।
0: लौ त, म बङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
3: अब बङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ बङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
4: बङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
5: सम्पर्क फोन नम्बर 082-5635-775।
1: सम्पर्क नम्बर 98-4-78-26-873।
6: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् बङ्गाली सु मेटेरियल सेन्टरमा।

0: तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम ट्रेसिंग टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 8854 डायललाई मन परेको गीत सुन्न सक्नुहुन्छ।
1: ला ला

तपाईं यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम टिचिङ टाइम। यदि तपाईँ पनि आफूलाई मन परेको गीत सुन्न चाहनुहुन्छ भने हाम्रो स्टुडियोको टेलिफोन नम्बर 5784954 डायल गरेर आफूलाई मन परेको गीत सुन्न सक्नुहुन्छ।

0: तीनजेल हामीले साथ दिनुभयो। तपाई सम्पूर्णलाई हार्दिक थ्याङ्क्स गर्दै बिदा हुन्छौ। नमस्कार।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
0: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहारका हड्डी भाँचिएको जोड्ने,
0: दाँत एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
0: ठिक छ तथा झुट्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
0: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
0: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
0: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
0: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा पनि छ।
3: सम्पर्क डिनोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
4: हेलो पिङ्की,
5: बोल दिन।
4: एलईडी टिभी किन नजाने?
5: जान्न।
4: फ्रिज डिफ्रिज किन्न जाउन भने होइन?
5: जान्न।
4: घरमा एसी कुलर पंखा चाहियो भने होइन त?
5: जान्न।
4: किन?
5: मलाई सामान किन्न 17 ठाउँ डुल्नु परेको छैन के?
4: अनि यतिका सामान एउटै ठाउँमा पाइनु कहिले पर्यो नि?
5: पाइने भएर त जान लाग्यो नि।
4: हो र, कहाँ
5: भन्दिन के?
4: सत्य भन्दिन।
5: आई लभ यु पिङ्कुली भनेको
4: हो। एसी कुलर पंखा फ्रिज डिफ्रिज रेफ्रिजरेटर भ्याकुम क्लिनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिने पर्ने एउटै नाम
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
1: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
5: बन्जारे इलेक्ट्रोनिक घुराई दान।
4: फोन नम्बर
5: 082562452
4: 082562452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
6: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
7: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
6: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छ बाबु।
7: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ जोले जिन्दगी।
6: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
7: ल ल काका, गइहाले म।
8: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
8: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।
9: भर्ना सम्बन्धी सूचना:
10: गोर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ। इच्छुक विद्यार्थीले समय नै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्।
9: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ। सम्पर्क फोन नम्बर 082563133, मोबाइल नम्बर 98 47 80 92 83 र 97 6 25 26

दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। जिल्ला प्रहरी कार्यालय दाङले विशेष अपरेशन सञ्चालन गर्दै जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रबाट 55 नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा साउन 16 गतेदेखि 19 गतेसम्म सञ्चालन गरिएको खोजी अभियानका क्रममा जंगलका विभिन्न स्थानमा लुकाई छिपाई राखिएका भरुवा बन्दुक फेला पारिएको हो। जिल्लाका प्रहरी कार्यालय कमिरी चौर, अमिलिया तथा प्रहरी चौकी रामपुर र हाँसीपुरबाट खटिएका संयुक्त प्रहरी टोलीले बंगलाचुली गाउँपालिका र लम्बई नगरपालिकाका विभिन्न सामुदायिक वन क्षेत्रमा व्यापक खोजतलाश गर्दा ती बन्दुक बरामद गरेका हुन्। बरामद भएका बन्दुक मध्ये इलाका प्रहरी कार्यालय कमरे चौरको टोलीले सबैभन्दा बढ़ी 30 नाल, इलाका प्रहरी कार्यालय अमिलियाले 1 नाल, प्रहरी चौकी रामपुरले 19 नाल तथा प्रहरी चौकी हाँसीपुरले 5 नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बरामद गरिएका सबै अवैध बन्दुक सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। यस घटनासँग सम्बन्धित व्यक्ति तथा समूहको पहिचान गरी आवश्यक कानूनी प्रक्रिया अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका 19 भैयापुर स्थित न्यू किसान इट्टा भट्टामा पर्खाल भत्किँदा 2 मजदूरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीक सिंह राठौरका अनुसार रज्जब अली साई संचालित उक्त इट्टा भट्टामा साउन 18 गते बिहान करिब 11:20 बजे पर्खाल अचानक भत्किँदा त्यहाँ काम गरिरहेका 2 मजदूर पुरिएका थिए। उहाँका अनुसार नेपालगंज 19 निवासी 52 वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने नेपालगंज उपमहानगरपालिका 20 परसपुर निवासी 45 वर्षीय रामफेरन कोरी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते कोरीलाई उपचारका लागि भेरी अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान 3:30 बजे उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राठौरले बताउनुभयो। उहाँका अनुसार मृतक लोधको शव परीक्षण पछि आफन्तको जिम्मा लगाइएको छ भने कोरीको शव परीक्षणका लागि फेरि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै प्रहरी नायब उपरीक्षक राठौरले मृतक दुवै मजदूरका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने लगायत विषयमा इट्टा भट्टा संचालकसँग छलफल गरिने बताउनुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक व्यावसायिक प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय शासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय अभिवृद्धि, कृषि उत्पादन वृद्धि, आयात प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ। उक्त नीतिबारे आफ्नो धारणा राख्दै कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। नीतिले भूमि खण्डीकरण, बाँझो जमीनको वृद्धि, सिंचाई तथा भण्डारण पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ़दो आयात निर्भरता जस्ता समस्याको समाधानका लागि स्पष्ट नीतिगत व्यवस्था गरेको छ। नीतिमा आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरता हासिल गर्ने, कृषि व्यावसायीकरण तथा औद्योगिकरणलाई प्रवर्धन गर्ने, उत्पादनको ब्राण्डिङ गरी अन्तर्राष्ट्रिय बजार विस्तार गर्ने उल्लेख छ। जैविक विविधताको संरक्षण गर्ने, वातावरण मैत्री कृषि प्रणाली विकास गर्ने तथा डिजिटल कृषि प्रविधि, स्थानीय ज्ञान र नवप्रवर्तनलाई कृषि विकाससँग जोड्ने व्यवस्था नीतिमा छ। उत्पादन तथा उत्पादकत्व वृद्धि, समावेशी कृषि यान्त्रिकीकरण, भूमि संरक्षण तथा सदुपयोग, कृषि अनुसन्धान तथा प्रविधि विस्तार, न्यूनतम समर्थन मूल्य, कृषि बीमा सहुलियतपूर्ण कृषि ऋण, खाद्य स्वच्छता तथा पोषण सुरक्षा लगायत विषयलाई नीतिले प्राथमिकतामा राखेको छ। कृषि बजार तथा उद्योग विकास, निजी क्षेत्र र सहकारीको लगानी प्रवर्धन, माटो स्वास्थ्य व्यवस्थापन, जलवायु अनुकूल कृषि तथ्याङ्क प्रणाली सुदृढीकरण तथा कृषकलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने विषयलाई नीतिमा प्राथमिकता दिइएको छ।
र देशका विभिन्न 52 जिल्लामा भएका विपदका 66 घटनामा परि दुईजनाको मृत्यु भएको छ भने अन्य एकजना बेपत्ता भएका छन्। साथै अन्य 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन 18 गते बिहान 10 बजेदेखि साउन 19 गते बिहान 10 बजेसम्म सर्पदंश, आगलागी, बाढ़ी पहिरो, अतिवृष्टि, चट्याङ तथा वन्यजन्तु आक्रमण लगायत घटना भएका छन्। बाढ़ीमा परि 2 जनाको मृत्यु भएको तथा 1 जना बेपत्ता भएका छन्। बाढ़ीमा परि अन्य 3 जना घाइते भएका छन् भने सर्पदंशबाट 11, आगलागीबाट 2, पहिरोबाट 1 जना, वन्यजन्तुको आक्रमणबाट 3 जना घाइते भएका छन्। घटनाबाट 102 जनाको उद्धार गरिएको छ भने 330 जना प्रहरी परिचालन भएका थिए। यसैबीच प्राधिकरणका अनुसार वैशाख 1 देखि साउन 19 गतेसम्म देशका विभिन्न भागमा भएका 4,159 विपदका घटनामा 198 जनाको मृत्यु, 4 जना बेपत्ता तथा 1,246 जना घाइते भएका छन्। यस अवधिमा 5,270 परिवार प्रभावित भएका छन्। सबैभन्दा बढ़ी 1,034 आगलागी, 745 सर्पदंश र 720 पहिरोको घटना भएका छन्। हवस् त, दिउँसो 1 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 MHz ತಪಾರು ಸುಂದೇರುಸ ರೇಡಿಯೋ
1: ಮಧ್ಯಪಶ್ಚಿಮ. नमस्ते दाई भाउजू, होइन घरमा त हालै छोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न मैले बाबुलाई बसालेर स्कुल जाने.
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ. न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने. फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने. त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि. बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि.
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला. बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्. तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि.
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग. अब हामी त्यही जान.
5: साथै हामी कहाँ सुपथ मूल्यमा मोपेड इलेक्ट्रिक साइकल पनि बिक्री वितरण भइरहेको सहर्ष जानकारी गराउँदछौ.
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, छोराही
7: दाङ. दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98 4 77 27 977
8: र 98 5 78 30 6 8 9.
9: के तपाईँलाई पायल फुस्रा फुस्रा भएको छ? दिसा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, बुद्धद्वारमा मासुको डल्ला खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
10: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
11: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई. सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944 98 4 91 93 944.

0: कोकोनट चोकोनट वीटा मिल्क बटर फैट क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अद्गुरी
2: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
3: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
2: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ
3: हाम्रा विशेषताहरू
2: उत्कृष्ट शैक्षिक वातावरण
3: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने
2: व्यवस्थित पुस्तकालय प्रयोगशाला र इन्टरनेट पहुँच
3: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श
4: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड
5: सम्पर्क फोन 081-536-086
2: र मोबाइल नम्बर 98480-96600 98580-36086 र 98481-72273

0: रिवर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एंड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
1: पूर्वदारी ड्रिंकिंग वाटर
0: हाम्रा सेवाहरू
1: एक लिटर र बीस लिटर जारको व्यवस्था
0: अर्डर अनुसार खाली बोतलको उत्पादन
1: बीस लिटर जारमा होम डेलिभरी सेवा
0: सम्पर्क सुर्गद्वारी ड्रिंकिंग वाटर पुरानो बस पार्क प्रोप्राइटर धर्मेन्द्र केसी फोन नम्बर 082-5630-021 र होटल डाङगाई नजिक जीवन चौधरी मोबाइल नम्बर 9848

0: नमस्कार।
1: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस।
2: मह सेवन जीव जीवन दैनिक रूपमा मह सेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ।
3: दम र कफ हटाउन, उच्च रक्तचाप नियन्त्रण गर्न, मुटु सम्बन्धी रोगबाट जोगाउन, रक्त शुद्धिकरण गर्न, पाचन प्रणाली मजबुत बनाउन, आन्द्रा र मृगौला स्वस्थ राख्न, भोकलाई नियन्त्रणमा राख्न, तौल घटाउन, पोतो डन्डी फोर हटाउन, अनुहारमा चमक ल्याउन समेत मह सेवन अनिवार्य छ।
2: हरेक बिहान मन तातो पानीमा मह सेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ। महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ।
4: शुद्ध महका लागि कहाँ जाने त?
5: ल, घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि।
4: हजुर, हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ। प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ।
6: शुद्ध मह तथा मौरी जन्ने सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो। सम्पर्क व्यक्ति रामहरि शर्मा। सम्पर्क मोबाइल नम्बर 98578131840 र 98478120440। 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो।
7: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम FM 91.4 MHz।

0: सूचना न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध अस्पताल लेर नया व्यवस्थापन र निशुल्क दन्त परीक्षण को सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नु होला हाम्रो कुनै शाखाहरू छैनन्।
1: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि सेवा सुलभ दरमा प्रदेश नम्बर पाँच कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
2: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याग्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
1: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसिटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ। सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि।
3: फोन नम्बर 082-5563-479
1: मोबाइल नम्बर 98-4-94-67-487।
4: मैले मेरो भुट्टु भुट्टु
5: थिएटर सिनेमा घोराई दश सौडीकुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
6: म पढ्छु नि
7: के अरे बाउलाई सिक्या तँलाई पढाउनलाई बेदर
8: ल्याउ पढ्न आउँछ
9: माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजी।

0: छोडू यार छो।
1: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
2: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 9843008804, 9843008804, www.pashupatiicare.com।

दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। राप्ती नदीको बाढ़ी द्रुवान र कटानबाट बाँकेका गाउँ बस्ती तथा खेतीयोग्य जमीन जोगाउन 3,550 मिटर स्थायी तटबन्ध निर्माण गरिएको छ। तटबन्ध निर्माणसँगै वर्षेनी बाढ़ीको उच्च जोखिममा रहने नदी क्षेत्रे तटीय क्षेत्रका बासिन्दाले राहत महसुस गर्न थालेका छन्। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना लमैदाङका अनुसार बाँकेको पश्चिम राप्ती नदीका जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएको स्थायी तटबन्धले 100 बिघा खेतीयोग्य जमीन संरक्षण गर्नुका साथै नदी कटानको जोखिममा रहेका बस्तीलाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। आयोजना प्रमुख निश्चल छत्कुलीका अनुसार राप्ती सोनारी गाउँपालिकाको कचनापुर र बिनौनामा एसियाली विकास बैंकको सहयोगमा 2,500 मिटर तटबन्ध निर्माण गरिएको छ। उहाँले बाढ़ी र नदी कटानबाट हुने क्षति न्यूनीकरण हुनुका साथै खेतीयोग्य जमीन संरक्षणमा समेत उल्लेखनीय योगदान पुगेको दावी गर्नुभयो। राप्ती सोनारी गाउँपालिका 7 का वडाध्यक्ष राम लखन थारूले खल्ला झगडियामा निर्माण गरिएको स्थायी तटबन्धले नदी किनारका बस्तीलाई बर्खायाममा हुने कटान र दुबानको जोखिमबाट जोगाएको बताउनुभयो। विगतमा बर्खा लाग्ने बित्तिकै स्थानीयवासी रातभर जागराम बस्नुपर्ने अवस्था रहे पनि तटबन्ध बनेपछि त्यो त्रास उल्लेखनीय रूपमा घटेको उहाँको भनाई छ। राप्ती सोनारी गाउँपालिका अध्यक्ष तप्त पौडेलले तटबन्ध निर्माणसँगै वर्षेनी हुने बाढ़ीजन्य क्षति न्यूनीकरण हुनुका साथै स्थानीयवासीमा सुरक्षा अनुभूति बढ़ेको बताउनुभयो। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना लमहीले आगामी दिनमा पनि थप नदी नियन्त्रण तथा तटीय क्षेत्रको संरक्षणका लागि आवश्यक स्थानमा थप संरचना निर्माणलाई निरन्तरता दिने जनाएको छ। नेपाल सरकार मन्त्री परिषदको आज बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रस्ताव अनुसार तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। यसै गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौँका याङ्की उक्याबलाई नियुक्ति गर्ने निर्णय मन्त्री परिषदले गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने निर्णय गरेको छ। साथै नेपाल इन्टर मोडल यातायात विकास समितिलाई नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरेको छ। कृषि वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय गरेको छ। महिला मन्त्रालयको प्रस्तावमा बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसद समक्ष पेश गर्न स्वीकृत प्रदान गरेको छ। शिक्षा तथा खेलकुद मन्त्रालयको सिफारिशमा विश्वविद्यालय अनुदान आयोगको रिक्त अध्यक्ष पदमा पर्वतका प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सचिव पदमा भोजपुरका प्राध्यापक डाक्टर रोजेश श्रेष्ठलाई नियुक्त गरिएको छ। यसै गरी मन्त्री परिषद बैठकले सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु भएका व्यक्तिका परिवार र घाइतेहरूलाई क्षतिपूर्ति राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको छ। देशका 72 जिल्लाबाट 2,025 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। एपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गत को किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण धालका अनुसार पुष यता देशका 72 जिल्लाबाट 2,025 जनामा डेंगू संक्रमण पुष्टि हुनुका साथै 2 जनाको मृत्यु भएको छ। प्रदेश अनुसार सबैभन्दा बढ़ी कोशी प्रदेशमा 568, गण्डकीमा 523, बागमतीमा 365, लुम्बिनीमा 343, सुदूरपश्चिममा 103, मधेसमा 72, कर्णाली प्रदेशमा 42 जना डेंगू पुष्टि भएको छ। वर्षाको समयमा वर्षापछि डेंगू संक्रमण थप बढ़ने भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले घर आँगन तथा वरपर जमिन जम्न नदिन आँगन तथा वरपर पानी जम्न नदिन लामखुट्टेको टोकाईबाट बस्ने पूरा बाहुला भएका लुगा लगाउने झुलको प्रयोग गर्ने र ज्वरो आएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन अनुरोध गरेको छ।
र जिल्ला प्रहरी कार्यालय दाङले विशेष अपरेशन सञ्चालन गर्दै जिल्लाका विभिन्न सामुदायिक वन क्षेत्रबाट 55 नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीका अनुसार विशेष सूचनाको आधारमा साउन 16 गतेदेखि 19 गतेसम्म सञ्चालन गरिएको खोजी अभियानका क्रममा जंगलका विभिन्न स्थानमा लुकाई छिपाई राखिएका भरुवा बन्दुक फेला पारिएको हो। इलाका प्रहरी कार्यालय कमिरेचौर, अमेलिया तथा प्रहरी चौकी रामपुर र हाँसीपुरबाट खटिएका संयुक्त प्रहरी टोलीले बंगलाचुली गाउँपालिका र लमई नगरपालिकाका विभिन्न सामुदायिक वन क्षेत्रमा व्यापक खोजतलाश गर्दा ती बन्दुक बरामद गरेका हुन्। बरामद भएका बन्दुक मध्ये इलाका प्रहरी कार्यालय कमेरी चौरको टोलीले सबैभन्दा धेरै 30 नाल, इलाका प्रहरी कार्यालय अमेलियाले सबैभन्दा कम 1 नाल, प्रहरी चौकी रामपुरले 19 नाल तथा प्रहरी चौकी हाँसीपुरले 5 नाल भरुवा बन्दुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। बरामद गरिएका सबै अवैध भरुवा बन्दुक सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। हवस् त, दिउँसो 2 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: के तपाईलाई हिमपात वा पुल चाहिएको छ?
2: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणालीद्वारा उत्पादन शुरू गरिएका अन्तर्राष्ट्रिय मापदण्ड अनुसार उच्च गुणस्तरीय हिम पाइप तथा पोलहरू हाम्रै नारायणपुरको अम्रेमा उत्पादन भइरहेकोले आजै सम्पर्क गरी विकास निर्माणलाई पूर्णता दिनुहोस्।
1: हाम्रा विशेषताहरू
2: विभिन्न साइजमा पोल तथा हिम पाइपको उत्पादन
1: उच्च गुणस्तरीय तथा उच्च क्वालिटीको
2: अर्डर गरिएको 24 घण्टामै डेलिभरी दिन सकिने
3: साथै हामी कहाँ अत्याधुनिक मेसिनको प्रयोग गरी बनाइएको ब्लक इटा ग्यारेन्टीका साथ सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
1: श्री सत्यसाई पाइप एन्ड पोल इन्डस्ट्रीज प्रणाली दिविका रोड खोराहिदाङ
4: फोन 562-521
1: सम्पर्क मोबाइल
3: 98578-32819 र 98578-32223।

0: छत्र नो इट लाइक प्रो राशिता फ्रम टू एन्ड यसमा हाम्रो पात्र
1: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्र एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ
2: महासेवन दीर्घ जीवन दैनिक रूपमा महासेवन गर्ने बानीले शक्ति स्फूर्ति र जागर बढ्नुको साथै रोग प्रतिरोधात्मक क्षमता बढाउँछ
3: दम र कफ हटाउन उच्च रक्तचाप नियन्त्रण गर्न मुटु सम्बन्धी रोगबाट जोगाउन रक्त शुद्धिकरण गर्न पाचन प्रणाली मजबुत बनाउन आन्द्रा र मृगौला स्वस्थ राख्न भोकलाई नियन्त्रणमा राख्न तौल घटाउन पोतो डन्डी फोर हटाउन अनुहारमा चमक ल्याउन समेत महासेवन अनिवार्य छ
2: हरेक बिहान मन तातो पानीमा महसेवन गरेर खाँदा यी सबै लाभहरू पाइन्छ महमा 84 व्यञ्जन मध्ये फ्याट बाहेक सबै तत्त्वहरू पाइन्छ
4: शुद्ध महका लागि कहाँ जाने त
5: ल घोराही 16 सरा चौकमा रहेको दाङ हनीमा जाने नि
4: हजुर हामी कहाँ महको शुद्धताको ग्यारेन्टीका साथै प्रत्येक वर्ष खाद्य परीक्षण गरिन्छ प्रशोधित मह उपलब्ध हुनुका साथै सहुलियत दरमा मह प्राप्त गर्न सकिन्छ
6: शुद्ध मह तथा मौरीजन्य सामग्री पाइने एकमात्र स्थान दाङ हनी प्रोडक्सन सेन्टर घोराईश्वर सर्राचो सम्पर्क व्यक्ति रामहरि शर्मा सम्पर्क मोबाइल नम्बर 9857318640 र 9848720440 100% शुद्धता नै हाम्रो प्रतिबद्धता हो
7: प्यारालाइसिस भएका बिरामीहरूका लागि नयाँ आशा नयाँ बजार हार जोड्ने नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराही के तपाईँले कहिले सोच्नु भएको छ कि आफ्नो घरको ओछ्यानमा बस्न उठ्न अनि हिँड्न नसकेर महिनौदेखि थला परिरहँदा जीवन कति कष्टकर हुन्छ तर अब चिन्ता गर्न पर्दैन तपाईँलाई कुनै पनि किसिमको प्यारालाइसिस जस्तै शरीरको एक भाग नचल्ने कमरभन्दा तलको भाग नचल्ने अनुहार 81 बाङ्गो भएको हात गोडाहरू लुलो हुने झमझम गर्ने पोल्ने सिल्का हान्ने इत्यादि समस्याहरूको नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापनाको माध्यमबाट सफल उपचार भइरहेको छ समयमै रोगको सही निदान उचित उपचारबाट तपाईँको जीवन फेरि आत्मनिर्भर हुन सक्छ त्यसैले आजै सम्पर्क गर्नुहोस् नयाँ बजार हार जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 082-563-509 र मोबाइल 9843-0653-23
8: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा
9: विशेषज्ञ डाक्टरी सेवाहरू
8: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्णहरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा
10: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा
9: नोट अत्याधुनिक सेवा सहित 500 MA डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ
8: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
9: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराही दाङ
8: सम्पर्क फोन 082-595-079 मोबाइल नम्बर 98478-10-03 र 98-29-54-555
11: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा
12: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल MBBS MS र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी MBBS MD द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टर सेवाली आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
13: नोट हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दाङ सम्पर्क फोन नम्बर 082-595-829 सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825
14: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
15: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
14: खोकी जम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक गानो गोला टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झन्डमा आउने मुनो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
8: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
5: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
14: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क सल्फर मेडिकल हल निमहाल रोड घोराही दाल। फोन नम्बर 082-5562-2023 98-78-18-617 98-78-35-643।
5: के भयो दाई, किन झुक्राएर बस्नु भएको?
16: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
5: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
16: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
5: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
16: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98-578-34-910।
5: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ।
17: आवाज पश्चिम नेपालको आवाज, आवाज ही आवाज, यो हो रेडियो मध्य पश्चिम FM 91.4 मेगाहर्ज।

0: हेलो पिंकी
1: बोल दिन
0: एलईडी टीवी किन्न नजाने
1: जान्न
0: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन
1: जान्न
0: घरमा एसी कुलर पंखा चाहियो भने हैन त
1: जान्न
0: किन
1: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्यो छैन के
0: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि पर्यो नि
1: पाइनी भएर त जान लाग्यो नि
0: हो र
1: भन्दिन के
0: सत्य भन्दिन
1: आई लभ यू पिंकुली भनेको
0: हो एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झिनै पर्ने एउटै नाम
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
2: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
1: बन्जारे इलेक्ट्रोनिक घुराई दाङ
0: फोन नम्बर
1: 082562452
0: 082562452 पुनश अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ
3: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज

0: क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ, सर्जन फिजिसियन हार जोड्ने नसा प्रसुति रेडियोलोजी एनेस्थेसिया बाल रोग थाइराइड प्रेसर सुगर छाती मुटु नाक कान घाँटी टाउको ग्यास्ट्रिक अल्सर फिजियोथेरापी दूरबीन बिरिबार अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 85 सालबाट सेवा दिँदै आएको बङ्गाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तर तर्फ, मिलन चोकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दान, बिरामी भए गोर्खा हस्पिटल जाऊ। फोन नम्बर टिप्नुहोस् 082-5364-14।
1: के तपाईँ दाँत तथा गिर्जा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: किराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-5904-66, 98-29-81-50-53।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा फ्री इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भयो भने
2: के भयो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहालेँ
3: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
4: नारायणी टेलर्स सहित उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
5: सम्पर्क मोबाइल नम्बर 9822964264
6: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
7: न्यूरो सर्जरी सेवा अब संजीवनी शिक्षण अस्पताल घोराही दाङमा
8: वरिष्ठ न्यूरो सर्जन डाक्टर मुसाफिर आलम द्वारा दैनिक ओपीडी भर्ना तथा अपरेशन सेवा
7: उपलब्ध शल्यक्रियाहरू
8: मस्तिष्क र मेरुदण्डको ट्युमर अन्य गम्भीर रोग वा चोटपटकको शल्यक्रिया
7: बालबालिकाको न्यूरो सर्जरी
8: हात खुट्टाका नसा पेरिफेरल नर्भको शल्यक्रिया लगायतका सामान्यदेखि जटिल प्रकृतिका न्यूरो सर्जरी सेवाहरू
7: पुनश हामीसँग अत्याधुनिक न्यूरो सर्जरी विभाग उपकरण र दक्ष तथा अनुभवी चिकित्सकको टोली रहेकोले अब बाहिर जानु पर्दैन मस्तिष्क मेरुदण्ड वा नसा सम्बन्धी कुनै पनि समस्या भए सम्पर्क गर्नुहोस्
8: साथै अन्य विशेषज्ञ सेवाहरू पनि यथावत रहेको समेत जानकारी गराइन्छ
7: संजीवनी टिचिङ हस्पिटल बर्गदुवा घोराही दाङ सम्पर्क फोन नम्बर 082-591-101 र मोबाइल नम्बर 97-090-65-255
9: खुशीको खबर
10: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ सुरु भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ
9: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ सम्पर्क फोन नम्बर 082-590-847 082-590-847
11: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगला चोली आयुर्वेद क्लिनिक घोराईदाङमा
10: उपचार हुने रोगहरू
11: पायल फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
10: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
11: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
10: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
11: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
10: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
11: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
3: सम्पर्क बल्लाचुली आयुर्वेद क्लिनिक घोराई 15 विपिसोक दाङ सम्पर्क फोन नम्बर 98686-61694
12: के हो तिमीलाई घुम्छ र बसी छु
13: के हुने नि
12: बिहे भएको छ वर्ष भइसक्यो बच्चा बच्चीको लागि कतै ठाउँ देखायो कतै ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
13: के कुरा गर्छु तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक फर्टिलिटी सञ्चालनमा आएछ त
12: त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै अप्ठ्यारो हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
13: ए
12: ठिकै छ, म जानु त धेरै ठाउँ गई, अब तिमीले भनिहाले त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
5: शिशु फर्टिलिटी एन्ड आइबिएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिपी चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
14: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
5: शिशु क्लिनिक फर्टिलिटी खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9848723572।
15: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz।
16: मध्य पश्चिम जान च्याक यति बेला दिउँसोको 3 बजेको छ।
17: नमस्कार, म भोजेन्द्र बस्नेत। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईँलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरी र सिराहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति राहत र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय। लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उकाबलाई नियुक्त गर्ने। समाज कल्याण परिषदमा 60,000 एनजीओ र 250 आईएनजीओ दर्ता। 10,000 एनजीओ र 136 आईएनजीओ मात्र सक्रिय। 2 वर्षको उमेर अघि चिनी नखाए दिमागको स्वास्थ्य राम्रो हुने अध्ययनको निष्कर्ष। बच्चालाई गर्भमा आएदेखिको 1,000 दिनसम्म चिनी नखुवाउन सुझाव। युक्रेनको राजधानी किवमा रूसको भीषण आक्रमण, कम्तीमा 17 जनाको ज्यान गयो, 44 जना घाइते। जवाफी आक्रमणमा रूसमा पनि 12 जनाले ज्यान गुमाए। र अध्यक्ष प्रति आलोचना बढ्दै गएपछि फिफा कार्यकारी बैठक आह्वान। नेपाल खबरमा अब पूरा खबर। सरकारले सुनसरी र सिराहामा गोली लागेर ज्यान गुमाएका व्यक्तिका परिवारलाई राहत तथा क्षतिपूर्ति दिने निर्णय गरेको छ। मन्त्री परिषदको आजको बैठकले पीड़ित पक्षसँग भएको सहमति अनुसार सुनसरी घटनाका मृतक परिवार र घाइतेहरूलाई क्षतिपूर्ति राहत तथा उपचारको व्यवस्था गर्ने निर्णय गरेको प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो। प्रदर्शनका क्रममा सुनसरीमा 3 र सिराहामा 1 गरी 4 जनाले ज्यान गुमाएका थिए। यस्तै बैठकले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्यावलाई नियुक्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग बहादुर केसी र सचिवमा प्राध्यापक डाक्टर राजेश श्रेष्ठलाई नियुक्त गर्ने निर्णय गरेको पनि प्रवक्ता पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्नुको साथै बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसदमा पेश गर्न स्वीकृति दिएको छ। बैठकले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय समेत गरेको छ। यस्तै नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गरी समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडमा गाभ्न स्वीकृति दिए। नेपाल ऑयल निगमले उपभोक्ताको भान्सामा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन क्विक रेस्पोन्स टीम अर्थात द्रुत प्रतिकार्य टोली गठन गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बनेको यो विशेष टोलीले आजदेखि काम शुरू गरेको निगमले जनाएको छ। बजारमा ग्यास अभाव भई लाइन बस्नुपर्ने बाध्यता हटाउन मन्त्रालय ऑयल निगम उद्योग विभाग र ग्यास व्यवसायीका प्रतिनिधि समेटेर यो संयन्त्र बनाएको हो। त्यसका कुनै पनि ठाउँमा ग्यासको आपूर्तिमा समस्या देखिए यो टीमले तत्काल समाधान गर्नेछ। ग्यास आपूर्ति सम्बन्धी समस्या वा गुनासो भए उपभोक्ताले कार्यालय समयभित्र ऑयल निगमको हटलाइन नम्बर 01-59-71902 सम्पर्क गर्न सक्नेछन्। प्राप्त गुनासोका आधारमा ग्यास उपलब्ध गराइने निगमले जनाएको छ। निगमले ग्यासको आपूर्ति पर्याप्त भइरहेको बताए पनि उपभोक्ताहरूले कैयौं दिनदेखि ग्यास नपाइरहेको गुनासो गरेका छन्। काठमाडौँ उपत्यका सहित विभिन्न शहरमा ग्यास सिलिण्डर छाट्न लामो लाइन देखिन्छ। नेपालमा दर्ता भएका गैर सरकारी संस्थाहरूमध्ये ठूलो संख्या निष्क्रिय रहेको पाइएको छ। प्रतिनिधि सभाको कानून न्याय तथा मानव अधिकार समितिको बैठकमा समाज कल्याण परिषदका सदस्य सचिव चक्रबहादुर बुढाले यस्तो जानकारी दिनुभएको हो। उहाँका अनुसार परिषदमा अहिलेसम्म झण्डै 60,000 एनजीओ आबद्ध भए पनि 10,000 हाराहारी मात्रै सक्रिय छन्। यस्तै दर्ता भएका 250 आईएनजीओ मध्ये अहिले 136 मात्रै सक्रिय आयोजनासहित सञ्चालनमा रहेका छन्। बैठकमा अन्तर्राष्ट्रिय संस्थाहरूको गतिविधि बारे जानकारी दिँदै उहाँले इन्टरनेशनल कमिशन अफ जुरिस्ट आईसीजीले सन् 2022 पाँच वर्षका लागि सम्झौता नवीकरण गरी संक्रमणकालीन न्याय र मानव अधिकारको क्षेत्रमा काम गरिरहेको बताउनुभयो। आईसीजीले अहिले अपाङ्गता भएका महिला तथा बाल बालिकाका लागि इनेबल नामक नयाँ परियोजना प्रस्ताव गरेको छ। यस्तै एमनेस्टी इन्टरनेशनल नेपालको आबद्धता 2083 असारसम्म कायम रहेको र उसले सन् 2026 लागि लन्डनमा रहेको सचिवालयको सहयोगमा 5,15,00,000 रूपियाँ भन्दा बढ़ीको बजेट स्वीकृत गराएको छ। अर्को संस्था ह्युमन राइट्स वाच भने 2064 सालमा आबद्ध भए पनि कुनै कार्यक्रम स्वीकृति र नवीकरणका लागि नआएको परिषदले जनाएको छ। यी तीन संस्थाले सर्वोच्च अदालतका न्यायाधीशलाई महाअभियोग लगाउन दवाब दिएको दावी गर्दै विज्ञप्ति निकालेपछि संसदीय समितिमा छलफल भएको हो, तर छलफलमा तीनवटै संस्थाका प्रतिनिधिहरू भने उपस्थित भएनन्। एउटा वैज्ञानिक अध्ययनले दुई वर्षको उमेरसम्म चिनी नखाँदा वा निकै कम खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सक्ने देखाएको छ। बेलायतमा गरेको अनुसन्धानको निष्कर्ष अनुसार बच्चा गर्भमा आएपछि आमाले र जन्मेको दुई वर्षसम्म बच्चाले चिनी नखाएमा त्यस्ता बालबालिकामा दशकौंपछि मस्तिष्कको स्वास्थ्य राम्रो बनाउन सकिने देखिएको हो। अनुसन्धानको नतिजा अनुसार चिनी नखाएमा वा निकै कम खाएमा त्यस्ता बच्चा वयस्क भएपछि बिर्सने रोग अर्थात डिमेन्सियाको जोखिम 23% घट्ने पाइएको बीबीसीले जनाएको छ। तर अनुसन्धानकर्ता झुयङका अनुसार अध्ययन झण्डै 65,000 व्यक्तिको अवलोकनमा मात्रै आधारित भएकाले बाल्यकालको चिनी सेवनले नै मस्तिष्कमा प्रत्यक्ष असर गर्छ भनेर पूर्ण रूपमा निर्कुल गर्न थप अनुसन्धानको आवश्यकता छ। टाइप 2 मधुमेह र उच्च रक्तचापलाई पनि डिमेन्सियाको जोखिम बढ़ाउने प्रमुख कारकका रूपमा मानिन्छ। यसैबीच अन्य स्वास्थ्य विज्ञहरूले भने दशकौं अघिको खानपान र जीवनशैलीका आधारमा अहिलेको स्वास्थ्य परिणाम अनुमान गर्दा जीवनशैलीका अरू थुप्रै पक्षहरू पनि जोडेर हेर्नुपर्ने बताएका छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
18: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
19: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एन्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ फोन 01-590-61-89 मोबाइल 97-072-540-89।
20: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
21: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
20: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
22: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
21: फोन 056-94-33-493-555।
17: सेताको रात प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा अब थप खबरहरू। सिरहामा पिस्तोल र म्यागजिन सहित 3 जना पक्राउ परेका छन्। उनीहरू गए राती लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर 6 रहेको सलो खरी दास टोलबाट पक्राउ परेका प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा लाहान नगरपालिका वडा नम्बर 22 21 वर्षका संजय दास, 20 वर्षका गुरूदेव दास र लक्ष्मीपुर पतारी गाउँपालिका 6 20 वर्षका सार्वजित दास रहेका छन्। यसैबीच वर्षामा 207 किलो गाँजा सहित 1 प्रहरीले पक्राउ गरेको छ। विन्दवासिनी गाउँपालिका नम्बर 5 रहेको सड़क खण्डबाट हेटौँडाका 48 वर्षका कृष्ण लामा पक्राउ परेका हुन्। उनी गाँजा बोकेको गाड़ीका चालक हुन्। विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पोखरिया र प्रहरी चौकी प्रसौनी भट्टाको संयुक्त टोलीले गाजासहित चालक लामालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ। प्रहरीले जाँचका क्रममा गाड़ीभित्र सिमेन्टको बोरामा लुकाएर राखेको गाँजा भेटेको जनाएको छ। अब विदेशको खबर। रूसले युक्रेनको राजधानी किव र वरपरका क्षेत्रमा कैयौं ब्यालिस्टिक क्षेपयास्त्र तथा ड्रोन प्रहार गर्दा कम्तीमा 17 जनाको ज्यान गएको छ, अरू 44 जना घाइते भएका युक्रेन रक्षा मन्त्रालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। बुधबार मध्यतिर भएको आक्रमणलाई यस वर्ष किबमा भएको सबैभन्दा घातक आक्रमण मध्येको एक मानिएको छ। युक्रेनी अधिकारीहरूका अनुसार आवासीय भवन र गोदामहरूमा ठूलो क्षति पुगेको छ। शहरको मध्य भागमा भएको आक्रमणका कारण मानिसहरू भग्नावशेष मुनि पुरिएको हुन सक्ने मेयर भिटाली क्लिचेभलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। युक्रेनी वायुसेनाका अनुसार रूसले 24 ब्यालिस्टिक र 4 अन्य क्षेपयास्त्र प्रहार गरेको थियो। रूसी रक्षा मन्त्रालयले भने युक्रेनका सैन्य आपूर्ति केन्द्र, ड्रोन उत्पादन स्थल र ओडेसा बन्दरगाह नजिक हात हतियार बोकेका 3 कारको जहाजलाई निशाना बनाएको दावी गरेको छ। यसैबीच युक्रेनले पनि रूसभित्र आक्रमण तीव्र बनाएको छ। रूसको मस्कोमा रहेको वाइल्ड बेरिज कम्पनीको भण्डारण स्थलमा युक्रेनी आक्रमणमा परि 5 ज्यान गएको छ भने क्रास्नोडार क्षेत्रको समुद्री तटमा भएको ड्रोन आक्रमणमा 7 ज्यान गुमाएका छन्। दुवै पक्षले सर्वसाधारणलाई जानी जानी निशाना बनाएको आरोप प्रत्यारोप गरे पनि त्यसलाई दुवै पक्षले अस्वीकार गरेका छन्। अब खेल खबर। फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफ्नै प्रस्तावको चर्को विरोध आए भएपछि फिफाको कार्यकारी समितिको आकस्मिक बैठक बोलाएका छन्। विश्वकपसँगै आफ्ना प्रमुख प्रतियोगिताहरूमा निजी लगानी भित्राउने विवादास्पद योजना अघि सारेको विषयमा तीव्र आलोचना खेपिरहेका बेला इन्फान्टिनोले विश्व फुटबलको सर्वोच्च निकायका वरिष्ठ पदाधिकारीहरूलाई आज मोरक्कोमा बैठकका लागि बोलाएका हुन्। विवादास्पद योजनापछि इन्फान्टिनोलाई दिँदै आएको समर्थन वेल्स सहित फिनल्याण्ड, स्वीडेन र सर्बियाले आधिकारिक रूपमा फिर्ता लिएका छन्। उत्तर मध्य अमेरिका र क्यारेबियन फुटबल महासंघ कन्काकाफका अध्यक्ष भिक्टोर मोन्टाग्लिएनीलाई इन्फान्टिनोको सम्भावित विकल्पका रूपमा अघि सार्न शुरू भएको छ। इन्फान्टिनोले विवादास्पद योजना भने फिर्ता लिइसकेका छन्। मोरक्कोको राबाटमा आउँदो वर्षको मार्च 28 हुने 70 कंग्रेसबाट फिफाको नयाँ अध्यक्ष छान्ने कार्यक्रम छ। इन्फान्टिनो सन् 2016 फिफाको अध्यक्ष छन्। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरी र सिराहा प्रदर्शनका मृतक र घाइतेलाई क्षतिपूर्ति, राहत र उपचारको व्यवस्था गर्ने सरकारको निर्णय, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्की उक्याबलाई नियुक्त गर्ने, समाज कल्याण परिषदमा 60,000 एनजीओ र 250 आईएनजीओ दर्ता, 10,000 एनजीओ र 136 आईएनजीओ मात्र सक्रिय, 2 उमेर अघि चिनी नखाए दिमागको स्वास्थ्य राम्रो हुने अध्ययनको निष्कर्ष, बच्चालाई गर्भमा आएदेखिको 1,000 चिनी नखुवाउने सुझाव, युक्रेनको राजधानी किबमा रूसको भीषण आक्रमण कम्तीमा 17 ज्यान गयो, 44 घाइते, जवाफी आक्रमणमा रूसमा 12 ज्यान गुमाए, र अध्यक्ष प्रति आलोचना बढ़दै गएपछि फिफा कार्यकारी बैठक आह्वान।
0: राज, तू राम्रो जुत्ता लगाएको,
1: मेड इन बङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
0: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायौ यो जुत्ता?
1: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
0: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
1: एकपटक दङ्गालीबाट किनेर हेर न।
0: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
2: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
1: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
23: अब दङ्गाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दङ्गाली गार्मेन्ट एन्ड स्कुल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
24: दङ्गाली सु मेटेरियल सेन्टर, एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
1: प्रोप्राइटर सोमराज रैदास।
25: सम्पर्क फोन नम्बर 0825567775।
1: सम्पर्क नम्बर 98478-26873।
2: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एकपटकमा। आएर त हेर्नुहोस् दङ्गाली सु मेटेरियल सेन्टरमा।
4: नेपाल मेडिकल कलेज काठमाडौँमा लामो समय अनुभव प्राप्त स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारी अब बुद्ध इन्टरनेशनल हस्पिटल प्रणाली घोराईमा।
6: डाक्टर विमला तिवारी द्वारा दिइने सेवाहरू:
7: पाथीघरको मुखको क्यान्सर, तल्लो पेट दुख्ने, महिनावारी गडबडी, गर्भवती चेकजाँच तथा उपचार र प्रसूति सेवा,
6: पाठ्यघर सम्बन्धी समस्याको अपरेशन सेवा,
7: अन्य विशेषज्ञ सेवाहरू,
8: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेकजाँच सेवा,
7: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेकजाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेकजाँच तथा उपचार सेवा,
8: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेकजाँच तथा अपरेशन सेवा,
7: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
8: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
6: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली, सडक विभाग ओह्रालो, घोराई जाँच, फोन नम्बर 082-5563-218।
9: सूचना: न्यू मनोकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
23: काठमाडौँ डायबिटिज एन्ड थाइराइड सेन्टर जावलाखेल ललितपुरमा कार्यरत मधुमेह, थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर सन्दीप चन्द्र श्रेष्ठ घोराही 15 सडक विभाग रोड स्थित दिव्य फार्मेसीमा आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै नाम दर्ता गराई स्वास्थ्य लाभ लिनुहोस्।
25: डाक्टरद्वारा दिइने सेवाहरू:
23: सुगर रोग सम्बन्धी उपचार,
25: हर्मोन सम्बन्धी समस्याको उपचार,
23: लामो समयदेखि थाइराइड, सुगर तथा सम्पूर्ण हर्मोन सम्बन्धी समस्यामा रहेका बिरामीहरूको सफल उपचार सेवा,
25: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
4: बिरामी जाँच हुने मिति यही श्रावण 24 गते आइतबार।
6: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सडक विभाग रोड दाङ, फोन नम्बर 82-5940-10, मोबाइल नम्बर 98-4-78-98-93 र 98-095-12-871।
4: भर्ना खुल्यो।
26: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट COEM नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
4: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ, प्राविधिक धार वा विज्ञान संकाय, गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिस भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
26: हाम्रा विशेषताहरू:
4: उत्कृष्ट शैक्षिक वातावरण,
26: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
4: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
26: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
27: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट, नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि, सुर्खेत रोड।
7: सम्पर्क फोन 081-536-086
4: र मोबाइल नम्बर 98-480-96-600, 98-580-36-086 र 98-481-72-73।
28: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
4: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा
3: स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधि द्वारा विभिन्न रोगको चेकजाँच तथा उपचार गरिन्छ।
5: हाम्रा सेवाहरू
3: डाक्टर हिमकर गेवाली द्वारा दिइने सेवाहरू
5: छाती दम निमोनिया खोकी छेरो
3: मुटु उच्च रक्तचाप ब्लड प्रेसर
5: मधुमेह सुगर मृगौला रोग पिसाब
3: पेट ग्यास्ट्रिक कलेजो लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
5: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
3: हाड जोर्नी तथा नसा रोगको चेकजाँच तथा नसा च्यातिएको
5: हाड जोर्नी भाँचिएको प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने
3: युरिक एसिड बाथ भएको हड्डी खिएको ढाड कम्बर दुख्ने
5: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
3: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी
5: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने
3: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श
5: कान पाक्ने कानबाट पिप बगिरहने कान गडा हुने
3: घाँटी दुख्ने घाँटीको एलर्जी टन्सिल घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड
5: नाक पाकेको नाकले गन्ध थाहा नपाउने पिनास नाकमा मासु पलाएको नाकको हड्डी बाँगिएको नाकको एलर्जी
10: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 9848726001

0: नमस्कार, म झरना थापाको अहिले तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम 91.4 मेगाहर्ज।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते,
3: कता हिँड्नु नि बाबु, बजारतिर नि
4: अंकल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेछ, न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने, फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यस्तो राम्रो साइकल स्टोर थाहा होला नि।
5: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
6: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्तीहल रोड, छोराही दाग,
7: दीपक श्रेष्ठ, सम्पर्क मोबाइल 98477279770
8: र 98578-3689।
9: के तपाईलाई विद्युतीय पोल चाहिएको छ?
10: यदि चाहिएको छ भने विकास निर्माणमा स्थानीय स्तरबाट सेवा पुर्याउने उद्देश्यले
9: विगत 15 वर्षदेखि विद्युत विस्तारमा गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली सतबरियाबाट आईएसआई प्रमाणपत्र प्राप्त कच्चा पदार्थबाट निर्मित विभिन्न साइजका विद्युतीय पोल प्रयोग गरी वर्षौं वर्ष ढुक्क रहनुहोस्।
11: सम्पर्क श्री सत्यसाई कंक्रीट पोल इन्डस्ट्रीज प्रणाली, जिससा रोड, घोराही दाङ।
9: फोन नम्बर 0825607788।
11: सम्पर्क व्यक्ति महेश चौधरी, मोबाइल नम्बर 98128-24072।
12: दाङमै विशेषज्ञ सेवा एउटै छानामुनि, सेवा सुलभ दरमा, प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाँटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा।
13: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
12: दाँत सफा गरिने, सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ, किरा लागेको दाँतको आरसीटी, दाँत तथा हिजाको अपरेशन, दाँत फुकाल्ने, बाङ्गो टिङ्गो दाँत मिलाउने, दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ।
14: सम्पर्क स्थान घोराई 14 नयाँ बजार, बाल विकास स्कुलको अगाडि।
11: फोन नम्बर 0825637479,
14: मोबाइल नम्बर 98494-67487।
15: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेशन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ। यो भन्दा राम्रो अस्पताल कुन छ? 80 सालबाट सेवा दिँदै आएको बङ्गाली जनताले गोर्खा अस्पताल पाएको। रतनपुर चोकबाट उत्तर तर्फ, मिलन चोकबाट दक्षिण तर्फ, गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ, बिरामी भए गोर्खा हस्पिटल दाङ। फोन नम्बर टिप्नुहोस् 0825637414।
16: होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
17: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
16: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
17: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ।
16: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
17: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
16: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घुराई 15 सहित गेट दाङ।
18: मध्यपश्चिम चाङ च्याक, यति बेला अपराह्नको 4 बजेको छ।

अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट्सबाट शान्त कुमार बुढा मगरको नमस्कार। दाङमा 9 वर्षीय बालिकालाई बलात्कार गर्ने एक व्यक्तिलाई जन्मकैदको फैसला सुनाइएको छ। खोराई उपमहानगरपालिका 18 निवासी 38 वर्षीय टेकबहादुर विकलाई जन्मकैदको फैसला सुनाइएको हो। मुख्य न्यायाधीश राजेश्वर तिवारी र न्यायाधीश यज्ञबहादुर राणा मगरको संयुक्त इजलासले मंगलबार उक्त फैसला सदर गरेको हो। यसअघि दाङ जिल्ला अदालतका न्यायाधीश तेज नारायण पौडेलको इजलासले 2082 साल असार 10 गते प्रतिवादीलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको थियो। कानून बमोजिम जन्मकैद गम्भीर सजाय भएकाले मुद्दामा माथिल्लो अदालतबाट अनिवार्य रूपमा जाँच गरिनुपर्ने प्रावधान अनुसार उक्त मिसेल उच्च अदालत तुलसीपुर पठाइएको थियो। उच्च अदालतले जिल्ला अदालतको फैसलालाई उचित ठहर्याउँदै सदर फैसला मार्फत उक्त निर्णयलाई अन्तिम रूप दिएको हो। मुलुकी अपराध संहिता 2074 लागू हुनु अघि तत्कालीन मुलुकी ऐन 2020 अनुसार उमेर र गम्भीरता हेरी आवश्यक अधिकतम 20 वर्षसम्म कैद सजाय हुने व्यवस्था थियो। तर 2075-77 सालको कानूनी संशोधनहरू पश्चात 10 वर्षभन्दा कम उमेरकी बालिका 70 वर्षभन्दा माथिका वृद्ध वा पूर्ण अशक्त र अपाङ्गता भएका महिलालाई बलात्कार गरेमा जन्मकैदको व्यवस्था गरिएको छ। मुलुकी अपराध संहिता बमोजिम बलात्कार गरी हत्या गरेमा वा क्रूर तरिकाले गम्भीर अपराध गरेमा जीवित रहेसम्म कैद हुने कडा सजायको व्यवस्था छ। सामान्य जन्मकैदको अवधि 25 वर्ष मानिन्छ। 2080 साल असोज 8 गते विद्यालयबाट आफ्नो छोरीसँगै ती बालिका घर आएकी थिइन्। बालिकाका आमा र बुवा दुवैजना मजदूरी गर्न घरभन्दा बाहिर गएका बेला विद्यालयबाट फर्किएकी ती बालिकालाई यतै बसौं भनेर घरमा बसाएका थिए। त्यही क्रममा विकका छोरा र ती बालिका ओछ्यानमा पल्टिएर पढ़िरहेको अवस्थामा जबरजस्ती करणी गरिएका थिए। देशका विभिन्न 52 जिल्लामा भएका विपत्का 66 घटनामा परि 2 जनाको मृत्यु भएको छ भने अन्य 1 जना बेपत्ता भएका छन्। साथै अन्य 20 जना घाइते भएका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार साउन 18 गते बिहान 10 देखि साउन 19 गते बिहान 10 बजेसम्म सर्पदंश आगलागी बाढ़ी पहिरो अतिवृष्टि चट्याङ तथा वन्यजन्तु आक्रमण लगायत घटना भएका हुन्। बाढ़ीमा परि 2 जनाको मृत्यु भएको तथा 1 जना बेपत्ता भएका छन्। बाढ़ीमा परि अन्य 3 जना घाइते भएका छन् भने सर्पदंशबाट 11, आगलागीबाट 2, पहिरोबाट 1, वन्यजन्तुको आक्रमणबाट 3 जना घाइते भएका छन्। घटनाबाट 102 जनाको उद्धार गरिएको छ भने 330 जना प्रहरी परिचालन भएका थिए। यसैबीच प्राधिकरणका अनुसार वैशाख 1 देखि साउन 19 गतेसम्म देशका विभिन्न भागमा भएका 4,159 विपत्का घटनामा 198 जनाको मृत्यु 4 जना बेपत्ता तथा 1,246 जना घाइते भएका छन्। राप्ती नदीको बाढ़ी डुबान र कटानबाट बाँकेका गाउँ बस्ती तथा खेतीयोग्य जमीन जोगाउन 3,550 मिटर स्थायी तटबन्ध निर्माण गरिएको छ। तटबन्ध निर्माणसँगै वर्षेनी बाढ़ीको उच्च जोखिममा रहने नदी तटीय क्षेत्रका बासिन्दाले राहत महसुस गर्न थालेका छन्। सिंचाई तथा जलस्रोत व्यवस्थापन आयोजना लमैदाङका अनुसार बाँकेको पश्चिम राप्ती नदीका जोखिमयुक्त क्षेत्रमा निर्माण गरिएको स्थायी तटबन्धले 100 बिघा खेतीयोग्य जमीन संरक्षण गर्नुका साथै नदी कटानको जोखिममा रहेका बस्तीलाई सुरक्षित बनाउन महत्वपूर्ण भूमिका खेलेको छ। आयोजना प्रमुख निश्चल छतकुलीका अनुसार राप्ती सोनारी गाउँपालिकाको कचनापुर र बिनौनामा एसियाली विकास बैंकको सहयोगमा 2,500 मिटर तटबन्ध निर्माण गरिएको छ। उहाँले बाढ़ी र नदी कटानबाट हुने क्षति न्यूनीकरण हुनुका साथै खेतीयोग्य जमीन संरक्षणमा समेत उल्लेखनीय योगदान पुगेको दावी गर्नुभयो। कृषि वन तथा पर्यावरण मन्त्रालयले नेपालको कृषि क्षेत्रलाई आधुनिक व्यवसायी प्रतिस्पर्धी तथा आत्मनिर्भर बनाउने लक्ष्य सहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। संघीय प्रशासन प्रणाली अनुरूप तयार गरिएको उक्त नीतिले खाद्य तथा सुरक्षा, खाद्य सम्प्रभुता, कृषकको आय वृद्धि, कृषि उत्पादन वृद्धि, आय प्रतिस्थापन तथा कृषि निर्यात प्रवर्धनलाई मुख्य प्राथमिकतामा राखेको छ।
उक्त नीतिका बारेमा आफ्नो धारणा राख्दै कृषि तथा वन पर्यावरण मन्त्री गीता चौधरीले कृषि क्षेत्रका विद्यमान चुनौतीलाई सम्बोधन गर्दै दिगो र उत्पादनमुखी कृषि प्रणाली निर्माण गर्ने उद्देश्यले नीति ल्याइएको बताउनुभयो। नीतिले भूमि खण्डीकरण, बाँझो जमीनको वृद्धि, सिंचाई तथा भण्डारण पूर्वाधारको अभाव, युवा पलायन, जलवायु परिवर्तनको प्रभाव, न्यून उत्पादकत्व तथा बढ़दो आयात निर्भरता जस्ता समस्याको समाधानका लागि स्पष्ट नीतिको व्यवस्था गरेको छ। र नेपाल सरकार मन्त्री परिषदको आज बसेको बैठकले विभिन्न क्षेत्रबाट सम्बन्धित महत्वपूर्ण निर्णयहरू गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रस्ताव अनुसार तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गरेको छ। यो सँगै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाण्डका याङ्की उक्यावलाई नियुक्त गर्ने निर्णय मन्त्री परिषदले गरेको छ। उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने निर्णय गरेको छ। साथै नेपाल इन्टर मोडल यातायात विकास समितिलाई नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्ने स्वीकृति प्रदान गरिएको छ। हवस् त, अपराह्न 4 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 94 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: रिभर्स ओसमोसिस तथा यूबी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
2: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
1: हाम्रा सेवाहरू
2: 1 लिटर र 20 लिटर जारको व्यवस्था,
1: अर्डर अनुसार खाली बोतलको उत्पादन,
2: 20 लिटर जारमा होम डेलिभरी सेवा।
1: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-567-021 र होटल डाङगाई नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-62-377।
2: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्। विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्यपश्चिम पोलिक्लिनिक घोराईमा।
1: विशेषज्ञ डाक्टरी सेवाहरू
2: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेकजाँच तथा उपचार सेवा।
1: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेकजाँच तथा उपचार सेवा।
3: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
1: नोट, अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
1: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
2: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98478-10-030 र 98-29-54-555।
4: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
5: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
4: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
5: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस।
4: हुलासले बनाउँदैछ परिवार एक साथ।

0: थरू कोकोनट चोकोनट वीटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोटोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना
3: स्थापना को पहिलो ब्याचमै इंजीनियरिंग कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
2: चौबिस गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
3: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्यूटर इंजीनियरिंग र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
4: आवाज पश्चिम नेपालको आवाज आवाज हिन्दको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
5: तपाईको प्रतिभालाई खोज्दै तपाईको आवाजलाई संसारमा सुनाउँदै आउँदैछ कार्यक्रम मध्य पश्चिम भाइ अब हामी दिन्छौ गीतको प्रस्तुति प्रतिभाको मूल्याङ्कन र विजेतालाई रेडियोमा आएर आफ्नो प्रतिभा देखाउने सुनौलो अवसर हरेक हप्ताको बुधबार बेलुकी 4:15 करिब 5 बजेसम्म जुनसुकै गीत गाउन पाउने खुल्ला मञ्च खुल्ला अवसर अब तपाईँको आवाज तपाईँको पहिचान हामीसँग साझा गर्न तयार हुनुहोस् विष्णु गोराथकीको साथमा कार्यक्रम मध्य पश्चिम भाइस आवाज हाम्रो पहिचान तपाईँको

हजुर नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम मध्य पश्चिम भोइसको प्रतीक्षा गरी बस्नुभएका तपाईँ सम्पूर्ण श्रोता मित्रहरूमा तपाईँ यति बेला सुनिरहनु भएको छ आवाज जिनको आवाज पश्चिम नेपालको आवाज रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्य पश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्य पश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। यति बेला मलाई प्रविधिबाट प्राविधिक मित्र सीमा पाण्डेले साथ दिइरहनु भएको छ भने म तपाईँको माझमा बोलिरहेको छु। म तपाईँ केही नियमित कार्यक्रम प्रस्तुता विष्णुवरा थोके। हजुर पक्कै तपाईँ कार्यक्रम सुनिरहनु भएको छ। तपाईँ सुनेपछि 560-854 फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौ। तपाईँका मिठा मिठा प्रतिभा सँगसँगै तपाईँसँग कुराकानी त हामी यहाँबाट गर्ने नै छौं। र तपाईँ कार्यक्रम सुनिरहनु भएको छ भने यति बेला हामीलाई विभिन्न सामूहिक सञ्जालबाट पनि साथ प्राप्त भएको छ। रेडियो मध्य पश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ। त्यहाँबाट पनि हामीलाई धेरै साथीहरूले हेरिरहनु भएको छ भने विष्णु ओराथुकी जर्नालिस्ट सामूहिक सञ्जालबाट पनि यति बेला धेरै साथीहरू जोडिने प्रयास गरिरहनु भएको छ। हामीलाई साँझ 8 बजे विष्णु गराथुकी जर्नालिस्ट युट्युब च्यानलबाट पनि कार्यक्रम हेर्न र सुन्न सक्नुहुनेछ। तपाईँ सामाजिक सञ्जाल बाहेक इन्टरनेट अनलाइनबाट पनि कार्यक्रम सुन्न चाहनुहुन्छ भने www.radiomp.org पनि हामीलाई कार्यक्रम सुन्न सक्नुहुन्छ भने हाम्रो पात्रोबाट पनि कार्यक्रम बजिरहेको छ। त्यहाँबाट पनि धेरै साथीहरू जोडिरहनु भएको छ। त्यहाँबाट पनि हामीलाई कार्यक्रम सुन्न र सहभागी जनाउन सक्नुहुनेछ। र तपाईँ कार्यक्रममा आज पहिलोपल्ट कार्यक्रम सुनिरहनु भएको छ भने कार्यक्रम मध्य पश्चिम भएछौँ। हामी आउँछौँ प्रत्येक हप्ताको बुधबार 4 बजे यही व्यापारिक विश्रामपछि करिब करिब 5 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। र तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम छ 082-560-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ। फोन गर्न सक्नुहुन्छ। र तपाईँ आज कार्यक्रम पहिलोबाट सुन्ने साथीहरूलाई जानकारी पनि नहुन सक्छ। अघिल्लो हप्ताको विजय साथी पनि आज आइसक्नु भएको छ। उहाँसँग पनि हामी कुराकानी गर्छौँ। उहाँका प्रतिभा लिन्छौँ र उहाँसँग अन्तरङ्ग कुराकानी सँगसँगै तपाईँको प्रतिभा लिन्छौँ र अन्तिममा उत्कृष्ट एकजनाले हामी विजेता पनि घोषणा गर्छौँ र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी साथमा प्रगति राख्ने सुनौलो अवसर पनि यहाँबाट प्राप्त गर्न सक्नुहुनेछ। त्यसको लागि तपाईँले फोन गर्नुपर्छ। फोन गर्ने माध्यम हो 082-560-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ। आउँदै गर्नुहोला। हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै कार्यक्रमको शुभारम्भमा एउटा सांगीतिक आवाज छोड्छौ। त्यसपछि उपस्थित हुने नै छौं।

0: हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइमा। तपाईँ यति सुनिरहनु भएको छ आवाज पश्चिम नेपालको आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radiomp.org हाम्रो पात्रो नेपाली पात्र साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। यति बेला मन प्रतिनिधिबाट प्राविधिक मित्र सीमा पाण्डेले साथ दिइराख्नु भएको छ भने म तपाईँको माझमा बोलिरहेको छु। म तपाईँकै नियमित कार्यक्रम प्रस्तुत विष्णुवरा थुकी भने तपाईँको रहेको छ। तपाईँ पनि फोन गर्न चाहनुहुन्छ, प्रतिभा राख्न चाहनुहुन्छ भने तपाईँको लागि खुल्ला भएको छ। 0825-68-54 तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ। तपाईँका मिठा मिठा प्रतिभा सँगसँगै तपाईँसँग कुराकानी पनि यहाँबाट जोड्ने हाम्रो जमर्को रहनेछ। त्यसको लागि तपाईँले फोन गर्ने माध्यम हो 0825-68-54 तपाईँको लागि नै खुल्ला गरेका छौँ, फोन गर्न सक्नुहुन्छ। तपाईँलाई जानकारी गराइसकेको छु मैले, अघिल्लो हप्ताको साथी पनि आज स्टुडियोमा आइसक्नु भएको छ। उहाँसँग पनि अन्तरङ्ग कुराकानी सँगसँगै उहाँको मुखारविन्दुबाट हामी मिठा मिठा प्रतिभा पनि सुन्ने हाम्रो जमर्को यहाँबाट रहनेछ। र तपाईँ पनि जोडिन चाहनुहुन्छ र अर्को हप्ता विजेता भएर रेडियोसम्म आएर प्रतिभा राख्ने सुनौलो अवसर पनि प्राप्त गर्न चाहनुहुन्छ भने तपाईँको लागि खुल्ला भएको छ 0825-68-54 तपाईँले फोन गर्नुपर्छ। यति बेला हाम्रोमा हुनुहुन्छ अघिल्लो हप्ताको विजेता साथी पनि हुनुहुन्छ, सँग पनि जोडिनुपर्छ गरी। म उहाँको नाम भन्दा पनि उहाँको परिचयबाट शुरू गर्छु। यति बेला कार्यक्रममा तपाईँलाई हार्दिक स्वागत छ।
1: हजुर, धन्यवाद।
0: सन्चै हुनुहुन्छ?
1: हजुर, सन्चै
0: छु। तपाईँको शुभ नामबाट शुरू गरी तपाईँको परिचय दिनुहोस् न है।
1: मेरो नाम भूमि सरा पुन मगर हो, रुम्टीगढी गाउँपालिका वडा नम्बर 6 गोडेमा पर्छ।
0: भूमि सरा पुन मगर हुनुहुन्छ, रोल्पाको मान्छे।
1: हजुर।
0: अनि भूमि सरा जी, रोल्पामा के गर्नुहुन्छ?
1: रोल्पामा यतिकै बस्नेलाई गोठालो जाने भन्नुपर्छ।
0: बस्नुहुन्छ, गोठालो जानुहुन्छ। अनि हामीलाई कतिको माया गर्नुहुन्छ रोल्पामा?
1: माया त अब धेरै गरिन्छ, कहिले काहीँ सुन्न पाइँदैन, त्यही पनि मनदेखि आज कार्यक्रम छ भनेर सुन्ने र बस्ने हुन्छ।
0: कहिले काहीँ त मलाई लाग्छ तपाईँले कार्यक्रम आउँछ भने जानकारी भयो भने रेडियो नसुनेर पनि फोन गर्नुहुन्छ होइन, यो हामीलाई दिएको माया पनि हो अरे होइन। अनि भूमि सराजी, हामीलाई रोल्पा माया गरिरहँदा, कार्यक्रम सुनिरहँदा र कार्यक्रममा फोन गरिरहँदा कतिको फरक पाउनुहुन्छ अथवा यस्तो कार्यक्रमलाई सुधार्नु पर्ने यो चाहिँ छ है भनेर तपाईँ लागेको कुनै छ?
1: हजुर, मलाई त अब त्यति खासै त अब केही लाग्दैन, अब राम्रै छ कार्यक्रम, अझै पनि राम्रो हुनुपर्छ भन्ने लाग्छ, अनि आफूलाई पनि प्रतिभा आज सुनाउन पाए हुन्थ्यो लाग्छ।
0: एकदमै ठिक छ, माया गर्ने मान्छे रेडियोलाई माया गर्ने मान्छे कति बेला फोन गरौँ अथवा कति बेला प्रतिभा राखौ भन्ने त हुन्छ नै होइन। अनि भूमि सराजी, विशेष त रूपमा बस्नुहुन्छ, हामीले माया गर्नुहुन्छ, माया गरिरहँदा त्यो फोनबाट हामीले फोन गर्दाखेरि र आज रेडियोको स्टुडियोमा आएर बोलिरहँदा कतिको फरक पाउनु भएको छ, के फरक हुँदो रहेछ रेडियोमा घरबाटै फोन गर्दा अथवा रेडियोमा आएरै बोल्दाखेरि कतिको फरक पाउनु भएको छ?
1: धेरै फरक हुन्छ दाई, घरदेखि अब फोन गर्दाखेरि खासै डर लागेको जस्तो हुँदैन, नजिकमा आउँदा अलि डर लागे जस्तो महसुस हुन्छ।
0: आज कतिको डराउनु भएको छ?
1: आज पनि अब त्यति साह्रो त डराएको छैन,
0: ठिक छ, डराउनु पर्दैन। आज तपाईँ र हामी मात्रै छौँ भन्दा कोठामा, मजाले गीत गाउन सक्नुहुन्छ, कुनै पनि अप्ठ्यारो मान्नु पर्दैन है त। हजुरजी, यति बेला कार्यक्रम सुनेर बसिरहनु भएको श्रोताहरू पनि एउटा गीत सुनाउनुपर्छ, हामी एकैछिनपछि तपाईँको गीत सुन्नेछौँ। यति बेला फोन गर्न साथी स्वागत गरिनु। नमस्ते हजुर। नमस्ते हजुर। नमस्ते राधाजी, बोल्नुभयो?
2: हजुर हजुर।
0: के गर्दैछ राधाजी?
2: म काम गर्दै सुन्दै गरेर बसे त्यसो।
0: कार्यक्रम सुनिरहनु भएको छ, कस्तो लाग्दैछ कार्यक्रम?
2: रमाइलो, एकदम माया लाग्छ के भूमिकालाई है, भूमिकालाई दिनु न एकछिन।
0: भूमिकासँग भूमिका होइन, भूमि सर हुनुहुन्छ हामीसँग एकछिन।
2: हजुर।
0: अनि राधाजी,
2: हजुर,
0: तपाईँले खाइसक्नु भएको छ?
2: हजुर हजुर, हजुरलाई नसोधेर खाइहाल्नु।
0: हजुर, निष्ठुरी अलिक बढी हुनु भएको छ तपाईँ।
2: निष्ठुरी भाषा
0: होइन,
2: अलि अपाई पर्यो कि त्यही भएर।
0: ठिक छ, हुन्छ राधाजी।
2: हजुर
0: हुन्छ, आज यति बेला हाम्रो हुनुहुन्छ भूमि सर हुनुहुन्छ, कुनै सल्लाह सुझाव अनि प्रतिक्रिया छ भने दिन सक्नुहुन्छ?
2: त्यही त मैले सुन्दैछु, रमाइलो मान्दैछु, रमाइलोसँग बोल्नु भएको छ, नडराइकन बोल्नु होला भन्न चाहे है त, अलि राम्रो रमाइलो गर्नु होला भन्न चाहे है त।
0: हुन्छ, तपाईँको सल्लाह सुझाव मनन गर्नुहुनेछ है। हुन्छ राजाजी, हामी तपाईँको प्रतिभा सुनौ नि।
2: प्रतिभा सुन्नुहुन्छ,
0: सुरु गर्नुहोस्
2: ल। हुन्छ है त। फुल फुल्यो रेली नै आगा नै बरी दुसा हावा रेली नै बासा नै बोकेर कता मेरो एकताले पाली मात्रै छाउँछु यो देशमा म बढ्दैन माया मात्रै लाउँछु फुल फुल्यारेलीमै आगा नै बारी दुल्चा हावारेलीमै बासा नै बोकेर
0: हजुर राधाजी
2: हजुर
0: हजुर मिठो पर्खेर राख्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त
2: हजुरलाई पनि मिठो सम्झना र धन्यवाद पनि दिन्छु है त
0: ठिक छ हामीले अन्त्यसम्म सुन्ने प्रयास गरौँ तपाईँ पनि विजेता बन्न सक्नुहुन्छ हजुरको पछिबाट छुट्टिनुपर्छ गरी सम्झिनुहोस्
2: म त अब कहाँ विजेता भइरहला र अब एक वर्ष पछाडि होला
0: ठिक छ सम्झिनु साथीभाइहरूलाई
2: सर्वप्रथम हजुरलाई मिठो माया सम्झना है भूमिकालाई पनि मिठो माया सम्झना शुभाशीर्वाद छ भन्न चाहे है अब पछाडि आउने सम्पूर्ण साथीहरूलाई पनि मेरो तर्फबाट शुभ आशीर्वाद र नमस्ते भन्दै छुट्टिन्छु नमस्ते
0: हामीलाई फोन गर्नुभएको थियो राधा आचार्य हुनुहुन्थ्यो गोगलीबाट फोन गर्नुभएको थियो उहाँले पनि प्रतिभाहरू गरिसक्नु भएको छ तल तपाईँको छ 0 82 5 60 8 54 तपाईँहरूले फोन गर्न सक्नुहुन्छ भूमिश्वराजी हामी कार्यक्रम आइसकेपछि कस्तो पर्दा राखेर विजेता हुनुभएको थियो भन्ने पनि लाग्न सक्छ यति बेला कार्यक्रम सुनेर बसिराख्नु भएको श्रोताहरूलाई हामी तपाईँको सुरुमा एउटा प्रदेश हुन्छ अनि
1: हजुर म प्रयास गर्छु
0: है सुरु गर्नुहोस्

0: ठिक छ भूमिशराजी है यति मिठो गीत गाउनु हुँदो रहेछ होइन घर परिवारले के भन्नुहुन्छ यति मिठो गीत गाइरहँदा के भन्नुहुन्छ घर परिवारले साथीभाइहरूले के भन्नुहुन्छ तपाईँहरूलाई
1: साथी अब साथीहरूले चाहिँ अब ठिक दिदी छ स्वर भनेर भन्नुहुन्छ अब घर परिवारमा चाहिँ अब खासै त्यति सुन्नु भएको छैन
0: घर परिवार सुन्नु भएको छैन किन सुन्नु भएको छैन
1: अब पढाइ जस्तो मैले परिवार छेउमा गाउँदिनँ
0: गाउनुहुन्न किन लाज लाग्छ हो
1: लाज लाग्छ
0: एक्लै गोठाउन जानुहुन्छ गीत गाउनुहुन्छ कहिले काहीँ रेडियोमा फोन गर्दा सुन्नु भएको छैन मम्मी बाबाले
1: सुन्नु भएको
0: छैन आज पनि थाहा नदेखि नै आउनु भएको छ क्या उसो भए यति बेला कार्यक्रम सुनेर बसिरहनु भएको त छैन होला साँझ गएपछि भन्नुहुन्छ होइन यति बेला म जानको रेडियोमा गएर आएँ भन्नुहुन्छ अनि के भन्नुहुन्छ पुरै अब बुवा मैले थाहा दिनुभएको छैन पछि गीत सङ्गीतमा लाग्ने योजना कतिको बनाउनु भएको छ अथवा साथीभाइहरूले यदि धेरै माया गरेर खाँदा कहिले एल्बम निकाल्नुपर्छ भनेर कुनै अफर आयो भने के गर्नुहुन्छ
1: त्यतिखेर चाहिँ अब प्रयास गरौँला
0: प्रयास गर्नुहुन्छ होइन तर गीत आयो भने गीत चाहिँ गाउने तर बुवामा मैले साथै दिनुपर्छ किनभने छोरीले यति धेरै प्रगति गरिसक्नु भएको छ यति मिठो गीत गाउनुहुन्छ विभिन्न रेडियो स्टेसन पनि गइराख्नु भएको छ यति धेरै प्रतिभा भएको मान्छेले पम्मी बाबाले किन जोड बोलेको त
1: मैले भनेको छैन मम्मी बुवाले पनि सुन्नु भएको छैन पढाइ जस्तो रेडियो सुन्नु हुँदैन बुवा मम्मीले नै त्यही भएर मैले भनेको
0: अब चाहिँ भन्नुपर्छ है ल ठिक छ अनि भूमेश्वरजी विशेष त गीत सङ्गीतमा लाग्नु भएको छ बढी कस्ता गीतहरू सुन्नुहुन्छ विशेष त नेपाली बजारमा लोकगीतहरू आधुनिक गीतहरू फिल्मी गीतहरू लगायतका विभिन्न विधाका गीतहरू पनि छन् ग्यारे होइन विशेष त कस्ता गीत मनपर्छ तपाईँलाई
1: मलाई चाहिँ लोकडोरी मनपर्छ अनि के भन्छ आधुनिक पनि मनपर्छ
0: आधुनिक मनपर्छ बढी मात्रामा तपाईँ लोकगीत चाहिँ बढी सुन्नुहुन्छ लोकगीत सुन्नु कारण के होला किन मनपर्छ तपाईँ लोकगीत
1: अब लोकगीत अब कोही मन खाने हुन्छ कतिखेर अब यस्तै यस्तै हुन्छ अब कतिखेर कहिले काहीँ मन दुखेको बेलामा गीत सुनेर मन चित्त बुझाउने हुन्छ त्यही भएर
0: गीत गाउनु पनि सोचेर हुन्छ क्यारे होइन त्यो कारणले लोकगीत बढी मनपर्छ
1: होइन
0: लोकगीतमा तपाईँलाई मनपर्ने गाई गाई गाई यो छ भन्ने छ कि गीत मात्रै सुन्नुहुन्छ
1: गीत सुन्छु अनि मैले
0: विष्णुमाझीको बढी सुन्नुहुन्छ होइन विष्णुमाझी किन मनपर्छ तपाईँलाई मनसुने मार्मिक होइन दुःख वेदना गीत गाउनुहुन्छ होइन प्रायः विष्णुमाझीको गीतहरू त वर्षमा एकपटक मात्रै आउँछ होइन अब वर्षमा एकचोटि मात्र गीत आइरहँदा विष्णुमाझीलाई के भन्न चाहनुहुन्छ यति मिठो गीत गाउने विष्णुमाझी हुनुहुन्छ उहाँलाई वर्षमा एक दुईवटा गीत अरू पनि निकाल्दै हुन्थ्यो जस्तो लाग्छ कि वर्षमा एउटा मात्र गीत भए पनि हामीलाई पुग्छ भन्नुहुन्छ
1: यस्तो अब वर्षमा एउटा गीत मात्रै निकाल्नुहुन्छ उहाँले अझ धेरै निकाल्न पाए हुन्थ्यो जस्तो लाग्छ किनकि अब उहाँको यो गीत राम्रो लाग्छ त्यहाँनिर आवाज अनि यस्तै मिठो भाकाहरू त्यहाँको अनि शब्द पनि एकदम राम्रो छ त्यही भएर आए हुन्थ्यो अझै भन्ने लाग्छ
0: ल ठिक छ हामी तपाईँसँग फेरि जोडिन्छौँ भूमिशराजी है ल हुन्छ यति बेला फोन गर्नको साथी जोडिसक्नु भएको छ गर्छु नमस्ते हजुर
2: हजुर नमस्ते
0: नमस्ते हजुर को बोल्दै हुनुहुन्छ कहाँबाट
2: हजुर म घोराईबाट हो है मेरो नाम सुमन चौधरी
0: घोराईबाट तपाईँको शुभ नाम एकपटक भनिदिनुहोस् हजुर
2: सुमन
0: चौधरी है कि
2: हजुर
0: सुमनजी घोराई कहाँबाट बोल्दै हुनुहुन्छ
2: घोराई
0: चौधबाट बोल्दै हुनुहुन्छ है
2: हजुर
0: अनि सुमनजी
2: हजुर
0: के गर्नुहुन्छ घोराई चौधमा
2: घर
0: आएपछि काम गर्दै बस्ने त्यही गर्नुहुन्छ हामीलाई कतिको माया गर्नुहुन्छ समयले साथ दिनु सुन्नुहुन्छ तर आज यो कार्यक्रम पहिलोपटक सुन्नु भएको छ है कुनै सल्लाह सुझाव छ भनिदिनुहोस् न आज
2: सल्लाह सुझाव भन्दा पनि राम्रो छ कुरो राम्रो छ
0: है ल हुन्छ सुमनजी पहिलोपटक कार्यक्रम सुन्दै हुनुहुन्छ र सहभागी पनि जनाइसक्नु भएको छ है कार्यक्रमको बारेमा जानकारी छ त गराउनुपर्छ तपाईँलाई
2: जानकारी भन्दा पनि अब खासै त अब थाहा भएन
0: हजुर हजुर तर गीत गाउनुपर्छ भने जानकारी छ ठिक छ गीत चाहिँ गाउनुपर्छ जुन गीत गायो भने पाइन्छ गीत चाहिँ गाउनु पर्यो है हुन्छ सुमनजी हामी तपाईँको प्रत्याश हुन्छौँ नि
2: हजुर
0: है
2: खासै त आउँदैन
0: जति आउँछ अलिकति धेरै थोरै जति हुन्छ सुनाउ न
2: शुरू
0: गर्नुहोस्

0: सुमनजी
1: हजुर
0: हुन्छ बिजन गीत गाउँदा गाउँदै आत्तिनु भयो क्या है हुन्छ प्रेस नै गर्नु भएको छ तपाईँलाई विशेष विशेष धन्यवाद छ है त हुन्छ सुमनजी हामी अन्त्यसम्म सुन्ने प्रयास गर्नु होला तपाईँ पनि बिजदा भन्न सक्नुहुन्छ हजुर पछिबाट छुटिनु पर्छ के अरे सम्झिनुहोस्
1: हजुर सर्वप्रथम हजुरलाई सम्झिनु दिजुलाई सम्झिनु चाहे अनि अतिथिको रूपमा आउनु भएको छ उहाँलाई पनि सम्झिनु चाहे र मध्य पश्चिम एफएम सुनेर बस्नुभएका सम्पूर्ण श्रोता चिनेको नचिनेको सम्पूर्ण श्रोतालाई सम्झिँदै बिदा हुन्छु नमस्ते भाइ
0: नमस्ते हामीलाई फोन गर्नुभएको थियो सुमन चौधरी हुनुहुन्थ्यो गोराई चौधबाट हामीलाई फोन गर्नुभएको थियो उहाँले पनि प्रतिभा राखेर गइसक्नु भएको छ पालो तपाईँको छ 0825608054 तपाईँको लागि नै खुल्ला गरेका छौँ सामाजिक सञ्जालमा बुझाउनुहुन्छ भने एउटा मध्यपश्चिम एफएम सर्च गर्न सक्नुहुन्छ त्यहाँबाट पनि हामी लाइभमा छौँ भने विष्णु गरेर कि जर्नलिस्टबाट पनि कार्यक्रम हेर्दै र सुन्दै गर्नुभएको छ साँझ 8 बजे रेकर्डेड कार्यक्रम युट्युबमा पनि हेर्न सक्नुहुनेछ र तपाईँ विभिन्न सामाजिक सञ्जालबाट हेरिरहँदा कार्यक्रम मनपर्छ भने कार्यक्रम सेयर गरिदिनु होला र कुनै सल्लाह सुझाव पनि प्रतिक्रिया छ भने कमेन्ट बक्समा कमेन्ट छोड्न नबिर्सनु होला र यति बेला हाम्रो माझमा हुनुहुन्छ भूमि सरपन हुनुहुन्छ रोपाको साथी हुनुहुन्छ अघिल्लो हप्ताको विजेता साथी पनि हुनुहुन्छ उहाँसँग पनि हामी अन्तरङ्ग कुराकानी सँगसँगै उहाँका प्रतिभा पनि सुनिरहेका छौँ र तपाईँ पनि जोडिन चाहनुहुन्छ र अर्को हप्ताको लागि तपाईँ पनि विजेता हुन चाहनुहुन्छ भने 0825608054 तपाईँको लागि खुल्ला गरेको छौँ यति बेला हाम्रो माझमा हुनुहुन्छ भूमि सरा हुनुहुन्छ भूमि सराजी हुन्छ धेरै लामो कुराकानी भन्दा पनि तपाईँको धेरै प्रतिभा सुनौ भन्ने चाहिँ हाम्रो उद्देश्य हो होइन तसर्थ यति बेला कार्यक्रम सुनेर बसिरहनु भएको श्रोताहरूले पनि धेरै गीत सुन्न पाए हुन्थ्यो विजेता भएर गएको साथीको कति मिठो आवाज छ पनि भनिराख्नु भएको छ होला होइन तपाईँको अर्को प्रतिभा सुनौ न
2: हजुर म प्रयास गर्छु
0: सुरु गर्नुहोस्

0: त्यो भयो भने हुँदैन, निरन्तर दिनुपर्छ, प्रयास नै गर्नुपर्छ होइन। ल ठिक छ, तपाईँसँग एकछिनमा जोडिन्छौँ। तपाईँ जोडी माध्यम 082-585-8514 तपाईँको लागि नै खुल्ला गरेको छौँ, फोन गर्न सक्नुहुन्छ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ। 082-585-8514 तपाईँ जोडिरहनु भयो भने तपाईँसँग मिठा मिठा कुराकानी सँगसँगै प्रतिभा पनि लिने प्रयास हाम्रो रहनेछ। यति बेला फोन गर्न साथी स्वागत गरे। नमस्ते हजुर।
1: नमस्कार हजुर।
0: नमस्ते हजुर, को बोल्दै हुनुहुन्छ कहाँबाट?
1: हजुर म सुरक्षित चिन्ताका दुर्गा बुढामकर भन्ने
0: मान्छे। दुर्गा बुढामकर है?
1: हजुर हजुर।
0: कहाँबाट बोल्दै हुनुहुन्छ?
1: तुलसीपुर तिनबाट।
0: तुलसीपुर तिनबाट बोल्दै हुनुहुन्छ
1: हजुर।
0: दुर्गाजी
1: हजुर,
0: कार्यक्रम सुनिराख्नु भएको छ?
1: हजुर सुनिरहेको
0: छु। कस्तो लाग्दैछ कार्यक्रम?
1: कार्यक्रम राम्रो छ, किनकि अब हुन त सबै बिदा हो, तर प्रायः जस्तो लोकबिदा अलि भोलि आउँछ, त्यही भएर म पनि लोकबिदा पनि पऱ्यो, अनि त्यस कारणले गर्दा मैले सुन्छु कार्यक्रम।
0: लोक पाएर के भन्नुहुन्छ? हुन्छ दुर्गाजी, कार्यक्रम पहिलेबाट सुन्दै हुनुहुन्छ अथवा पहिले पनि कार्यक्रम सुन्नुहुन्छ हजुरले?
1: होइन हजुर, कार्यक्रम धेरै वर्ष भयो,
0: बुढा थोक्यो होइन, बुढा थोक्यो है। ठिक छ दुर्गाजी, हुन्छ, माया गर्नुहुँदो रहेछ, खुसी लाग्यो है। तर पहिलेबाट बोल्दैछु जस्तो लाग्यो मलाई।
1: हजुर कार्यक्रममा सुनाएको पहिलो पटक हो होइन?
0: हजुर हजुर,
1: तर कार्यक्रम त सुनिरहेको थिएन।
0: कार्यक्रम सुन्नुहुन्थ्यो तर सहभागी पहिलोपटक छ।
1: हजुर
0: ल ठिक छ, हुन्छ। अनि दुर्गाजी है, नास्ता पिना खाइसक्नु भयो भनेको?
1: ए नास्ता त अब घर पाँचतिर हजुर।
0: 5 बजे अहिले कहाँ हुनुहुन्छ? व्यस्त हुनुहुन्छ, काममा हुनुहुन्छ? ए ल ठिक छ, हुन्छ दुर्गाजी, कार्यक्रम सहभागी भइसक्नु भएको छ, तपाईँको प्रतिभा सुनौ नि है।
1: हस्
0: नमस्कार, सुरु गर्नुहोस्।

0: निकल पलल अना के कने रे झूठे दिल को खाओ झूठे माया चाई नहीं पाती को तिम्रो नसे फिर्ता नरुना पनि हो नरुना पनि हो विकल्प नै छैन के गर्ने हो सधैँ मेरो झुके दिलको खाऊ झुठो माया चाहिँदैन पतिको तिम्रो नसो फिर्ता झुठो माया चाहिँदैन पतिको तिम्रो नसो फिर्ता लिन
1: हजुर दुर्गाजी
2: हजुर
1: हुन्छ मिठो वक्तव्य राख्नु भएको तपाईँलाई विशेष विशेष धन्यवाद छ है त हुन्छ अन्त्यसम्म सुन्ने प्रयास गर्नुहोला तपाईँ पनि विजेता गर्न सक्नुहुन्छ है हुन्छ हजुर बसेबाट छुट्टिनु पर्छ गाडी सम्झिनुहोस् सुनिस नमस्ते हेरी बेला हामीले फोन गर्नुभएको थियो दुर्गा बुढामगर हुनुहुन्थ्यो तुलसीपुर तिनबाट हामीले फोन गर्नुभएको थियो उहाँले पनि प्रतिभाग गरिसक्नु भएको छ पाला तपाईँको छ 0825608054 को बाटो लिएर तपाईँ आउन सक्नुहुन्छ हामी तपाईँको त्यो फोन कलको प्रतीक्षा गर्दै छोटोमा एउटा छौँ त्यसपछि उपस्थित हुने नै छौं

0: हजुर, फेरि पनि स्वागत छ कार्यक्रम मध्यपश्चिम भाइसमा। तपाईँ यतिवटा सुनिरहनु भएको छ आवाज जिनको आवाज पश्चिम नेपालका आवाज रेडियो मध्यपश्चिम एफएम 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.rmb.org हाम्रो पात्रो नेपाली पात्रो साथै रेडियो मध्यपश्चिम एफएमको अफिसियल फेसबुक पेज रेडियो मध्यपश्चिम एफएमबाट पनि कार्यक्रम एकैसाथ सुनिरहनु भएको छ। साथमा विष्णुवराथी जर्नालिस्टबाट पनि कार्यक्रम हेरेर सुन्ने गर्नु भएको छ र साँझ 8 बजे रेकर्डेड कार्यक्रम विष्णुवराथी जर्नालिस्ट युट्युब च्यानलबाट पनि कार्यक्रम हेर्न र सुन्न सक्नु तपाईँले फोन गर्न सक्नुहुन्छ। फोन गर्ने माध्यम छ 082-560-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ। फोन गर्नुभयो भने तपाईँसँग जोडिन्छौँ, तपाईँसँग रमाइलो कुराकानी सँगसँगै तपाईँको प्रतिक्रिया पनि यहाँबाट लिने जमर्को म यहाँबाट गर्नेछु र 082-560-854 तपाईँको लागि नै खुल्ला छ। यति बेला माझमा हुनुहुन्छ भूमिसरा हुनुहुन्छ, उहाँसँग पनि अन्तरङ्ग कुराकानी सँगसँगै उहाँका प्रतिभा पनि हामी यहाँबाट राखिरहेका छौँ, तपाईँको फोनका लिएका छौँ र अन्तरङ्ग कुराकानी गर्ने हाम्रो प्रयास जारी छ। यति बेला भूमिसरा हुनुहुन्छ, भूमिसराजी कार्यक्रम अन्तिममा पनि बिस्तारै आउँदैछ ग्यारे होइन, र कार्यक्रममा अन्तिम आइरहँदा धेरै गीत सुन्नुपर्छ भन्ने हाम्रो उद्देश्य पनि हो। समय नेटवर्क काट्दैछ र यति बेला कार्यक्रम सुनिरहनु भएको श्रोताहरूले पनि लाग्न सक्छ धेरै प्रतिभा सुनौ भन्ने चाहिँ लाग्न सक्छ, त्यसको लागि धेरै साथीहरूसँग पनि जोडिने प्रयास छ र तपाईँसँग पनि जोडिन्छु। एउटा प्रतिभा सुनौ न है तपाईँको।
1: हजुर,

0: एकदमै भूमिश्वरा जी धेरै मिठो गीत गाउनु भएको छ है। अनि यो कहिले काहीँ एल्बम निकालो गीत गाउँ अथवा गायकै बनाऊ भन्ने लाग्दैन, के सोच्नुहुन्छ कहिले काहीँ?
1: कहिले काहीँ त्यस्तै लाग्छ, गाउँ कि जस्तो लाग्छ, बनाऊ कि जस्तो लाग्छ, कहिले फेरि सक्दैन होला कहिले भन्ने
0: आफूले हिम्मत दुईतर्फी हुनुहुन्छ, हिम्मत हार्नु भएन है, किनकि यति मिठो गीत गाउनुहुन्छ, मिठो प्रत्यय भएको मान्छे हुनुहुन्छ, हार खानु भयो भने त सम्भव हुँदैन नि त है। मिठो प्रत्यय राख्नुहुन्छ, प्रयास नै गर्नुपर्छ, प्रयास जारी राख्नुभयो भने अवश्य सफलता मिल्छ है, प्रयास नै गरिराख्नु होला है त। हुन्छ, यति बेला फोन गर्न कोही साथी जोडिसक्नु भएको छ, अनिल गर्छ। नमस्कार सर। नमस्कार हजुर। फोनको साथी नमस्ते हजुर। छुटिसक्नु भएको छ है, फोन गर्नुभएको थियो, कोही साथी हुनुहुन्थ्यो। तपाईँ पनि जोडिन चाहनुहुन्छ भने 082-560-854 तपाईँको लागि नै खुल्ला गरेका छौँ, जोडिन सक्नुहुन्छ। तपाईँसँग अन्तरङ्ग कुराकानी सँगसँगै तपाईँको प्रतिभा लिन्छौँ र उत्कृष्ट एकजना हामी अन्तिममा विजेता पनि घोषणा गर्छौँ र उक्त विजेता अर्को हप्ता रेडियोसम्म आएर भलाकुसारी राख्ने प्रयास पनि हामी गर्नेछौँ। 082-560-854 तपाईँले फोन गर्न सक्नुहुन्छ, फोन गर्न सक्नुहुन्छ। तपाईँसँग अन्तरङ्ग कुराकानी हामी यहाँबाट गर्ने प्रयास गरिरहेका छौँ। राम्रो माझमा हुनुहुन्छ भूमिसारा हुनुहुन्छ, भूमिसारासँग पनि हामी जोडिन्छौँ। भूमिसाराजी कार्यक्रम अन्तिममा पनि छ, क्यारे धेरै लामो कुराकानी गर्दैनौ, तपाईँ एउटा प्रति पनि सुन्नुपर्छ अन्तिममा होइन, त्यो हामीले। अनि तपाईँ गीत सङ्गीतमा लागिसकेको कति समय भयो, अथवा गीत सङ्गीत गाउन थाल्नुभएको, अथवा तपाईँ यति वर्ष उमेर हुँदादेखि मैले गीत गाउन सुरु गरेको भन्ने केही छ? कति वर्षदेखि गाउन सुरु गर्नुभएको थियो?
1: मैले 16 वर्षबाट सुरु गरेको, स्कुलमा जाँदाखेरि नि सरले गाउन पठाउनुहुन्थ्यो, गाउँथे कहिले काहीँ,
0: गाउनुहुन्थ्यो, विजेता पनि हुनुहुन्थ्यो
1: हजुर, अब कहिले काहीँ हुन्थ्यो, कहिले चाहिँ अब यस्तै साथीहरू अब सबैसँग हुँदाखेरि एउटा गराउनुहुन्थ्यो।
0: अनि गीत गाइरहँदा यो गीत गाउने अन्तरालमा कतिपल्ट रेडियो स्टुडियोहरूमा अथवा स्टेज कार्यक्रममा कतिपल्ट जानु भएको छ अथवा गीत गाउनु भएको छ तपाईँले?
1: मैले प्रगति एफएममा पनि गएको अनि अहिले यहाँ आएको दुई पटक मात्रै
0: भयो है। सफलताको सिँढी चढ्दै हुनुहुन्छ, प्रयास गर्दै हुनुहुन्छ होइन? ठिक छ, हुन्छ, तपाईँलाई विशेष धन्यवाद छ। र हामी कार्यक्रमको अन्तिममा पनि छौँ क्यारे, अब पनि हामी छुट्टिनुपर्छ, छुट्टिनुभन्दा पहिले मैले तपाईँलाई सोध्न छुटाएको केही छ भने र तपाईँले के भन्छु भन्ने अन्तिममा केही लागेको छ भने अन्तिममा राख्न सक्नुहुन्छ, त्यसपछि हामी एउटा गीत सुन्छौँ, त्यसपछि बिदा हुन्छौँ। अन्तिममा केही छ भन्नुपर्ने?
1: भन्नुपर्ने त अब केही पनि छैन भन्नुहुन्छ,
0: त्यही पनि केही छ छुटेको रेडियोमा गरेर यस्तो केही चाहिँ भन्छु भन्ने लागेको थियो भने राख्न सक्नुहुन्छ? है, त्यस्तो केही छैन। हुन्छ, कार्यक्रममा अन्तिममा छौँ क्यारे, अब मिल्छ भने एउटा प्रदेश हुन्छ नि। ठिक छ, हामी तपाईँसँग अन्तरङ्ग कुराकानी पनि गरेका छौँ। हामी कार्यक्रमको अन्तिममा भावनाले तपाईँको प्रतिभा नसमेटौँ भन्ने चाहिँ हो, हामी कार्यक्रमको अन्तिममा भावनाले हामी अर्को वर्षैमा तपाईँको फेरि अर्को प्रतिभा सुन्ने प्रयास चाहिँ गर्नेछौँ है त। हुन्छ, भूमिसाराजी यहाँसम्म आइदिनु भयो, कार्यक्रममा सहभागी भइदिनु भयो, तपाईँलाई विशेष विशेष धन्यवाद व्यक्त गर्दै आजको यस कार्यक्रमबाट बिदा गर्छु। नमस्ते। हाम्रोमाझ हुनुहुन्थ्यो भूमिसारा पुन मगर हुनुहुन्थ्यो, रोल्पाको साथी हुनुहुन्थ्यो, उहाँसँग पनि कुराकानी गरिसकेको छौँ। अब भने हामी पनि छुट्टिनुपर्छ गरे, छुट्टिनुभन्दा पहिले हामीलाई फोन गर्ने साथी हुनुहुन्थ्यो राधा आचार्य हुनुहुन्थ्यो गोगलीबाट, घोराई 4 भने सुमन चौधरी घोराई 14 र दुर्गा बुढा मगर घोराई तुलसीपुर 3 हामीलाई फोन गर्नुभएको थियो। हामी तीनजना मध्येबाट आज एकजना विजेता पनि घोषणा गर्नुपर्छ गरे, तीनजना मध्येबाट आज तपाईँले मूल्याङ्कन गरिसक्नु भएको छ। तपाईँको मूल्याङ्कन हाम्रो मूल्याङ्कन केही फरक चाहिँ हुनसक्छ, तलमाथि हुनसक्छ, कति पनि मन नदुख्नु भन्दै तुलसीपुर 3 साथी तपाईँलाई बधाई छ। तुलसीपुर 3 हामीले फोन गर्नुभएको थियो दुर्गा बुढा मगर, तपाईँलाई बधाई छ दुर्गाजी। हामीले एकैछिनपछि 082-560-854 फोन गर्नुहोला भन्दै हामी पनि छुट्टिनुपर्छ गरे, छुट्टिनु पहिले तपाईँ बोलेको आवाज अनि म बोलेको आवाज तपाईँ घरको रेडियो सेट इन्टरनेट अनलाइन समय पुरा साथ दिनुहुने प्राविधिक मित्र सीमा पाण्डेलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्दै विभिन्न समय सञ्जाल इन्टरनेट अनलाइनबाट कार्यक्रम सुनेर साथ दिनुहुने र फोन प्रयास गर्नुहुने तपाईँ सबै साथीहरूलाई पनि विशेष विशेष धन्यवाद व्यक्त गर्दै अर्को हप्तासम्मको लागि म तपाईँको नियमित कार्यक्रम प्रस्तुत विष्णु वराथ बिदा हुन्छु। नमस्ते।

0: मम्मी मम्मी दाँत दुख्यो।
1: मम्मी मेरो दाँत बङ्गो आयो, साथीहरू सधैँ जिस्काइरहन्छन्, स्कुलमा जान लाज लाग्ने भइसक्यो।
2: हेलो श्रीमानज्यू, मेरो पनि दाँत गिजाको समस्या समाधान गर्नु पर्यो क्या?
3: तिमीलाई थाहा छैन र अन्तर्राष्ट्रिय जर्मन प्रविधिको ओपिजी एक्सरे सहित सस्तो र सुलभ उपचार गर्ने बिआर डेन्टलमा गए भइहाल्यो नि। लौ हिँड।
1: राप्ती अञ्चलको सुविधा सम्पन्न अत्याधुनिक प्रविधिको विकास सँगै सुरु गरिएको बिआर डेन्टल खोराईमा
3: दाँत गिजा मुख तथा अनुहारका हाडहरू भाँचिएमा वा उपचार गर्नु परेमा सम्पर्क गर्नुहोला।
4: लामो समय फिलिपिन्स बङ्गलादेशका विभिन्न अस्पतालमा अनुभव प्राप्त वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडोन्टिक डाक्टर विपिन भूषाल, सीएमएस चितवनबाट डेन्टल सर्जन डाक्टर रचना घिमिरे, डेन्टल सर्जन डाक्टर आस्था खत्रीद्वारा बिरामीको दैनिक रूपमा जाँच तथा उपचार भइरहेको छ।
5: सावधान, उस्ता उस्तै नामबाट नझुक्किनुहोला है। बिआर डेन्टलमा दाँत मिलाउनका लागि सम्झनुहोस् डाक्टर विपिन भूषाल।
6: सम्पर्क बिआर डेन्टल न्यू रोड साझेदारी टोल यामाहा शोरूम नजिकै।
3: सम्पर्क फोन नम्बर 0825902222।
1: पदार्थ सेवन नगरौ, क्यान्सरबाट बचौ। रेडियो मधुपश्चिम बिआर डेन्टलको सहकार्यमा जारी सन्देश।
7: सीता के हो तिमीलाई, घुम्छौ र बसी छौ के हो नि? बिहे भएको छ, छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ, तर के सिप चलिने? अब त आश्रय मरिसक्यो। के कुरा गर्छु मिम्ले, हाम्रै गोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आएको छ त, त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै अप्ठ्यारो हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
8: ए ठिकै छ, म जानु त धेरै अब तिमीले भनिहाल्यो, त्यही पनि अब शिशु क्लिनिक नै जान्छु।
9: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहाको दिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
10: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ, समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
9: शिशु क्लिनिक फर्टिलिटी डिफिचोक खोराहिदान, सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा। सम्पर्क मोबाइल 9847423572।
11: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
12: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा शैक्षिक सत्र 2083-84 लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
13: प्लस टू वा डिप्लोमा इन इन्जिनियरिङ प्राविधिक धार वा विज्ञान संकाय गणित वा बायोलोजीमा जीपीए प्रणाली अनुसार कम्तीमा सी ग्रेड वा 45% उत्तीर्ण सम्पूर्ण इच्छुक विद्यार्थीहरूले यथाशीघ्र सम्पर्क राख्नुहोला। साथै स्थानीय तहबाट सिफारिश भई आएका गरीब तथा जेहेन्दार विद्यार्थीहरूलाई 40% छात्रवृत्ति उपलब्ध गराइनेछ।
12: हाम्रा विशेषताहरू:
13: उत्कृष्ट शैक्षिक वातावरण,
12: अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा पठन पाठन गराइने,
13: व्यवस्थित पुस्तकालय, प्रयोगशाला र इन्टरनेट पहुँच,
12: उपयुक्त शैक्षिक एवं रोजगार परामर्श।
14: विस्तृत जानकारीका लागि कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्ट नेपालगंज 10 शीतल नगर बाँके, जिल्ला वन कार्यालयको पूर्वपट्टि सुर्खेत रोड।
15: सम्पर्क फोन 081536086
13: र मोबाइल नम्बर 9840096600, 9580836086 र 9481720273।
16: के तपाईँलाई पायल फुस्दा फुस्छ भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुदद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्? यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
17: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टा आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
12: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 9841939944, 9841939944।

0: 99.4 मेगाहर्ज मा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: नमस्ते दाइ भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु, बजारतिर नि।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जामले नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जोतिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
3: लौ हेर, किन नहुनु दाइ, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छ नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
4: फेरि एकपटक न्यू कालिका साइकल स्टोर, पुरानो राप्ती रोड, खोराही दाङ,
5: सम्पर्क मोबाइल 98477927970
6: र 98578 3689।

0: को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सोई इंटरनेट पैकेज नया चरण को लगी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट बायोनेट अब सब कनेक्टेड।
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँ मा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एक नास नभएको
1: मुटु ढुकढुक हुने डरलाई जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410 मोबाइल नम्बर 98478-93 र 98095-12871।

आवाज पश्चिम नेपाल को आवाज आवाज ही को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: अहिले सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हाड जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन, भिडिबर अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण

0: अर्थात गोर्खा पब्लिक हस्पिटल प्रणाली घोराई दाङ बिरामी भए गोर्खा हस्पिटल दाङ फोनमा टिप्नुस् 082-535-414।
1: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
2: हिराले खाएको दाँत निकाल्ने,
3: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
2: खाली ठाउँमा दाँत राख्ने,
3: दाँतको जरीदेखि उपचार गर्ने,
2: भएको दाँतमा खुल राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा।
3: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
4: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
1: सम्पर्क फोन नम्बर 082-595-466 98-29-81-50-53।
5: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा।
6: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू:
7: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था, छारे रोग मिर्गी निन्द्रा नलाग्ने रुङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
8: युनिचियामा कमी शरीर काट्ने तथा पाचन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
7: लागु तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
9: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार। अन्य थप विशेषज्ञ डाक्टरी सेवाहरू: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी, मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी, सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
7: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 15 तुलसीपुर चोक दाङ। सम्पर्क फोन नम्बर 082-585-686 र सम्पर्क मोबाइल नम्बर 98-479-25-700।
10: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ। नियमित विशेषज्ञ डाक्टरी सेवाहरू: मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव, प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव,
11: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य,
12: हाड जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी,
13: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा,
14: साथै ईसीजी पीएफटी मुटुको भिडियो एक्सरे इको इन्डोस्कोपी सेवा प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्।
1: नोट: यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरे का लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराईदान, फोन नम्बर 082-560-734 र 082-560-138।
15: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
16: विशेषज्ञ डाक्टरी सेवाहरू:
15: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुवेदीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
16: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
17: वरिष्ठ रेडियोलोजिस्ट एमबीबीएस एमडी डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा।
16: नोट: अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
15: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
16: सम्पर्क दाङ मध्यपश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराईदाङ।
15: सम्पर्क फोन 082-595-079, मोबाइल नम्बर 98-478-10-030 र 98-229-54-555।
5: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
1: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
5: अन्य सेवाहरू: हाट जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा
18: दैनिक बिरामी चेन जाँच भइरहेको जानकारी गराउँदछौ।
19: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादव द्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
18: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेल द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
20: प्रत्येक दिन डाक्टर नवराज केसी द्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
21: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-5161-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
18: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
24: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
18: डाक्टरद्वारा दिइने सेवाहरू:
24: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गराउने सिँगान आउने, आछु आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
18: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्लाडल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
25: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
18: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
24: समय बिहान 10 बजेदेखि।
18: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
18: सम्पर्क अभिषेक मेडिकल स्टोर्स, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98-479-5193 र 98-1-28-89-028।
26: खुशीको खबर।
27: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
26: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली, हस्पिटल रोड, घोराही, दाङ। सम्पर्क फोन नम्बर 082-590-847, 082-590-847।
28: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट, छाती, मुटु, सुगर तथा थाइराइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले विशेषज्ञ डाक्टरी सेवा लिई आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
28: नोट: हामी कहाँ भिडियो एक्सरे वरिष्ठ डाक्टर किशोर गौतमद्वारा भइरहेको जानकारी गराउँदछौ।
27: सम्पर्क सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड खुवाही दान। सम्पर्क फोन नम्बर 082-5590-829। सम्पर्क मोबाइल नम्बर 97-492-64-643 र 98-578-53-825।
26: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
30: कहाँ हुनु हो काका?
0: यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
2: अरे केटा, उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर, आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउँदा चाहिँ बाबु
0: के गर्नु त काका। न त राम्रोसँग पढ्न सकियो, विदेश जाउँ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
2: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
0: ल ल काका गइहाले म।
3: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
6: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
3: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र, मोबाइल नम्बर 98578 45226।
7: विगत लामो समयदेखि सेवा दिँदै आइरहेको एस न्यू पाण्डे मेडिकल हलमा निम्न विशेषज्ञ तथा अनुभवी चिकित्सकहरूद्वारा स्वास्थ्य परीक्षण गरिनुका साथै आधुनिक प्रविधिद्वारा विभिन्न रोगको चेक जाँच तथा उपचार गरिन्छ।
8: हाम्रा सेवाहरू
7: डाक्टर हिमकर गेवालीद्वारा दिइने सेवाहरू
8: छाती, दम, निमोनिया, खोकी, छेरो,
7: मुटु, उच्च रक्तचाप, ब्लड प्रेसर,
8: मधुमेह, सुगर, मृगौला रोग, पिसाब,
7: पेट, ग्यास्ट्रिक, कलेजो, लामो समयदेखि ज्वरो आइरहेको सम्बन्धी समस्या बारे
9: डाक्टर दुर्गा बेलवासीले दिने सेवाहरू
7: हाड जोर्नी तथा नसा रोगको चेक जाँच तथा नसा च्यातिएको,
8: हाड जोर्नी भाँचिएको, प्लास्टर गर्नुपर्ने हात खुट्टा झमझमाउने,
7: युरिक एसिड, बाथ भएको, हड्डी खिएको, ढाड कम्बर दुख्ने,
8: डाक्टर विप्लव रिमालद्वारा दिइने सेवाहरू
7: दूरबीन विधिद्वारा नाक कान घाँटीको इन्डोस्कोपी,
8: कान सुन्न नसक्नेहरूका लागि श्रवण शक्ति जाँच गरी मेसिन राख्ने,
7: सबै खाले नाक कान घाँटीको अपरेशन तथा परामर्श,
8: कान पाक्ने, कानबाट पिप बगिरहने, कान गड्डा हुने,
7: घाँटी दुख्ने, घाँटीको एलर्जी, टन्सिल, घाँटीमा गिर्खाहरू आउने तथा थाइराइड,
8: नाक पाकेको, नाकले गन्ध थाहा नपाउने, पिनास, नाकमा मासु पलाएको, नाकको हड्डी बाँगिएको, नाकको एलर्जी।
10: सम्पर्क न्यू पाण्डे मेडिकल हल हस्पिटल रोड खोराहीदाङ, सम्पर्क फोन नम्बर 082560196 र मोबाइल नम्बर 98478 26001।
11: होइन के भयो दाई, किन झुक्राएर बस्नु भएको?
3: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
11: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आरोग्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
3: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
11: नोट, यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
3: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578 34910।
11: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल्स सँगै सटेको, घोराई 1500 गेट दान।

0: नमस्कार, यो मध्यपश्चिम समाचारको समय हो। बेलुकी 6 बजेको मध्यपश्चिम खबरमा सहकर्मी शान्त कुमार बुढामगरसँगै अमर क्षितिजको तपाईँलाई हार्दिक स्वागत छ।
1: हाम्रो प्रसारण सेवा लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 MHz र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर पनि संसारभर सुन्न सकिन्छ।
0: यस्तै रेडियो मध्यपश्चिमको फेसबुक पेज रेडियो मध्यपश्चिम FMबाट पनि हामीलाई सुन्न सक्नुहुन्छ।
1: अहिलेसम्मका खबर शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
0: अवैध हतियार बरामदमा दाङ प्रहरी विशेष अभियान, पछिल्लो 4 दिनमा 90 नाल भरुवा बन्दुक बरामद।
1: वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण र पीड़ितका पक्षमा काम गरेको भन्दै दाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सम्मानित, सम्मानले अझै जिम्मेवारी बोध गराएको सम्मानित व्यक्तिहरूको भनाई।
0: विपन्न तथा रोजगार युवाहरूलाई स्वरोजगारका लागि घोराही बनाऊ अभियान र इन्सपायर यू बीच 6 बुदे सम्झौता, रोजगारीको उच्च सम्भावना भएको भएका तालिम दिइने।
1: र अझै पनि जातीय छुवाछुत कम हुन नसकेको अधिकार कर्मीहरूको भनाई।
0: अब खबर विस्तारमा।
1: दाङ प्रहरीले गाउँघरमा लुकाई छिपाई राखेका र विभिन्न समयमा आपराधिक घटनामा प्रयोग हुन सक्ने अवैध हतियार खोजतलाश र बरामद गर्ने अभियानलाई तीव्रता दिएको छ। विगत तीन आर्थिक वर्षको तथ्याङ्क र चालु आर्थिक वर्षको साउन 19 गतेसम्म हेर्दा जिल्ला प्रहरी कार्यालय दाङले 144 नाल भरुवा बन्दुक बरामद गरेको छ। प्रहरीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2080-81 9 नाल, आर्थिक वर्ष 2081-82 14 नाल र आर्थिक वर्ष 2082-83 54 नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ। समाजमा हुन सक्ने सामान्य झैझगडामा, वन्यजन्तुको चोरी, सिकारी र अन्य आपराधिक क्रियाकलापमा यस्ता हात हतियार प्रयोग हुन सक्ने र मानवीय क्षतिको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरी अवैध हतियार बरामद गर्ने कामलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो।
2: एउटा अभियान अन्तर्गत एउटा योजना बनाएर हामी सम्पूर्ण प्रहरी कर्मचारी परिचालित भएको थियौँ, जसले गर्दा हामी यो साउन महिनामा मात्रै 95 थान चाहिँ भरुवा बन्दुकहरू लुकाई छिपाई राखेको अवस्थामा हामीले कानुनमा पनि बरामद गरी अहिले थप अनुसन्धान गरी गरिरहेको छ र यसरी अवैध रूपमा हतियार राख्न नपाउने कुरा कानुनमा पनि व्यवस्था भएको छ र साथसाथै यसरी हतियारहरू हुनुहुँदा जसले मानवीय जोखिम समेत बढ्ने र सानातिना झैझगडा घटनामा पनि यसको हतियार प्रयोग हुने समेत हुने हुँदा यसलाई गाउँघरमा यसरी 6 लुकाएर राखेको छ अथवा 6 लाइसेन्स नभएको हतियार छ भन्ने उद्देश्यले हामीले एउटा योजनासहित सम्पूर्ण प्रहरी कर्मचारी परिचालित भएर यो सबै हतियार नियन्त्रण लिएको छ र आगामी दिनमा पनि हामी अझ बढी नियन्त्रण लिने उद्देश्यले हामी लागिरहेको विवरणमा जानकारी गराउन चाहन्छु।
1: दाङ प्रहरीले यही आर्थिक वर्ष 2083-84 साउन महिनामा मात्रै 90 नाल भरुवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक दीपक श्रेष्ठका अनुसार पछिल्लो 4 दिनको अवधिमा 55 नाल अवैध भरुवा बन्दुक बरामद गरिएको छ। जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाई छिपाई राखिएको 55 नाल अवैध भरुवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा साउन 16 गतेदेखि 19 गतेसम्म सञ्चालन गरिएको विशेष अभियानका क्रममा जिल्लाका विभिन्न वन क्षेत्रबाट भरुवा बन्दुक बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय कमरी चौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका 5 को हिमाल लालीघुरा सामुदायिक वनमा लुकाई छिपाई राखिएको 1 नाली भरुवा बन्दुक 7 नाल, खारखोली सामुदायिक वनबाट भरुवा बन्दुक 8 नाल र एउटा नाल मात्र गरी 9 नाल बरामद गरिएको प्रहरी निरीक्षक एक बहादुर नेपालीले जानकारी दिनुभयो। यसै गरी बंगलाचोली गाउँपालिका 5 मुरकुटी स्थित बंगलाचोली सामुदायिक वनमा लुकाई छिपाई राखिएको भरुवा बन्दुक 1 नाल, लहरे सामुदायिक वनबाट 5 नाल, बंगलाचोली गाउँपालिका 4 मौवालेख सामुदायिक वनबाट 3 नाल र ल्वांगे भत्कुले सामुदायिक वनबाट 5 नाल गरी 30 नाल बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै प्रहरी चौकी रामपुरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका 6 ठूले चौर स्थित राष्ट्रिय वनबाट 1 नाले 6 नाल भरुवा बन्दुक, बंगलाचुली 8 को न्यौकालिका सामुदायिक वनबाट 9 नाल र नवचेतनशील सामुदायिक वनबाट 1 नाले भरुवा बन्दुक, 3 नाल गरी 18 नाल बन्दुक बरामद गरिएको छ। इलाका प्रहरी कार्यालय अमिल्याबाट खटिएको टोलीले लमई नगरपालिका 9 तरुलिया स्थित बिरह सामुदायिक वनको खैरेनी जंगलमा लुकाईछिपाई राखिएको अवस्थामा 1 नाले 7 नाल भरुवा बन्दुक बरामद गरेको छ। बरामद गरिएका सबै अवैध भरुवा बन्दुक नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ। प्रहरीले गाउँघरमा कसैले यस्ता खालका बिना इजाजतका अवैध हतियार राखेको पाइएमा सूचना दिन नागरिकलाई आग्रह गरेको छ।
0: वैदेशिक रोजगारका क्रममा विभिन्न कारणले ठगी तथा अन्य समस्यामा परेका नागरिकलाई न्याय दिलाउन महत्वपूर्ण योगदान पुर्याएको भन्दै श्रमिक सञ्जाल लुम्बिनी प्रदेशले दाङका प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठलाई सम्मान गरेको छ। आज घोराईमा आयोजित विशेष कार्यक्रममा प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डे र प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठलाई सम्मान गरिएको श्रमिक सञ्जाल लुम्बिनी प्रदेशका अध्यक्ष रोशन गिरीले जानकारी दिनुभएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख जिल्ला अधिकारी निश्चलराज पाण्डेले वैदेशिक रोजगारमा जाने नागरिकको सुरक्षामा राज्यको साझा जिम्मेवारी भएको बताउँदै वैदेशिक रोजगारका नाममा हुने ठगी शोषण र अन्याय रोक्न प्रशासन सधैँ प्रतिबद्ध रहेको बताउनुभयो। प्रमुख जिल्ला अधिकारी पाण्डेले पीड़ित नागरिकले न्याय पाउने वातावरण बनाउन सबै निकायबीच समन्वय आवश्यक रहेको पनि बताउनुभएको छ। कार्यक्रममा जिल्ला प्रहरी प्रमुख दीपक श्रेष्ठले वैदेशिक रोजगार सम्बन्धी अपराध नियन्त्रणका लागि प्रहरीले अनुसन्धान र कानूनी कार्यवाहीलाई प्राथमिकतामा राखेको बताउनुभयो। वैदेशिक रोजगारका नाममा कसैले पनि नागरिकलाई ठग्न नपाउने भन्दै आफू स्वयं सचेत हुनुपर्ने र विभिन्न प्रलोभनमा पारी ठगिएको थाहा पाउँदा व्यक्तिगत ढुक्क भएर प्रहरी समक्ष उजुरी दिन पनि उहाँले आग्रह गर्नुभएको छ। श्रमिक सञ्जाल लुम्बिनी प्रदेशका अध्यक्ष रोशन गिरीले वैदेशिक रोजगारका नाममा दुःख पाएका, ठगिएका र समस्यामा परेका श्रमिक न्याय दिलाउन सक्रिय भूमिका खेलेका सरकारी अधिकारीहरूको सम्मान स्वरूप कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सम्मानले सम्बन्धित निकाय अझ जिम्मेवार र उत्प्रेरित बनाउने विश्वास पनि व्यक्त गर्नुभएको छ। श्रमिक सञ्जालले लुम्बिनी प्रदेशमा उत्कृष्ट कार्य सम्पादन गरेका दाङ सहित 7 वटा जिल्लाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई सम्मान गर्ने कार्यक्रम रहेको जानकारी दिनुभयो। कार्यक्रममा विभिन्न सरकारी निकायका प्रतिनिधि, सामाजिक अभियन्ता, पत्रकार तथा श्रमिक अधिकारका क्षेत्रमा क्रियाशील व्यक्तिहरूको उल्लेख्य सहभागिता रहेको थियो।
1: विपन्न तथा रोजगार युवालाई सिपमूलक तालिम मार्फत रोजगारी र स्वरोजगारीमा जोड्ने उद्देश्यले घोराई बनाउ अभियान र इन्सपायर यु एकाडेमी बीच 6 बुँदे सम्झौता भएको छ। सम्झौतामा घोराई बनाउ अभियानका संयोजक सबिन प्रियासन र इन्सपायर यु एकाडेमीका निर्देशक बलभद्र ओलीले हस्ताक्षर गर्नुभएको हो। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको विशेष उपस्थितिमा सम्झौता सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै पत्रकार महासंघ दाङका अध्यक्ष सुवेदीले विपन्न युवाहरूलाई स्वरोजगार बनाउनका लागि गरिएको कार्यक्रम प्रशंसनीय भएको बताउनुभयो। सम्झौता अनुसार आर्थिक रूपमा कमजोर विपन्न तथा बेरोजगार युवालाई पूर्ण रूपमा निशुल्क बजारमुखी सिपमूलक तालिम प्रदान गरिनेछ। तालिम अन्तर्गत कफी, बारिस्टा, बेकरी, कुकिङ, वेटर, वायर हाउस, ग्राहक सेवा, कम्प्यूटर लगायत रोजगारीको उच्च सम्भावना भएका विभिन्न विषय समेटिनेछन्। दुवै संस्थाले युवालाई केवल तालिममा सीमित नराखी प्रत्यक्ष रोजगारीसँग जोड्ने लक्ष्य लिएका छन्। सम्झौताको दोस्रो बुँदामा प्रशिक्षार्थी छनौट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाइने उल्लेख गरिएको छ। दुवै संस्थाको संयुक्त समन्वयमा आवश्यक मापदण्डका आधारमा प्रशिक्षार्थी छनौट गरिनेछ। साथै महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पिछड़िएका समुदायका युवालाई विशेष प्राथमिकता दिइने व्यवस्था गरिएको छ। यस्तै तालिम सफलतापूर्वक पूरा गरेका कम्तीमा 70% प्रशिक्षार्थीलाई होटल, रेस्टुरेन्ट, कफी हाउस, बेकरी तथा अन्य सम्बन्धित क्षेत्रमा इन्टर्नशीप वा रोजगारीका लागि सहजीकरण गरिने सम्झौतामा उल्लेख छ। यसले सिप सिकेर पनि रोजगारी नपाउने समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
0: दाङको देउखुरीमा एक व्यक्तिले नक्कली सरकारी कागजात देखाएर बिरामीको नाममा पैसा उठाउने गरेको पाइएको छ। दाङको लमही नगरपालिका एकका ज्ञानु नेपालीले आफ्नी आमा 65 वर्षीय फुर्सी सार्की बिरामी भएको भनी वडा कार्यालयको नक्कली सिफारिस देखाउँदै आर्थिक सहयोग उठाउने गरेको पाइएको छ। उहाँले आफ्नी आमा प्यारालाइसिसको बिरामी भई लुम्बिनी हस्पिटलमा भर्ना भएको भन्दै गत असार 23 गते वडा कार्यालयको सिफारिस गरेको देखिएको छ। तर उक्त वडा कार्यालयको सिफारिस पत्र र हस्ताक्षर नक्कली भएको वडा अध्यक्ष दामोदर पौडेलले बताउनुभयो। नक्कली सिफारिस बनाएर दाङको तुलसीपुर क्षेत्रमा चन्दा वसुली गर्दै हिँडेको खबर पाएको भन्दै उहाँले वास्तविक नभएको बताउनुभयो। उहाँले उक्त नाम गरेको व्यक्ति आफ्नो वडावासी भएको तर बिरामी भए नभएको बारेमा वडा कार्यालयले कुनै पनि आर्थिक सहयोगको सिफारिस नगरेको बताउनु भएको छ।
1: मध्यपश्चिम खबरमा जनताको आवाज। कानूनले जातीय विभेदलाई दण्डनीय मानेको छ तर अहिले पनि जातीय विभेदका विभिन्न घटनाहरू हुने गरेका छन्। राज्यले पछाडि परेका र पारिएका नागरिकहरूलाई राज्यका हरेक निकायमा समानुपातिक प्रतिनिधित्वका लागि विभिन्न कार्यक्रम अघि सारेको छ। जातीय विभेदमा पारिएको एउटा वर्गवादी जातिले अहिले पनि विभिन्न विभेदहरू र लाञ्छनाहरू खेप्नु परेको त्यससँग सरकार राख्नेहरूको भनाइ छ। यसै सन्दर्भमा रहेर हामीले वादी जातिको अहिलेको अवस्था के छ र वादी जातिको उत्थानका लागि राज्यले के गर्नु पर्ला भनेर केही दलित अधिकार कर्मीलाई सोधेका छौं।
3: धन्यवाद। मेरो नाम सितारा नेपाली, मेरो घर चाहिँ दङ्गीशरण छमा पर्छ। म दङ्गीशरणको कार्यपालिका सदस्य, म त्यो दङ्गीशरणको बाली समुदायकै बुहारी भा हुनाले दङ्गीशरण म विभिन्न दाङ जिल्लाकै भनौँ, दाङ जिल्लाकै अब अधिराज्यभरि बादी समुदायले भोग्नुपर्ने, बादी समुदायभित्र पनि महिलाले भोग्नुपर्ने छुट्टै समस्या छ। त्यो कस्तो भने पहिला त बादी समुदायका महिला भन्न साथीकै हेर्ने दृष्टिकोण फरक छ। त्यसपछि अब हामीलाई बादी समुदायलाई लगाएको लालछना दुर्व्यवहार एकदमै जघन्य अपराध। एउटा मनोरञ्जन, एउटा भजन कीर्तन बिहा बरुमा अगाडि गएर सगुनको रूपमा त्यो प्रस्तुत हुँदाखेरि उहाँहरूले त्यो वाद्यवादन गर्ने व्यक्तित्वहरूलाई, कलाकारहरूलाई एकदमै शोषण गरे अवस्थाले अहिले यो भोगिरहेको अवस्था, आरोप लगाइएको अवस्था, यौन शोषण गर्ने बादी महिलाहरू भन्ने कुराहरू, यो ठुलो समस्या एउटा समस्यामा त्यो हो। अर्को कुरा आर्थिक चुनौती, स्वास्थ्य त्यो खाएको हुनाले त्यो समस्यालाई निहालेर हेर्दाखेरि हामी गर्न सक्छौँ र विभिन्नता कुराहरूबाट अब समस्याको समाधान शिक्षा स्वास्थ्य रोजगार भयो भने बादी समुदायका समस्याहरूलाई

0: अहिले पनि के छ भने जो चाहिँ जीविकोपार्जन गर्नका लागि महिलाहरूलाई जबरजस्ती चाहिँ एउटा पेसाको रूपमा चाहिँ गैर व्यापारको रूपमा लगाइन्छ कि जसले गर्दाखेरि एउटा सिङ्गो परिवार पाल्ने होइन अवस्था थियो र त्यो अवस्थाको हुन त अहिले अन्त्य भएको छ यसलाई चाहिँ सरकारले चाहिँ अन्त्य घोषणा गरेको छ तर पनि अहिले उनीहरूलाई उचित व्यवस्थापन गरेको छैन अहिले पनि महिलाहरूलाई चाहिँ उचित व्यवस्थापन र समाजले अहिले उनीहरूलाई चाहिँ मर्यादित ढंगले अहिले पनि हेरेको छैन समाजले त्यो हिजोको जुन गैर व्यापार गर्ने महिलाहरू थिए ती महिलाहरूलाई अहिलेको अवस्थासम्म पनि राज्यबाट त्यही खालको शिक्षा त्यही खालको स्वास्थ्य र त्यही खालको रोजगारीको अवस्था चाहिँ व्यवस्था उचित व्यवस्थापन नभएको कारणले अहिले पनि समाजमा विभेदित छ जो अहिले चाहिँ महिलाहरूले चाहिँ मर्यादित जीवन बिताउन सकेका छैन
1: नमस्ते नामजनाहरू त बाह्य समुदायको अवस्था कस्तो देखिन्छ भने वास्तवमा हामी सबै चाहिँ के अन्यमा मैले यो अध्ययन गर्ने महिला अगाडि के मैले बुझेको थिएँ भने बाह्य समुदाय भन्ने बित्तिकै तपाईँको चाहिँ यौन पेसासँग जोडेर बुझ्ने चलन थियो मैले अध्ययन गरिसकेपछि पाएँ भन्दाखेरि यौन पेसा गरेका रहेनछन् कि यौन उत्पीडनमा परेका रहेछन् बाह्य समुदाय यौन उत्पीडनमा पारिएको रहेछ हाम्रो राज्य सरकारले त्यतिखेरको तत्कालीन राज्य सरकारले त्यतिखेरको समाजले त्यतिखेर अगुवाहरूले यौन उत्पीडन पारेका रहेछन् र तपाईँको केही बाध्यतावश त्यसै यौन पेसा अँगाल्न केही समय बाध्य पनि भयो त्यो छोटो समय छ त्यो जम्मा 50 वर्षको सेरोफेरो मात्रै त्यो सामान्य देखिन्छ तर अहिले पनि वादी समुदायलाई त्यही नजरले हेर्ने जुन दृष्टिकोण छ त्यो नै अहिलेको वादी समुदायले भोग्नु परेको प्रमुख पीडा हो त्यो मलाई लाग्छ अहिले वर्तमान अवस्थामा कस्तो छ भने वादी समुदायहरू अब हिजोको अवस्थामा छैन हिजो त्यो पेसामा पनि अहिले अब त कोही छैन वादी समुदायका धेरै अगुवाहरू अहिले दार्जिलिङ जिल्लामा विभिन्न सङ्घ संस्थाहरूदेखि लिएर राजनीतिक क्षेत्रमा अगाडि हुनुहुन्छ र समग्र वादी समुदाय अहिले उत्पन्न परेको आर्थिक रूपमा उत्पन्न हुनुहुन्छ मनोवैज्ञानिक रूपमा उत्पन्न हुनुहुन्छ अहिले पनि उनी यौनसँगै जोडेर हेर्ने यौनसँगै जोडेर हेर्ने त्यही ढङ्गले हामीले बुझ्ने जो चलन छ त्यसले चाहिँ उहाँहरूको एउटा खालको चाहिँ उहाँहरूप्रतिको एउटा उपेक्षा चाहिँ भइराखेको छ अनि उहाँहरूको वास्तविक संस्कृति भनेको त्यो थिएन वास्तविक संस्कार भनेको त्यो थिएन उहाँहरूको वास्तविक पेसा पनि त्यो थिएन त्यस कारण उहाँहरूले गीत सङ्गीतसँग जोडिएको समुदाय वाद्यवादनसँग जोडिएको समुदाय नाच्ने गिदाउने र वाद्यवादनका सामानहरू बनाउने र बिक्री गर्ने मुख्य पेसा थियो त्यो समुदायको र हामीले के बुझ्छौँ भने ती सम्पूर्ण कुराहरूलाई ओझेलमा पारेर हाम्रो समाजले के बनाइदियो भन्दाखेरि वादी समुदाय भन्ने बित्तिकै यो चाहिँ यौन पेसामा संलग्न भएर जीविकोपार्जन गर्ने समुदाय हो भनेर बुझाइदियो हामीले त्यही बुझ्यौँ र हाम्रो दृष्टिकोण त्यही छ त्यो गलत दृष्टिकोण रहेछ भन्ने कुरा मैले अध्ययन गरिसकेको छु
2: धन्यवाद म निर्माण नेपालीवादी म तुलसीपुरमा बस्ने गर्छु पेसा हिसाबले शिक्षक र अधिकारको क्षेत्रमा क्रियाशील छु वादी समुदायको जीवन स्तरलाई उठाउनका निमित्त अब गर्नुपर्ने कुरा नम्बर एक वादी समुदायभित्र रहेको शिल्प र कलालाई आधुनिकरण गर्दै यसलाई उद्योग र कल कारखानाको माध्यमबाट आर्थिक पाटोसँग जोड्न सक्नुपर्ने हुन्छ र त्यसपछि वादी समुदायको एउटा चाहिँ जीवन स्तर अगाडि बढ्न सक्छ एक नम्बर दुई वादी समुदायका बालबालिकालाई स्थानीय तल्लो एक कक्षादेखि लिएर उच्च कक्षासम्म र प्राविधिक पढ्नसम्मको व्यवस्था राज्यबाट हुन सक्यो भने शिक्षाको क्षेत्रबाट उनले चाहिँ अगाडि बढ्छन् र रोजगारीको वातावरण सृजना गरेर यो शोषणबाट चाहिँ मुक्त हुन सक्छन् त्यसकारण तेस्रो कुरा के हो त भन्दाखेरि वादी समुदायलाई पनि राज्यको मूल प्रभावीकरणमा ल्याउनका निमित्त राज्यले गर्नुपर्ने विभिन्न खालका चाहिँ कार्यक्रमहरूमा वादीलाई समेट्नुपर्ने त्यसको साथसाथै विभिन्न देश राजनीतिक पार्टीहरूले पनि राजनीतिक रूपमा पनि नीति निर्माण गर्ने तलमा वादी समुदायलाई पनि नीति बनाउने तलमा चाहिँ लग्न सक्यो र वादी समुदायकै नाममा नीति बनाउन सकियो भनेपछि मात्रै यो समुदायको उत्थान हुन सक्छ धन्यवाद
3: अब बाँकी प्रसंगहरू नेपाल सरकार मन्त्री परिषदको आज बसेको बैठकले विभिन्न क्षेत्रसँग सम्बन्धित महत्वपूर्ण निर्णय गरेको छ प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयको प्रस्ताव अनुसार तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गरेको छ यसै गरी लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा काठमाडौँकी याङ्की उक्कायाबलाई नियुक्त गर्ने निर्णय मन्त्री परिषदले गरेको छ त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपाल इन्टर मोडेल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने निर्णय भएको छ साथै नेपाल इन्टर मोडेल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्थापन कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति प्रदान गरिएको छ कृषि वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा टेकेर पशु वत्साला र मासु जाँच ऐन 2055लाई चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने निर्णय भएको छ महिला मन्त्रालयको प्रस्तावमा बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसद समक्ष पेश गर्न पनि मन्त्री परिषदले स्वीकृति प्रदान गरेको छ
4: मध्यपश्चिम खबरमा अब देश बाहिरको समाचार। युक्रेनमा भएको पछिल्लो घातक रूसी मिसाइल र ड्रोन आक्रमणका कारण कम्तीमा 15 जनाको मृत्यु हुनुका साथै दर्जनौं घाइते भएको अधिकारीहरूले बताएका छन्। रूसले आक्रमणका 4 वर्षभन्दा बढ़ी ब्यालिस्टिक मिसाइलको प्रयोग बढ़ाएपछि पछिल्लो समयमा किएवले सहयोगीलाई थप अमेरिकामा निर्मित प्याट्रियट इन्टरसेप्टर आपूर्ति गर्न आग्रह गरेको जनाएको छ। युक्रेनी वायुसेनाले सम्भावित ब्यालिस्टिक मिसाइलहरूको चेतावनी जारी गरेपछि किएवमा विस्फोट भएको एपीएफले जनाएको छ।
3: मध्यपश्चिम खबरमा अब खेल खबर। अस्ट्रेलियामा आगामी अगस्त 21 देखि 30 तारीकसम्म हुने एन टी ट्वेन्टी सिरिजको खेल तालिका सार्वजनिक भएको छ। नेपाल समेत भाग लिने यस प्रतियोगिताको आज खेल तालिका सार्वजनिक भएको हो। नेपालले लीगमा 6 वटा खेलहरू खेल्नेछ। तालिका अनुसार नेपालले पहिलो खेल अगस्त 21 आयोजक एन्टी स्ट्राइकसँग परेको छ। त्यस्तै नेपालले दोस्रो खेल 22 तारीकमा बंगलादेश हाई पर्फमेन्स, तेस्रो खेल 24 तारीकमा हरिकेन्स, चौथो खेल 26 तारीकमा एसीटी कमेन्ट र पाँचौं खेल किड्स सेमन र छैठौं खेल भिक्टोरियासँग खेल्नेछ।
4: र मध्यपश्चिम खबरको अन्त्यमा दाङको मौसम सम्बन्धी जानकारी। दाङको आजको अधिकतम तापक्रम 30.8 डिग्री सेल्सियस र न्यूनतम तापक्रम 24.4 डिग्री सेल्सियस रहेको जल तथा मौसम विज्ञान कार्यालय खराईले जनाएको छ। दाङमा बितेको 24 घण्टामा 1.9 मिलिमिटर पानी परेको छ। अहिलेको हावाको गति 0.5 मिटर प्रति सेकेण्ड रहे भने सापेक्षित आर्द्रता 87% रहेको मौसम कार्यालयकी प्रमुख श्री रिजालले जानकारी दिनुभएको छ।
3: यिनै खबरहरूसँगै हामी मध्यपश्चिम खबरको अन्त्यमा आइपुगेका छौं। समाचार सक्नु अघि अहिलेसम्मका मुख्य खबर शीर्षकहरू फेरि एकपटक।
4: अवैध हतियार बरामदमा दाङ प्रहरीको विशेष अभियान, पछिल्लो 4 दिनमा 90 नाल भरुवा बन्दुक बरामद।
3: वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रण र पीड़ितका पक्षमा काम गरेको भन्दै दाङका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख सम्मानित, सम्मानले अझै जिम्मेवारी बोध गराएको सम्मानित व्यक्तिको भनाई।
4: विपन्न तथा बेरोजगार युवाहरूलाई स्वरोजगारका लागि घराई बनाऊ अभियान र इन्सपायर यू बीच छम्बुदे सम्झौता, रोजगारीको उच्च सम्भावना भएका तालिम दिइने
3: र अझै पनि जातीय छुवा कम हुन नसकेको अधिकार कर्मीहरूको भनाई।
4: हवस् त अहिलेलाई मध्यपश्चिम खबरको सिलसिला यति नै। प्रत्येक घण्टाको ताजा खबरसँगै हामी तपाईँको साथमा छौं। तपाईँ हामीलाई लुम्बिनी प्रदेश र कर्णाली प्रदेशमा 91.4 मेगाहर्जमा र इन्टरनेट अनलाइन मार्फत www.radioMP.org लगन गरेर प्रत्यक्ष संसारभर सुन्न सक्नुहुन्छ।
3: तपाईँ हाम्रा समाचारहरू चाहेको समयमा पनि डाउनलोड गरेर पढ्न र सुन्न सक्नुहुन्छ। अहिलेलाई भने समाचार कक्षका सबै सहकर्मी प्राविधिक मित्र विशाल चौधरी तथा तपाईँ श्रोता धन्यवाद दिँदै म अमर सिटी
4: अनि म शान्त कुमार बुढामगर पनि बिदा हुन्छौ। नमस्कार।

0: 94.4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल नेर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
2: हेलो पिंकी,
3: बोल दिन।
2: एलईडी टीवी किन्न नजाने?
3: जान्न।
2: फ्रिज डिप फ्रिज किन्न जाउन भने हैन?
3: जान्न।
2: घरमा एसी कुलर पंखा चाहियो भने हैन त?
3: जान्न।
2: किन?
3: मलाई सामान किन्न 17 ठाउँ डुल्नु पर्ने छैन के?
2: अनि यतिका सामान एउटै ठाउँमा पाइनु पनि त पर्यो नि।
3: पाइनी भएर त जान लाग्यो नि।
2: हो र? कहाँ?
3: भन्दिन के?
2: सत्तै भन्दिनौ।
3: आई लभ यु पिंकुली भनेको।
2: हो, एसी कुलर पंखा फ्रिज डिप फ्रिज रेफ्रिजरेटर भ्याकुम क्लीनर लगायत सम्पूर्ण घरायसी तथा किचन आइटमको लागि सम्झि
3: इलेक्ट्रोनिक्स घुराई दान।
2: अब धेरै ठाउँमा मन डुलाउनै पर्दैन। सुपथ मूल्य तथा ब्रान्डेड सामानको लागि सदा सम्झिनुहोस्
4: सिजी तथा एलजी ब्रान्डको आधिकारिक विक्रेता
3: बन्जारे इलेक्ट्रोनिक्स घुराई दान।
2: फोन नम्बर
3: 082-562-452
2: 082-562-452 पुनश्च अब बन्जारे इलेक्ट्रोनिक्स न्यू रोडबाट शहीद उमेश मार्गमा सरेको जानकारी गराउँदछौ।
5: मैले मेरो गुट्टु गुट्टुबाट हजुरलाई सुम्पिएको छु। मेरी छोरीले दुःख नपाओस्।
4: थिएटर सिनेमास घोराई दश सौडी कुला दाङमा प्रदर्शन भइरहेको छ नेपाली कथानक चलचित्र गौथली।
6: आमा, म पढ्छु नि।
7: के अरे, बाउलाई सिक्याउ, तँलाई पढाउनलाई बेगर ल्याऊ। पैचक
8: तिमीले पढ्न आउँछ? माया गर्छु भन्नेलाई के भन्छ अङ्ग्रेजीमा?
6: आई लभ यू।
9: साथै हलिउड चलचित्र स्पाइडरम्यान पनि प्रदर्शन भइरहेको छ।
10: एक हप्तादेखि यो दाँत दुखेको दुखे छ। फेरि छोरा छोरीको दाँत पनि किराले खाएर फाल्ने भएको छ। अब यसको उपचारको लागि कहाँ जाने होला?
11: यी सबै समस्या समाधानका लागि अब बीएनबी डेन्टल क्लिनिकमा डाक्टर आयुष गौतम सिनियर डेन्टल सर्जनद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा दिइने सेवाहरू:
12: दाँत सफा गर्ने तथा निशुल्क चेक जाँचको सुविधा,
10: बाङ्गा टिङ्गा दाँत मिलाउने,
12: शल्यक्रिया गरेर दाँत निकाल्ने,
10: खाली ठाउँमा दाँत भर्ने,
12: दुखेको दाँतलाई नदुखाई जरैबाट निकालिने,
10: मुखमा घाउ खटेर आउने, गिजाबाट रगत आउने, श्वास गनाउने, दाँत तथा गिजा सम्बन्धी सम्पूर्ण समस्याको सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
12: सम्पर्क बीएनबी डेन्टल क्लिनिक, घोराही 15 हस्पिटल रोड, निमाहल, कुमारी बैंक अगाडि, घोराही दाङ। सम्पर्क फोन नम्बर 082-592-350 र सम्पर्क मोबाइल नम्बर 98-578-43-123।
13: घर घर अनि गृहिणीको साथ हुलासले बनाउँदैछ परिवार एक साथ।
14: बुबालाई हुलास आटाको रोटीको स्वाद होस् वा आमालाई बासमती चामलको भात, खानामा रहर दालको साथ हुन्छन् सबै खाएर गदगद हुलासको पापड।
13: हुलास फुड्सका उत्पादहरू हुलास आटा, हुलास बासमती राइस, जिरा मसिनो राइस,
14: हुलासको कुरुम कुरुम चिउरा, हुलासको इडली राइस,
13: हुलासले बनाउँदैछ परिवार एक साथ।
15: सीता, के भयो तिमीलाई? घुम्सेर बसेछौ के हुनु नि? बिहे भएको छ वर्ष भइसक्यो। बच्चा बच्चीको लागि कतै ठाउँ देखायो, कतै ठाउँ, तर केही सिप चलेन। अब त आफै मरिसक्यो।
16: के कुरा गर्छ तिमीले? हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त। त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ, त्यसै आत्तेर हुन्छ। कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ गएर भइरहेछ, त्यही भएर ढुक्क भएर त्यही जाऊ।
15: ए, ठिकै छ, म जानु त धेरै गई, अब तिमीले भनिहाल्यौ, त्यही पनि अब शिशु क्लिनिकमै जान्छु।
17: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको बिति चोकबाट। सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेशलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ। समस्यालाई लुकाएर होइन, उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ। आजै आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्।
18: नोट, पहिलो परामर्श निशुल्क दिइनेछ। समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्।
17: शिशु क्लिनिक फर्टिलिटी खोराइदान, सड़क विभागको अगाडि, एड्रेस बैंक घरको भवनमा। सम्पर्क मोबाइल 98-478-43-572।
19: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
20: प्रवेश परीक्षा साउन 24 गते
21: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
19: फोन नम्बर 082-562-601 98578-35990 98578-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
22: के तपाईँलाई पायल फुस्दा फुस भएको छ? दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, यी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेशन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेशन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
23: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस भट्टराई आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
24: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय बुटोल अमरपथ हाट बजार लाइन डाक्टर गणेश भट्टराई सम्पर्क मोबाइल नम्बर 98471-93944 98471-93944।

आवाज पश्चिम नेपाल को आवाज आवाज हिम को आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ट्ज।

0: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाक बन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा
1: कुराहीको लागि आधिकारिक विक्रेता भुसाल स्टोर हस्पिटल रोड कुराही दान फोन नम्बर 082-581-210 थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृंगार दूरसञ्चारदेखि पश्चिम तर्फ
2: सम्पूर्ण विशेषज्ञ सेवाहरू अब एउटै छाना मुनि
3: वरिष्ठ हार्ट जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल यादव बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराहीमा
4: डाक्टर अनिल यादवद्वारा दिइने सेवाहरू
3: हात खुट्टा भाँचिएको हात खुट्टा झमझमाउने ढाड कमर दुख्ने हार्ट जोर्निङ सम्बन्धी अपरेशन सेवा
5: अन्य विशेषज्ञ सेवाहरू
6: वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखेलद्वारा बिरामी चेक जाँच सेवा
7: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा
8: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा
9: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा
10: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा
11: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा
12: साथै इन्डोस्कोपी कोलोनोस्कोपी सिस्टोस्कोपी इको कल्पोस्कोपी सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू
2: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ फोन नम्बर 082-583-218

0: वायरनेट को बाई वन गिफ्ट वन फ्री अफर में तीन महीना को 125 एमबीपीएस इंटरनेट और 2700 में खरीद कर सुई इंटरनेट पैकेज नया चरण को लगी गिफ्ट करने मौका सफल रेफरल में आपको लगी एक महीना फ्री इंटरनेट वायरनेट अब सब कनेक्टेड
1: होइन हो साथी आज निकै तनावमा छौ त के भो भने
2: के भो भनौ अहिले नै साथीको बिहेमा जानु पर्ने सुट नै छैन के लगाएर जाने होला भनेर सोचिरहेको छु नि
1: नारायणी टेलर छँदैछ नि त्यहाँ त हरेक साइजमा रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल पाइन्छ नि चिन्ता मान्ने कुरै छैन
2: ए हो र त्यसो भए म अहिले नै गइहाले
1: हजुर विगत तीन दशकदेखि तपाईँहरूकै सेवामा समर्पित नारायणी टेलर्समा ब्रान्डेड सटिङ सुटिङका कपडाहरू पाइनुका साथै रेडिमेड कोट प्यान्ट दौरा सुरुवाल 10-15% छुटमा पाइन्छ र सम्पूर्ण कपडाहरू अत्याधुनिक मेसिनको प्रयोग गरी मजबुत र ग्यारेन्टीका साथ सिलाइन्छ
3: नारायणी टेलर्स जैद उमेश मार्ग रेडियो मध्यपश्चिमदेखि उत्तरतर्फ घोराइदा
2: सम्पर्क मोबाइल नम्बर 9822964264
4: तपाईँको व्यक्तित्व हाम्रो प्रतिष्ठा तपाईँको सन्तुष्टि हाम्रो प्रतिबद्धता
5: के तपाईँ पटक पटक उपचार गराउँदा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ यदि हुनुहुन्छ भने आउनुहोस् बंगलाचुली आयुर्वेद क्लिनिक घोराइदाङमा
6: उपचार हुने रोगहरू
5: पाइल्स फिस्टुला दिशा गर्दा रगत आउने पोल्ने दुख्ने कब्जियत
6: चाया पोतो डन्डीफोर दाग दुबी एलर्जी कपाल झर्ने
5: महिनावारी गडबडी सेतो पानी बग्ने योनी चिलाउने तल्लो पेट दुख्ने निसन्तानपन एवं पुरुषको योनी इच्छामा कमी शीघ्र स्खलन स्वप्नदोष एवं निसन्तानपन
6: हड्डी खिएको नसा च्यापिएको युरिक एसिड हात खुट्टा झमझमाउने पोल्ने सिल्का हान्ने तथा सबै किसिमका बाथरोग
5: ग्यास्ट्रिक गानागोला अल्सर पत्थरी जन्डिस दम खोकी पिनास पिसाब पोल्ने दुख्ने
6: सुगर प्रेसर थाइराइड प्रोस्टेट तथा सबै किसिमका दीर्घ रोगहरूको चेक जाँच एवं उपचार सेवा
5: हामी कहाँ फार्मेसी ल्याब पञ्चकर्म एवं छारसूत्र सेवा उपलब्ध छ मुसा कोठी फाल्न आधुनिक मेसिनका साथै लामो समय काठमाडौँ तथा देशका विभिन्न अस्पतालमा काम गरिसक्नु भएका आयुर्वेद फिजिसियन डाक्टर सुनिल लम्सालद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको छ
7: सम्पर्क बंगलाचुली आयुर्वेद क्लिनिक कोराई 15 बिपी चोक दाङ सम्पर्क फोन नम्बर 9686 61694

0: आवाज पश्चिम नेपाल को आवाज आवाज हिंदको आवाज यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 MHz
1: होइन भाइला
2: लखर लखर कहाँ हिँडिस
3: कहाँ हुनु हो काका यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो टाइम पासको लागि निस्केको नि काका
1: अरे केटा उमेर जो जाँगर सदा टाइम पास गरेर बस्दै गर आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके पछि पछुताउला छै बाबु
3: के गर्नु त काका न त राम्रोसँग पढ्न सकियो विदेश जाउँ भनेर सोचेको थिए भरपर्दो मेन पावर पनि भेटेन यस्तै छ झोले जिन्दगी
1: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावरबाट जान तल्लो घरे काइलो पनि त्यहीबाट गएको हो राम्रो पैसा कमाइरहेछ त्यसले
3: ल ल काका गइहाले म
4: हामी कहाँ कुवेत बहराइन ओमन कतार साउदी दुबई तथा रोमानियाबाट समेत कामदारको माग भई आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला
5: हजुर हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौँ एकपटक सेवा गर्ने मौका दिनुहोस्
4: नोट हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भई आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र मोबाइल नम्बर 98578 45226
6: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना
7: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला
6: डाक्टरद्वारा दिइने सेवाहरू
7: नाक बुझिने सिँगान आइरहने पहेँलो गराउने सिँगान आउने हाच्छ्यु आइरहने गन्ध थाहा नपाउने नाकभित्र मासु पलाएको नाक बाङ्गो भएको नाक बज्ने
6: कान दुख्ने कान पटक पटक पाकिरहने पानी वा पिप बग्ने कान कराउने कम सुनिने वा बहिरोपन कानको जाली वा पर्दा फाटेको
5: थाइराइड घाँटी दुख्ने केही अड्किएको जस्तो हुने स्वर फेरिएको वा घाँटी बसेको घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको घाँटीको क्यान्सर जिब्रो चेप्टिएको सफा बोली नफुट्ने टन्सिल आइरहने
6: साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ
7: नोट धेरै ठाउँ जचाएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला
5: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार
7: समय बिहान 10 बजेदेखि
6: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
7: नोट कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ
5: सम्पर्क अभिषेक मेडिकल स्टोर्स घोराई 14 बालमन्दिर चोक दाङ सम्पर्क फोन नम्बर 98479 57193 र 98128 89 028
8: होइन के भयो दाई किन झोक्राएर बस्नु भएको
9: के हुनु र भाइ आँखा दुखेर हैरान भएको छ
8: ए त्यसो हो भने घोराई 1500 गेटमा रहेको आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र जानु न
9: हजुर हामी कहाँ विभिन्न ब्रान्डका चस्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चस्मा तयार गरिन्छ
8: नोट यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ
9: प्रोप्राइटर बसन्त कुमार पोखरेल सम्पर्क मोबाइल नम्बर 98578 34 910
8: आराध्या चस्मा पसल तथा आँखा उपचार केन्द्र सिद्धार्थ बैंक बसेको घर उत्सव ट्राभल सँगै सटेको घोराई 15 शहीद गेट दाङ

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: पशु वध र मासु बिक्रीमा सरकारले कडाई गर्दै समस्याग्रस्त सहकारीका 2700 भन्दा बढ़ी बचतकर्ताको 3.5 करोड़ रकम फिर्ता। लगानी बोर्डको सीईओमा उक्याब नियुक्त गर्ने सरकारको निर्णय।
2: नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने।
1: राष्ट्रिय कृषि नीति 2083 जारी। आत्मनिर्भर कृषि र आयात प्रतिस्थापनमा जोड़। मल लिन भएका दुई नेपाली किसान धरोटीमा रिहा हुँदै एलपी ग्यास अभाव समाधान गर्न तत्काल समाधान टोली गठन। हटलाइनबाट गुनासो सुनिने।
3: जुन विगतमा 46,000-47,000 मेट्रिक टन खपत हुन्थ्यो त्यसलाई पनि बढ़ाएर अहिले जुन बजारको माग बढ़्यो त्यसलाई पनि हामीले विश्लेषण गरेर अहिले थप मागको लागि पनि हामीले उता पठाइसकेको छौ।
1: हेलो सरकारमा गुनासोको बाढ़ी। एकै वर्षमा 321% उजुरी बढ़्यो। 60,000 गैर सरकारी संस्था मध्ये 40,000 मात्रै सक्रिय। न्यायपालिका बारे प्रश्न उठाउने 3 अन्तर्राष्ट्रिय संस्थासँग स्पष्टीकरण माग्न निर्देशन।
4: एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाच जस्ता संस्थाहरूले आधिकारिक प्रमाणहरू समेत प्राप्त गर्ने गरी तत्त्व संस्थालाई स्पष्टीकरण माग गर्न र सोको जानकारी समितिलाई गराउन निर्देशन दिने भन्ने छ।
1: र एक दिवसीय विश्वकप छनौट प्रतियोगिताको मिति तय। विश्वकप पुग्ने नेपालको सम्भावना अझै बाँकी।
5: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: नेपालमा पछिल्लो समय स्थानीय सरकारहरूले कृषि एम्बुलेन्स सेवा विस्तार गरिरहेका छन्। कृषि एम्बुलेन्स केवल सवारी साधन होइन, किसानको पसिनालाई उचित बजारसँग जोड्ने विश्वासको नयाँ माध्यम पनि बन्दै गएको छ। तर यसको सफलता, सेवा सञ्चालनको पारदर्शिता, सबै किसानको समान पहुँच र दीर्घकालीन व्यवस्थापनमा निर्भर रहनेछ। स्थानीय तहले यस्ता नवप्रवर्तनलाई प्रभावकारी रूपमा विस्तार गर्न सके खेतदेखि बजारसम्मको दूरी मात्रै होइन किसानको निराशा पनि घट्दै जानेछ। अब खबर सन्तोषी रावलबाट।
6: नेपाल आयल निगमले एलजीपी ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न सरकारवाला निकाय सम्मिलित टोली गठन गरेको छ। निगमका अनुसार टोलीले आजदेखि नै औपचारिक रूपमा काम शुरू गरेको छ। उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास उद्योगका प्रतिनिधि सम्मिलित टोलीले देशका जुनसुकै स्थानमा ग्यास अभाव वा वितरण सम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नेछ। निगमले हटलाइनमा प्राप्त गुनासोका आधारमा सम्बन्धित उद्योग डिलर तथा व्यवसायसँग समन्वय गरी उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाएको छ। पछिल्लो समय विभिन्न स्थानबाट ग्यास नपाएको गुनासो बढ़ेपछि यो संयन्त्र गठन गरिएको निगमको भनाई छ। सीआईएनसँग कुरा गर्दै आयल निगमका प्रवक्ता मनोज कुमार ठाकुरले भन्नुभयो,
3: जति रिक्वायरमेन्ट छ, जस्तै हाम्रो मासिक खपत 45,000-46,000 मेट्रिक टन हो, त्यो परिमाण चाहिँ ग्यास आएकै छ। तर यो जुन बजारको 81 यो डिमाण्ड बढ़ेको कारणले गर्दाखेरि चाहिँ कतिपय ठाउँमा, सबै ठाउँमा त नभनौँ, कतिपय ठाउँमा चाहिँ ग्यास चाहिँ सहज रूपमा नपाएको भन्ने गुनासाहरू पनि आइरहेका छन् र विभिन्न संचार माध्यममा पनि त्यो आइरहेको छ। तर जसरी संचार माध्यममा आएको छ त्यो अवस्थामा पनि नरहेको म यहाँहरूलाई जानकारी गराउन चाहन्छु। किनभने ग्यास आयातमा समस्या भएको भए यति उपभोक्ताहरू चाहिँ यसरी प्यानिक हुनुपर्ने अवस्था थियो, तर ग्यास आपूर्तिमा कुनै पनि समस्या छैन। र हामीले जुन विगतमा 46,000-47,000 मेट्रिक टन खपत हुन्थ्यो त्यसलाई पनि बढ़ाएर अहिले जुन बजारको माग बढ़्यो त्यसलाई पनि हामीले विश्लेषण गरेर अहिले थप मागको लागि पनि हामीले उता पठाइसकेको छौं।
6: उपभोक्ताले ग्यास आपूर्ति सम्बन्धी समस्या परे कार्यालय समयभित्र नेपाल आयल निगमको हटलाइन 01597-1902 सम्पर्क गर्न सक्नेछन्। सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा एङ्की उकाबेलाई नियुक्त गर्ने निर्णय गरेको छ। मन्त्री परिषद बैठकका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता सस्मित पोखरेलले यस्तो निर्णय भएको जानकारी दिनुभयो। बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2081 स्वीकृत समेत गरेको छ। साथै नेपाल इन्टर मोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्दै उक्त समितिलाई नेपाल पारावन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिएको उहाँले बताउनुभयो।
2: तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयकै दोस्रो लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा श्री याङ्की उक्याप काठमाण्डुलाई नियुक्ति गर्ने, अर्को उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाड्न स्वीकृति दिने, पशु बच्छाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने, अर्को महिला मन्त्रालयबाट छ बाल बालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने, अर्को शिक्षा तथा खेलकुद मन्त्रालयबाट विश्वविद्यालय अनुदान आयोगमा रिक्त रहेको अध्यक्ष पदमा प्राध्यापक डाक्टर खड्क बहादुर केसी पर्वत र सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठ भोजपुरलाई नियुक्ति गर्ने, अन्तिममा सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्ने।
6: त्यसैगरी सरकारले पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा देशभर लागू गर्ने निर्णय गरेको छ। मन्त्री परिषदको निर्णयसँगै अब व्यावसायिक रूपमा पशु वध मासु परीक्षण र बिक्रीलाई कानूनी मापदण्ड अनुसार व्यवस्थित गरिने भएको हो। ऐन अनुसार पशु वध अघि स्वास्थ्य परीक्षण र वधपछि मासुको गुणस्तर जाँच अनिवार्य हुनेछ। जाँच बिनै मासु बिक्री, अस्वस्थ स्थानमा पशु वध तथा रोगी वा मरेका पशुको मासु बिक्री गर्न नपाइने व्यवस्था लागू गरिनेछ। सरकारले स्थानीय तह र सम्बन्धित निकायतर्फ वधशाला व्यवस्थापन, मासु निरीक्षण तथा बजार अनुगमनलाई प्रभावकारी बनाउने जनाएको छ। पशु सेवा विभागका अनुसार ऐन कार्यान्वयनको मुख्य उद्देश्य उपभोक्तालाई स्वच्छ, सुरक्षित र गुणस्तरीय मासु उपलब्ध गराउनका साथै सार्वजनिक स्वास्थ्यको संरक्षण गर्नु हो। तर कार्यान्वयनमा भने केही चुनौती रहेको सीआईएनसँग कुरा गर्दै विभागका महानिर्देशक डाक्टर उमेश दाहालले भन्नुभयो,
7: संघीय कृषि मन्त्रालयका मान्य मन्त्रीको अध्यक्षतामा प्रदेश सरकारका मन्त्रीज्यूहरू गाउँपालिका महासंघ नगरपालिका महासंघका चेयरम्यानहरूसँग बसेर योजना लागू गर्ने प्रतिबद्ध समेत आइसकेको हुनाले अब चाहिँ ढिला गर्नु हुँदैन, ऐन लागू गर्नुपर्छ र चाहिँ हामी सबैले तमाम नेपाली स्वस्थ मासु सेवन गर्न पाउनुपर्छ, पाउनुहुन्छ र तत्पश्चात हामीले थप उत्पादन गर्न सक्यौँ भनेदेखि पक्कै पनि यो ऐन लागू गरिसकेपछि हामीले निर्यातका लागि पनि लय नेपालमा यो ऐन लागू भएको छ, नेपालका चाहिँ अहिले पनि मासु चाहिँ उत्पादन निर्यात हुँदैछ, त्यो निर्यातलाई पनि थप प्रबन्धन गर्न टेवा पुग्छ भन्ने किसिमले अगाडि बढिएको छ।
6: सरकारले कृषि क्षेत्रलाई आधुनिक, व्यावसायिक, प्रतिस्पर्धी र आत्मनिर्भर बनाउने लक्ष्यसहित राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। कृषि वन तथा पर्यावरण मन्त्रालय अनुसार नीतिले आधारभूत खाद्य वस्तुमा आत्मनिर्भरता, कृषि व्यवसायीकरण, उत्पादनको ब्राण्डिङ, डिजिटल कृषि प्रविधिको विस्तार, कृषि बीमा सहुलियतपूर्ण, कृषि ऋण न्यूनतम समर्थन मूल्य, कृषि यान्त्रिकीकरण तथा कृषि बजार र उद्योग विकासलाई विशेष प्राथमिकता दिएको छ। मल्किन भारत गएका सर्लाहीका दुई नेपाली किसानलाई भारतीय अदालतले धरोटीमा रिहा गर्न आदेश दिएको छ। सर्लाहीको बलरा पाँचका सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंहलाई अदालतले धरोटीमा छाड्ने निर्णय गरेको हो। उनीहरू आवश्यक कानूनी प्रक्रिया पूरा भएपछि भोलि जेलबाट मुक्त हुनेछन्। सुरेश प्रसादका छोरा अविनाश सिंहका अनुसार अदालतले रिहाईको आदेश दिए पनि भारतकै आधार कार्ड भएका दुईजना साक्षी बसेपछि मात्र उनीहरू छुट्नेछन्। सुरेश प्रसाद र नागेन्द्र प्रसाद गत 17 असारमा भारतको सीतामढ़ी जिल्लाको सोन वर्षाबाट पक्राउ परेका थिए। उनीहरू डीपीए र यूरिया मल लिएर नेपाल फर्किँदै गर्दा भारतीय सीमा सुरक्षा बलले पक्राउ गरेको थियो। पक्राउपछि उनीहरूलाई 18 असारमा जेल चलान गरिएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले गत जेठ यता 2769 बचतकर्तालाई 3,69,00,000 रूपियाँ बचत फिर्ता गरेको छ। सरकारले समस्याग्रस्त घोषणा गरेका सहकारीका साना बचतकर्तालाई प्राथमिकतामा राखेर रकम वितरण गरिएको समितिले जनाएको छ। समितिका अनुसार पहिलो चरणमा 10,000 रूपियाँसम्म र दोस्रो चरणमा 25,000 रूपियाँसम्मका बचतकर्तालाई रकम फिर्ता भइरहेको छ। अब साउन 16 देखि 31 गतेसम्म थप 369 बचतकर्तालाई 63,42,000 रूपियाँ वितरण गर्ने लक्ष्य राखिएको छ। समितिका अनुसार हालसम्म 23 समस्याग्रस्त सहकारी मध्ये 3 वटाको बचत फिर्ता प्रक्रिया पूरा भइसकेको छ भने बाँकी 20 सहकारीका बचतकर्तालाई चरणबद्ध रूपमा रकम फिर्ता गर्ने काम जारी रहेको छ। नेपालमा

0: समितिले एमनेस्टी इन्टरनेशनल अन्तर्राष्ट्रिय न्यायविद आयोग आईसीजे र ह्युमन राइट्स वाचले नेपालको न्यायपालिका र सर्वोच्च अदालतका तीनजना न्यायाधीशबारे प्रश्न उठाएको भन्दै स्पष्टीकरण माग्न निर्देशन दिएको समिति सभापति समीक्षा बासकोटाले जानकारी दिनुभयो।
1: एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जुरिस्ट र ह्युमन राइट्स वाच जस्ता संस्थाहरूले नेपालको स्वतन्त्र न्यायपालिका र सार्वम सांसदको विधि निर्माण सम्बन्धी विधायकीय अधिकार समेतलाई लिएर 2083 साउन 8 गते तदनुसार जुलाई 24 2026 जारी गरेको संयुक्त विज्ञप्तिका आधिकारिक प्रमाणहरू समेत प्राप्त गर्ने गरी तत्त संस्थालाई स्पष्टीकरण माग गर्न र सोको जानकारी समितिलाई गराउन निर्देशन दिने भन्ने छ।
0: साझा खबरमा अब खेल खबर। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले 2027 एक दिवसीय विश्वकप छनौट प्रतियोगितामा मिति तय गरेको छ। प्रतियोगिता सन् 2027 फेब्रुअरी 22 मार्च 23 हुनेछ। 10 टोली सहभागी हुने छनौट प्रतियोगितामा विश्वकप लीग 2 का शीर्ष 4 टोली, प्ले अफ का शीर्ष 4 टोली र 2 पूर्ण सदस्य राष्ट्र सहभागी हुनेछन्। नेपाल अहिले विश्वकप लीग 2 छैटौं स्थानमा छ। शीर्ष चरणमा पुग्ने सम्भावना भावना कमजोर बने पनि नेपालले प्ले अफ मार्फत विश्वकप छनौटमा पुग्ने अवसर पाउनेछ। प्ले अफमा राम्रो प्रदर्शन गर्न सके नेपालले 2027 विश्वकपको यात्रालाई अघि बढ़ाउन सक्नेछ।
2: एघार करोड़ खर्चेर निर्माण गरिएको बैतडी पाटन विमानस्थलमा जहाज शून्य, टिकटक बनाउनेको भीड़।
3: धेरै टाइम भयो चल्या छैन, तर यो सार्वजनिक सम्पत्तिको संरक्षण हुने थियो, त्यो भवनतिर पनि धेरै घाँस उम्रिरहेछ।
2: करोड़ौंको लगानी तर प्रयोग विहीन संरचना, स्थानीय भने जहाज कुर्दै। रिपोर्ट। चार महिनामा सर्पले टोकेर 54 जनाको मृत्यु, अन्धविश्वास मुख्य कारण लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
4: क्लासिक टेकको वाईफाई 6 राउटर नाम एक घमनेक शक्तिशाली 4 एन्टेनामा
5: दात गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
6: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो, छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत, मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
5: डाक्टरद्वारा दिइने सेवाहरू
7: दाँत, मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
5: अनुहार हड्डी भाँचिएको जोड्ने,
7: दाँतको एक्सरे सेवा,
5: सामान्य तथा जटिल दाँत निकाल्ने,
7: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
5: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
7: मेसिनबाट जरेदेखि दाँत फरिने,
5: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
7: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
5: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
7: साथै
6: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
7: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
8: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दाङ, दीपज्योति अस्पतालको 20 मिटर माथि। फोन 0825267707।

0: प्रोडक्ट हरू कोकोनट सोकोनट विटा मिल्क बटर प्राइड क्रीम मिल्की बटर तथा डाइजेस्टिव होल व्हीट बिस्किट
1: हेरा हेरा हेरा यो हो हाम्रो चोइस कोदोको डाइजेस्टिव र कुकी छ है नाइस
0: अड्गुरी
2: सुनिरहनु भएको छ साझा खबरमा अब बाँकी खबर नागरिकका समस्या र गुनासो सुन्ने सरकारी माध्यम हेलो सरकारमा एक वर्षमा गुनासा 321 प्रतिशतले बढ़ेका छन् सरकारी विवरण अनुसार आर्थिक वर्ष 2081-82 16568 गुनासा आएका थिए तर आर्थिक वर्ष 2082-83 यो संख्या बढ़ेर 69724 पुगेको छ अर्थात एक वर्षमै 53,000 भन्दा बढ़ी गुनासा थपिएका पछिल्ला तीन महिनामा मात्रै 50,721 उजुरी प्राप्त भएका छन् तीमध्ये 39,000 भन्दा बढ़ी गुनासा समाधान गरिएको हेलो सरकार शाखाले जनाएको छ सरकारले अब हेलो सरकारलाई अझ व्यवस्थित बनाउने तयारी गरिरहेको कार्यालयका शाखा अधिकृत सुवर्ण वज्राचार्यले

0: सी आर्यनसँग बताउनुभयो।
1: सर, अहिले रिसेन्टली चाहिँ यो देशभरिबाट ग्यास अभाव छ भन्ने विषयमा गुनासोहरू आइरहेको छ होइन, त्यस विषयमा चाहिँ अब यो जे भएको हामीले त्यही भनिदिने गरेको छौँ होइन, यो उपभोक्ताबाट चाहिँ धेरै माग धेरै भयो यसो भएको हो। अब कहीँ कतैबाट कालोबजारी भएको छ, कसैले ग्यास भएर पनि दिएन अथवा बढी मूल्यमा दिएको छ भने चाहिँ हामी त्यस्तो तत्काल एक्सन लिन्छौँ। त्यहाँ सिडोकालाई भन्ने हुन्छ कि कता भएर हुन्छ, त्यो बढी मूल्य लिएको अथवा कालोबजारी गरेको चाहिँ हामीले तत्कालै गरिहाल्छौँ होइन। तर जुन यो अभाव सिर्जना भएको छ त्यसलाई चाहिँ हामीले कोर्डिनेसन चाहिँ हामीले गर्ने गरेछौँ है। अनि अरू भनेको अब अहिले यो विद्यालयहरूले पनि यो पैसा बढी लग्यो भनेर के मार्कसिटको लागि हुन्छ नि, अब तोकेको छ एउटा रेट, अनि त्यो रेट पनि बढी लग्यो भन्ने खालको गुनासो पनि छ। स्याटरडे सन्डे पनि अब स्कुलहरू खुलायो होइन, यो पनि अब सामान्य विषय नै हो। अब गम्भीर विषयमा चाहिँ प्रहरीसँग सम्बन्धितहरू आउँछ, अपराधहरूको विषयमा साइबर ठगी होइन, हाम्रो अनलाइन ठगीहरू भएको विषयहरू, अनि वैदेशिक रोजगारको पनि थुप्रो आउँछ हाम्रोमा।
0: नागरिकका गुनासा फोन, वेबसाइट, फेसबुक, व्हाट्सएप, इन्स्टाग्राम र इमेलबाट आए पनि एउटै प्रणाली मार्फत व्यवस्थापन गर्ने योजना समेत बनाइएको उहाँले बताउनुभयो। 11 करोड़ रूपियाँ खर्च गरेर कालोपत्रे गरिएको बैतडीको पाटन विमानस्थलमा करिब 5 वर्षदेखि उडान हुन सकेको छैन। अहिले यो स्थान स्थानीयका लागि भिडियो र फोटो खिच्ने स्थल बनेको छ। टिकटक, फेसबुक वा अन्य सामाजिक सञ्जालका लागि सामग्री बनाउन यहाँ आउने गरेका छन्, तर जहाज भने चल्न सकेको छैन।
2: 2036 सालदेखि 2052 सालसम्म नियमित उडान हुने गरेको बैतडीको पाटन विमानस्थल सशस्त्र द्वन्दका बेला संरचना ध्वस्त भएपछि बन्द रहेको थियो। 20 मिटर चौडाई र 580 मिटर लम्बाई रहेको धावन मार्ग सहित अन्य भौतिक संरचना पुननिर्माण गर्न नेपाल सरकारले बजेट दियो र करोड़ौं रूपियाँको खर्चमा 4 वर्ष लगाएर तयार भयो, तर वर्षौं बितिसक्दा पनि यसको अपेक्षित उपयोग हुन सकेको छैन। स्थानीय पुष्पा भट्ट:
3: यो एयरपोर्टको बारेमा भन्नु पर्दाखेरि धेरै टाइम भयो चल्या छैन, अरू त त्यो चल्न नचल्नलाई त अब त्यो सबैको भन्या अनुसारको कस्टमरको अभाव त्यो भन्ने कुरा त छँदैछ, तर यो सार्वजनिक सम्पत्तिको संरक्षण हुने त्यो भवनतिर पनि धेरै घाँस उम्रिरहेछ।
2: विमानस्थल प्राय प्रयोगविहीन अवस्थामा छ। करोड़ौं रूपियाँ खर्चेर बनाइएको यो संरचना सामाजिक सञ्जालका भिडियो र तस्विरहरूमा मात्र सीमित हुनु दुखद भएको बताउनुहुन्छ। अर्का स्थानीय आनन्द भट्ट:
4: एयरपोर्ट चाहिँ धेरै लामो समयदेखि चलिराखेको छैन, प्लेन छैन, यहाँ चाहिँ मान्छेहरू चाहिँ भिडहरू टिकटक बनाउनेहरूको, अनि बाख्राहरू चढ्ने, गाई गोरुहरू चढ्ने, बच्चाहरूलाई रमाइलो गर्नलाई प्रयोग भइराखेको छ। यो धेरै वर्ष भइहाल्यो प्लेन नचले त, यो यत्रो लगानी भएको छ, तर यसको सही सदुपयोग चाहिँ राम्रो हुन्थ्यो, तर अहिले त्यतिकै यो खेर गइरहेको छ।
2: विमानस्थल कालोपत्रे भएपछि हप्तामा एकपटक धनगढी बैतडी उडान हुँदै आएको थियो, तर 5 वर्षदेखि भने उडान ठप्प छ। करिब 17 मिनटको बैतडी धनगढी उडानको 4,500 रूपियाँ भाडा लिएर प्रत्येक हप्ताको बिहिबार समिट एयरले उडान भर्दै आएको थियो। 2078 चैत्र 10 गते यहाँ अन्तिम उडान भएको थियो। विमानस्थलमा यात्रुको कमीका कारण उडान बन्द गर्नु परेको बताउँदै समिट एयरकी मार्केटिङ चीफ मञ्जनी श्रेष्ठ:
5: त्यो बेला चाहिँ अब हामीले हप्तामा 2 वटा फ्लाइट गर्ने गरेको थियो। कस्तो हुन्छ भने हामीले ग्यारेन्टी गराउँछौँ कि त्यहाँको एजेन्टलाई एजेन्ट बनाएर गर्छौँ हामीले, किन हामीले प्यासेन्जर खोज्न गाह्रो हुन्छ, त्यहाँको लोकल मान्छेले प्यासेन्जर खोज्छ, त्यो अनुसार गर्दाखेरि हामी उहाँहरूले ग्यारेन्टी गरेर गर्दाखेरि प्यासेन्जरै पाउन नसकेर नै फ्लाइट प्राय अब 5-6 जना 7-8 जना मात्रै हुने भयो कि, अब हामीलाई त त्यही अनुसार कम्पनीले सस्टेन गर्नै गाह्रो हुने भएको भएर त्यसपछि हामीले फ्लाइट विड्र गर्नु पर्यो।
2: पश्चिमको पहाड़ी जिल्ला बैतडीमा रहेको पाटन विमानस्थलबाट बैतडी, दार्चुला, बझाङ र डडेलधुराका नागरिकले सेवा पाउने अपेक्षा गरिएको थियो, तर बनेको संरचना पनि प्रयोगमा ल्याउन नसकिएकोमा यहाँका बासिन्दाहरू असन्तुष्ट छन्। तर्कराज भट्ट, सीआईएन रेडियो अमरगढी, डडेलधुरा।
0: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएनले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। सर्पदंश उपचारमा 20 भन्दा घातक अन्धविश्वास बन्दै
6: विषालु सर्पले टोकेर धामे झाँक्रीको उपचारले त्यो जुन विष भित्र छिर्याछ त्यो चाहिँ त्यसलाई हामीले निष्क्रिय पार्न सक्दैनौ। त्यही भएर यो चाहिँ एउटा अन्धविश्वास हो, यो चाहिँ निष्क्रिय हुनुपर्छ, यसलाई चाहिँ हामी कहिले पनि फलो गर्नु हुँदैन।
0: झारफुकको भरमा पर्दा जोखिममा जीवन, सर्पदंशको उपचारमा समाजमा रहेको गलत परम्पराबारे वैज्ञानिक टिप्पणी सहितको विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
7: दाङमै विशेषज्ञ सेवा एउटै छाना मुनि सेवा सुलभ दरमा प्रदेश नम्बर 5 कै उत्कृष्ट नाक कान घाटी तथा डेन्टल केयर सेन्टर खुराही दाङमा
8: काठमाडौँको पिपल्स डेन्टल तथा नेपालगंज मेडिकल कलेजमा लामो समय कार्य अनुभव प्राप्त गर्नुभएकी डाक्टर निवा बुढा थोकी म्याक्जिलो फेसियल द्वारा उच्च स्तरीय मेसिनबाट
7: दाँत सफा गरिने सुरक्षा निकायमा भर्ना हुन दाँत कलरको फिलिङ किरा लागेको दाँतको आरसीटी दाँत तथा गिजाको अपरेशन दाँत फुकाल्ने बाङ्गो टिङ्गो दाँत मिलाउने दाँत नभएको ठाउँमा स्थायी तथा अस्थायी रूपमा दाँत हाल्ने सुविधा पनि रहेको जानकारी गराउँछौ
9: सम्पर्क स्थान घोराई चौध नयाँ बजार बाल विकास स्कुलको अगाडि
10: फोन नम्बर 082-563-479
9: मोबाइल नम्बर 98-494-67-487
11: छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर दाङको शंकर मेडिकल हलमा
12: नेपालगंज नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनु हुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ
11: डाक्टरद्वारा दिइने सेवाहरू ठूला मानिसमा देखिने खोकी दम खकारमा रगत देखिने छाती दुख्ने ग्यास्ट्रिक कानो गोला वा टाउको दुख्ने चक्कर लाग्ने हात खुट्टा झमझमाउने गुलो हुने प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस् रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्
13: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार
14: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल एमबीबीएस एमएस जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जन द्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ यो मौकाको फाइदा उठाउनुहोस्
11: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ सम्पर्क शंकर मेडिकल हल निमहल रोड घोराही दाङ फोन नम्बर 082-563-0023 98-78-18-617 र 98-78-35-643
15: भर्ना सम्बन्धी सूचना
12: बर्खा ग्रुपद्वारा सञ्चालित यस भिक्टोरिया इन्टरनेशनल कलेज घोराहीदाङमा बीबीए बीएचएम कार्यक्रमका लागि भर्ना आवेदन खुलेको सहर्ष जानकारी गराउँदछौ इच्छुक विद्यार्थीले समयमै कलेजमा सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्
15: सम्पर्क गोर्खा ग्रुप भिक्टोरिया इन्टरनेशनल कलेज दाङ
16: सम्पर्क फोन नम्बर 082-563-1133 मोबाइल नम्बर 98-4780-92-83 र 97-625-26-2-86
6: चाहे त्यो धामी झाँक्रीकोमा लाने होस् अथवा त्यसलाई चाहिँ अरू अब जडीबुटीदेखि लिएर अरू यो मिसकन्सेप्सनहरू जुन छ त्यसलाई चाहिँ हामी गर्नु हुँदैन
0: तर लामो समयदेखि समुदायका मानिसहरूले चाहिँ त्यो कुरालाई माने आएको र प्रयोग गर्दाखेरि केही मानिसहरू चाहिँ बाँचेको भनेर चाहिँ विश्वास गर्नुहुँदो रहेछ धामी के भरमा पनि लगेर सर्पले टोकिसकेपछि उपचार गर्न लाँदै गर्दाखेरि चाहिँ हाम्रो त मान्छे बाँचेको छ अनि कसरी नपत्याउने भन्नुहुन्छ कि
6: अब यसमा दुईटा कुरा छ म्याडम अब सर्पले टोकिसकेपछि सबै सर्पको टोकाई चाहिँ विषालु हुन्छ भन्ने छैन यसमा हामीले जान्नुपर्ने कुरा के भने एउटा केही सर्पहरू विषालु हुन्छन् र केही चाहिँ नन पोइजनस हुन्छन् अब विषालु सर्पले टोक्यो भने त्यसको लक्षणहरू देखिन्छ र हामीले उपचार चाँडोभन्दा चाँडो गर्नुपर्छ तर नन पोइजनस स्नेक बाइट हुँदाखेरि त्यस्तो अवस्थामा अब केही नगर्दा पनि जस अब्जर्भेसन गरे भए पनि पुग्ने हो बाँच्ने हो मान्छे तर विषालु सर्पले टोकेर धामी झाँक्रीको उपचारले त्यो जुन विष भित्र छिर्याएको छ त्यो चाहिँ त्यसलाई हामीले निष्क्रिय पार्न सक्दैनौ त्यही भएर यो चाहिँ एउटा अन्धविश्वास हो यो चाहिँ निष्क्रिय हुनुपर्छ यसलाई चाहिँ हामी कहिले पनि फलो गर्नु हुँदैन
0: भनेपछि धामी झाँक्रीले जति पनि व्यक्तिलाई उपचार त्यो पूजा गरेर फुकफाक गरेर निको पारेका छन् त्यो चाहिँ विषालु कम भएको सर्पको टोकाएको कारणले
6: हजुर हजुर त्यो चाहिँ अब विषालु सर्प नभएको अवस्था हुन सक्छ अब विषालु सर्प भएको अवस्थामा चाहिँ जति सुकै धामी झाँक्री गरौं हामी जति सुकै हामी जडीबुटी प्रयोग गरौं त्यसले हुँदैन कुनै पनि यसमा चाहिँ साइन्टिफिक प्रमाणहरू छैन
0: त्यसमा अब अर्को एउटा प्रश्न त्यो भनेको चाहिँ चुसेर कतिपयले चाहिँ सर्पले टोकिसकेपछि अनि समुदायमै भएका एकजना कोही व्यक्ति हुनुहुँदो रहेछ उहाँले चाहिँ चुसेर निको पारिदिनुहुन्छ भनेर लगेर त्यो चाहिँ खास के हो त चुसेर
6: विषयमा कुरा गरिसक्यौं अलिकति अब स्नेक बाइट भनेपछि एउटा चाहिँ विषालु र अर्को चाहिँ नविषालु दुई प्रकारका हुन्छन् यसमा विषालु हो भने त्यो मैले अघि भनिसके चुसेर काटेर जडीबुटी प्रयोग गरेर धामी झाँक्रीको प्रयोग गरेर त्यो कुनै अवस्थाले पनि निको पार्न किनभने कुनै पनि साइन्टिफिक रिसर्चले प्रुभ गरेका छैन प्रमाण छैन हामीसँग त्यसमा यदि विषालु सर्पले टोक्या हो भने त्यसको लागि चाहिँ चाँडोभन्दा चाँडो त्यसलाई हस्पिटल पुर्याएर त्योभन्दा अगाडि प्राथमिक उपचारमा संलग्न हुनु पर्यो चाँडोभन्दा त्यो सबसे प्रथम गर्नुपर्ने भनेको त्यो व्यक्तिलाई चाहिँ हामीले एस्योरेन्स दिनुपर्छ कि केही पनि हुँदैन, उहाँलाई शान्त राख्नुपर्छ। टोकेको ठाउँलाई चाहिँ हामी इमोबिलाइज गर्नुपर्छ, स्प्लिन्टहरू लगाउन सकिन्छ त्यहाँ, इमोबिलाइज गरेर चाँडो भन्दा चाँडो चाहिँ त्यो बिरामीलाई चाहिँ
10: इमोबिलाइज भनेको चाहिँ हलचल हुन नसक्ने गरी राख्ने भने नि त,
6: अब जस्तो यतिकै राख्दाखेरि हलचल हुन सक्छ, त्यही भएर हामीले त्यहाँ काठको चिज अथवा कुनै स्ल्याबहरू राखेर त्यसलाई चाहिँ हामी एक ठाउँमा बनाइदियो भने त्यसलाई चाहिँ हामी इमोबिलाइजेसन भन्छ। त्यो भयो भने के हुन्छ, हाम्रो जुन विष भित्र छिर्याएको छ त्यो चाहिँ एक्सपान्ड हुन पाउँदैन,
10: फैलिन
6: पाउँदैन। त्यो हिसाबले चाहिँ प्रथम भनेको एस्योरेन्स पेसेन्टलाई, सेकेन्ड भनेको इमोबिलाइजेसन एक ठाउँमा स्थिर रह्यो, तेस्रो भनेको उहाँलाई चाहिँ चाँडो भन्दा चाँडो अस्पताल पुर्याउनु पर्यो, त्यसमा चाहिँ स्ट्रेचर अथवा हामी गाडीको प्रयोग गर्न सक्छौँ।
10: सुरुमा सान्त्वना दिने, शान्त राख्ने, आत्मविश्वास बढाउने काम गर्न पर्यो, त्यसपछि सर्पले जहाँ टोकेको छ त्यो भाग चाहिँ चलाउनु भएन, अनि त्यसपछि सकेसम्म अस्पताल छिटो पुर्याउनु पर्यो,
6: भन्दा छिटो पुर्याउनु पर्यो।
10: अघि जडीबुटीको कुरा उठिहाल्यो होइन, नेपालमा आयुर्वेद चिकित्सालाई लामो समयदेखि प्रयोगमा ल्याइराखेको छ र मानिएको पनि छ, केही रोगहरू उपचार पनि सम्भव भएको छ होइन, तर सर्प टोकाईमा आयुर्वेद जुन जडीबुटीको कुरा छ, जडीबुटी धेरैले प्रयोग गर्नुहुँदो रहेछ, कुनै ठाउँमा के भन्ने कुनै ठाउँमा के भन्ने, अनि त्यो जडीबुटी चाहिँ कौडा टाइपको के हुन्छ अनि त्यो टोकेको ठाउँमा लगाएपछि त्यसले चुस्छ अनि निको हुन्छ भन्ने खालको पनि रहेछ, अनि अर्को चाहिँ झारमौरो के भन्ने हुँदो रहेछ त्यसले पनि निको गर्छ भन्ने पनि रहेछ, समुदायमा छलफल गर्दाखेरि थाहा पाएको विषय, यो चाहिँ के हो खास डाक्टर?
6: यो सबै भ्रम हो, यी चिजहरू जति पनि छन् सबै भ्रम हो। अब विषालु सर्पले टोकिसकेपछि चाहिँ अब लिम्फेटिक सिस्टम हुन्छ हाम्रो बडीमा, त्यसबाट लिम्फेटिक सिस्टमबाट सर्कुलेट भएर हाम्रो ब्लडमा पुग्ने हो र बडीको हरेक पार्टमा पुगेर श्वास प्रश्वासलाई असर गर्ने, ब्रेनलाई असर गर्ने, रगत रक्तस्राव हुने होइन, यी कुराहरू हुने हो। अनि न्युरोलोजिकल मेनिफेस्टेसन्स भन्छ, न्युरोलोजिकल मेन जस्तै करेट र कोब्राहरूको टोकाइबाट चाहिँ दिमागमा असर गर्ने, जस्तो आँखा हेर्न नसक्ने, लिड्स आई लिड फल हुन थाल्ने, बोल्न नसक्ने, निन्न नसक्ने, श्वास प्रश्वासमा प्रब्लम आउने, प्यारालाइसिसहरू हुने, यी लक्षणहरू हुन्। अब यसमा चाहिँ हजुरले कुनै पनि जडीबुटीको प्रयोग गरे भने, मैले अघि नै भनिसके साइन्टिफिक प्रमाण कुनै पनि यस्ता चिजहरूको छैन जसले चाहिँ पोइजनलाई चाहिँ निष्क्रिय बनाउन सकोस्। सर्पको टोकाई एउटा चाहिँ न्युरोटोक्सिक, अर्को चाहिँ मायोटोक्सिक, एउटा चाहिँ हेमाटोटोक्सिक, त्यो भनेको एउटा ब्रेन र नसाहरूलाई एफेक्ट गर्ने, अर्को चाहिँ रगतलाई असर गर्ने र तेस्रो चाहिँ मांसपेशीलाई असर गर्ने। अब न्युरोलोजिकल न्युरोटोक्सिक इफेक्टहरू भएको सर्पहरू जसले कज गर्न सक्छ त्यो भने, त्यसमा चाहिँ हजुरको अवस्था जुन छ आफ्नो ब्रेनको अवस्था, सोच्न सक्ने अवस्था, बोल्न सक्ने अवस्था, त्यो चाहिँ त्यसमा बिस्तारै कमजोरीहरू आउन सक्छ, आँखाको आइलिड्सहरू ड्रुपिङ हुन सक्छ, मान्छे बोल्न न

0: यो हो रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज।
1: मध्य पश्चिम टाइम चेक, यति बेला रात्रिको 8 बजेको छ।
2: छैन, समय गतिशील छ। जब समय बोल्न छ, संसार सुन्न थाल्छ। थाह संचार नेटवर्कमा यो हो नेपाल परिवेश, समयको आवाज।

0: नमस्कार, थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सिन्हासँगै दिनेश जोशीको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: बाढ़ीबाट 3 सड़क पूर्ण र 6 आंशिक रूपमा अवरुद्ध। सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको अनुरोध।
0: ग्यासको आपूर्ति बढ़ाउन गरिएको आग्रह भारतद्वारा अस्वीकार। 2 साताभित्र समस्या समाधान भइसक्ने आयल निगमको विश्वास।
1: 3 न्यायाधीश बारे हालै जारी विज्ञप्ति प्रति संसदीय समितिमा छलफल। आधार खुलाउनु पर्ने विज्ञको भनाई, कानून मन्त्रीको आपत्ति।
0: ट्रम्पको गाजा योजना नेतन्याहुद्वारा अस्वीकार। जापानमाथि आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी।
1: र एक दिवसीय विश्वकप छनौट आगामी फेब्रुअरी 22 मार्च 23 सञ्चालन हुने।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन्टाप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन्टाप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। काठमाडौँ उपत्यका सहित विभिन्न जिल्लामा अहिले वर्षा भइरहेको छ। सड़क विभागले निरन्तरको वर्षापछि आएको बाढ़ी र पहिरोबाट 3 पूर्ण र 6 सड़क खण्ड आंशिक रूपमा अवरूद्ध भएको जनाएको छ। पहिरोका कारण अवरूद्ध 24 सड़क खण्ड सामान्य सुधारपछि सञ्चालनमा आएका छन्। नेपाल प्रहरीका अनुसार पहिरो, नदी कटान, हिलो र सड़क भाँसिदा ती राजमार्ग प्रभावित बनेका हुन्। बीपी राजमार्ग अन्तर्गत धुलीखेल सिन्धुली क्षेत्रमा बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै बेलुकी 6 बजेदेखि बिहान 4 बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइएको छ। यसै गरी मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण बेलुका 5 बजेदेखि बिहान 5 बजेसम्म सबै प्रकारका सवारी साधन सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। इलाम नगरपालिका 9 राजद्वाली स्थित मेची राजमार्गमा पनि वर्षाका कारण सड़क हिलो भई पूर्ण रूपमा अवरूद्ध भएको छ। उक्त क्षेत्रमा वैकल्पिक मार्ग प्रयोग गर्न सकिने व्यवस्था गरिएको प्रहरीले जनाएको छ। सिन्धुपाल्चोक स्थित अरणीको राजमार्ग भने विभिन्न 3 स्थानमा पहिरो, लेदो र सड़क भाँसिदा पूर्ण रूपमा बन्द छ। उक्त राजमार्गका भोटेकोशी गाउँपालिका 4-0 कोदारी लिपिङ क्षेत्रमा सड़क अवरूद्ध भएको प्रहरीले जनाएको छ। यस्तै दोलखाको लामो साखु रामेछाप सड़क तामाकोशी गाउँपालिका 5 किर्नेटारमा सामा कोशीले सड़क कटान गरेपछि पूर्ण रूपमा बन्द भएको छ। यद्यपि खिम्ती ग्रामीण विद्युत सहकारी संस्थाको परिसरबाट वैकल्पिक मार्ग भने सञ्चालनमा ल्याइएको छ। यस्तै मोगुको नग्म गमगढ़ी सड़क र बागलुङको कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध भएको छ। प्रहरीले वर्षाका कारण सड़कको अवस्था परिवर्तन भइरहने भएकाले यात्रा गर्नु अघि सम्बन्धित निकायबाट सड़क अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न तथा आवश्यक सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
1: अर्थमन्त्री डाक्टर सोरिम वाग्ले नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशकहरूसँग 2 चरणको छलफल गर्नुभएको छ। शुरूमा बिहान छलफल गर्नुभएका अर्थमन्त्री वाग्ले साँझ 2 चरणको छलफल गर्नुभएको हो। अहिले बेलुकी भएको छलफलमा 6 कार्यकारी निर्देशकहरू सहभागी भएको अर्थमन्त्री वाग्लेको सचिवालयले जनाएको छ। बिहानको छलफलमा भने 12 मात्रै सहभागी रहेका थिए। केन्द्रीय बैंकमा 18 कार्यकारी निर्देशक रहेका छन्। 5 महिनादेखि रिक्त रहेको डेपुटी गवर्नर पदमा नियुक्तिका लागि अर्थमन्त्रीले छलफल गरेको हुन सक्ने आशंका गरिएको छ। राष्ट्र बैंक ऐन अनुसार गवर्नरको सिफारिशमा मन्त्री परिषदले कार्यक्षमताका आधारमा विशिष्ट श्रेणीका अधिकृत मध्येबाट डेपुटी गवर्नर नियुक्त गर्ने कानूनी व्यवस्था छ। यसअघि गवर्नर डाक्टर विश्वनाथ पौडेलले 2 डेपुटी गवर्नरमा नियुक्तिका लागि 4 नाम सिफारिश गरे पनि अर्थमन्त्री वाग्लेकै चाहनामा किरण पण्डितलाई मात्रै नियुक्त गरिएको थियो। गत फागुन 25 गते 2 पद रिक्त भएको हो।
0: नेपाली बजारमा खाना पकाउने एलपी ग्यासको अभाव थेग्न माग गरियो बमोजीमा आपूर्ति गर्न भारतीय आयल कर्पोरेशनले अस्वीकार गरेको छ। आज सिंहदरबारमा बसेको राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा नेपाल आयल निगमका निमित्त कार्यकारी निर्देशक दीपक बरालले आफूहरूले भारतीय आयल कर्पोरेशनसँग दुई महिनाका लागि मासिक 55,000 मेट्रिक टन एलपी ग्यास माग गरेको तर उसले उपलब्ध गराउन नसक्ने जवाफ दिएको जानकारी दिनुभयो। यसअघि मासिक करिब 47,000 मेट्रिक टन ग्यास आयात हुँदै आएको थियो। बजारमा ग्यास अभाव भएपछि विभिन्न संसदीय समिति मन्त्रालय र विभागले व्यवस्थापन मिलाउन निर्देशन दिँदै आएका छन् तर अभाव अनुसारको आपूर्ति नभए पनि अनौपचारिक रूपमा आयात बढ़ेको देखिएको भन्दै दुई सातामा समस्या समाधान भइसक्ने निमित्त कार्यकारी निर्देशक बरालले बताउनु भयो।
3: 55,000 चाहिँ हामीलाई जसरी पनि चाहिन्छ, नभए हामी म्यानेज गर्न सक्दैनौँ भनेर त्यति डिमान्ड पठायौँ। तर त्यो डिमान्ड पनि उहाँले फुल्ली एक्सेप्ट गरेको अवस्था चाहिँ छैन। तर गाडीहरूको लोडिङ हेर्दाखेरि चाहिँ अहिले पनि मोटामोटी 115-120 एभरेजमा गाडीहरू लोड भइरहेछ भनेपछि 55,000 मेट्रिक टनको चाहिँ हामी लोड गर्न सक्छौँ कि भन्ने स्थितिमा हामी 80 बुलेट लोड हुने अवस्थामा उहाँले 110-15 बुलेटको म्यानेज गरेर अहिले त्यही रूपमा आइरहेछ। होपफुल्ली हामी आउँदा 8-10 दिन 15 दिनभित्रमा चाहिँ म्यानेज गर्न सक्छौँ कि भन्ने छ।
0: आज मात्रै नेपाल आयल निगमले ग्यास आपूर्तिमा देखिने समस्या तत्काल समाधान गर्न क्विक रेस्पोन्स टीम गठन गरेको छ। उद्योग मन्त्रालय, नेपाल आयल निगम, उद्योग विभाग तथा ग्यास व्यवसायीका प्रतिनिधिहरू सम्मिलित संयन्त्र बनाइएको हो। टीमको मुख्य उद्देश्य देशका जुनसुकै स्थानमा एलपी ग्यासको अभाव वा वितरण सम्बन्धी समस्या देखिए तत्काल समन्वय गरी समाधान गर्नु रहेको जनाइएको छ। निगमको हटलाइनमा प्राप्त हुने गुनासाका आधारमा सम्बन्धित उद्योग, डिलर तथा व्यवसायीसँग समन्वय गरेर उपभोक्तासम्म ग्यास आपूर्ति सहज बनाइने जनाइएको छ।
1: राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिले कृत्रिम अभाव र कालोबजारी नियन्त्रण गर्न सरकारलाई निर्देशन दिएको छ। आज सिंहदरबारमा बसेको समितिको बैठकमा सभापति जयन्ती देवी राईले देशभर गुणस्तरीय वस्तु तथा सेवाको आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन तथा समितिले सरकारलाई निर्देशन दिएको बताउनुभयो। उहाँले दैनिक उपभोग्य वस्तु तथा सेवाको अस्वाभाविक मूल्यवृद्धि नियन्त्रण गर्न सर्वसाधारणको सहज पहुँच हुने गरी सुपथ मूल्य पसलको नियमित अनुगमन तथा क्षेत्रगत दायरा विस्तार गर्न, प्रत्येक पसलमा अनिवार्य रूपमा मूल्य सूची राख्ने व्यवस्था कार्यान्वयन गर्न पनि सरकारलाई निर्देशन दिनुभयो।
0: सर्वोच्च अदालतका तीन न्यायाधीशबारे तीन अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाले जारी गरेको संयुक्त विज्ञप्तिप्रति प्रतिनिधि सभा अन्तर्गत कानून, न्याय तथा मानवाधिकार समितिले चासो व्यक्त गरेको छ। समितिले उक्त विषयमा आज औपचारिक छलफल समेत गरेको हो। बैठकको शुरूआत गर्दै समिति सभापति समीक्षा बासकोटाले संविधानको भाग 11 न्यायपालिका सम्बन्धी व्यवस्था उल्लेख भएको स्मरण गराउँदै नेपाल स्वतन्त्र न्यायपालिका र शक्ति पृथकीकरणको सिद्धान्तप्रति प्रतिबद्ध रहेको बताउँदै विज्ञप्ति जारी गर्नुको आधार माग्नु भएको थियो। समिति सदस्य यज्ञमणि न्यौपानेले विभिन्न मुलुकमा गरेका गतिविधिको उदाहरण प्रस्तुत गर्दै नेपालमा प्रधान न्यायाधीश नियुक्ति प्रक्रियामाथि प्रश्न उठाउने व्यवहार स्वीकार्य नहुने बताउनुभयो। उहाँले संसदीय सुनवाई प्रक्रिया बारे सुझाव दिन नेपालमै नागरिक समाज र सरकारवाला निकाय रहेको उल्लेख गर्दै विदेशी संस्थाले हस्तक्षेप गर्न आवश्यक नरहेको धारणा राख्नुभयो। एमनेस्टी इन्टरनेशनल, इन्टरनेशनल कमिशन अफ जस्टिस र ह्युमन राइट्स वाचले विज्ञप्ति निकालेर सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई राजीनामा दिन दवाब दिएको र राजीनामा नदिए महाभियोग लगाउने चेतावनी दिएको भनेर संयुक्त विज्ञप्ति निकालेका थिए। छलफलका क्रममा वरिष्ठ अधिवक्ता डा विपिन अधिकारीले अन्तर्राष्ट्रिय मानवाधिकार संस्थाले सर्वोच्च अदालतको तीन न्यायाधीशमाथि महाभियोग लगाउने तयारी भन्ने विज्ञप्ति के आधारमा लेखिएको हो सो कुरा खुलाउनु पर्ने बताउनु भएको छ। विभिन्न स्रोतबाट पुष्टि नभई त्यस्ता खालका विज्ञप्ति जारी गर्न नहुने अधिकारीको तर्क छ। तथ्यहरू भए यसबारे छलफल गर्न सकिने उहाँको भनाई थियो। कानून मन्त्री सविता गौतमले पनि सर्वोच्च अदालतका न्यायाधीशहरूलाई राजीनामा दिन दवाब दिएको भनी केही अन्तर्राष्ट्रिय संघ संस्थाहरूले सार्वजनिक गरेको विज्ञप्ति प्रति आपत्ति जनाउनु भएको छ।
4: एउटा पार्टी सरकारमा आएर मात्र एक्सरसाइज गरेको विषय हो त. यदि यो एक्सरसाइज गर्नै नमिल्ने विषय थियो भनेदेखि, गैर संवैधानिक विषय थियो भनेदेखि सर्वोच्च अदालतमा नेपाल सरकारले गरेको काम चाहिँ गलत भयो भनेर किन गएन कोही पनि? किनभने हिजोको दिनमा त अध्यादेशहरू हिजोको दिनमा सरकारहरूले अभ्यास गरेकै हो नि. कार्यकारिणीको संविधान प्रदत्त अधिकारलाई कसरी यहाँनिर गभर्मेन्ट इम्प्रपरली अमेन्डेड कन्स्टिट्युसन इम्प्रपरली भन्ने त्यो अड्यासिटी चाहिँ के हो मैले बुझेको छैन. संसदको क्षेत्राधिकारमाथि चाहिँ आक्रमण गरेर यसरी ओपिनियन दिन मिल्दैन, कसैले पनि मिल्दैन. प्रपर अनि इम्प्रपर भन्ने अधिकार केवल संसदलाई छ भन्ने कुरा मलाई लाग्दछ.
0: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला.
5: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
6: मार्बलका सिपिभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका युपिभीसी प्रोडक्टहरू लेड फ्री, युभी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
7: सुरक्षा घरको साथ जीवन.

0: ढुक होइन ढुक्क हुँ प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स के अभिकर्ता बनौ
1: प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेड
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार
4: वैदेशिक रोजगार विभागले नेपाली श्रमिकलाई भारतका विमानस्थल हुँदै वैदेशिक रोजगारीमा पठाउने 39 म्यान पावरलाई कार्यवाही गरेको छ विभागको अनुमति नलिई भारतका विमानस्थल हुँदै पटक पटक श्रमिक पठाएको पाइएपछि 39 म्यान पावर कम्पनीलाई 50,000 दरले जरिवाना गरिएको विभागले जनाएको छ यसका साथै 124 म्यान पावर कम्पनीलाई भने विभागले मागेको विवरण उपलब्ध नगराएको भन्दै प्रत्येकलाई 50,000 दरले जरिवाना गरेको छ विभागले वैदेशिक रोजगार ऐन 2064 दफा 22 अनुसार म्यान पावरहरूले श्रमिकलाई विदेश पठाउँदा स्वदेशी विमानस्थल प्रयोग गर्नुपर्ने व्यवस्था कार्यान्वयन गरे नगरेको अनुगमन र अध्ययन गर्न 2082 चैत 1 गतेदेखि 2083 जेठ 31 गतेसम्म आफूले पठाएका श्रमिकको विवरण माग गरेको थियो
3: सरकारले विदेशबाट नेपाल आउने नेपालीलाई अपरिचित व्यक्ति दलाल वा अन्य व्यक्तिको प्रलोभनमा परि सुन बहुमूल्य धातु तथा अन्य सामान नेपाल नल्याउन आग्रह गरेको छ नेपाल प्रहरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले विशेष अनुरोध जारी गर्दै विगत केही दिन यता दुवै कतार लगायतका मुलुकमा काम गरी स्वदेश फर्कने केही नेपालीलाई अपरिचित व्यक्ति दलाल तथा अन्यले आर्थिक प्रलोभनमा पारेर सुनका बिस्कुट बहुमूल्य धातु तथा अन्य सामान नेपाल पठाउने गरेको बताइएको छ कार्यालयले यस्ता कार्य कानून विपरीत हुने तथा यस सम्बन्धमा विमानस्थल सुरक्षा कार्यालयले अनुसन्धान तथा कानूनी कार्यवाही गरिरहेको जनाउँदै अवैध ओसार पसारमा संलग्न भएको पाइएमा कार्यवाही हुने चेतावनी समेत दिएको छ कार्यालयले अपरिचित व्यक्ति दलाल वा अन्य कुनै कसैको प्रलोभनमा परि सुन बहुमूल्य धातु वा अन्य सामान नेपाल नल्याउन आफ्नो सामान तथा झोलामा भएका वस्तुको वास्तविक विवरण जानकारी राख्न खरिद बिल तथा आवश्यक कागजात सुरक्षित राख्न भन्सार सम्बन्धी प्रचलित कानूनको पालना गर्न तथा दलालको प्रलोभनबाट टाढा रहन आग्रह गरेको छ
4: सरकारले विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा प्राध्यापक डाक्टर खड्ग केसीलाई नियुक्त गर्ने निर्णय गरेको छ आज बसेको मन्त्री परिषद बैठकले केसीलाई आयोगको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो त्यस्तै विश्वविद्यालय अनुदान आयोगको सचिव पदमा प्राध्यापक डाक्टर रोजी श्रेष्ठलाई नियुक्त गर्ने निर्णय भएको सरकारका प्रवक्ता सस्मित पोखरेलले बताउनुभयो यस्तै लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत पदमा याङ्गी उकियाबलाई नियुक्त गर्ने बैठकले निर्णय गरेको पनि पोखरेलले बताउनुभयो उहाँका अनुसार नेपाल इन्टरमोडल यातायात विकास समिति गठन आदेश 2054 खारेज गर्ने र नेपाल इन्टरमोडल यातायात विकास समितिलाई नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनी लिमिटेडसँग गाभ्न स्वीकृति दिने निर्णय पनि गरेको छ पशु वधशाला र मासु जाँच ऐन 2055 चरणबद्ध रूपमा नेपाल राज्यभर लागू गर्ने बालबालिका सम्बन्धी पहिलो संशोधन विधेयक 2083 संघीय संसद समक्ष पेश गर्न स्वीकृति प्रदान गर्ने र सुनसरी र सिराहा जिल्लामा भएको प्रदर्शनका क्रममा मृत्यु हुने र घाइतेहरूलाई क्षतिपूर्ति राहत उपचारको व्यवस्था गर्ने निर्णय पनि सरकारले गरेको छ मन्त्री परिषद बैठकले तथ्याङ्क पहिलो संशोधन नियमावली 2083 स्वीकृत गर्ने निर्णय पनि गरेको छ
3: राष्ट्रिय स्वतन्त्र पार्टी रासपाले नागरिकका गुनासा समस्या तथा सुझाव प्रत्यक्ष रूपमा सुन्न हामी सुन्छौ अभियान सञ्चालन गर्ने भएको छ पार्टीको केन्द्रीय समितिको यही साउन 13 गतेको निर्णय अनुसार यही साउन 25 गतेदेखि केन्द्रीय कार्यालय घण्टीघरमा अभियान शुरू हुने सहमहामन्त्री हरि ढकालले जानकारी दिनुभयो अभियान अन्तर्गत नागरिकका गुनासा समस्या र सुझाव सुन्न तथा सहजीकरण गर्न प्रत्येक दुईजना केन्द्रीय सदस्य र प्रतिनिधि सभा सदस्यको उपस्थिति अनिवार्य गरिएको छ
4: सरकारले संघीय संसदमा सांसदहरूले उठाएका जनसरोकारका प्रश्न तथा समस्या समाधानको प्रगति सम्बन्धित सांसदलाई जानकारी गराउन शुरू गरेको छ संघीय संसदका दुवै सदनमा सांसदले उठाएका जनसरोकारका सवाललाई अभिलेखमा मात्र सीमित नराखी सम्बोधन प्रगति विवरण संकलन र नियमित अनुगमन गर्ने प्रणाली कार्यान्वयनमा ल्याइएको हो गत एक सातामा प्रतिनिधि सभा र राष्ट्रिय सभामा सुन्ने समय र विशेष समय लगायत छलफलमा उठेका नागरिक सरोकारका विषय सम्बन्धित मन्त्रालयले टिपोट तथा अभिलेखीकरण गरी समाधानका लागि गरिएको आवश्यक पहल र भएको प्रगतिबारे सम्बन्धित सांसदलाई जानकारी गराउन थालेको छ
3: मर्दी हिमाल पदयात्रामा गएका कास्कीका तीन युवक सम्पर्कमा आएका छन् माछापोस्रे गाउँपालिका नौ बादल डाँडा नजिकको जंगलमा बाटो बिराएर अल्पत्र परेका कास्कीको पोखरा महानगरपालिका चौधका अजित चिसी युकेश गुरूङ र दिपेश गुरूङ सम्पर्कमा आएका हुन्। प्रहरीले खोजी गर्दा उनीहरू अन्नपूर्ण गाउँपालिका 11 मादी खोला पारिपट्टि फेला परेको कास्की प्रहरीले जनाएको छ। अहिले उनीहरूको उद्धारमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली खटिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
4: पाकिस्तानको ब्रुड पीक हिमालबाट विश्व प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा सहित चारजनाको शव निकालिएको छ। पूर्जा सहित जोङ वाङ, निमा शेर्पा र किलु शेर्पाको शव उद्धार गरी बेस क्याम्पमा ल्याइएको एलिट एक्सपेडले जनाएको छ। कम्पनीले उद्धार टोलीको साहस र समर्पणप्रति गहिरो सम्मान व्यक्त गरेको छ। साथै पाकिस्तानी सेना, पाकिस्तान सरकार, स्थानीय प्रशासन, बेलायती उच्चायोग, नेपाली दूतावास, अल्पाइन क्लब अफ पाकिस्तान तथा अभियानमा सहयोग गर्ने सबै निकायप्रति आभार प्रकट गरेको छ। कम्पनीले पूर्जा सहित उद्धार गरिएका सबैको शव अन्तिम संस्कारका लागि परिवारसम्म पुर्याइने जनाएको छ। गत बिहिबार पाकिस्तानको ब्रोड पीक आरोहणका क्रममा आएको हिम पहिरोमा परि पूर्जा सहित 6 नेपाली र 4 विदेशी गरी 10 जनाको मृत्यु भएको थियो।
3: नेपाल चिकित्सक संघले आमरण अनसन बसेका इन्टर्न चिकित्सक दिल्ली हरिजनको जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ। पारिश्रमिक र श्रमको सम्मान लगायतका विभिन्न माग राखेर हरिजन हिजोदेखि अनसन बस्नु भएको हो। जीवन निर्वाह भत्ता कम भएको भन्दै करिब एक महिना अघिदेखि नै देशभरका विभिन्न मेडिकल कलेजमा एमबीबीएस बीडीएसमा अध्ययनरत इन्टर्न चिकित्सकहरू सड़क आन्दोलनमा उत्रिएका छन्।
4: प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सुनसरी र मधेशका विभिन्न जिल्लामा भएका साम्प्रदायिक घटनाको निष्पक्ष छानबिनका लागि उच्च स्तरीय न्यायिक आयोग गठन गर्न माग गरेको छ। आज पत्रकार सम्मेलन मार्फत कंग्रेस प्रवक्ता देवराज चालिसले ती घटनाहरूलाई सामान्य नठान्न र ढाकछोप गर्न नखोज्न सरकारलाई चेतावनी दिनुभयो। सरकारले बनाएको छानबिन समितिलाई कमजोर ढाकछोपका लागि बनाइएको भन्दै कमजोरी ढाकछोपका लागि बनाइएको भन्दै प्रवक्ता चालिसले जनताले विश्वास गर्ने निष्पक्ष आयोग गठनको माग गर्नुभयो। चालिसले सरकार जनविश्वासको संकटमा पर्दा त्यसबाट बाहिरिने उपाय खोज्नुको सट्टा नयाँ नयाँ विषय सिर्जना गरेर ध्यान मोड्ने प्रयास गरिरहेको टिप्पणी समेत गर्नुभयो।
3: कमिशन घटाउन र उचित भाड़ा दर तोक्न माग गर्दै राइड शेयरिङ कम्पनी इन्ड्राइभसँग आबद्ध चालकले प्रदर्शन गरेका छन्। कमिशन बढ़ी भएको, भाड़ा दर कम भएको गुनासो सहित उनीहरूले आज इन्ड्राइभको कुपण्डोल स्थित कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। स्वतन्त्र चालक फाउण्डेशन नेपालको अगुवाईमा उनीहरूले प्रदर्शन थालेका हुन्।
4: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सप्तरीको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र राजविराजका कार्यालय प्रमुख डाक्टर राम पवित्र दास सहित दुईजनालाई घुस लिई भ्रष्टाचार गरेको आरोपमा आज विशेष अदालत काठमाडौँमा आरोप पत्र दायर गरेको छ। कार्यालय प्रमुख दास र हलुका सवारी चालक भोगेन्द्र यादवले भ्याक्सिनेटरहरूबाट सेवा उपलब्ध गराए बाफतको पाउनुपर्ने भुक्तानी रकमको 20% कमिशन बाफतको घुस माग गरेको सूचना एवं उजुरीको आधारमा आयोगको टोलीले दुवैजनालाई घुस बाफतको 1,32,350 रूपियाँ रकमसहित नियन्त्रणमा लिएको थियो। कार्यालय प्रमुख दासले सवारी चालक यादवसँगको मिलेमतो तथा योजनामा भुक्तानी रकमको कम्तीमा 20% रकम घुस र रिश्वत चाहिने भनी बार्गेनिङ गरी गराई घुस बुझाउनु पर्ने गरी मोलाहिजा एवं बाध्यतामा पारेर घुस बाफतको सो रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो।
3: नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
5: कस्तो राम्रो जुत्ता लगाएको,
6: मेड इन दङ्गाली हो नि त, राम्रो त भइहाल्छ नि।
5: तिम्रो घुमाएर कुरा गर्ने बानी अझै गएको छैन है, सिधै भन न, कहाँबाट ल्यायो यो जुत्ता?
6: मैले सिधै कुरा गरेको छु, तिमी कुरो बुझ्दैनौ, दङ्गाली सु मेटेरियल सेन्टरबाट ल्याएको।
5: मेरो खुट्टा हो कि जुत्ता नै यस्तै हो, कति टिक्दैन भने
6: एकपटक दङ्गालीबाट किनेर हेर न।
5: लौ त म दङ्गाली सु मेटेरियल सेन्टरतिर गइहाले है।
7: राप्ती अञ्चलकै पहिलो छाला तथा जुत्ताहरू पाइने एक मात्र पसल।
6: स्कुल जुत्ता, अफिस जुत्ता, कन्भर्स, स्पोर्ट जुत्ता तथा जुत्ता बनाउने सम्पूर्ण सामानहरू होलसेल तथा फुटकरमा पाइन्छ।
8: अब दंगाली सु मेटेरियल सेन्टर सँगै नयाँ व्यवस्थापनका साथ दंगाली गार्मेन्ट एन्ड स्कूल युनिफर्मबाट सम्पूर्ण विद्यालयका जुत्ता, टाई, बेल्ट, ट्र्याक सुट पनि सुपथ मूल्यमा बिक्री वितरण भइरहेको छ।
9: दंगाली सु मेटेरियल सेन्टर एकता टोल अल्फा बोर्डिङ सँगै सटेको घरमा।
10: प्रोप्राइटर सोमराज रैदास।
11: सम्पर्क फोन नम्बर 0825367775।
10: सम्पर्क नम्बर 98478-26873।
12: हजुर, हामी दिन्छौ तपाईँलाई सन्तुष्टि एक पटकमा। आएर त हेर्नुहोस् दंगाली सु मेटेरियल सेन्टरमा।
13: सूचना, न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला, हाम्रो कुनै शाखाहरू छैनन्।
14: मेरुदण्डको नसा च्यापिएको विशिष्टीकृत उपचार तथा पुनर्स्थापना अब घोराई दाङमा। यदि तपाईँको ढाड कम्मर तथा गर्दनको नसा च्यापिएर दैनिक क्रियाकलाप गर्न समस्या भइरहेको छ भने हामी नवीनतम प्रविधि र एकीकृत स्वास्थ्य पुनर्स्थापना माध्यमबाट ढाड कम्मर र गर्दनको दुखाई, लामो समयदेखि नसा च्यापिएर हात खुट्टा झमझम्याउने, सिल्का हान्ने, पोल्ने र लाटो हुने इत्यादि समस्याहरूको सफल उपचार गर्दछौ। थप जानकारीका लागि नयाँ बजार हाट जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र, घोराई 14 नयाँ बजार दाङ, शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि। फोन 0825-63-509 र मोबाइल 98453-0653।
15: प्रशासनले निर्देशन दिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज
4: सूचना जारी गरी सबै होटल र रेस्टुरेन्टलाई धूम्रपान गर्ने छुट्टै ठाउँ बनाउन भनेको हो। धूम्रपान नगर्नेहरूलाई असर परिरहेको गुनासो आएको सूचनामा उल्लेख छ। सहायक प्रमुख जिल्ला अधिकारी मुक्तिराम रिजालले जारी गरेको सूचनामा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन 2068 अनुसार व्यवस्था गर्न भनिएको छ। यस अनुसार व्यवस्था नगर्ने होटल तथा रेस्टुरेन्टलाई कार्यवाही गरिने जिल्ला प्रशासन कार्यालयले चेतावनी समेत दिएको छ।
16: 1063 मेगावाट क्षमताको अपर अरूण जलविद्युत आयोजनाको सुरुङ निर्माण शुरू भएको छ। आयोजना अन्तर्गत विद्युत गृहदेखि बाँध क्षेत्र जोड्ने पहुँच मार्गको नाम्से खण्डमा निर्माण हुने 2.03 किलोमिटर लामो सुरुङको पहिलो पटक ब्लास्टिङ गरिएको छ। आयोजनाका अनुसार सुरुङको पोर्टलमा विधिपूर्वक पूजा आराधना गरेपछि पहिलो ब्लास्टिङ सफलतापूर्वक सम्पन्न भएको हो।
4: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। जापानले सैन्य क्षमता विस्तारलाई तीव्र बनाएको आरोप लगाउँदै उत्तर कोरियाले आक्रमण गर्ने चेतावनी दिएको छ। जापानको गतिविधिले आफ्नो सुरक्षामाथिको गम्भीर चुनौती खड़ा गरेको व्याख्या गर्दै उत्तर कोरियाले आवश्यक परे थप सैन्य विकल्प अपनाउने चेतावनी दिएको हो। उत्तर कोरियाका नेता किम जोङ उनकी बहिनी किम यो जोङले आज सार्वजनिक वक्तव्यमा जापान दोस्रो विश्वयुद्धपछिको शान्तिवादी नीतिबाट टाढ़िँदै युद्ध राज्यमा रूपान्तरण भइरहेको आरोप लगाउँदै प्योङयाङ त्यसको सैन्य गतिविधिप्रति निष्क्रिय भएर नबस्ने बताउनु भएको हो। उत्तर कोरियाको सरकारी समाचार संस्था केसीएनएले सार्वजनिक गरेको वक्तव्यमा किमले जापानले सैन्य खर्च वृद्धि गर्नका साथै रक्षा सहकार्य विस्तार गरेको, बाहिरी टापुहरूमा मिसाइल प्रणाली तैनात गरेको र पूर्व आक्रमण गर्न सक्ने क्षमता विकासतर्फ अघि बढ़िरहेको आरोप लगाउनु भएको छ। किमले जापानको सैन्य विस्तारले क्षेत्रीय शान्ति र स्थायित्वमा गम्भीर असर पर्न सक्ने दावी गर्दै त्यस्तो गतिविधिलाई उत्तर कोरियाले निरन्तर निगरानी गरिरहेको बताउनुभयो।
16: इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले गाजाको निशस्त्रीकरण र इजरायली सेना फिर्ता सम्बन्धमा प्रस्तुत गरेको प्रस्ताव सार्वजनिक रूपमा अस्वीकार गर्नुभएको छ। हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायली सेना यस क्षेत्रबाट पछि नहट्ने अडान उहाँले लिनुभएको हो। सामाजिक सञ्जालमा भिडियो वक्तव्य जारी गर्दै नेतन्याहुले आफ्नो सुरक्षामा अडिग रहँदै हमास पूर्ण रूपमा निशस्त्र नभएसम्म इजरायल वर्तमान अवस्थाबाट पछि नहट्ने अडान राख्नु भएको छ। इजरायली सेनालाई दिइएको जनादेश पुनः पुष्टि गर्दै नेतन्याहुले सेनालाई आफ्नो देश र नागरिकको रक्षा गर्न आवश्यक सबै कार्य गर्न निर्देशन दिइएको उल्लेख गर्नुभयो। इजरायली अधिकारीहरूले पनि हिजबुल्लाहको उन्मूलन गर्ने प्रयासलाई जारी राख्दै गाजा क्षेत्रमा नियन्त्रण कायम राख्न चाहेको संकेत गरेको अल जजिराले जनाएको छ।
4: नेपाल परिवेशमा अब खेल समाचार। 2027 आईसीसी द्विवर्षीय विश्वकप छनौट प्रतियोगिता आगामी वर्ष फेब्रुअरी 22 मार्च 23 संचालन हुने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीले प्रतियोगिताको मिति तय गरिसकेको भए पनि आयोजना हुने स्थान भने अझै सार्वजनिक गरेको छैन। आईसीसीले जुलाईमा

0: दक्षिण अफ्रिका र जिम्बाब्वे बाहेक पूर्ण सदस्य राष्ट्रहरूमध्ये सबैभन्दा तल्लो वरियतामा रहेका दुई टोली लीग टूका शीर्ष चार टोली तथा विश्वकप छनौट प्ले अफबाट छनौट हुने चार टोलीले प्रतियोगितामा स्थान बनाउनेछन्। सन् 2027 को मुख्य विश्वकप अक्टोबर 4 देखि नोभेम्बर 21 सम्म दक्षिण अफ्रिका जिम्बाब्वे र नामिबियामा आयोजना हुनेछ। प्रतियोगितामा 14 टोली सहभागी हुनेछन्। हामी नेपाल परिवेशको अन्तमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: बाढ़ीबाट 3 सड़क पूर्ण र 6 आंशिक रूपमा अवरूद्ध। सड़कको अवस्थाबारे जानकारी लिएर मात्र यात्रा गर्न प्रहरीको अनुरोध।
0: ग्यासको आपूर्ति बढ़ाउन गरिएको आग्रह भारतद्वारा अस्वीकार। 2 साताभित्र समस्या समाधान भइसक्ने आयल निगमको विश्वास।
1: 3 न्यायाधीशबारे हालै जारी विज्ञप्ति प्रति संसदीय समितिमा छलफल। आधार खुलाउनु पर्ने विज्ञको भनाई, कानून मन्त्रीको आपत्ति।
0: ट्रम्पको गाजा योजना नेतन्याहुद्वारा अस्वीकार। जापानमाथि आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी।
1: र एक दिवसीय विश्वकप छनौट आगामी फेब्रुअरी 22 देखि मार्च 23 सम्म सञ्चालन हुने।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भुवन पौडेललाई धन्यवाद। माधव र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com मा जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल हो @thahakhabar।
3: नमस्ते, म गायक जगदीश समाल, यहाँ सुन्दै हुनुहुन्छ रेडियो मध्य पश्चिम 91.3।

स्वास्थ्य क्षेत्रमा विश्वासिलो ठाउँ, कोही कसैलाई रोग लागे गोर्खा अस्पताल जाऊ। सर्जन, फिजिसियन, हार्ट जोड्ने, नसा, प्रसुति, रेडियोलोजी, एनेस्थेसिया, बाल रोग, थाइराइड, प्रेसर, सुगर, छाती, मुटु, नाक, कान, घाँटी, टाउको, ग्यास्ट्रिक अल्सर, फिजियोथेरापी, दूरबीन विधिबाट अपरेसन लगायत स्वास्थ्य सम्बन्धी सम्पूर्ण काम हुन्छ।

0: अन्तर्गत गोर्खा पब्लिक हस्पिटल प्रणालीको राईदान बिरामी भए गोर्खा हस्पिटल दाम फोनमा टिप्नुस् 082-563-414।
1: सूचना न्यू मनकामना डेन्टल क्लिनिक सरेर सड़क विभाग ओरालोमा मेन रोड स्थित बुद्ध हस्पिटल लिएर नयाँ व्यवस्थापन र निशुल्क दन्त परीक्षणको सेवा सुविधा सहित आएको सम्बद्ध सबैमा सूचित गरिन्छ। नभुल्नुहोला हाम्रो कुनै शाखाहरू छैनन्।
2: ओखती साबुनको अर्को प्रस्तुति बहुगुणी ओखती आयुर्वेदिक तेल लामो अनुसन्धान पछि आविष्कार भएको रुगा खोकी नाकबन्द जिउ दुखेको आदि सबैका लागि एकमात्र अचूक तेल जडीबुटीको शक्ति ओखती आयुर्वेदिक तेल मात्र रु 50 मा।
3: कुराहीको लागि आधिकारिक विक्रेता भूषाल स्टोर हस्पिटल रोड कुराहीदाङ फोन नम्बर 082-561-210। थप सम्पर्कका लागि हिमालय स्टोर बाल मन्दिर अगाडि निरज स्टोर सब्जी मण्डी नजिक र प्रवेश श्रृङ्गार दूरसञ्चारदेखि पश्चिम तर्फ।
4: सीता के भयो तिमीलाई घुम्छ र बसी छौ
5: के हो नि बिहे भएको छ 6 वर्ष भइसक्यो बच्चा बच्चीको लागि कति ठाउँ देखायो कति ठाउँ तर केही सिप चलेन अब त आश्रय मरिसक्यो
4: के कुरा गर्छ तिमीले हाम्रै घोराईमा शिशु क्लिनिक अफ फर्टिलिटी सञ्चालनमा आछ त त्यहाँ त निसन्तानपन सम्बन्धी समस्याको सबै उपचार हुन्छ त्यसै आश्चर्य हुन्छ कति लामो समयदेखि बच्चा बच्ची नभएको त्यहाँ भइरहेछ त्यही भएर ढुक्क भएर त्यही जाऊ
5: ए ठिकै छ म जान त धेरै ठाउँ अब तिमीले भनिहाल्यौ त्यही पनि अब शिशु क्लिनिक नै जान्छु
6: शिशु फर्टिलिटी एन्ड आइभीएफ सेन्टर चितवनको शाखा अब घोराहेको दिति चोकबाट सम्पूर्ण निसन्तान उपचार अब फर्टिलिटी स्पेसलिस्टको टिमबाट सबै समस्याको समाधान गरिन्छ समस्यालाई लुकाएर होइन उपचार गरी सन्तान प्राप्तिको तपाईँको सपना अब पूरा हुन्छ आज आफ्नो नाम दर्ता गरी विशेषज्ञ सेवा परामर्श लिनुहोस्
7: नोट पहिलो परामर्श निशुल्क दिइनेछ समयमै नाम दर्ता गराई यो सुविधाको लाभ लिनुहोस्
6: शिशु क्लिनिक फर्टिलिटी बिचो खोराइदान सड़क विभागको अगाडि एड्रेस बैंक भएको भवनमा सम्पर्क मोबाइल 98478-42572।
8: नेपालगंज मेडिकल कलेज नेपालगंजमा कार्यरत मानसिक नशा डिप्रेसन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 15 तुलसीपुर चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिकमा
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
11: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था
10: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था
12: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार अन्य 6 विशेषज्ञ डाक्टरी सेवाहरू नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी सुगर थाइराइड हर्मन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा
13: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक कुराही 15 तुलसीपुर चोक दाङ सम्पर्क फोन नम्बर 082-561-683 र सम्पर्क मोबाइल नम्बर 98479-3577।
14: दशकौंदेखि स्वास्थ्य क्षेत्रमा विशेषज्ञ डाक्टरी सेवा दिँदै आइरहेको यस शिव मेडिकलमा निम्न विशेषज्ञ सेवाहरू सुचारू भइरहेको सहर्ष जानकारी गराउँदछौ
15: नियमित विशेषज्ञ डाक्टरी सेवाहरू मेडिसिन वरिष्ठ फिजिसियन डाक्टर जितनारायण यादव प्रसूति तथा स्त्री रोग वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टर रमेश यादव
16: वरिष्ठ सर्जन डाक्टर रवि आचार्य
17: हार जोड्ने नशा रोग तथा स्पोर्ट्स मेडिसिन रोग विशेषज्ञ डाक्टर अजय रेग्मी
18: भिडियो एक्सरे कन्सल्टेन्ट रेडियोलोजिस्ट डाक्टर नारायण बोहरा
19: साथै ईसीजी टीएफटी मुटुको भिडियो एक्सरे इको
20: इन्डोस्कोपी सेवा
19: प्रयोगशाला डिजिटल एक्सरे सेवाका साथै अपरेशन सम्बन्धी सेवा तथा सल्लाहको लागि सम्झनुहोस्
21: नोट यस शिव मेडिकलमा अब महिलाहरूको भिडियो एक्सरेका लागि कन्सल्टेन्ट रेडियोलोजिस्ट महिला डाक्टर दृष्टि लामी छानेद्वारा भिडियो एक्सरे सेवा भइरहेको सहर्ष जानकारी गराउँदछ
19: सम्पर्क शिव मेडिकल हल हस्पिटल रोड घोराइदान फोन नम्बर 082-560-734 र 082-560-138।
0: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना।
20: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ। मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
0: डाक्टरद्वारा दिइने सेवाहरू:
20: ब्लड प्रेसर हाई लो भएका,
0: कोलेस्ट्रोल बढी भएको,
20: मुटुको गति एकनाश नभएको,
0: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने,
20: मुटुको बाथरोग, मुटु सुन्निएको, हृदयघात भएको,
0: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा,
20: मुटुको भल्वको अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
0: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
22: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार।
23: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ। फोन नम्बर 082-595-410, मोबाइल नम्बर 98-478-913 र 98-095-12-871।
24: नोबेल मेडिकल कलेज विराटनगरबाट अनुभव प्राप्त वरिष्ठ फिजिसियन डाक्टर अभ्यास पोखरेल अब बुद्ध इन्टरनेशनल हस्पिटल प्राली घोराही दाङमा।
25: डाक्टर अभ्यास पोखरेलद्वारा दिइने सेवाहरू: मेडिकल आईसीयू लगायत सुगर प्रेसर थाइराइडको चेक जाँच तथा उपचार सेवा,
26: छाती मुटु दम क्षयरोग सम्बन्धी बिरामीको चेक जाँच तथा उपचार,
25: मृगौला र कलेजो सम्बन्धी दीर्घकालीन रोगहरूको चेक जाँच तथा उपचार,
26: डेंगु मलेरिया निमोनिया टाइफाइड साथै विभिन्न रोगहरूको चेक जाँच तथा उपचार सेवा,
25: अन्य विशेषज्ञ सेवाहरू:
26: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर विमला तिवारीद्वारा चेक जाँच तथा अपरेशन सेवा,
27: नसा तथा मानसिक रोग विशेषज्ञ डाक्टर सुबोध कुमार शर्माद्वारा बिरामी चेक जाँच तथा उपचार सेवा,
25: वरिष्ठ सर्जन डाक्टर रमेश बस्नेतद्वारा बिरामी चेक जाँच तथा अपरेशन सेवा,
27: वरिष्ठ बाल रोग विशेषज्ञ डाक्टर विज्ञान केसीद्वारा बिरामीको चेक जाँच तथा उपचार सेवा,
25: वरिष्ठ हात जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर अनिल यादवद्वारा बिरामीको चेक जाँच तथा अपरेशन सेवा,
27: वरिष्ठ रेडियोलोजिस्ट डाक्टर अनिश आचार्यद्वारा भिडियो एक्सरे सेवा,
25: साथै इन्डोस्कोपी, कोलोनोस्कोपी, सिस्टोस्कोपी, इको, कल्पोस्कोपी, सिटीजी लगायतका अत्याधुनिक प्रविधिका सेवाहरू।
28: सम्पर्क बुद्ध इन्टरनेसनल हस्पिटल प्राली सडक विभाग ओह्रालो घोराई दाङ। फोन नम्बर 082-585-218।
29: नाक कान तथा घाँटी रोगको उपचार सेवा अब सुवर्ण मेडिकल हल घोराही दाङमा।
30: नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर सुवर्ण बुढामगरद्वारा प्रत्येक दिन बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ। सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्।
29: अन्य सेवाहरू:
27: हात जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर कृष्ण तिमिल सिन्हाद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
26: सुगर थाइराइड तथा हर्मोन रोग विशेषज्ञ डाक्टर एसएन यादवद्वारा प्रत्येक महिनाको दोस्रो शुक्रबार बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
27: बाल रोग विशेषज्ञ डाक्टर सन्दीप पोखरेलद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ।
29: प्रत्येक दिन डाक्टर नवराज केसीद्वारा बिरामीहरूको चेक जाँच तथा उपचार सेवा।
23: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
24: सम्पर्क सुवर्ण मेडिकल हल घोराही 14 आर्मी रोड। सम्पर्क फोन नम्बर 082-585-694। सम्पर्क मोबाइल नम्बरहरू 98-578-30-145, 98-478-30-153 र 98-649-41-944।
31: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-88-04, 98-43-00-88-04, www.pashupatiicare.com।
24: खुशीको खबर।
32: अब हाम्रै दाङको घोराही हस्पिटल रोड स्थित अत्याधुनिक प्रविधि युक्त हेलिकन सिटी स्क्यान सेवा नयाँ व्यवस्थापनका साथ शुरू भइसकेको सबैमा सहर्ष जानकारी गराउँदछौ।
1: सम्पर्क घोराही सिटी स्क्यान सेन्टर प्राली हस्पिटल रोड घोराही दाङ। सम्पर्क फोन नम्बर 082-590-847 082-590-847।
2: विभिन्न जटिल रोगको उपचार अब सिद्धार्थ पोलिक्लिनिक घोराही दाङमा।
29: यस सिद्धार्थ पोलिक्लिनिक हस्पिटल रोड घोराही दाङमा महिलाहरूका लागि वरिष्ठ स्त्री प्रसूति रोग विशेषज्ञ डाक्टर गोमा रिमाल एमबीबीएस एमएस र पेट छाती मुटु सुगर तथा थाइरोइड रोग सम्बन्धी उपचार वरिष्ठ फिजिसियन डाक्टर वाचस्पति सुवेदी एमबीबीएस एमडी द्वारा दैनिक रूपमा बिरामी चेक जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौ।

0: नर्सिङ होम नेपालगंजमा कार्यरत छाती मुटु पेट रोग विशेषज्ञ डाक्टर सुभाष योगी दाङ घोराई हस्पिटल रोड स्थित शंकर मेडिकल हलमा आउनुहुने हुँदा आफ्ना सम्पूर्ण रोगहरूको चेक जाँच गराई स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौ।
1: छाती दुख्ने, ग्यास्ट्रिक, कानो गोला, बाद टाउको दुख्ने, चक्कर लाग्ने, हात खुट्टा झमझमाउने, गुलो हुने, प्यारालाइसिस आदि समस्याका लागि आउनुहोस्। रोगको निदान गरी समस्याको समाधान गर्नुहोस्।
2: बिरामी जाँच हुने मिति यही भाद्र 6 गते शनिबार।
3: साथै प्रत्येक दिन डाक्टर राजीव ढकाल MBBS MS जनरल फिजिसियन एन्ड कन्सल्टेन्ट सर्जनद्वारा दैनिक बिरामी चेक जाँच भइरहेको जानकारी गराउँदछौ। यो मौकाको फाइदा उठाउनुहोस्।
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ। सम्पर्क शंकर मेडिकल हल, निमहाल रोड, घोराही, दाङ। फोन नम्बर 0825520023, 98478817 र 98478635।
4: होइन भाइला, लखर लखर कहाँ हिँडिस्?
5: कहाँ हुनु हो काका? यसो चौतारोतिर घरमा बस्दा बस्दा दिक्क लाग्यो, टाइम पासको लागि निस्केको नि काका।
4: अरे केटा, उमेर जो जाँगर छदा टाइम पास गरेर बस्दै गर। आफूसँग साथीहरू कहाँदेखि कहाँ पुगिसके, पछि पछुताउला छै बाबु।
5: के गर्नु त काका, न त राम्रोसँग पढ्न सकियो, विदेश जाऊ भनेर सोचेको थिए, भर पर्दो मेन पावर पनि भेटेन, यस्तै छ झोले जिन्दगी।
4: ए कुराही ग्रेट महल बजार भित्र रहेको मेन पावर बाट जान, तल्लो गरे काइलो पनि त्यहीबाट गएको हो, राम्रो पैसा कमाइरहेछले।
5: ल ल काका, गइहाले म।
6: हामी कहाँ कुवेत, बहराइन, ओमन, कतार, साउदी, दुबई तथा रोमानियाबाट समेत कामदारको माग भए आएकाले जान चाहने इच्छुक महानुभावले तुरन्त सम्पर्क गर्नुहोला।
7: हजुर, हामी लामो समयदेखि वैदेशिक रोजगारीमा कामदारहरू पठाइरहेका छौ, एकपटक सेवा गर्ने मौका दिनुहोस्।
6: नोट, हामीसँग अरू पनि देशको धेरै संख्यामा कामदारको माग भए आएकाले आफ्नो सिप तथा दक्षता अनुसारको कामका लागि कार्यालयमा सम्पर्क गर्न हुन अनुरोध छ। घोराईका लागि सम्पर्क कार्यालय गणेश हलको पूर्वतर्फ न्यू रोड ग्रेट मल बजारभित्र। मोबाइल नम्बर 98578 45226।

0: बीबीसी नेपाली सेवाको साझा पक्षबाट गनी अन्सारीको नमस्कार। आज कार्यक्रममा आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर हुने लक्ष्य सहित झण्डै 22 वर्षपछि नयाँ राष्ट्रिय कृषि नीति,
1: कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा निर्मिति सर्जना गरिएको अवस्था हो।
0: महत्वाकांक्षी देखिएको नीतिको प्रभावकारी कार्यान्वयन कसरी हुन सक्ला?
2: बजेटमा ध्यान दिनु पर्यो, तीन तहको सरकारको बीचको समन्वयमा ध्यान दिनु पर्यो, जनशक्तिको विकासमा ध्यान दिनु पर्यो।
0: वरिष्ठ कृषि अर्थविज्ञ योगेन्द्र कुमार कार्की र अन्तर्राष्ट्रिय प्रसंगमा रुसी आक्रमणमा परि युक्रेनमा कम्तीमा 17 जनाको मृत्यु। तर सबैभन्दा पहिला आजका प्रमुख विश्व समाचार।
3: विनिता दाहालबाट समाचार सुन्नुहोस्। रूसी आक्रमणका कारण कियेव र आसपासका क्षेत्रमा कम्तीमा 17 जनाको मृत्यु भएपछि युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युक्रेनलाई विदेशबाट प्राप्त हुने क्षेप्यास्त्र रोक्न आवश्यक पर्ने इन्टरसेप्टरको आपूर्ति गत वर्षको तुलनामा 3 गुणाले कम भएको गुनासो गरे।

0: भएका छन्। उनले पर्याप्त इन्टरसेप्टर्स उपलब्ध भएको भए रातभर भएका आक्रमणमा धेरै मानिसको ज्यान जोगाउन सकिने पनि बताए। कियेवमा रहेका बीबीसीका ड्यान जनसन भन्छन्, युक्रेनको वायुसेनाका अनुसार रूसी आक्रमणका क्रममा प्रहार गरिएका 28 बलिस्टिक क्षेपयास्त्र पत्ता लगाइए पनि ती मध्ये एउटालाई पनि रोक्न सकिएन। यद्यपि आक्रमणमा प्रयोग गरिएका धेरै ड्रोन भने सफलतापूर्वक खसालिएको वायुसेनाले जनाएको छ। बीबीसीका ड्यान जनसनको भनाई, यी हमलाहरूलाई यस वर्ष भएका रूसी आक्रमणका सबैभन्दा घातक श्रृंखला मध्ये एक भएको बताइएको छ। यसैबीच रूसी ड्रोन निर्माण कम्पनीका प्रमुख भ्लादिमिर तकाचुक कार विस्फोटमा घाइते भएका छन्। रूसी सेनाले प्रयोग गर्ने ड्रोन निर्माण गर्ने कम्पनी उराल ड्रोनका प्रमुखलाई गम्भीर अवस्थामा अस्पतालको सघन उपचार कक्षमा राखिएको बताइएको छ। उनका चालकको भने मृत्यु भएको खबर आएको छ। यो आक्रमण गए राति एकातेरिनबर्ग शहर बाहिर भएको हो। जर्मन प्रहरीले लाइप्सिग विमानस्थलमा विस्फोटक पदार्थ बोकेको ड्रोन फेला पारेको जनाएको छ। प्रहरीका अनुसार राति कार्गो सञ्चालन गर्ने क्षेत्रमा काम गर्ने एक कर्मचारीले उक्त ड्रोन देखेपछि त्यसमा जडान गरिएको विस्फोटक उपकरणलाई निष्क्रिय पारिएको थियो। प्रहरीले सोही विमानस्थलमा एउटा अर्को अज्ञात वस्तु विमानसँग ठोकिएको घटनाको पनि अनुसन्धान गरिरहेको छ। उडान भरेको केही समयपछि उक्त विमानमा सामान्य क्षति पुगे पनि सुरक्षित रूपमा अवतरण गरिएको थियो। दुवै घटना युक्रेनी विमानहरू पार्क गरिने क्षेत्र नजिकै भएका थिए। टर्कीको सत्तारूढ़ दल र त्यसका साझेदारहरूले कुर्द पृथकतावादी समूह पीकेकेसँग दशकौंदेखि जारी द्वन्द्वको स्थायी अन्त्य गर्ने उद्देश्यले तयार पारिएको विधेयक संसदमा दर्ता गरेका छन्। प्रस्तावित विधेयक अनुसार पीकेकेलाई औपचारिक रूपमा विघटन गरिनेछ। यसको बदलामा धेरै पूर्व लड़ाकुलाई अभियोजनबाट जोगाइनेछ भने अन्य केहीको जेल सजाय निलम्बन गरिने व्यवस्था गरिएको छ। यस अन्तर्गत इराकमा रहेका पीकेकेका हजारौं लड़ाकु टर्की फर्किन सक्नेछन्। र विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीले एल निन्यो मौसमी प्रणालीका कारण आगामी वर्षको अन्त्यसम्म करिब 5 करोड़ मानिस गम्भीर खाद्यको जोखिममा पर्न सक्ने चेतावनी दिएको छ। डब्ल्यूएफपीले यस्तो मौसमी परिवर्तनका कारण कृषि उत्पादन घट्ने, खाद्य मूल्य बढ़ने र पहिले नै जोखिममा रहेका समुदायहरूमा खाद्य असुरक्षा अझ गम्भीर बन्न सक्ने जनाएको छ। यो बीबीसी नेपाली सेवा हो।
1: साझापखमा पुनः स्वागत छ। आधारभूत खाद्य वस्तुहरूको उत्पादनमा आत्मनिर्भर भई खाद्य तथा पोषण सुरक्षा प्रत्याभूत गर्ने लगायतका उद्देश्य सहित सरकारले राष्ट्रिय कृषि नीति 2083 जारी गरेको छ। झण्डै 22 वर्षपछि ल्याइएको नयाँ राष्ट्रिय कृषि नीतिलाई 3 तहका सरकारबीच प्रभावकारी समन्वय गरी कार्यान्वयनमा ल्याइने कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ताले बीबीसीलाई बताए। उनका अनुसार उक्त नीति कार्यान्वयनका लागि समन्वय एवं सहजीकरण गर्न कृषि मन्त्रीको अध्यक्षतामा राष्ट्रिय कृषि विकास समिति गठन गरिनेछ। सुनौ एक रिपोर्ट। मुलुक संघीय संरचनामा गएपछि पहिलो पटक ल्याइएको राष्ट्रिय कृषि नीतिमा कृषि शिक्षा तथा अनुसन्धानमा जनशक्ति विकास, युवालाई कृषिमा आकर्षित गर्ने, बाँझो जग्गाको उपयोग लगायतका विषय समेटिएका छन्। गुणस्तरीय बिउ बीजन, माटोको गुणस्तर, जैविक मल, कृषिको आधुनिकीकरण तथा औद्योगिकीकरण सहित नीतिले थुप्रै विषय समेटेको छ। राष्ट्रिय कृषि नीति 2061 पछि नयाँ नीति ल्याइनुका कारणबारे कृषि वन तथा पर्यावरण मन्त्रालयका प्रवक्ता महेश्वर ढकालले बीबीसीसँग भने,
2: अहिले पनि आधा भन्दा बढी जनसंख्या कृषिमा आधारित भएको र नेपालको आर्थिक उपार्जन अथवा अर्थतन्त्रको मेरुदण्ड भएको हुनाले नयाँ कृषि नीतिको आवश्यकता महसुस गरिएको हो र अझ अहिलेको बदलिँदो परिस्थितिमा कृषिलाई अर्थतन्त्रको प्रमुख आधार बनाउने सिलसिलामा यो नीति तर्जुमा गरिएको अवस्था हो।
1: अहिलेको संविधानले खाद्य सुरक्षा र खाद्य सम्प्रभुतालाई प्राथमिकतामा राखेको पृष्ठभूमिमा कृषि क्षेत्रबाट हुने आर्थिक वृद्धिलाई ध्यान नदिइए समग्र अर्थतन्त्रमा योगदान दिन नसकिने अधिकारीहरूको तर्क छ। नीतिले निर्यातजन्य कृषि वस्तुको व्यवसायीकरण र औद्योगिकीकरण मार्फत निर्यातलाई प्रतिस्पर्धी तुल्याई व्यापार सन्तुलनमा सुधार ल्याउने उद्देश्य लिएको छ। त्यसैगरी कृषि जैविक विविधताको संरक्षण, सम्वर्धन एवं सदुपयोग गर्दै दिगो र जलवायु उत्थानशील खाद्य प्रणालीको विकास गर्ने नीतिको उद्देश्य रहेको छ। पुनः प्रवक्ता ढकाल।
2: कृषि नीति को समग्र समातेको दूरदृष्टि भनेको छ एउटा सक्षम कृषि मार्फत अर्थतंत्र में टेवा पुर्याउनु नै हो। यो अम्रेला नीति को छत्र छाया में रहकर कार्यान्वयन गर्न सक्यो र नेपाललाई एउटा आर्थिक समुन्नति में कृषि महत्वपूर्ण आधार बनोस् भन्ने ध्येयका साथ हामीले काम गर्न खोजिरहेका छौं।
1: नीति अनुसार अन्तर्राष्ट्रिय बजार में निर्यात योग्य नेपाली कृषि उपजहरूको पहुँच विस्तार गरिनेछ। त्यसका लागि निर्यात पूर्वाधारहरूको विकास विस्तार र सुदृढीकरण गर्ने नीतिमा उल्लेख छ। जलवायु परिवर्तन उत्थानशील प्रविधि विकास र विस्तार एवं किसानको कल्याण सहित कृषिलाई सम्मानित पेशाका रूपमा स्थापित गर्ने लगायत विषय नीतिले समेटेको छ। यो नीति कसरी कार्यान्वयन गरिनेछ त भन्ने प्रश्नमा मन्त्रालयका प्रवक्ता ढकालले भने
2: तीन चारवटा स्रोतबाट यो नीति कार्यान्वयन गर्नमा पहल गर्ने हाम्रो उद्देश्य रहेको छ। एउटा चाहिँ नेपाल सरकारकै बजेटलाई राम्रोसँग सदुपयोग गरेर कृषिका पकेट एरियाहरू र एकदम लो ह्याङ्गिङ फ्रुट भनौँ अथवा बढी लाभ लिन सकिने क्षेत्रहरू पत्ता लगाएर कार्यान्वयन गर्ने, त्यसको लागि हामीले निजी क्षेत्रलाई राम्रोसँग परिचालन गर्ने, प्रदेश सरकार र स्थानीय सरकार संघीय सरकारले आपसमा समन्वय गर्ने, त्यसका अतिरिक्त अन्तर्राष्ट्रिय क्लाइमेट फाइनान्स अथवा कृषिसँग जोडिएका फाइनान्सहरूलाई पनि नेपालमा बढी भित्राएर कृषिमा लगानी नगरिकन उत्पादन आउँदैन र उत्पादन नभइकन समृद्धिमा जान सकिँदैन भन्ने पृष्ठभूमिका साथ एउटा योजनाबद्ध तरिकाले हामी जान खोजेका छौँ।
1: कृषि शिक्षाको गुणस्तर व्यवस्थापन र नियमन गर्न कृषि परिषद गठन गर्ने व्यवस्था नीतिले लिएको छ। यसै सन्दर्भमा हामीले वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्कीलाई नयाँ राष्ट्रिय कृषि नीति कार्यान्वयनका चुनौती बारे सोधेका छौं।
3: पूर्वधारको विकास गर्ने, गुणस्तरीय कृषि सामग्री मल बिउ बेना नष्टहरूको व्यवस्था गर्ने, बिमाको कुराहरू, माटोको गुणस्तर, जैविक मलको प्रयोगहरूको कुराहरू, निषादीहरूको न्यूनीकरणको कुराहरू भन्नु सक्छ, जलवायु परिवर्तनको कुरा भन्नु, सबै कुराहरू राम्रो आएका छन्। एग्रिकल्चर काउन्सिल बनाउने कुराहरू ट्याक्कै यहाँले भने जस्तै कार्यान्वयन पक्षमा नीति भनेको लङ टर्म भिजन हो। यो चाहिँ एडिएस भन्नु चाहिँ एग्रिकल्चर डेभलपमेन्ट स्टडी अर्थात् चाहिँ तपाईँ हामी चाहिँ भनौँ चाहिँ 16 योजना अर्थात् चाहिँ एसडिजी सस्टेन डेभलपमेन्ट गोलहरूलाई पनि मध्यनजर गर्दै यो नीति आएको छ। नीति चाहिँ मेन गाइडिङ डकुमेन्ट भयो, त्यस पछाडि एग्रिकल्चर डेभलपमेन्ट स्ट्राटेजी अरू डकुमेन्टहरू बन्छन्।
1: यी त नीतिका विशेषताहरू भए, कार्यान्वयनका चुनौती चाहिँ के देख्नुहुन्छ यहाँले?
3: अब मूल नीतिलाई कार्यान्वयन गर्नको लागि चाहिँ हाम्रा योजनाहरू यो नीति अनुसारको चाहिँ जस्तो 17 योजनाहरू बनाइराखेर हाम्रा पञ्चवर्षीय योजनाहरू कसरी बनाउँछौ भन्ने कुरा, अनि मूल नीतिमा रहेर चाहिँ हाम्रो कम्युनिटी नीतिहरू भन्छ। हामी चाहिँ अब चाहिँ हाम्रा थुप्रै कम्युनिटी माछाको नीति छ, चियाको नीति छ, फलफुलको नीति छ, कृषि व्यवसाय नीतिहरू छ। अब त्यो नीतिहरूलाई पनि चाहिँ अब यसभित्र रहेर चाहिँ हामीले त्यसलाई परिमार्जन गर्नु पर्यो। एउटा त च्यालेन्जिङ नै, त्यसको परिमार्जन नै मेजर च्यालेन्ज हो। अब कार्यान्वयन पक्षको कुराहरू गर्दाखेरि चाहिँ अब हामीलाई नीतिका प्रत्येक विधाहरूलाई टेकेर जस्तै एउटा गुणस्तरीय कृषि सामग्रीको उपलब्धता बढाउने भने चाहिँ मलमा कसरी जाने, बिउ बेरमा नष्टमा कसरी, कृषि ऋणमा कसरी जाने, बिमामा कसरी जाने भन्नाले चाहिँ हामीले चाहिँ त्यसकामा प्रत्येक बुदामा टेकेर चाहिँ नीतिका बुदाहरूमा टेकेर चाहिँ हामीले चाहिँ कार्यनीति बनाउनु पर्ने हुन्छ। त्यसलाई कार्यनीति बनाएर त्यो अनुसारको बजेट एलोकेसन गर्नु पर्यो, त्यसलाई कार्यान्वयन गर्नु पर्यो। त्यो बजेट एलोकेसन गरेर मात्रै उनीहरूलाई कार्यान्वयन गर्नलाई चाहिँ हाम्रो संयन्त्र भन्छ नि इन्स्टिट्युसन पनि सोही अनुसार चाहिँ डेभलप गर्नु पर्यो। अहिले भइरहेको भद्दा इन्स्टिट्युसनले त यो त कार्यान्वयनमा जानु सक्दैन। अरूको चाहिँ हाम्रो कार्यनीति नै बन्नुपर्ने चाहिँ कार्यान्वयन नीति नै चाहिँ लामो किसिमको दस्तावेज चाहिँ बन्नुपर्ने नितान्त जरुरी छ। जसको लागि चाहिँ चार पाँचवटा कुराहरू छन्। एउटा चाहिँ बजेटमा आएछ, एलोकेसनमा चाहिँ ध्यान दिनु पर्यो, तीन तहको सरकारको बीचको समन्वयमा ध्यान दिनु पर्यो, त्यस पछाडि हामीले चाहिँ खास गरी जनशक्तिको विकासमा ध्यान दिनु पर्यो, त्यस पछाडि सरकारी सहकारी निजी क्षेत्र र गैर सरकारी क्षेत्रलाई सँगसँगै कसरी लान सकिन्छ त्यसलाई ध्यान दिनु पर्यो, र तिनीहरूलाई ध्यान दिएपछि चाहिँ हामीले चाहिँ कार्यान्वयन जाँदाखेरि चाहिँ समयमै प्रत्येक छ महिनामा चाहिँ नीतिको चाहिँ हामीले चाहिँ नीति अनुसार चाहिँ हाम्रो चाहिँ कार्ययोजना अनुसार भएको छ कि छैन भनेर चाहिँ यसको मूल्याङ्कन गर्नु पर्यो, र मूल्याङ्कन गर्दा कहाँ कहाँ सुधार गर्दै जानुपर्छ, सुधार गरेर जान सकियो भने यो कार्यान्वयनमा जान सक्छ, नत्र भनेदेखि चाहिँ हामीले चाहिँ यो नीतिमा त्यति अधुरै हुन्छ। अब हामीले चाहिँ खासै यो नीति आउने साथ त हामीले कमोडिटी नीतिहरू तुरन्तै चेन्ज गर्नु पर्यो, सबै किसिममा हामीले चाहिँ यो नीति अनुसार हामीले परिमार्जन गर्नु पर्यो, किनभने तीन तहको सरकार बनिसकेपछि चाहिँ गणतन्त्र पछाडिको त हाम्रो चाहिँ यो पहिलो चाहिँ हामीले चाहिँ भइरहेको नीतिलाई हामीले 20 वर्ष पछाडि करिब 21-22 वर्ष पछि परिमार्जन गरेका छौँ राष्ट्रिय कृषि नीति 2061।
1: भनेपछि यसले लिएका लक्ष्यहरू अलि महत्वाकांक्षी देखिए पनि कार्यान्वयन गर्ने हो भने असम्भव चाहिँ होइन, हासिल गर्न सकिन्छ?
3: होइन, यहाँनिर रहेका लक्ष्यहरू पनि नेपालको, म त ईश्वरको वरदानै भन्छु, प्रकृतिको वरदान। हामीसँग उच्च पहाड तराई छ, संसारमा हुने सबै बाली र वस्तुहरू नेपालमा उत्पादन गर्न सक्ने अथवा राख्न सक्ने, हुन सक्ने, पालन पोषण गर्न सक्ने सम्भावना भएको हुनाले गर्न सकिने किसिमले नै आएको छ, तर कार्यान्वयन पक्ष चाहिँ फितलो हुन भएन, स्ट्रङसँग जानु पर्यो। नसकिने कुराहरू बुदाहरू कुनै पनि छैनन्, ती बुदाहरूलाई कार्यान्वयन एक एकलाई चाहिँ एक्सन प्लान बनाएर हामी अगाडि बढ्नु पर्यो। हामी गर्न सक्छौँ, यसो गर्न सक्यौँ भने हामी दुई चार वर्षमा चाहिँ आधारभूत खाद्यान्नमा आत्मनिर्भर बन्न पनि सक्छौँ। यो असाध्य भेरी पोजिटिभ भएको छ। अहिले पाँच वर्षको स्थायी सरकार बन्छ, पाँच वर्षमा स्थायी सरकार आफ्नो कार्यकालमै नेपाललाई चाहिँ कृषिमा आत्मनिर्भर बनाउन सक्ने सम्भावना मात्रै होइन कि पूर्ण विश्वास गर्न सकिन्छ, सम्भावना छ। यसलाई चाहिँ त्यो अनुसार एक्सनमा जानु पर्यो।
1: वरिष्ठ कृषि अर्थविज्ञ एवं पूर्व कृषि सचिव योगेन्द्र कुमार कार्की। एउटा विषय संक्षेपमा, स्थानीय प्रशासनले काठमाडौँ जिल्लाभित्र रहेका होटल तथा रेस्टुराँहरूमा अव्यवस्थित रूपमा हुने गरेको धूमपान बारे सचेत गराएको छ। होटल तथा रेस्टुरा संचालकहरूले धूमपान सम्बन्धी विद्यमान कानूनी व्यवस्थाको पालना नगरेको भनी गुनासो आएको भन्दै उसले एउटा जरूरी सूचना मार्फत उनीहरूलाई सजग गराएको हो। धूमपान गर्न मिल्ने र नमिल्ने स्थलहरू स्पष्ट देखिनुपर्ने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौँले धूमपान गर्न मिल्ने स्थानलाई चारैतिरबाट बन्द हुने गरेर अरूलाई असर नपर्ने गरी स्थित गर्न भनेको छ। यस कार्यालय तथा तोकिएका अन्य निकायहरूबाट अनुगमन गर्दा ऐन विपरीत हुने गरी कार्य गरेको पाइएमा प्रचलित ऐन बमोजिम अधिकतम कार्यवाही हुने बेहोरा यसै सूचना मार्फत सम्पूर्ण होटल तथा रेस्टुरा व्यवसायीहरूलाई सूचित गरिएको छ, सूचनामा भनिएको छ। अन्त्यमा नेपाल बाहिरको एउटा विषय, रूसले बलिस्टिक क्षेपास्त्र र ड्रोन मार्फत युक्रेनमा गरेको आक्रमणमा परि कम्तीमा 17 जनाको ज्यान गएको छ। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले क्षेपास्त्र रोक्न पर्याप्त इन्टरसेप्टर भएको भए उनकै शब्दमा धेरैको ज्यान बचाउन सकिने बताएका छन्। रूसको रक्षा मन्त्रालयले चाहिँ किएव र आसपासका क्षेत्रमा रहेका बन्दोबस्तीका सामान राखिएका क्षेत्र तथा आपूर्ति केन्द्रहरूलाई निशाना बनाएर आक्रमण गरिएको जनाएको छ। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ विनिता दाहालबाट।
0: राजधानी किएव र आसपासका क्षेत्रमा रातभरि भएका आक्रमण यो वर्षकै सबैभन्दा घातक भएको मानिएको छ। त्यहाँ मात्रै 17 जनाको मृत्यु भएको छ। त्यस्तै खार्किभमा एकजना र दोनेत्स्कमा 3 जनाको ज्यान गएको बताइएको छ। रूसी बलिस्टिक क्षेप्यास्त्र रोक्नका लागि अमेरिकामा बनेका प्याट्रियट इन्टरसेप्टर उपलब्ध गराउन युक्रेनले लामो समयदेखि सहयोगी राष्ट्रहरूसँग आग्रह गर्दै आएको छ, तर गैरातीको आक्रमणमा प्रहार गरिएका कुनै पनि बलिस्टिक क्षेप्यास्त्रलाई रोक्न नसकिएको युक्रेनी पक्षले जनाएको छ। रूसको रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा आपूर्ति केन्द्रहरूमा हतियार तथा सैन्य सामग्री भण्डारण, ढुवानीका साथै ड्रोन उत्पादन तथा वितरण हुने गरेको दावी गरिएको छ। रूसले ब्ल्याक सी स्थित ओडेसा बन्दरगाह नजिक 3 मालवाहक जहाजलाई पनि आक्रमण गरेको दावी गरेको छ।
1: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
4: मध्यपश्चिम ट्रान्जिट यति बेला रात्रिको 9 बजेको छ।

राति 9 बजेको मध्यपश्चिम हाइलाइट्सबाट सारिक राम चौधरीको नमस्कार। दाङ प्रहरीले गाउँघरमा लुकाई छिपाई राखेका र विभिन्न समयमा आपराधिक घटनामा प्रयोग हुन सक्ने अवैध हतियार खोजतलाश र बरामद गर्ने अभियानलाई तीव्रता दिएको छ। विगत तीन आर्थिक वर्षको तथ्याङ्क र चालू आर्थिक वर्षको सन् 19 गतेसम्म हेर्दा जिल्ला प्रहरी कार्यालय दाङले 144 नाल भरूवा बन्दुक बरामद गरेको छ। प्रहरीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2080-81 9 नाल, आर्थिक वर्ष 2081-82 14 नाल र आर्थिक वर्ष 2082-83 54 नाल अवैध भरूवा बन्दुक बरामद गरेका छन्। समाजमा हुन सक्ने सामान्य झैझगडामा वन्यजन्तुको चोरी शिकारी र अन्य आपराधिक क्रियाकलापमा यस्ता हतियारहरू प्रयोग हुन सक्ने र मानवीय क्षतिको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरी अवैध हतियार बरामद गर्ने कामलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो। दाङ प्रहरीले यही आर्थिक वर्ष 2083-84 साउन महिनामा मात्रै 90 नाल भरूवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार पछिल्लो 4 दिनको अवधिमा 55 नाल अवैध भरूवा बन्दुक बरामद गरेको छ। जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाई छिपाई राखिएको 55 नाल अवैध भरूवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा साउन 16 गतेदेखि 19 गतेसम्म सञ्चालन गरिएको विशेष अभियानका क्रममा जिल्लाका विभिन्न वन क्षेत्रबाट भरूवा बन्दुक बरामद गरिएको हो। विपन्न तथा बेरोजगार युवालाई सिपमूलक तालिम मार्फत रोजगारी तथा स्वरोजगारीमा जोड्ने उद्देश्यले कोराही बनाऊ अभियान र इन्सपायर यू एकाडेमी बीच 6 बुद्धे सम्झौता भएको छ। सम्झौतामा कोराही बनाऊ अभियानका संयोजक सबिन प्रियासन र इन्सपायर यू एकाडेमीका निर्देशक बलभद्र ओलीले हस्ताक्षर गर्नुभएको हो। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको विशेष उपस्थितिमा सम्झौता सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै पत्रकार महासंघ दाङका अध्यक्ष सुवेदीले विपन्न युवाहरूलाई स्वरोजगार बनाउनका लागि गरिएको कार्यक्रम प्रशंसनीय भएको बताउनुभयो। सम्झौता अनुसार आर्थिक रूपमा कमजोर विपन्न तथा बेरोजगार युवालाई पूर्ण रूपमा निशुल्क बजारमुखी सिपमूलक तालिम प्रदान गरिनेछ। तालिम अन्तर्गत कफी, बेकरी, कुकिङ, वेटर, हाउसकिपिङ, ग्राहक सेवा, कम्प्युटर लगायत रोजगारीको उच्च सम्भावना भएका विभिन्न विषय समेटिनेछन्। दुवै संस्थाले युवालाई केवल तालिममा सीमित नराखी प्रत्यक्ष रोजगारीसँग जोड्ने लक्ष्य राखेका छन्। सम्झौताको दोस्रो बुदामा प्रशिक्षणार्थी छनौट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाइने उल्लेख गरिएको छ। दुवै संस्थाको संयुक्त समन्वयमा आवश्यक मापदण्डका आधारमा प्रशिक्षणार्थी छनौट गरिनेछ। साथै महिला, दलित, जनजाति, अपाङ्गता भएका व्यक्ति तथा पिछड़िएका समुदायका युवालाई विशेष प्राथमिकता दिइने व्यवस्था गरिएको छ। यस्तै तालिम सफलतापूर्वक पूरा गरेका कम्तीमा 70% प्रशिक्षणार्थीलाई होटल, रेस्टुरेन्ट, कफी हाउस, बेकरी तथा अन्य सम्बन्धित क्षेत्रमा इन्टर्नशिप वा रोजगारीका लागि सहजीकरण गरिने सम्झौतामा उल्लेख छ। यसले सिप सिकेर पनि रोजगारी नपाउने समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका 19 भैयापुर स्थित न्यू किसान इट्टाभट्टामा पर्खाल भत्किँदा दुई मजदूरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रताप सिंह र राठौरका अनुसार रजब अली साई संचालित उक्त इट्टाभट्टामा साउन 18 गते बिहान करिब 11:20 बजे पर्खाल अचानक भत्किँदा त्यहाँ काम गरिरहेका दुई मजदूर पुरिएका थिए। उहाँका अनुसार नेपालगंज 19 निवासी 52 वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने नेपालगंज उपमहानगरपालिका 20 परसपुर निवासी 45 वर्षीय रामफेरन कोरी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते कोरीलाई उपचारका लागि फेरि अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान 3:30 बजे उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राठौरले बताउनुभयो। उहाँका अनुसार मृतक लोधको शव परीक्षणपछि आफन्तको जिम्मा लगाइएको छ भने कोरीको शव परीक्षणका लागि फेरि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले मृतक दुवै मजदूरका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने लगायत विषयमा इट्टाभट्टा संचालकसँग छलफल गरिने बताउनुभयो।
देशका 72 जिल्लाबाट 2025 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पुस यता देशका 72 जिल्लाबाट 2025 जनामा डेंगू संक्रमण पुष्टि हुनुका साथै दुईजनाको मृत्यु भएको हो। प्रदेश अनुसार सबैभन्दा बढ़ी कोशी प्रदेशमा 568, गण्डकीमा 532, बागमतीमा 365, लुम्बिनीमा 343, सुदूरपश्चिममा 103, मधेशमा 72, कर्णाली प्रदेशमा 42 जनामा डेंगू पुष्टि भएको छ। वर्षाको समयमा वर्षापछि डेंगू संक्रमण थप बढ़न भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले घर आँगन तथा वरपर पानी जम्न नदिन, लामखुट्टेको टोकाईबाट बस्ने, पूरा बाहुला भएका लुगा लगाउने, झुलको प्रयोग गर्ने र ज्वरो आएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन अनुरोध गरेको छ। महाशाखाले वर्षायामसँगै डेंगू संक्रमणको जोखिम बढ़ने हुँदा यसलाई नियन्त्रण गर्न साउनदेखि 3 महिने डेंगू सचेतना अभियान संचालन गरेको दाहालले जानकारी दिनुभयो। महाशाखाले डेंगू नियन्त्रणमा सरकारी निकाय, स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै 3 महिने सचेतना अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेको छ। हवस् त, अहिलेलाई राति 9 बजेको मध्यपश्चिम हाइलाइट सकियो। प्रत्येक घण्टाको ताजा समाचारका साथ हामी तपाईँको साथमा छौं। सुन्दै गर्नुहोला रेडियो मध्यपश्चिम। नमस्कार।

0: 99 4 मेगाहर्जमा तपाईहरु सुन्दै हुनुहुन्छ रेडियो मध्यपश्चिम
1: नमस्ते दाई भाउजू, होइन घरमा तालै ठोकेर कता हिँड्न लाग्नु भएको?
2: नमस्ते नमस्ते, कता हिँड्नु नि बाबु? बजारतिर नि
3: अङ्कल, मलाई साइकल किन्न, मैले बाबुलाई बसालेर स्कुल जाने।
1: के गर्ने बाबु, छोराले साइकल साइकल भनेर हैरान पारेको छ। न त लाइसेन्स चाहिने, न त पेट्रोल बन्द, न त चक्का जाम्ने नै अप्ठ्यारो पार्ने। फेरि थोरै सामान लिन पनि मै बुढो नै जुटिनु पर्ने, त्यही भएर एउटा साइकल किन्न जान लाग्यो नि। बरु बाबु बजारतिर बस्नुहुन्छ, यसो राम्रो साइकल स्टोर थाहा होला नि।
4: लौ हेर, किन नहुनु दाई, हाम्रै घुराई बजारको दामोदर चोकदेखि अलिकति पूर्व माथितिर लाग्नु होला, बाहिरै साइकल देखिन्छ जहाँ न्यू कालिका साइकल स्टोर भनेर बोर्ड लेखेको छ, त्यहाँ जानुहोस्। तपाईँले भने जस्तै सस्तो भरपर्दो साइकल, बच्चाका साइकल, झुला, वाकर र साइकल मर्मत पनि गरिन्छन् नि।
1: हो र बाबु, बेलैमा भेट भयो क्या तपाईँसँग, अब हामी त्यही जान्छ।
5: फेरि सतत न्यू कालिका साइकल स्टोर, पुरानो राष्ट्रिय रोड, छोराही दाल,
6: सम्पर्क मोबाइल 98 4 77 27 977
7: र 98 5 78 30 6 8 9।

0: बाय नेटको बाय वन गिफ्ट वन फ्री अफरमा तीन महिनाको 125 एमबीपीएस इन्टरनेट र 2700 मा खरिद गर्दा सोही इन्टरनेट प्याकेज नयाँ चरणको लागि गिफ्ट गर्ने मौका सफल रेफरलमा आफ्नो लागि एक महिना फ्री इन्टरनेट बाय नेट अब सबै कनेक्टेड
1: मोटु रोग विशेषज्ञ डाक्टर आउने बारे सूचना
2: शहीद गंगालाल राष्ट्रीय हृदय रोग केन्द्र बासबारी काठमाडौँमा कार्यरत एमबीबीएस एमडी कार्डियोलोजिस्ट मोटु रोग विशेषज्ञ डाक्टर आनन्द खनाल अब सड़क विभाग अगाडिको दिव्य फार्मेसीमा आउँदै हुनुहुन्छ मोटु रोगका बिरामीले विशेषज्ञ सेवाले आफ्नो रोगको पूर्ण निदान गर्नुहोस्
1: डाक्टरद्वारा दिइने सेवाहरू
2: ब्लड प्रेसर हाई लो भएका
1: कोलेस्ट्रोल बढी भएको
2: मुटुको गति एकनास नभएको
1: मुटु ढुकढुक हुने डर लागे जस्तो महसुस हुने
2: मुटुको बासोक मुटु सुन्निएको हृदयघात भएको
1: एन्जियोग्राफी र एन्जियोप्लास्टी गराएका वा गराउनु परेमा
2: मुटुको भल्को अपरेशन र मुटुको बाइपास गरेका बिरामीहरूले तुरन्त सम्पर्क गर्नुहोला
1: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ
3: बिरामी जाँच हुने मिति यही श्रावण 22 गते शुक्रबार
4: सम्पर्क दिव्य फार्मेसी घोराई 15 सड़क विभाग रोड दाङ फोन नम्बर 0825904010 मोबाइल नम्बर 9478893 र 98095128171
5: लामो समयदेखि घुँडा दुख्ने समस्या भएका बिरामीहरूको लागि खुसीको खबर तपाईँको उमेर 40 वर्ष भन्दा माथि भयो र तपाईँ घुँडा दुख्ने तन्क्याउन र खुम्च्याउन नमिल्ने घुँडा सुनिने जोड्नीमा तातो महसुस हुने भर्याङ चढ्न अनि ओर्लिन गाह्रो हुने घुँडाबाट बेला बेलामा आवाज जस्तो आउने इत्यादि लक्षण छन् भने घुँडाको जोड्नी खिएको समस्या हुन सक्छ यस्तो समस्याको समयमै उचित निदान तथा उपचार गरेमा रोगको जटिलता कम भई गुणस्तरीय जीवन जिउन सकिन्छ विशेषज्ञ परामर्श तथा उपचारको लागि सम्पर्क नयाँ बजार हात जोड्नी नसा तथा मेरुदण्ड उपचार केन्द्र घोराई 14 नयाँ बजार दाङ शहीद लखन पार्कदेखि 50 मिटर उत्तर पुरानो घोराई हस्पिटलको ठिक अगाडि फोन 0825635509 र मोबाइल 9843530

उठलौ जाग है युवा राष्ट्रकता धकेलियो, उठलौ जाग है युवा राष्ट्रकता धकेलियो, मेची काली सबै खम्बा किन आज उखेलियो, भूमिको नै भयो क्षति सिमानाहरू मिचिए, भयो लडाई रागाको पाडा झी जनकी थिए, झगडा घर भित्रैको भाई नै दुश्मनै बने, पुर्खाको गौरवै गर्थ्यौ ती पुर्खा किन बिर्सिए, लाला बाला र निर्दोषी किन पर्छन् निशानमा, वज्र प्रहार झै हुन्छ भोका नाग किसानमा, बुद्धको भूमिमा आज शान्ति छैन स्वदेशमा, सतीले श्राप फिर्ता ल्याउ दुखीको सुनक्रन्दना, एकबद्ध भए मात्र देश बन्छ विशालयो, गाडे तेन्जिङले झण्डा बचाउ है हिमालको, हे युवा राष्ट्रका निम्ति होस्टे हैसे गरौ अरू, माटोले रक्त माग्दैन माग्दछ पसिना बरू, हे युवा राष्ट्रका निम्ति सोच्नै पर्ने भयो अब, हे युवा राष्ट्रका निम्ति सोच्नै पर्ने भयो अब, नत्र रहन्न है केही बर्बादै हुन्छ है सब।

ध्येयुवा शीर्षकको यही कविता सँगै सम्पूर्ण साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोताहरूमा प्रविधि संयोजनकी बहिनी अमृता डाङ्गीका साथै प्रस्तुता म कमलमणि देवकोटाको तर्फबाट स्वीकार्नुहोस् हार्दिक नमस्कार। यो कार्यक्रम राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुति एवं रेडियो मध्य पश्चिम दाङ घोराईको सहयोग र सौजन्यमा संचालित साप्ताहिक श्रृंखला हो। रेडियो मध्य पश्चिम 91.4 मेगाहर्जका साथै रापती क्षेत्रभित्रका अन्य केही एफएम रेडियोहरूबाट समेत प्रसारण हुँदै आएको यो कार्यक्रम अनलाइनमा पनि www.radioyampi.org मा लगन गरी विश्वभर सुन्न सकिन्छ। परम आदरणीय साहित्य अनुरागी श्रोता, यो कार्यक्रम हरेक साताको बुधबार राति ठिक यसै समयमा अर्थात 9:15 बजेदेखि 10 बजेसम्म यहाँहरूले सुन्न सक्नुहुन्छ। आज पनि यहाँहरू सामु हामी उपस्थित भइसकेका छौं, त्यसैले 10 बजेसम्म हामीलाई सुनेर साथ दिनुहुनेछ भन्ने पूर्ण आशा एवं विश्वासमा छौं। आजको यस श्रृंखलामा हामीले स्रष्टाका रचनाहरू उहाँकै स्वरमा प्रस्तुत गर्नेछौ। शुरूमा प्रस्तुत छ कवयित्री प्रतिभा शर्माको रचना र शरद सागरको सुमधुर स्वरमा गुन्जिएको यो संगीतमय छन्दोबद्ध कविता। यसमा संगीत भरिएको छ डाक्टर गोविन्द आचार्यको। यसलाई लिएका छौं हामीले छन्दमा रापतीबाट।

0: प्रतिभा शर्मा को रचना र शरद सागर को सुमधुर स्वर में सजिएको यो सांगीतिक छन्दोबद्ध कविता पछि अब लागौं स्रष्टा का रचनाहरु उहाँहरुकै स्वरमा। सर्वप्रथम प्रस्तुत छ साहित्य सर्जक धनसिंह गिरी को रचना उहाँकै स्वरमा।
1: शीर्षक विज्ञान एक अधिकार। विज्ञान दे सदा हाम्रो राम्रो मात्र गर्यो कहाँ, बेला बेला नराम्रो नै प्राय सुन्नु पर्यो यहाँ। वरदान कसैले हो भन्थे जादू गर्यो भनी, अभिशाप तिनै आज हो भन्दछन् जता पनि। आकाश चुम्छ चर्चाले विज्ञानको सधैँभरि, बलिया पक्षका साथै दुर्बल पक्षले पनि। चमत्कार भएकै हो विज्ञानको प्रयोगले, अभिशाप बन्यो भन्छन् धेरै कोयो निचोडले। हुन लागे यहाँ धेरै दुर्घटना सधैँ जसो, चिन्ता भयो सबैलाई बाँच्ने होला गरे कसो। गाडीको त भरोसा के हुन छोड्यो जहाजकै, त्राही त्राही हुनै पर्ने यात्रा गर्दा जतासुकै। उड्यो संस्कृतिको धजी पैसा मुखी छ मानव, व्यवहार छ गर्दै ऊ बन्दै दुरुस्त दानव। विज्ञानको सहाराले लाग्दैछ सुख भोगमा, एक्लिदा ऊ सबै बाट माधा पिट्छ वियोगमा। भन्छन् विनाशकारी ती क्षेत्र बम बन्दुक, बनी यान्त्रिक गर्दैछ हरेक काममा सुख। वैज्ञानिकहरूले नै चमत्कार गरे खुबै, हुँदा दुर्घटना मान्छे मर्न लागे अकालमै। हुँदा दुर्घटना मान्छे मर्न लागे अकालमै।
0: धनसिंह गिरीको प्रस्तुति पछि अब पस्किँदैछु कवि हरिप्रसाद पौडेल स्वर्ण शिखाको रचना उहाँकै स्वरमा।
2: मन्दा प्रान्त छन्दमा यसको शीर्षक छ, के छ अस्ट्रेलियामा।
3: बा आमाका अगडित भोली

कसुरती बस्छ को मुस्कुराई हाँस्दै तिम्रा बक बक त्यहाँ।

0: हरिप्रसाद पौडेल स्वर्ण शिखाको प्रस्तुति पछि अब पस्किँदैछु पुरुषोत्तम खनालको रचना उहाँकै स्वरमा।
1: भन्नेछ देश उन्नत नभेटिने मित्र भेटियो, नभेटिने मित्र भेटियो, भेटियो गुणशीलता, मेटियो मनको कालो, मेटियो सम्पुष्ट, फुल्यो मरुभूमिमा फुल, शीत बिन्दु समेटियो, उज्यालो दीपयो बल्दा अध्यारो सबनासियो, सङ्गतै कुलको गर्नु मुलको पिउनु जर, बुढापाकाहरू भन्थे नगर्नु व्यर्थको फल, नकाट्नु कुरा अर्काको काटिन्छन् आफ्नो पनि, दुःख निम्तिन्छ त्यसैले भेटिन्छ स्वाद बेच्ने, उचाल्ने झत्कने गर्दा समाज बिग्रिँदै गयो, उचाल्ने झत्कने गर्दा समाज बिग्रिँदै गयो, बुवा आमा गुरु नेता मान्ने पद्धति भत्कियो, लुटेले लुटिराख्या छ निर्दोष देखिन्छ देखो, सपार्न मुस्किले भाष व्यतिथि राष्ट्रभित्रको, म मात्र बन्ने होइन हाम्रो म पनि बन्नु छ, गरे नसकिने के छ सुधार्न यत्न गर्नु छ, बसेर कुरा काट्नाले मात्र बन्दैन देश यो, हातमा हात जोडेर कर्मले मात्र बन्छ यो, विदेशीको गुलामीले आर्जेको धनले कवै, विदेशीको गुलामीले आर्जेको धनले कवै, उभो लाग्दैन समाज बन्दैन देश यो सबै, हे युवा तिम्रो आजित ज्ञानीले धरतीमा बीज रोप त, श्रम शिव कलाबाटै बन्नेछ देश उन्नत, श्रम शिव कलाबाटै बन्नेछ देश उन्नत।
0: पुरुषोत्तम खनालको प्रस्तुति पछि अब पस्किँदैछु कवि दामोदर पौडेलको रचना उहाँकै स्वरमा।
2: दिएर चाप गर्दछन् गाली पढ्दैन मोराली, धरामा पनि सधैँ मार खाइदन्छ छोराले, हातमा रसी बाँधेर कसी डोरीले थामामा, बनाई मुर्गा सजाय दिने गर्दछन् घाममा, दिन्छ कस्तो पीडितलाई आँखाले तरेर बिदाई दिन्छन् बच्चाको आत्मा छैन कि भनेर, घरका जना स्कुलमा अझै पिटिनु भन्दछन्, स्कुलमा गुरु पिटाउनुहुन्न भनेर भन्दछन्, रक्षक जन गलती तिम्रै सम्झेर लिनु छ, सन्तान आफ्ना बिगारी दोष कसैलाई दिनु छ, बालक भन्छ स्कुलमा हामी नगए हुन्न र, पढ्दैनौ विद्या चाहिन्न स्कुल नभए हुन्न र, कतिले घाउ भएर पीडा सहेर टाल्दछन्, कतिले दर्द नसही आफ्नै ज्यान नै फाल्दछन्, भेटिन्छन् कति हालेका नानी सिस्नाको झाडीमा, बाँकीका कति पुग्दछन् रुँदै विदेशी खाडीमा, बालक हाम्रा देशका राम्रा कर्मठ आधार, कलिला मुना हुर्कन देऊ पालुवा नमार, बहाना कुनै नगर्नु कहिले नौतङ्गी भेषमा, फुल्नेछ फुल सुगन्ध ल्याई चौथर्मी देशमा, फुल्नेछ फुल सुगन्ध ल्याई चौथर्मी देशमा।
0: दामोदर पौडेलको प्रस्तुति पछि अब पस्किँदैछु नारद प्रसाद भण्डारीको रचना उहाँकै स्वरमा।
3: कर्मभूमि शीर्षकमा असारी झ्याउरी लयमा।

0: अपूर्व शिक्षा युवंत कहाँ छ कक्कल खोला सुसेरी हावा वेदको ध्वनि छ खोला र नाला नेपाली सारा संस्कृति गाउँछन् नेपाली भूमि देशको माटो शिरमा लाउँछन् नभुलौ अब यो देशलाई नेपालमा हुन् जन्मेको यही हुर्केको यही हिरु छ मैले कुन पायौ नि हामी मनुष्य लुनी सत्कर्म गर्नु छ धानका फाट धुलाई बाला भकारी भर्नु छ देशको निम्ति गरौन काम नेपाल नभुलौ यो कर्म भूमि सशाध्य बनाऊ अनेत्र नडुलौ ये मेरा साथी नेपाली जाति वीरको सन्तान यो मातृभूमि नेपालको माया बिर्सेर नजाउन नेपाल आमा हँसाउने काम हामीले गर्नु छ यो देश सारा खेतीले भरी समुन्नत पार्नु छ नेपाल हाम्रो यो देश राम्रो संसारमै स्वर्ग हो छहरा छाङ्गा झरना गाउने मुसुको टुक्रा हो उहुमा उहु कोइलीको गान के चढाएछ हेर न कति मट्टीको माया मुटुमा लागेछ जन्मेको यही हुर्केको यही यही ठाउँ राम्रो छ विश्वमा नौलो सन्देश दिने साहित्य कला छ हिमालयदेखि तराईसम्म सबै नै एक भई मौलिक कला संस्कृति यहाँ जोगाउँ एक भई मौलिक कला संस्कृति यहाँ जोगाउँ एक भई जोगाउँ एक भई
1: नारायण प्रसाद भण्डारीको प्रस्तुतिपछि अब पस्किँदैछु एक नारायण चापागाईको रचना उहाँकै स्वरमा।

भराए ढूंढा कहाँ जन सभंगे हराए ढूंढा कहाँ जन

0: परम आदरणीय साहित्य अनुरागी श्रोता, यति बेला छौं हामी राप्ती साहित्य परिषदको आफ्नै प्रस्तुति एवं रेडियो मध्यपश्चिम दाङगुडाको सहयोग र सौजन्यमा संचालित साप्ताहिक श्रृंखला साहित्यिक डबलीमा। आजको यस श्रृंखलामा हामीले पस्किरहेका छौं विभिन्न स्रष्टाका रचना उहाँहरूकै स्वरमा। प्रविधि सम्मेलनमा हुनुहुन्छ बहिनी अमृता डाङ्गी र प्रस्तुतिमा छु म कमलमणि देवकोटा। अब फेरि पनि बाँकी स्रष्टाका रचनाहरू। अब पस्किँदैछु सुरेश कुमार पाण्डेको रचना उहाँकै स्वरमा।
1: नराम्रो बानी छिमेकी हाम्रो सजियो सुध्रेन, नेताको पनि दिमाग कति कहिले उग्रेन, झुकेर सधैँ मौकाको बाटो कुरेर बसेको, कमजोरी छोरै भेटायो भने छुरानी ढसेको, दुश्मन लाग्यो हिमाली काख नजिकै बनेर, रगत चुस्न पल्केको जुका मुटुमा पसेर, किस्तानी लग्यो नेपाली नक्सा टुक्रायो उसैले, बनायो कुन्ठा विकास यहाँ रोकिन कसैले, बगर बिक्यो सहर बिक्यो अस्पतालमा, रहर छैन जिउने आज सहर गाउँमा, बुझायो देश दुश्मनलाई भनेर दलाल, ओसार्यो धातु बिगार्यो नक्सा नमानि मलाल, हातमा दही जमाई हामी बसे त मर्नु छ, जनता अब जुरुक्क उठौँ सङ्घर्ष गर्नु छ, सजियोदेखि छपिँदै आयु अब त जागौँ, राष्ट्रिय प्रेम मनमा राखी मिलेर लडौँ।
0: सुरेश कुमार पाण्डेको यो प्रस्तुति पछि अब पस्किँदैछु प्रकाश केसीको रचना उहाँकै स्वरमा।
2: गजल बुधकारी बुद्धगम शालिग महलमा छ, छन्दमा भन्ने हो यो चाहिँ भुजङ्ग पर्या छन्द। समाचार कस्तो पठायो तिमीले, समाचार कस्तो पठायो तिमीले, थप्यौको मलाई घटायो तिमीले, समाचार कस्तो पठायो तिमीले, थप्यौको मलाई घटायो तिमीले, चलेको छ चर्चा बढेको छ वर्षा, चलेको छ चर्चा बढेको छ वर्षा, पखालेर बाचा हटायो तिमीले, चलेको छ चर्चा बढेको छ वर्षा, पखालेर बाचा हटायो तिमीले, दुखेको छु साथी यता भित्रभित्रै, दुखेको छु साथी यता भित्रभित्रै, उता रात कस्तो कटायो तिमीले, दुखेको छु साथी यता भित्रभित्रै, उता रात कस्तो कटायो तिमीले, समाचार कस्तो पठायो तिमीले, थप्यौको मलाई हटायो तिमीले, छुदा दाग लाग्ला नछोएर जानु, छुदा दाग लाग्ला नछोएर जानु, बनाएर द्वारे खटायौ तिमीले, समाचार कस्तो पठायौ तिमीले, थप्यौको मलाई हटायो तिमीले, हिँडेको म जोड्दै सियोसँग धागो, हिँडेको म जोड्दै सियोसँग धागो, हिँडेको म जोड्दै सियोसँग धागो, मटालो पुरानो फटायौ तिमीले, मटालो पुरानो फटायौ तिमीले, समाचार कस्तो पठायौ तिमीले, थप्यौको मलाई हटायौ तिमीले।
0: प्रकाश केसीको यो प्रस्तुति पछि साहित्य सर्जक नारायण नेपालको रचना उहाँकै स्वरमा।
3: सयौं रात हिँडे मेरा भाइ घाउ लुकाउँदै, सयौं रात हिँडे मेरा भाइ घाउ लुकाउँदै, बस्थिन् सही डकी आमा शोकमा सुख सुकाउँदै, झरीमाथि रुझे सल्के बगे पल्टे फुटी मरे, झरीमाथि रुझे सल्के बगे पल्टे फुटी मरे, रित्तिए रापति रारा रत्नका झुकुटी मरे,

0: ধরা অন্ন অনন্ত দানা বক্ষন নদী ফুলবনী সসানা বিঞ্চিন ধরা অন্ন অনন্ত দানা বক্ষন নদী ফুলবনী সসানা মৌরী হরু এক ভাই বটুলছন পীয়ূষ ধারা মহকা খজানা পীয়ূষ ধারা মহকা খজানা এ রোকিয়ে কা বটুয়া হরু হো মাটো তিম্রই অঝই মুঠি মা এ রোকিয়ে কা বটুয়া হরু হো মাটো তিম্রই অঝই মুঠি মা সংসার কা নায়ক মাথ টেকছন আলোক ছরনে ঋষিকা কুটি সংসার কা নায়ক মাথ টেকছন আলোক ছরনে ঋষিকা কুটি।
1: নারায়ণ নেপালকো প্রস্তুতি পছি আব পস্কিদৈছু এমা রেগ্মিকো কবিতা উহাঁকৈ স্বরমা।
2: কবিতাকো শীর্ষক छ সাধহরু अथवा सर्पहरु भनौं। जसेर मार्यो युग वीर योद्धा फुकेर चार्यो नवयुग पुस्ता छन् पालु आधु तन मूर्छनामा पार्यो विषादी मुनिको बगैँचा छौदुष्ट धेरै रन रूप फेर्न छौदुष्ट धेरै कमजोड तिर्न आकाश धरती जलवायु भित्र देखिन्छ तिम्रो उभानो चरित्र रुदै छ माछो डरले लुकेर मूर्छा छ झण्ड विषमा डुबेर झाडे छ बाटै मनको चरीले भत्के छ बस्ती विश्वको झरीले जुठो छ भाषा धमिलो छ धर्म छ वृद्ध संस्कार रुदै छ पर्म दियो छ फुक्दै तलको हुरीले दियो छ फुक्दै तलको हुरीले मियो छ काट्दै धनको छुरीले बजार छिर्यो पद बिर्सिएर सत्ता जमायो हद बिर्सिएर यो सभ्यताको सिप ज्ञान माझ सल्दैन तिम्रो सब छोकाज पस्ने तिमीले वनभित्र नै हो बस्ने त तिम्रो घर पाल नै हो बालेनहरूको रवि मार्नु भन्दा सुटुक्क लुक्दै हित हुन्छ भाग्दा सुटुक्क लुक्दै हित हुन्छ भाग्दा।
1: एमा रेग्मीको यो प्रस्तुति पछि अब पस्किँदैछु उत्तम कृष्ण मजगैयाको रचना उहाँकै स्वरमा।
3: तारा सहर देखिन्छ आग लागि भए शरी जता हेर उतै धुवा ढाकिएको छ बेसरी प्रदूषित नदी नाला बगेरै घल फोहर दुर्गन्ध मलको थुप्रो गल्ली जसरी छोपिएको छ माटो कंक्रीटले यहाँ मोटो खोल नओढेको मनच्यो पाउनु कहाँ प्रकृति धेर नै काढा कृत्रिम जिन्दगी यहाँ सधैँ शुष्क यहाँ मान्छे झुको छ समवेदना ठुलो सङ्घर्ष आस्था र अनास्था बीचमा चली कोठमा सिर्जिएको छ सिर मुस्कान नक्कली शुद्धको मनको भाव पैसामा आज साटियो भोको उदरका लागि फुलेरै लाज बाँधियो स्नेहको मूल सुत्तै छैन भाषा मिठासको मात्र कागजका पुष्प कहाँ वास सुगासको रङ्गीन काग नै घेर मयूर सली कहाँ हर्ष रिश्मा तौ सिङ्गै जिन्दगी नकली यहाँ तिम्रा सहरका केही बाध्यता छन् भने पनि चिन्ता र स्थितिले मान्छे जेसरी खिचिए पनि जसरी पहरा फोडी निस्कन्छ भित्रको जल खोज्दैछु मनमा तिम्रो रस मिल्छ तिम्रो मल।
1: उत्तम कृष्ण मजगैयाको रचना पछि प्रस्तुत छ गणेश विषमको रचना उहाँकै स्वरमा।
4: शीर्षकमा छ

0: भएकै हुँ, अग्लो त म भएकै हुँ, सर्वोच्च चुचुरो हुँ, त्यो इच्छा सधैँ अग्लो म मात्र एक भएर हुँ। एउटा कमिलो आई म माथि रौसनी भयो, अस्तित्व उसको अग्लो उचाइ उसले भयो। अब एउटा अर्को शीर्षक छ वर्तमान मान्छे, तर्सन्छ मान्छे जब बोल्न खोज्नु, पड्कन्छ मान्छे जब चुम्न खोज्नु, साथै बसौँ मानिसले चिथोर्छ, टाढा बसौँ मानवता कि मर्छ, पड्कन्छ मान्छे जब बोल्न खोज्नु, साथै बसौँ मानिसले चिथोर्छ, टाढा बसौँ मानवता कि मर्छ।
1: गणेश विश्वमको रचनापछि अब प्रस्तुत छ डाक्टर किशनराज जीसीको रचना उहाँकै स्वरमा।
2: गुणप्रतिको भक्तिभाव प्रस्तुत गर्दछु। म भित्र चेतना दिने अपार ज्ञानका धनी,

उहाँहरू हिँडाउँदै कमानमा गाडी लम्क भन्नुभो अघोर मध्य रातमा बलेर चम्क भन्नुभो तपाईकै महानता सुगन्ध आउँछन् मुमा तपाईकै सुकर्मका स्वभाव बस्दछन् मुमा तपाईको सुनामको जमान त्यो बचाउला तपाईको विशिष्टताम भित्र केही सजाउला अनन्त ज्ञान।

0: प्रभाव बले माज ब्यूझिए यहां तपाई कई प्रतापले म भीतर चेतना चले तपाईले पढ़ाउँदा विषाद भावना गए तपाईमा बिसाउँदा असह्य चोटमा हुँदा तपाईकै छ सम्झना म अन्धकारमा रुँदा तपाईकै छ अर्चना तपाईमा सधैं सधैं सधैं छ नम्र भावना तपाईमा सधैं सधैं सधैं छ नम्र भावना कृतज्ञ भावले सधैं म गर्छु लाख वन्दना कृतज्ञ भावले सधैं म गर्छु लाख वन्दना।
1: परम आदरणीय साहित्य अनुरागी श्रोत, आजको श्रृंखलामा हामीले यति बेलासम्म पस्क्यौं आफ्नै स्वर विभिन्न स्रष्टाका रचनाहरू आजलाई यति नै। अब सुनौ पुस्तक लोकार्पण सम्बन्धी एउटा सूचना। राप्ती साहित्य परिषदको आयोजना एवं दीपशिखा स्कूलको व्यवस्थापनमा साहित्यकार पुरूषोत्तम खनालको दोस्रो कृति समयका पदताप नामक छन्दबद्ध कविता संग्रहको लोकार्पण गरिने भएकोले यही 2083 साउन 23 गते शनिबार दिउँसो 12:30 बजे दीपशिखा स्कूल घोराईदाङमा हुने समारोहमा उपस्थितिका लागि सम्पूर्ण साहित्यकार साहित्य अनुरागी सबैलाई यही सूचनाद्वारा राप्ती साहित्य परिषदले हार्दिक निमन्त्रण गरेको छ। यो त थियो यही 23 गते हुने पुस्तक लोकार्पण सम्बन्धी एउटा सूचना। परम आदरणीय साहित्य अनुरागी श्रोता, अब हामीले कार्यक्रम साहित्य डबलीबाट विदा माग्नु पर्ने हुन्छ किनकि समयको पाबन्दीलाई हामीले पनि नाघ्न सक्दैनौं। त्यसो त अर्को साता विभिन्न सामग्री सहित यहाँहरू समक्ष हामी उपस्थित हुने नै छौं। यतिन्जेलसम्म कार्यक्रम साहित्य डब्ल्यू सुनेर साथ दिनुभएकोमा सम्पूर्ण साहित्य संगीत कला र संस्कृति अनुरागी श्रोताहरूमा र प्रविधि संयोजनबाट सघाउनु हुने बहिनी अमृता राईलाई धेरै धेरै धन्यवाद दिँदै तपाईँको एक साता सुखमय एवं सृजनशील बनोस् भन्दै अन्त्यमा खनेर खोरिया थियो जोतेर खेत भइगयो यो साल मरसुकी भन्थे बाँचेर भेट भइगयो यो साल मरसुकी भन्थे बाँचेर भेट भइगयो। कुनै गणेश शाहको रचनाको रापती क्षेत्रको यो पुरानो गीति शब्दसँगै आजको रातमा पनि मिठो निदरी र सुन्दर सपनीको कामना गर्दै प्रस्तुता म कमलमणि देवकोटा पनि यहाँहरू माझबाट छुट्टिन्छु। हवस् त नमस्कार, शुभरात्री।

0: 야, 이거 나 눕히라고 모르는 거야.
1: 다 초비로 버티라고. 오사디거나 자누 보내고 만해이나.
0: 아야, 어떻게 먹을 또 오사디거래고? 미스코 운이서 다 거이나.
1: 자빠이때 오사디거래 빠치 테스트에다 온차.
0: 야, 앞으로 내가 눕히라 모르는 거 있었기요? 어떻게 보내나? 가야 되는 거.
1: 고라이코 호스피털 로드 마라히코 사가마타 젠털 클리닉 마 자누 나. 아니 자네 니꾼.
2: 하타쿠 사르빈 던터로 비스사게 द्वारा सेवा प्रदान गर्दै आएको सगरमाथा डेन्टल क्लिनिक
3: दन्तरोग तथा मुख सम्बन्धी समस्याको लागि बाहिर जानै नपर्ने जनस्वास्थ्य कार्यालय दाङद्वारा सूचीकृत क्लिनिक
4: सगरमाथा डेन्टल क्लिनिकमा लामो समय अनुभव प्राप्त गर्नुभएका डाक्टर मोनिका थापा छेत्री सीएमसीटीयू डेन्टल सर्जनद्वारा प्रत्येक दिन बिरामी जाँच भइरहेको सहर्ष जानकारी गराउँदछौं
5: मुखको शल्यक्रिया दाँतको एक्सरे सेवा दाँत सफा गर्ने र कल्काउने नमिलेको बाङ्गटिङ्गा दाँत मिलाउने दाँत नभएको ठाउँमा सिटिङ दाँत राख्ने बनाउने भाँचिएको दाँतमा झिक्नु नपर्ने गरी दाँत लगाउने किराले खाएको दाँत भर्ने दाँतको रङ भर्ने चाँदी भर्ने दाँत निकाल्ने मुखमा घाउ खटेर आउने किजाबाट रगत आउने किजा सुन्निने मुख गन्नाउने मुखमा सेतो धब्बा आउने लगायतका समस्याहरूको भरपर्दो उपचारका लागि हामीलाई सम्झनुहोस्
6: सगरमाथा डेन्टल क्लिनिक हस्पिटल रोड घोराई दाङ
3: सम्पर्क फोन नम्बर 082-8363-027
6: 98-41-68-46
3: नियमित रूपले दन्त परीक्षण गराउनुहोस् र दिनको दुई पटक अनिवार्य ब्रश गरी सधैँ स्वस्थ रहनुहोस् सगरमाथा डेन्टल क्लिनिकद्वारा जनहितमा जारी सन्देश
1: भर्ना खुलियो भर्ना खुलियो भर्ना खुलियो
7: प्राविधिक शिक्षा क्षेत्रमा आफ्नो अलगै र विशिष्ट पहिचान बनाउन सफल अनुभवी एवं दक्ष शिक्षकहरूद्वारा गुणस्तरीय शिक्षा प्रदान गर्दै आइरहेको पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त एस कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट सीओईएम नेपालगंजमा 37/17/83/84 का लागि 4 वर्षे ब्याचलर अफ सिभिल इन्जिनियरिङ विषय 13 ब्याचमा र ब्याचलर अफ आईटी इन्जिनियरिङ 6 ब्याचमा नयाँ

घटनामा प्रयोग हुन सक्ने अवैध हतियार खोज तलाश र बरामद गर्ने अभियानलाई तीव्रता दिएको छ। विगत तीन आर्थिक वर्षको तथ्याङ्क र चालू आर्थिक वर्षको सन् 19 गतेसम्म हेर्दा जिल्ला प्रहरी कार्यालय दाङले 144 नाल भरूवा बन्दुक बरामद गरेको छ। प्रहरीको तथ्याङ्क हेर्दा आर्थिक वर्ष 2080-81 9 नाल, आर्थिक वर्ष 2081-82 14 नाल र आर्थिक वर्ष 2082-83 54 नाल अवैध भरूवा बन्दुक बरामद गरेका छन्। समाजमा हुन सक्ने सामान्य झैझगडामा वन्यजन्तुको चोरी शिकारी र अन्य आपराधिक क्रियाकलापमा यस्ता हतियारहरू प्रयोग हुन सक्ने र मानवीय क्षतिको जोखिमलाई मध्यनजर गर्दै विशेष अभियान सञ्चालन गरी अवैध हतियार बरामद गर्ने कामलाई प्राथमिकताका साथ अघि बढ़ाइएको जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठले बताउनुभयो। दाङ प्रहरीले यही आर्थिक वर्ष 2083-84 को साउन महिनामा मात्रै 90 नाल भरूवा बन्दुक बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरीक्षक दीपक श्रेष्ठका अनुसार पछिल्लो चार दिनको अवधिमा 55 नाल अवैध भरूवा बन्दुक बरामद गरेको छ। जिल्लाका विभिन्न सामुदायिक तथा राष्ट्रिय वन क्षेत्रमा लुकाई छिपाई राखिएको 55 नाल अवैध भरूवा बन्दुक बरामद गरिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा साउन 16 गतेदेखि 19 गतेसम्म सञ्चालन गरिएको विशेष अभियानका क्रममा जिल्लाका विभिन्न वन क्षेत्रबाट भरूवा बन्दुक बरामद गरिएको हो। विपन्न तथा बेरोजगार युवालाई सिपमूलक तालिम मार्फत रोजगारी तथा स्वरोजगारीमा जोड्ने उद्देश्यले कोराही बनाऊ अभियान र इन्स्पायर यू एकाडेमी बीच 6 बुधे सम्झौता भएको छ। सम्झौतामा कोराही बनाऊ अभियानका संयोजक सबिन प्रियासन र इन्स्पायर यू एकाडेमीका निर्देशक बलभद्र ओलीले हस्ताक्षर गर्नुभएको हो। नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदीको विशेष उपस्थितिमा सम्झौता सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बोल्दै पत्रकार महासंघ दाङका अध्यक्ष सुवेदीले विपन्न युवाहरूलाई स्वरोजगार बनाउनका लागि गरिएको कार्यक्रम प्रशंसनीय भएको बताउनुभयो। सम्झौता अनुसार आर्थिक रूपमा कमजोर विपन्न तथा बेरोजगार युवालाई पूर्ण रूपमा निशुल्क रोजगारमुखी सिपमूलक तालिम प्रदान गरिनेछ। तालिम अन्तर्गत कफी बेकरी कुकिङ वेटर हाउसकिपिङ ग्राहक सेवा कम्प्युटर लगायत रोजगारीको उच्च सम्भावना भएका विभिन्न विषय समेटिनेछन्। दुवै संस्थाले युवालाई केवल तालिममा सीमित नराखी प्रत्यक्ष रोजगारीसँग जोड्ने लक्ष्य राखेका छन्। सम्झौताको दोस्रो बुदामा प्रशिक्षणार्थी छनौट प्रक्रिया पारदर्शी र निष्पक्ष बनाइने उल्लेख गरिएको छ। दुवै संस्थाको संयुक्त समन्वयमा आवश्यक मापदण्डका आधारमा प्रशिक्षणार्थी छनौट गरिनेछ। साथै महिला दलित जनजाति अपाङ्गता भएका व्यक्ति तथा पिछड़िएका समुदायका युवालाई विशेष प्राथमिकता दिइने व्यवस्था गरिएको छ। यस्तै तालिम सफलतापूर्वक पूरा गरेका कम्तीमा 70% प्रशिक्षणार्थीलाई होटल रेस्टुरेन्ट कफी हाउस बेकरी तथा अन्य सम्बन्धित क्षेत्रमा इन्टर्नशिप वा रोजगारीका लागि सहजीकरण गरिने सम्झौतामा उल्लेख छ। यसले सिप सिकेर पनि रोजगारी नपाउने समस्यालाई न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ। बाँकेको नेपालगंज उपमहानगरपालिका 19 भैयापुर स्थित न्यू किसान इष्टाभट्टामा पर्खाल भत्किँदा दुई मजदूरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रताप सिंह र राठौरका अनुसार रजब अली साई संचालित उक्त इष्टाभट्टामा साउन 18 गते बिहान करिब 11:20 बजे पर्खाल अचानक भत्किँदा त्यहाँ काम गरिरहेका दुई मजदूर पुरिएका थिए। उहाँका अनुसार नेपालगंज 19 निवासी 52 वर्षीय वर्षादी लोधको घटनास्थलमै मृत्यु भएको थियो भने नेपालगंज उपमहानगरपालिका 20 परसपुर निवासी 45 वर्षीय रामफेरन कोरी गम्भीर घाइते भएका थिए। गम्भीर घाइते कोरीलाई उपचारका लागि फेरि अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा आज बिहान 3:30 बजे उहाँको मृत्यु भएको प्रहरी नायब उपरीक्षक राठौरले बताउनुभयो। उहाँका अनुसार मृतक लोधको शव परीक्षण पछि आफन्तको जिम्मा लगाइएको छ भने कोरीको शव परीक्षणका लागि फेरि अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक राठौरले मृतक दुवै मजदूरका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने लगायत विषयमा इट्टाभट्टा संचालकसँग छलफल गरिने बताउनुभयो। देशका 72 जिल्लाबाट 2025 जनामा डेंगू संक्रमण पुष्टि भएको छ। इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अन्तर्गतको किटजन्य शाखाका प्रमुख डाक्टर गोकर्ण दाहालका अनुसार पुष यता देशका 72 जिल्लाबाट 2025 जनामा डेंगू संक्रमण पुष्टि हुनुका साथै दुईजनाको मृत्यु भएको हो। प्रदेश अनुसार सबैभन्दा बढ़ी कोशी प्रदेशमा 568, गण्डकीमा 532, बागमतीमा

चाहिँ लुम्बिनीमा 343 सुदूरपश्चिममा 103 मधेसमा 72 कर्णाली प्रदेशमा 42 जनामा डेंगू पुष्टि भएको छ। वर्षाको समयमा वर्षापछि डेंगू संक्रमण थप बढ़न भएकाले उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। महाशाखाले घर आँगन तथा वरपर पानी जम्न नदिन लामखुट्टेको टोकाईबाट बस्ने पूरा बाहुला भएका लुगा लगाउने झुलको प्रयोग गर्ने र ज्वरो आएमा स्वास्थ्य संस्थामा गई परीक्षण तथा उपचार गराउन अनुरोध गरेको छ। महाशाखाले वर्षायामसँगै डेंगू संक्रमणको जोखिम बढ़ने हुँदा यसलाई नियन्त्रण गर्न साउनदेखि 3 महिने डेंगू सचेतना अभियान सञ्चालन गरेको दाहालले जानकारी दिनुभयो। महाशाखाले डेंगू नियन्त्रणमा सरकारी निकाय स्थानीय तह र समुदायको सक्रिय सहभागिता आवश्यक रहेको उल्लेख गर्दै 3 महिने सचेतना अभियानलाई प्रभावकारी बनाउन आग्रह गरेको छ। हवस् त अहिलेलाई राति 10 बजेको मध्यपश्चिम हाइलाइट सकियो। यही हाइलाइट सँगै आजका लागि दिवा तथा रात्रिकालीन प्रसारण सेवा यही पूरा हुन्छ। आज हामीलाई दिनभरि सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्ण श्रोतालाई धेरै धेरै धन्यवाद। भोलि बिहान 5 बजेको घड़ीसँगै हामी फेरि उपस्थित हुने नै छौ। त्यतिन्जेलसम्मका लागि रेडियो मध्यपश्चिम परिवारलाई आज्ञा दिनुहोस्। नमस्कार, शुभरात्री।

शुभ प्रभात। दाङ सूचना तथा संचार सहकारी संस्था लिमिटेड द्वारा संचालित रेडियो मध्य पश्चिम एफएम 91.4 मेगाहर्ज बाट प्रभातकालीन नमस्कार। आदरणीय श्रोता हजुरहरुको आजको दिन सुखद र सार्थक रहोस् भन्ने हार्दिक कामना सहित आजको कार्यक्रमको शुभारम्भ गर्दछौं।

0: आध्यात्मिक रूपमा चिन्तन गर्दा जति पनि हामीले आँखाले देख्ने चराचर जगत छ, त्यो सबै मूलतः भगवान ईश्वर नै। ईशा वाश्यमिदं सर्वम्, ईशा भनेको ईश्वर, ईशा वाश्यमिदं सर्वम् यत्किञ्च जगत्याम् जगत्। यो सबै ईश्वर, ईश्वरमय छ। ईशा वाश्यमिदं सर्वम् यत्किञ्च जगत्याम् जगत्। तेन त्यक्तेन भुञ्जिथा मा गृध कस्य सुई धनम्। त्याग पूर्वक यो सारा संसारको उपभोग गर, तर त्यहाँ एउटा क्लोज छ त्याग, र कसैको उपलब्धिमाथि धनमाथि आँखा लगाउनुको आवश्यकता छैन, कसैप्रति ईर्ष्या गर्नुको आवश्यकता छैन, किनकि जुन चिज तिमीले अरूमा देख्छौ त्यो चिज तिमीमा सुतिरहेको अवस्था छ, अरूमा उठिसकेको अवस्थामा होला तर त्यही चिज तिमीमा पनि छ, किनकि ऊ पनि ईश्वर तिमी पनि ईश्वर। हाँ, यति फरक होला कसैले म ईश्वर हुँ भन्ने बुझिसकेको होला, धन्य भयो जन्मै। कतिलाई म ईश्वर हुँ भन्न बुझ्न बाँकी रह, सङ्घर्ष भयो जन्मै, फरक ईशा वा सुनिदम सर। हामी ईश्वर खान्छौँ पापको रूपमा, ईश्वर दिशा गर्छौँ आजीको, तर त्यो पनि ईश्वर हो, यो पनि ईश्वर, रूप बदलियो, रङ्ग बदलियो, मूल त ईश्वर, ईश्वर बाहेक यहाँ केही पनि छैन। तर हामीले अनेकन राम्रा नराम्रा कुराहरू देख्छौँ, त्यो सबै हाम्रो विचारको दोष, राम्रो देख्छौँ नराम्रो देख्छौँ, मन परेका कुराहरू देख्छौँ मन नपरेका कुरा देख्छौँ। मूलत राम्रो नराम्रो जे देखे पनि हुन त ईश्वर हुन्, तर हामी ईश्वर देख्दैनौ। किन देख्दैनौ भने विचारले छेकिदिन्छ, विचार जस्तो छ त्यस्तै देखिने हो अरू कुरा, त्यसकारण यो सारा संसार विचारकै विस्तार हो। जब यो विचार शान्त शान्त प्रशान्त हुँदै जान्छ अनि जीवन र जगतलाई जस्ताको तस्तै देख्न सक्छ, त्यो बेला सबै कुरा ईश्वर भन्ने बोध हुन्छ। कुन बेला रे? जुन बेला जीवन र जगतलाई जस्ताको तस्तै देख्छौ, विचारको चस्मा लाएर होइन। अहिले हामी विचारको चस्मा लाएर जीवन र जगतलाई हेर्छौ, अनुभवको चस्मा लाएर जीवन र जगतलाई हेर्छौ। चस्माको खराबी नै यही हो, रातो चस्मा लाए सबै कुरा रातो देखिन्छ अनि भ्रम हुन्छ, कालो चस्मा सबै कुरा कालो देखिन्छ, हरियो चस्मा सबै कुरा हरियो देखिन्छ अनि भ्रम हुन्छ। मूलत सबै ईश्वर भए पनि हामी कसैलाई कालो देख्छौँ, कसैलाई निलो देख्छौँ, कसैलाई हरियो देख्छौँ, कसैलाई पहेँलो देख्छौँ, किनभने विचारको चस्मा हामीले लाग। सो विचारको चस्माबाट हटेर जीवन र जगतलाई जस्ताको तस्तै साक्षात्कार गर्न सक्यौं भने सबै ईश्वर। यो धार्मिक भाषा, यो दार्शनिक भाषा, आध्यात्मिक भाषा। हामी को हौ रे? अहिले किन नदेखिएको रे? विचारले आएर विकृत बनाइदिन्छ। सो भिलेनको भयो विचार, यो दार्शनिक विश्लेषण भयो। अब विज्ञानबाट बुझौँ, साइन्सबाट, साइन्स अनुसार, विज्ञान अनुसार यो सारा जगत ईश्वर हो भन्दैन, विज्ञानले साइन्सले ईश्वरको कुरा गर्दैन, विज्ञानले पक्रेको ईश्वर होइन, विज्ञानले पक्रेको ऊर्जा एनर्जी E=mc², यो जति पनि चराचर जगत छ बाहिरबाट बोक्रामा वस्तु तर गुदीमा सबै ऊर्जा सबै एनर्जी, सबै एउटै एनर्जीको अनेक रूप। यो कागज र स्टिल एउटा फरक कुरा उदाहरण, यस्ता लाखौं कुराहरू छन्। यो स्टिल, यो चाहिँ कागज, कहाँ कागज कहाँ स्टिल, फरक फरक कुरा, बाहिरबाट यस्तो देखिन्छ तर भित्र गयो भने यो कागजभित्र पनि इलेक्ट्रोन प्रोटोन न्युट्रोन घुमिरहेको देख्छौ, यहाँभित्र पनि त्यही इलेक्ट्रोन न्युट्रोन प्रोटोन अझ त्योभित्र क्वार्क्स त्योभित्र अरू पनि थुप्रै कुराहरू छन् तर जे छ त्यो सबैमा त्यही कुरा हुन्छ तर यो र यो फरक के चिजले बनाए त भने फ्रिक्वेन्सीले फरक बनाउँछ यसको इलेक्ट्रोन प्रोटोन न्युट्रोन छ इलेक्ट्रोन जुन फ्रिक्वेन्सीमा चलिरहेको छ यसको इलेक्ट्रोन अर्कै फ्रिक्वेन्सीमा चलिएको छ फ्रिक्वेन्सी भनेको आवृत्ति चल्ने आवृत्ति यो र यसलाई फरक केले बनाइदियो त्यही फ्रिक्वेन्सीले फरक बनाइदियो यसरी बुझ्दा चिज एउटै हो तर स्पिडले फरक बनाइदिएको छ चिजलाई अर्को अर्को चिजलाई अर्को अर्को चिजलाई अर्को बनाइदिएको रहेछ देखाइदिँदो रहेछ चिज एउटै हो सबै ऊर्जा नै हो तर फरक फरक फ्रिक्वेन्सीमा चलिरहेको कारणले एउटै ऊर्जा अनेक रूपमा किन फरक प्रकट भए स्पिड फरक भएको यो साइन्सको कुरा हो अब अध्यात्म अनुसार सबै ईश्वर हो साइन्स अनुसार सबै ऊर्जा हो ईश्वर पनि निरञ्जन निराकार देखिँदैन जे देखियो त्यो मान्छेको कल्पना हो हिन्दूहरूले जसरी ईश्वर भनेर कल्पना गरेका छन् ब्रह्मा विष्णु महेश्वर मुसलमानहरूले त्यसरी ईश्वर कल्पना गरेका छैन इसाईको लागि त्यो ईश्वर होइन मूर्ति हो भने ढुङ्गा हो चित्र हो भने कागज हो या क्यानभास हो इसाईलाई क्रिस्चियनलाई हिन्दूले मानेका ईश्वरसँग कुनै लिन दिनु नै छैन त्यस कारण के बुझ्नु पर्यो जाकी रही भावना जैसी प्रभु मूरत देखी तिन तैसी भावना जस्तो छ त्यही अनुसार चाहिँ ईश्वर कल्पना गर्छन् मान्छे धर्म धर्म पछि ईश्वरको कल्पना फरक छ कुनै धर्मले त ईश्वर ठाडै अस्वीकार गर्छ जसरी बौद्ध धर्म जसरी जैन धर्म जसरी चारवाक लोकायत सिद्धान्त त्यहाँ ईश्वरको कुनै स्थानै छैन त्यसकारण बुझ्नुपर्ने कुरा के त भने साइन्सले जसलाई ऊर्जा भनियो निरञ्जन निराकार छ ऊर्जा अनि अध्यात्मले जसलाई ईश्वर भनियो अध्यात्मका थुप्रै धार्मिक सम्प्रदायले जसलाई ईश्वर भनियो र बुद्धले जसलाई शून्यता भन्नुभयो सबै कुरा एउटै किनकि शून्यता भने निरञ्जन निराकार देख्न सकिन्छ चिज एउटै हो भन्ने तरिका फरक छ एकम सत् विप्रा बहुधा बदन्ति सत्य एउटै हुन्छ विद्वानहरूले आफ्नो तरिकाले व्याख्या गर्छन् अनि त्यो व्याख्या फरक फरक चिज एउटै हो एकम सत् सत्य एउटै अन्तिम सत्य त एउटै हुन्छ तर व्याख्या गर्ने तरिका भने मान्छे पछि फरक हुन्छ त्यसकारण के बुझ्नु पर्यो सत्य सत्य हो व्याख्या सत्य होइन बाइबल सत्यको व्याख्या हो सत्य होइन खुसी भयो होला हिन्दूहरू ए बाइबल सत्य होइन गीता पनि त्यही दुःख भयो होला अब क्रिस्चियनहरू यो कुरा सुन्दा खुसी हुन्छ किनकि गीता सत्य होइन सत्यको व्याख्या हो कुरान मुसलमानहरूको सत्य होइन सत्यको व्याख्या अनि व्याख्या सत्य हुँदैन यदि तपाईँले व्याख्या पक्र्नु भयो भने तपाईँले असत्य पक्र्नु भयो अनि असत्य पक्र्ने दुईजनाको बीचमा प्रेम हुँदैन युद्ध हुन्छ त्यसकारण इसाई र मुसलमानको बीचमा 11 शताब्दीदेखि 14 शताब्दीसम्म 300 वर्ष युद्ध भयो लगातार हिन्दू र बौद्धको बीचमा वैमनस्यता वाद विवाद अझै टुङ्गेको छ 2500 वर्ष भयो बुद्ध आउनु हिन्दू र मुसलमानको झगडा 1500 वर्षदेखि जारी छ किनकि यी सबैले सत्यको नाउँमा ग्रन्थ पक्रे किताब पक्रे जसमा सत्य सधैँ छ सत्यको इसारा छ सत्यको संकेत छ तर संकेत सत्य होइन ऊ चन्द्रमा भनेर देखाउँदा औंला तेर्स्याउँछौ हामी तर औंला चन्द्रमा होइन ऊ सूर्य भनेर हामीले औंला तेर्स्याउँछौ तर औंला चाहिँ सूर्य होइन हाँ सूर्यतिर देखाउने माध्यम चाहिँ हो त्यो आफै चाहिँ सूर्य होइन त्यसकारण मान्छे कहाँ फस्छन् भने खोजेको सत्य हो तर सत्यको व्याख्यामा फस्यो अनि यो व्याख्या भनेको के हो त शब्द द थट्स हामीसँग अलरेडी दिनको 50-60 हजारवटा विचारको जुलुस छ त्यो जुलुसमा अब गीता अर्को एउटा जुलुस थप्छ विचार या कुरान अर्को विचार थपिन्छ या बाइबल अर्को विचार थपिन्छ त्यो विचारैले त सत्य छेकिएको हो अलरेडी, अब फेरि सत्यको नाउँमा अर्को विचार थप्यो भने मान्छे वैसे तो हम अँधेरो में पाले हुए हैं लोग, सूरज मिले तो और भी काले हुए हैं लोग बन गए।
1: दाँत गिजा तथा मुख सम्बन्धी विशेषज्ञ सेवा हरेक दिन अब घुराईमै।
2: त्रिभुवन विश्वविद्यालयबाट एमडीएस गर्नुभएका वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा बाङ्गोटिङ्गो छिचरो भएको, उछुटिएको र नमिलेको दाँतको सफल उपचार भइरहेको कुरा जानकारी गराउँदछौ। साथै यस डेन्टल क्लिनिकमा दाँत मुख तथा गिजा सम्बन्धी सम्पूर्ण उपचार भइरहेको छ।
1: डाक्टरद्वारा दिइने सेवाहरू:
3: दाँत मुख तथा अनुहारको शल्य चिकित्सा सेवा,
1: अनुहार हड्डी भाँचिएको जोड्ने,
3: दाँतको एक्सरे सेवा,
1: सामान्य तथा जटिल दाँत निकाल्ने,
3: फिक्स तथा झिक्न मिल्ने नक्कली दाँत राख्ने सुविधा,
1: अत्याधुनिक मेसिनद्वारा दाँतको सफाई,
3: मेसिनबाट जरेदेखि दाँत फरिने,
1: दाँतको पोस्ट तथा कोल प्रविधिद्वारा उपचार,
3: किराले खाएको दाँतको विभिन्न पद्धतिद्वारा उपचार,
1: बालबालिकाको दाँत तथा मुख सम्बन्धी सम्पूर्ण उपचार।
3: साथै
2: वरिष्ठ डेन्टल कन्सल्टेन्ट अर्थोडेन्टिस्ट डाक्टर चेतनारायण पाण्डेद्वारा दैनिक रूपमा
3: बाङ्गोटिङ्गो दाँत तार बाँधेर मिलाउने सुविधा।
4: सम्पर्क डी नोभा डेन्टल क्लिनिक, ट्राफिक रोड घोराही दान, जीवज्योति अस्पतालको 20 मिटर माथि। फोन 082562707।
5: के तपाईँ दाँत तथा गिजा सम्बन्धी कुनै पनि समस्याबाट पीड़ित हुनुहुन्छ? यदि हुनुहुन्छ भने दाङ घोराई न्यू रोड स्थित गणेश चित्रालयको अगाडि रहेको डायनामिक डेन्टल क्लिनिकमा विगत लामो समयदेखि काम गरी अनुभव सँगाल्नु भएका सिनियर डेन्टल सर्जन डाक्टर रश्मिता बस्नेत र सिनियर डेन्टल सर्जन डाक्टर रञ्जना खनालद्वारा सेवा दिँदै आइरहेको सहर्ष जानकारी गराउँदछौ।
6: किराले खाएको दाँत निकाल्ने,
7: शल्यक्रिया गरेर जटिल दाँतहरू निकाल्ने,
6: खाली ठाउँमा दाँत राख्ने,
7: दाँतको जरैदेखि उपचार गर्ने,
6: भएको दाँतमा राख्ने, दाँत सफा गर्ने, तार बाँध्ने, दाँत र गिजा सम्बन्धी मुख भित्रको सबै रोगको उपचार सेवा,
7: लेजर विधिद्वारा किराले खाएको दाँतमा सिमेन्ट भरिनुका साथै चाँदी र सिसा पनि भरिन्छ।
8: सम्पर्क डायनामिक डेन्टल क्लिनिक घोराई न्यू रोड गणेश चित्रालयको अगाडि।
5: सम्पर्क फोन नम्बर 082-595-4066, 98-29-81-50-53।

0: प्रोडक्टहरू कोकोनट, सोकोनट, भिटा मिल्क, बटर फ्राइड, क्रीम मिल्की बटर तथा डाइजेस्टिभ होल व्हीट बिस्किट।
1: हेर हेर हेर यो हो हाम्रो चोइस, कोदोको डाइजेस्टिभ र कुकी छ है नाइस। अड्गुरी
2: तपाईँलाई पायल फुस्दा फुस्दा भएको छ, दिशा गर्दा रगत आउने, पोल्ने, दुख्ने, मासुको डल्ला बाहिर आउने, पी बग्ने, गुद्दाद्वारमा मासुको डल्ला, खटिरा आउने आदि समस्याहरू भएका छन्। यदि बारम्बार औषधि गर्दा र अपरेसन गर्दा पनि रोग निको नभएर चिन्तित हुनुहुन्छ भने बिना अपरेसन आयुर्वेदिक पद्धतिद्वारा सफल उपचारको लागि हामीलाई सम्झनुहोस्।
3: हजुर, बुटोल अमरपथ हाट बजार लाइनमा रहेको, विगत 50 वर्षदेखि तपाईँहरूको माझमा सेवा गर्दै आइरहेको यस वर्ष आयुर्वेदिक औषधालयलाई सेवा गर्ने मौका दिनुहोस्।
4: सम्पर्क भट्टराई आयुर्वेदिक औषधालय, बुटोल अमरपथ हाट बजार लाइन, डाक्टर गणेश भट्टराई। सम्पर्क मोबाइल नम्बर 98 4 91 93 944, 98 4 91 93 944।
5: त्यसैले धूपमै निकलो, जगजीतले गाउनु भएको गीत गजल। धूप में निकलो, घटाओं में नहा कर देखो, जिंदगी क्या है, किताबों को हटा कर देखो। अनि किताब बाहर को किताब होइन, मनको किताब को कुरा गर्दिन्छु। बाहर को किताब हामी पछि थप्छौं। मेरो मन में आउने विचार का जो जुलूस छ त्यो पनि त किताब हो नि, लेखे त किताबै बन्ने, नलेखेर यो मनमा आउने विचारका जुन जुलुसहरू छन् त्यो जुलुसलाई बाइपास गरेर जब मैले चीजलाई, दुनियाँलाई, जगतलाई, जीवनलाई जस्ताको तस्तै देख्छु त्यो बेला त्यहाँ सत्य भेटिन्छ, केवल सत्य भेटिन्छ। जस्ताको तस्तै हेर, शब्द बिना, डाइरेक्ट एक्सपिरियन्स अफ द रियालिटी, डाइरेक्ट एक्सपिरियन्स अफ द रियालिटी, सत्यको, यथार्थको, जस्ताको तस्तै मैले बुझ्नु। अब त्यसरी जस्ताको तस्तै बुझ्दाखेरि विज्ञानले बुझ्दा ऊर्जा भेटायो, अध्यात्मले बुझ्दा ईश्वर भेट, एभ्रिथिङ इज ईश्वर। नाम ईश्वर दिए पनि नदिए पनि काम ईश्वरकै गर्छ, किनकि ईश्वर के चिज हो, जसलाई पाइसकेपछि जीवनमा कुनै पनि दुःख रहँदैन, त्यसको नाम ईश्वर। ऐश्वर्य शब्द पनि यही ईश्वरबाट निस्केको हो। ऐश्वर्यको मतलब सम्पत्ति हो, सम्पत्तिको मतलब सुख हो, किनकि त्यो सम्पत्तिबाट हामी के प्राप्त गर्छौं, सुख प्राप्त गर्छौं। अत ईश्वर सुखको सागर, अनि त्यो सुखको सागर, म सागर भित्रै छु हौ। हजरत इनायत खानको एउटा कथा छ, जलमा, समुद्रमा बस्ने एउटा सानो माछाले रानी माछासँग सोध्छे, रानीमा रानीमा, सबै समुद्र समुद्र समुद्र, सागर सागर भन्ने चर्चा गर्छन्, सागर अनन्त भन्ने चर्चा गर्छन्, के हो सागर? हजुरमा रानीमा मलाई बुझाइदिन न, सागर के हो, यो समुद्र के हो? रानीमा रानीमा छ हाँस्छिन् र भन्छन्, कुन्ती तिमी सागरमै जन्मेकी, सागरमै हुर्किएकी, सागरमै सिद्धिने हो, तिम्रो भित्र पनि सागर छ, किनकि तिमी सागरकै खाना खाएर हुर्किएकी, तिम्रो बाहिर पनि सागरैबाट बनेको सबै कुरा, तिमी आफै सागर हो, दायाँ सागर हो, बायाँ सागर हो, भित्र सागर हो, बाहिर सागर हो, तिमी जन्मन अगाडि सागर थियो, तिमी मरेर यही समाप्त हुन्छौ त्यो बेला पनि सागर रहन्छ, त्यसकारण तिमी स्वयं सागर। र यदि तिमीले सागर खोज्न कुद्यौ भने जति जति खोज्न कुद्छौ त्यति त्यति सागर बिर्सिँदै जान्छ। त्यसकारण खोज बन्द गर, जे छ त्यही सागर। जानेर ताली बजाउनु कि नजाने, किनकि यहाँ सागर केलाई भनेको? सागर सुखलाई। हामीले जिन्दगीभर खोज्ने सुख त्यही सुखमा जन्मेका हुन्, आमा बाउको सुखबाट हामी जन्मेको होइन। हाम्रो सुरुवातै सुख थियो, बाउ र आमाको बहुत प्यार प्रेमबाट त जन्मिन्छ, मान्छेको मात्र होइन पशुहरूको पनि त्यो प्रेममा अक्सिटोसिन हर्मोन रिलिज हुन्छ, त्यसले उनीहरूलाई सुखानुभूति दिइरहेको हुन्छ। हामी सुखको सागरमै जन्मेका हौ, सुखको सागरमै हुर्केका हौ, सुखको सागरमै मर्छौ, तर सुख कहिल्यै थाहा पाउँदैनौ। सुखको सागरमा जन्मेको, सुखमा हुर्केको, सुखमा सुखको, सुखमा दुःखको हाम्रो हालत यो छ। किन नानी? त्यही माछा जस्तै जो सुखमै सागरमै जन्मेर सागरमै हुर्किएर सागरमै मर्ने प्राणी फेरि सागर खोज्न हिँड्छ, त्यो हिँडेपछि त के भयो? हिँड्दाखेरि जे छ त्यो बिर्सिन्छ। त्यसकारण पहिलो काम सुखको खोज बन्द गर। के बन्द गर? कति सुखको खोज? यो एउटा छोरा तह लागे म ढुक्क हुन्छु, नाति नातिनीको व्रत बन्द भए म ढुक्क हुन्छु, घर बनाउनु पाए म ढुक्क हुन्छु। यस्तै जिन्दगी भर सुखको खोज छ यार। अझै पनि चार दिनको कोर्स पछि यहाँ जान्छु त्यहाँ जान्छु कतिको योजना हो, त्यो पनि सुखकै त खोज हो नि। जहाँ सुख छ त्यहाँ चाहिँ जानु पर्ने होइन र? कोही विदेशमा जाने योजनामा होला, कोही चार दिनपछि मेरो लगन गाँठो पस्ने होला। हामीसँग सुख पाउने अनन्त लिस्ट छ। कोही साथीलाई पट्टाइहाल्नु पाए सुख होला, कोही रोगबाट मुक्त हुन पाए सुख होला। तपाईँसँग अनन्त लिस्ट छ सुखको, हो होइन भन्नुहोस् त? लिस्टै लिस्ट छ। अर्थात तपाईँले सुखी हुन बिर्सिएर सुख खोजिरहनु भएको छ। औ के रे सुखी हुन बिर्सिएर सुख खोजिरहनु भएको छ। सुखी हुन बिर्सिएर सुख खोजिरहनु भएको छ, यही तपाईँको जिन्दगीभरको दुःखको कारण। यु सर्च, द्याट्स वाइ यु लुज। खोज्यो कि सकिने चिज के हो? हाजिर जवाफमा सोध्यो भने आँखा चिम्लिएर भनिदिनु सुख सुख सुख। खोज्यो कि सकिने चिज के हो भनेर हाजिर जवाफमा सोध्यो भने आँखा चिम्लिएर भनिदिनुहोस् त्यो सुख। अहिलेसम्म सुखी हुन छोडेर सुख खोजिरहेका मूर्खहरूको भिडमा हामी अर्को मुख। बाउबाजे त्यस्तै थिए, साथीभाइ त्यस्तै छन्, दाजुभाइ त्यस्तै छन्, सबै सुख पाउने रेसमा छन्, सबै सुख पाउने रेसमा छन्, तर कोही पनि सुखी छैनन्। तपाईँ पोखरामा बसेर पोखरा खोज्न हिँड्यो भने पोखराबाट बाहिर निस्किन्छ, तपाईँ घरमा बसेर घर खोज्न हिँड्यो भने घरबाट बाहिर निस्किन्छ। त्यसकारण खोज बन्द गर, बन्द गर खोज। खुसी हुने चाह बन्द गर, खुसी हुने राह बन्द गर, किनकि तिमी खुसीमै छौ। खानु बहुत खुसीको कुरा हो, यो त सबैलाई थाहा छ। बाँच्न सुन्नु खुसीको कुरा हो, सबैलाई थाहा छ। सुत्नु खुसीको कुरा हो, सबैलाई थाहा छ। सुतेपछि उठ्नु खुसीको कुरा हो, सबैलाई थाहा छ। हुँदा हुँदा खाएको आची निकाल्नु त्यो पनि खुसीको कुरा जोडिएछ त्यहाँ। पिसाब डाडा गर्दा कति आनन्द, कहाँनिर दुःख छ ल भन्नु, दुःखको ठाउँ देखाउनुहोस् त। हेर्नु सुख हो, सुन्नु सुख हो, चाख्नु सुख हो, छुन्नु सुख हो, हिँड्नु सुख हो, उठ्नु सुख हो, सुत्नु सुख हो, तपाईँ सुख खोजिरहनु भएको छ फेरि बर। तपाईँ सुखको महासागरमा, अनि खोज्यो भने समस्या के हुन्छ? मैले यो ग्लास समातिरहेछु र यो ग्लासको एउटा गजबको आनन्द हुन्छ, चिप्लो चिप्लो छ अथवा न्यानो न्यानो छ चिया भएकोले, यही प्रेसीको अनुहारमा पनि हुने त यही हो, यस्तै अलि न्यानो न्यानो छ अलि चिप्लो चिप्लो छ, यही होइन र? यो प्रेसी यो ग्लास भनेर कसले छुट्याएको? विचारले होइन, विचार बन्द गर, ग्लास प्रेसी भन्छ, प्रेसी ग्लास भन्छ, विचारलाई बाइपास गर। तपाईँ विचार ठ्याक्कै रोक्न सक्नुहुन्न तर बाइपास त गर्न सक्नुहुन्छ नि। बाइपास भनेको विचार आउँछ, विचारलाई विचार नगर, विचारमाथि विचार नगर, विचार जान्छ। सो मान्छेको सुख, मान्छेको शान्ति, मान्छेको आनन्द, ऊ आनन्द भने नि आमा बाउको आनन्दमा जन्मेकाहरू, त्यसकारण आनन्द हाम्रो सुरुवातको बिन्दु हो। हौ आमाले हामीलाई पेटमा 9 महिना राख्दा त्यो नौ महिनामा मैले खाना खोज्नु परेन, मैले कहाँ दिशा गर्ने भनेर बाथरुम खोज्नु परेन, म एम्नियोटिक फ्लुइड नामक पानीमा पौडी खेलिरहेको थिएँ सुखद नौ महिना समाधिको अवस्था। अनि जन्म हुने क्रममा दुःख त पाएँ, त्यसलाई ब्रस्ट ट्रमा भनिन्छ, किनकि आमाको योनि मार्गबाट जबरजस्ती म निस्किएँ, गाह्रो भयो, त्यसकारण म रोइदिएँ त्यो बेला च्या च्या, र त्यसपछि आमाको स्तन तयार थियो, त्यहाँ दुध चुसेँ मैले, सबै जनावरले चुस्छन् मैले पनि चुसेँ, सबै म्यामल्सले चुस्छन्, आहा मैले आमाको घरबाट निस्कदा जुन दुःख पाएको थिएँ त्यो दुःख बिर्सने गरी मैले दुध भेटाएँ कि त्यो दुःख थियो, त्यो महासुख थियो, दुध चुसेँ, त्यसकारण बच्चाहरूले दुध चुस्दा चाहिँ आँखा बन्द गरेर चुस्छ, अनि आमाको काख मैले पाएँ, न्यानो काख, आमाको प्रेमिल स्पर्श पाएँ मैले, त्यो दुःख थियो। त्यसकारण मेरो जीवनमा एकाद अवसर बाहेक, एकाद अवसर बाहेक अधिकांश समयमा मेरो जीवन के थियो, सुखद नै थियो अधिकांश समय। कहाँनिर गल्ती सुरु भयो भने कुन सर्पले आएर तपाईँको कानमा फुक दियो या सुख खोज्यो।
6: रिभर्स ओसमोसिस तथा यूवी स्टेरिलाइज्ड एन्ड ओजोनाइज्ड प्रविधिबाट प्रस्तुत राप्ती अञ्चलकै पहिलो ड्रिंकिंग वाटर
7: स्वर्गद्वारी ड्रिंकिंग वाटर।
6: हाम्रा सेवाहरू
7: एक लिटर र बीस लिटर जारको व्यवस्था,
6: अर्डर अनुसार खाली बोतलको उत्पादन,
7: बीस लिटर जारमा होम डेलिभरी सेवा।
6: सम्पर्क स्वर्गद्वारी ड्रिंकिंग वाटर, पुरानो बस पार्क, प्रोप्राइटर धर्मेन्द्र केसी, फोन नम्बर 082-5630-021 र होटल डाङगाली नजिक जीवन चौधरी, मोबाइल नम्बर 98478-63-375।
7: शुद्ध पानी पिउनुहोस्, स्वस्थ जीवन जिउनुहोस्।
8: नेपालगंज मेडिकल कलेज नेपालगंज में कार्यरत मानसिक नशा डिप्रेशन मिर्गी लागू पदार्थ रोग विशेषज्ञ डाक्टर मोहम्मद एनुद्दीन बागवान अब घोराही 1540 चौक स्थित पल्लवी स्वास्थ्य क्लिनिक में।
9: डाक्टर मोहम्मद अनुद्दीन बागवान द्वारा दिइने सेवाहरू,
10: मानसिक तथा नशा सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
11: छारे रोग मिर्गी निन्द्रा नलाग्ने रिङ्गटा लाग्ने समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
12: युनिचियामा कमी शरीर काट्ने तथा पागलपन सम्बन्धी समस्या भएका बिरामीहरूको जाँचको व्यवस्था,
13: लागू तथा मादक पदार्थ सेवन गर्ने समस्या भएकाहरूको जाँचको व्यवस्था।
14: बिरामी जाँच हुने मिति यही भदौ 13 गते शनिबार।
15: अन्य छप विशेषज्ञ डाक्टरी सेवाहरू,
16: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर शिव रेग्मी,
17: मुटु रोग विशेषज्ञ डाक्टर कृष्ण चन्द्र अधिकारी,
18: सुगर थाइराइड हर्मोन बाजोपन रोग विशेषज्ञ डाक्टर सिमोन सिमखडा।
19: सम्पर्क पल्लवी स्वास्थ्य क्लिनिक घोराही 1540 चोक दाङ, सम्पर्क फोन नम्बर 082-5161-683 र सम्पर्क मोबाइल नम्बर 98479-35700।
20: विशेषज्ञ डाक्टरी सेवाहरू अब दाङ मध्य पश्चिम पोलिक्लिनिक घोराईमा।
21: विशेषज्ञ डाक्टरी सेवाहरू,
20: वरिष्ठ बालरोग विशेषज्ञ डाक्टर कृष्ण हरि सुगिरीद्वारा दैनिक बच्चा सम्बन्धी सम्पूर्ण चेक जाँच तथा उपचार सेवा,
21: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर अनुपमा शर्माद्वारा दैनिक चेक जाँच तथा उपचार सेवा,
22: वरिष्ठ रेडियोलोजिस्ट MBBS MD डाक्टर रामेश्वर देवकोटाद्वारा भिडियो एक्सरे सेवा,
21: नोट अत्याधुनिक सेवा सहित 500 MA को डिजिटल एक्सरे सेवा र औषधि सुपथ मूल्यमा पाइन्छ।
20: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
21: सम्पर्क दाङ मध्य पश्चिम पोलिक्लिनिक हस्पिटल रोड खोराहिदाङ।
20: सम्पर्क फोन 082-5090-079, मोबाइल नम्बर 98478-10-030 र 98229-55555।
23: सूर्यको विकिरण बढ्दैछ, आँखा कमजोर हुँदैछ, ग्लोबल वार्मिङ, आँखामा रोग, अरू थुप्रै समस्या, तर समाधान पशुपति आई केयर सेन्टरमा विज्ञ आँखाका डाक्टरहरूसँगै आँखा चेक गर्ने अत्याधुनिक उपकरणहरू पनि छन्। हाम्रो आँखालाई सुरक्षा दिने उच्च क्वालिटीका पावर ग्लास र फ्रेमहरू उपलब्ध छन्। अब ढुक्क हुनुहोस्, पशुपति आई केयर सेन्टरले तपाईँको आँखाको रक्षा गर्नेछ। पशुपति आई केयर सेन्टर, कपासी दान। सम्पर्क नम्बर 98-43-00-8804, 98-43-00-8804, www.pashupatiicare.com।
0: राप्ती इंजीनियरिंग कॉलेज घोराही दांग को विद्यार्थी भर्ना संबंधी सूचना।
1: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
0: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
1: फोन नम्बर 082562601 98578335990 98578131684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
2: नाक कान र घाँटी सम्बन्धी वरिष्ठ डाक्टर आउने बारे सूचना।
3: कोहलपुर मेडिकल कलेजका वरिष्ठ नाक कान घाँटी रोग विशेषज्ञ सर्जन डाक्टर सुभाष दाहाल अभिषेक मेडिकल स्टोर्स खोराईमा आउँदै हुनुहुन्छ। नयाँ पुराना सबै रोगीहरूले सम्पर्क राख्नुहोला।
2: डाक्टरद्वारा दिइने सेवाहरू:
3: नाक बुझिने, सिँगान आइरहने, पहेँलो गनाउने सिँगान आउने, हाच्छिउ आइरहने, गन्ध थाहा नपाउने, नाकभित्र मासु पलाएको, नाक माङ्गो भएको, नाक बज्ने,
2: कान दुख्ने, कान पटक पटक पाकिरहने, पानी वा पिप बग्ने, कान कराउने, कम सुनिने वा बहिरोपन, कानको जाली वा पर्दा फाटेको, थाइराइड, घाँटी दुख्ने, केही अड्किएको जस्तो हुने, स्वर फेरिएको वा घाँटी बसेको, घाँटीभित्र मासु पलाएको वा गिर्खा तथा डल्ला डल्ली आएको, घाँटीको क्यान्सर, जिब्रो चेप्टिएको, सफा बोली नफुट्ने, टन्सिल आइरहने, साथै नाक कान र घाँटी सम्बन्धी सबै खाले रोगहरूको उपचार तथा अपरेसन गरिन्छ।
3: नोट: धेरै ठाउँ जताएर पनि निको नभएका नाक कान घाँटीका रोगीहरूले एकपटक अवश्य सम्पर्क गर्नुहोला।
2: बिरामी जाँच्ने मिति यही श्रावण 23 गते शनिबार,
3: समय बिहान 10 बजेदेखि।
2: फोनबाट पनि नाम दर्ता गर्न सकिनेछ।
3: नोट: कन्सल्टेन्ट फिजिसियनद्वारा मेडिसिन सम्बन्धी सबै रोगहरूको दैनिक उपचार गरिन्छ।
2: सम्पर्क अभिषेक मेडिकल स्टोर, घोराई 14 बाल मन्दिर चोक दाङ। सम्पर्क फोन नम्बर 98479-57193 र 98128-9098। होइन, के भयो दाई, किन झुक्राएर बस्नु भएको?
24: के हुनु र भाइ, आँखा दुखेर हैरान भएको छ।
2: ए, त्यसो हो भने घोराई 15 सही गेटमा रहेको आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र जानु न।
24: हजुर, हामी कहाँ विभिन्न ब्रान्डका चश्माहरू पाइनुका साथै डाक्टरको अर्डर अनुसार चश्मा तयार गरिन्छ।
2: नोट: यहाँ नेत्र विशेषज्ञद्वारा दैनिक आँखा जाँच गरिन्छ।
24: प्रोप्राइटर बसन्त कुमार पोखरेल, सम्पर्क मोबाइल नम्बर 98578-34910।
2: आराध्य चश्मा पसल तथा आँखा उपचार केन्द्र, सिद्धार्थ बैंक बसेको घर, उत्सव ट्राभल सँगै सटेको घोराई 15 सहित गेट दाङ।
5: यही कुरा बुझाउनुको लागि ओल्ड टेस्टामेन्टमा एउटा कथा छ, लगभग सबैले सुनेको कथा, कि भगवानले एडमलाई बनाउनु भयो अनि त्यसपछि एडमकै हड्डीबाट इभलाई बनाउनु भयो। एउटा केटा एउटा केटी भयो, दुवै नाङ्गै थिए स्वर्गमा, स्वर्गको बगैँचा जसको नाम इडन हो। इडनमा एडम पनि नाङ्गै, इभ पनि नाङ्गै। अनि भगवानले उनीहरूलाई भने, यो सारा कुरा तिमीहरूकै लागि बनाएको भोग, सबै ईश्वरकै प्रसाद हो, त्यसलाई भोग, तर एउटा शर्त छ। ओ यो स्याउ, एप्पल अफ नलेज, जसलाई ज्ञानको स्याउ भनिन्छ, त्यसलाई खानु पाइँदैन, नखाऊ, अरू सबै खाऊ, जे जे खानु छ खाऊ, जे जे गर्नु छ गर, तर स्याउ खाने काम यो नगर्छ। आदेश त्यही थियो, परमात्मा ईश्वरको कुरा सहर्ष स्वीकार गरेर उनीहरू स्वर्ग भोग्दै थिए, एडम पनि इभ पनि। त्यही बेला एउटा सर्पले आएर इभको कानमा, खुसुक्क सर्पले भनिदिन्छ, यार खाऊ यो स्याउ, तिमीलाई थाहा छ यो स्याउ एप्पल अफ नलेज, ज्ञानको स्याउ हो, यो स्याउ भगवानले या ईश्वरले किन नखाऊ तिमीहरूलाई भनेको भने, यो स्याउ खाएपछि तिमीहरूको पनि ज्ञान पलाउँछ, भगवानको जस्तै, अनि भगवानको जस्तै ज्ञान पलाएपछि भगवानसँग तिमीहरूको कम्पिटिसन हुन्छ। त्यसकारण भगवानले तिमीहरूलाई भगवान जस्तो नहोस्, भगवान जस्तो सुखी नहोस्, भगवान जस्तो शक्तिवान नहोस् भनेर यो नखाऊ भनेको। त्यसकारण यही हो खाने चिज, अरू त सबै खाइ नै सक्यो, अब खानु बाँकी यही खाऊ। इभ अब इभ र एडमको उदाहरण पनि के हो भने, इभ भनेको फिलिङ्स, एडम भनेको थिङ्किङ। त्यो फिलिङ्सलाई चाहिँ फर्काउनुहोस् बहुत सजिलो हुन्छ, थिङ्किङलाई गाह्रो। बुद्धिले त तर्क गर्छ, पापले तर्क गर्दै, त्यसकारण इभलाई गएर यो स्याउ खाऊ भन्दा उनले फेरि आफू भड्किएको मान्छे जब भड्किन्छ नि कोही, उसको एउटै मात्र काम हुन्छ अरूलाई पनि भड्काउ। हामी त्यही गर्छौँ, जब हामी भड्किन्छौँ हामी एक्लै भड्किँदैनौँ क्या, अरूलाई पनि दायाँ बायाँका सबैलाई भन्दै भड्काइदिन्छौँ। अरू इभले पनि त्यही गरे, बिचरा एडम स्वर्गमा नाचिरहेको मान्छेलाई, स्वर्ग भोगिरहेको मान्छेलाई भड्काइदियो। खानुपर्छ, खाएर के हुन्छ, खाएर हेर्नु। त्यसपछि स्याउ खायो, स्याउ खाएपछि ज्ञान पलायो। के ज्ञान पलायो? पहिलो ज्ञान हामी नाङ्गै छौँ भन्ने ज्ञान पलायो क्या। त्योभन्दा अगाडि उनीहरू नाङ्गै थिए तर नाङ्गोको बोध पनि थिएन। र त्यसपछि भगवान ईश्वर आफ्नो वचन उल्लङ्घन गरेको देखेर बहुत रिसाए र एडम र यी दुवैलाई लाक्षा मानेर स्वर्गबाट धरतीमा खसाल दिए। तिमी दुखी नै हुनु छ भने स्वर्ग होइन जाऊ। त्यहाँदेखि हामी अहिलेसम्म त्यो एडमकै सन्तान आदमी बनेर बसेका छौँ। जन्मेको स्वर्गमा, हुर्किएको स्वर्गमा, तर कस्तो कुरा सुन्नुभयो हौ। त्यहाँ सर्प छ नि, तपाईँकोमा पनि धेरै सर्प छ, दायाँ पनि सर्प, कोही बायाँ पनि सर्प, कसैलाई आमा सर्प, बाउ सर्प, दाई सर्प, भाइ सर्प, जसले त मलाई भड्काए सबै सर्प हो। के भड्काए त भन्नाले, जे छ त्यो सुख होइन, नभएको कुरा खोज। अनि उनीहरू स्वर्गमै त थिए, स्वर्गमै त थिए, आनन्दितै त थिए, तर जब स्याउ खोज्न पुगे, ज्ञान खोज्न पुगे, ज्ञानको स्याउ खान पुगे, त्यसपछि त उनीहरू दुखी भए, त्यसपछि त स्वर्ग गुमाए उनीहरूले। यो सिम्बल मैले अघि भने तपाईँलाई, हामी जन्म, हाम्रो जन्म सुखैबाट भयो, हुर्किएको सुखैबाट भयो। अहिले पनि हामी सुखैमा छौँ, सुखकै महासागरमा छौँ, तर हामीले त्यो सुख कहाँबाट हरायौँ कि अब हामी खोज्छौँ। एउटा घर बनाउनु पाएपछि म खुसी हुन्छु, बिहे गर्नेपछि म खुसी हुन्छु, छोराको व्रतबन्ध भएपछि म खुसी हुन्छु, विदेशमा गएपछि खुसी हुन्छु, जाँचमा पास गरेपछि खुसी हुन्छु। तपाईँको सारा खुसी पोस्टपोनमेन्टमा छ, हेर्नुहोस् त, पागल पागल मन, हरेक सुखलाई पोस्टपोन गरेर बसेका छौँ। तपाईँको दुःखको त एउटै कारण छ, आँखाले हेर्नु सुख हो, नाकले सुन्नु सुख हो, हातले छाम्नु सुख हो, मुखले चाख्नु सुख हो, हाँ, त्यो सुखको बीचमा सुखी नबनाउने तत्व के आउँछ? मैले यहाँ चिया खाइरहेको छु, त्यसको गजबको स्वाद छ, परमात्मा यहाँ स्वाद बनेर यहाँ आएर बस्नुभएछ, परमात्मा स्वाद बनेर। तर यो स्वाद र मेरो जिब्रो, यो जिब्रो ग्राहक हो, यो स्वाद हो, तर यसको बीचमा एउटा विलेन आइबस्छ, त्यो के त? विचार। त्यो विचारले यो चियाको स्वाद हराउँछ। सो तपाईँ जहाँ हुनुहुन्छ, जुन ठाउँमा हुनुहुन्छ, जे गर्नुहुन्छ, जे गरे पनि ध्यान हुन्छ, जे गरे पनि आनन्द हुन्छ, जे गरे पनि शान्ति हुन्छ, नगरे पनि हुन्छ, मात्र विचारलाई बाइपास गर्न सिक्नु पर्यो। के गर्नु पर्यो? बाइपास गर्नु। तपाईँ बुझ्नुहोस्, विचार सुन्ने मान्छे सामान्यतया हुँदैन, विचारैबाट मुक्त सामान्यतया हुँदैन, कन्डिसनल कुरा, कहिले काहीँ समाधिमा गर्छ त्यस्तो। सामान्य जीवनमा त विचार त 24 घन्टा आउँछ, अनि विचारले मलाई मार्छ, मार्दैन, यदि त्यो विचारलाई मैले बाइपास भनेको, जस्तै तपाईँ सडकमा हुई गाडी हुडिरहेको छ, त्यो सडकमा हुडिरहेको गाडीले छोयो भने मान्छे मर्छ कि मर्दैन? किच्यो भने मर्छ, मर्दैन? सामान्यतया मर्छ, तर हामीले त हजारपल्ट सडक काटिसक्यौँ, खोइ मरे छैन अहिलेसम्म, प्रवचन चलिरहेकै छ, किन? गाडी त आइरहेकै हो नि, किनकि मैले गाडीलाई बाइपास गरेर यहाँ पुगेको होइन, बाइपास भनेको। सड़कमा मलाई मार्ने गाडी त हरेक दिन हरेक मिनेट आइरहेको छ, मलाई मार्न सक्ने गाडी हो, तर म मरिन किन, किनकि मैले बाइपास गरेँ, अनि जसले बाइपास गरेनन् उनीहरू यो